0: स्वच्छ र जनजीविकाका सरोकारलाई संसदमा सशक्त ढंगले प्रस्तुत गर्न सहजीकरण गर्ने विषयमा पनि छलफल भएको थियो। यसै गरी कांग्रेसका अर्का नेता अभिषेक प्रताप शाहले वर्तमान सरकार सामाजिक सञ्जालमा मात्र केन्द्रित लोकप्रियतावादी भएको आरोप लगाउनुभयो। नेता शाहले विशेष गरी सरकारको बजेट र कर नीतिको कड़ा आलोचना गर्नुभयो। सांसद आङ दिम्बे तोलकुर नेता चयन भएको 55 दिनमा संसदीय दल कार्य समितिको बैठक बसेको हो। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले 14 वैशाखमा आङ दिम्बेलाई दलको नेता चयन गरेको थियो। गत फागुनको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै 2/3 मत पाएपछि चैत 13 गते बालेन्द्र शाहको नेतृत्वमा शक्तिशाली सरकार बनेको थियो। सरकारको 100 दिन अर्थात हनीमुन पीरियड असार 2 साता पूरा हुँदैछ। सरकार गठन लगत्तै भोलिपल्ट अर्थात चैत 14 गते प्रधानमन्त्री शाहले जनताका प्रत्यक्ष सरकार सुशासन शहरी व्यवस्थापन र आर्थिक सुधारलाई समेटेर 100 दिनमा 100 काम गर्ने सम्बन्धी 100 बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको थियो।
1: स्वस्थ जीवनका लागि योग शीर्षकमा गोर्खापत्र खबर लेख्छ। पछिल्लो समय योगप्रति मानिसको आकर्षण बढ़दै गएको छ। स्वस्थ रहन तथा रोगबाट बच्न मानिस योगप्रति आकर्षित हुन थालेका छन्। आधुनिक जीवनशैलीको व्यस्तता, बढ़दो मानसिक तनाव, शारीरिक निष्क्रियता र नसर्ने रोगको बढ़दो जोखिमले गर्दा योगमा मानिसको आकर्षण बढ़न थालेको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डाक्टर वासुदेव उपाध्यायले नियमित योगाभ्यासले व्यक्तिको शारीरिक लचिलोपन बढ़ाउनुका साथै मानसिक शान्ति, भावनात्मक सन्तुलन, आत्मविश्वास तथा आत्मनिर्भरता बढ़ने बताउनुभयो।

2026 को अवसरमा सिजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजीटीभी खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। आगामी आर्थिक वर्षको बजेट मार्फत 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तालाई 5% मूल्य अभिवृद्धि कर लगाएको सरकारले त्यसलाई परिमार्जन गर्ने भएको छ। सरकारले भ्याटमा परिमार्जन गरी साउनदेखि नै नयाँ दर लागू गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री सोडिम वाग्लीले 100 वा 150 युनिट भन्दा माथि मात्र कर लगाउने गरी अध्ययन भइरहेको बताउनु भएको छ।
2: बागमती प्रदेश सरकारले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने भएको छ। प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न चालू आर्थिक वर्ष 2082-83 प्रारम्भिक योगदानमा सहयोगदान गर्ने भएको हो।
1: कसैले पीछा गरेको छ कि, कार्यालय घर वरिपरि अपरिचित कोही मानिस छन् कि भनेर हेर्नु परेको छ कि, उद्योगी व्यवसायको भेटघाटमा एकअर्कालाई प्राय सोध्न नछुटाउने एउटा संवाद हो यो, उनीहरू भन्छन्। पुरानो प्रणाली जस्तो थियो, हामीले पनि त्यही अनुसार काम गर्यौं, तर जानेर नजानेर कहाँ कति गल्ती भयो यसै भन्न सकिन्न, तर त्रास छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्चाले सोधपूछका लागि सधैँ तयार रहेको बताइरहेकै बेला उनलाई कार्यालय समय सकिएर बाहिर निस्किँदा परिसरबाट पक्राउ गरिएको थियो। उनको कार्यालय वरिपरि दिउँसैदेखि सादा पोशाकमा प्रहरी थिए। त्यही भएर व्यवसायीले अहिले आफ्नो वरिपरि हेर्न थालेका हुन्। नाम नबताउने शर्तमा एक व्यवसायीले भनेका छन्, नेपालमा पहिलो उद्योग खोल्ने परिवारको सदस्य र महासंघको अध्यक्ष भइसकेका शेखर लाई त सिधै पक्राउ गरियो, हामीमाथि त जे पनि हुन सक्छ, उनले भनेका छन्। निजी क्षेत्रको मनोबल बढ़न नसक्दा आर्थिक गतिविधि चलाएमा नभएर बजारमा माग बढ़ेको छैन, बैंकमा पैसा थुप्रिएको र ब्याजदर दशकै न्यून भए पनि कर्जा माग बढ़ेको छैन।
2: साउदी अरबमा कामका लागि जाने नेपाली सहित सबै स्रोत मुलुकका श्रमिकले अब सिप परीक्षण उत्तीर्ण गर्नुपर्ने भएको छ। साउदी सरकारले मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जारी गरेको सार्वजनिक सूचना अनुसार यही असार 3 गतेदेखि उक्त व्यवस्था कार्यान्वयन पनि गरिसकेको छ।
1: सरकार गुणस्तरीय र प्रतिस्पर्धी सेवाका लागि दूरसंचार क्षेत्रमा तेस्रो सेवा प्रदायक भित्राउने त माग बढ़ेको छैन, बैंकमा पैसा थुप्रिएको र ब्याजदर दशकै न्यून भए पनि कर्जा माग बढ़ेको छैन।
2: साउदी अरबमा कामका लागि जाने नेपाली सहित सबै स्रोत

0: सेवा प्रदायक नेपाल टेलिकम र एनसेलकै भविष्य संकटमा पर्दै गएको भन्दै तेस्रो सेवा प्रदायक टिक्नै नसक्ने दावी समेत विज्ञले गरेका छन्।
1: नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन जल विद्युत तथा सौर्य विद्युत आयोजनाको प्रगति विवरण पेश गर्न प्रवर्धक कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले प्रवर्धक कम्पनीहरूसँग गरिएको विद्युत खरिद बिक्री सम्झौता पीपीए अनुसार निर्माणाधीन अवस्थामा रहेका आयोजनाले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र यस्तो विवरण बुझाउन सूचना जारी गरेको हो।
0: नेपाल ट्रेड फरवार्ड रस एसोसिएशनले नेपालको प्रमुख निर्यात जन्य वस्तुका रूपमा रहेको चिया निर्यातमा पछिल्लो समय उत्पन्न भएको जटिल अवस्था तथा भारतीय बजारमा देखिएको प्रक्रियागत अवरोधप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। नेपालबाट भारततर्फ निर्यात गरिएका तयारी चिया भारतीय पक्षबाट प्रयोगशाला परीक्षण तथा विभिन्न प्राविधिक प्रक्रियाका नाममा लामो समयसम्म गोदाममा रोकिँदा नेपाली चिया उद्योगको उत्पादन बिक्री वितरण र निर्यात श्रृंखला नै प्रभावित भएको छ।
1: म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघु गंगा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनी जोमसोम सड़क भएर चालू आर्थिक वर्ष 2082-83 11 महिनामा 7 लाख भन्दा बढ़ी पर्यटक मुस्ताङ पुगेका छन्।
0: पछिल्लो चार कारोबारको दिन नेप्सेको बन्द विन्दुलाई हेर्दा 2700 विन्दु तल बजार झर्न नसकेको देखिएको छ। बिहिबार 2700 विन्दुमा बन्द भएको नेप्से त्यसअघिका दुई कारोबारको दिन 2705 विन्दुमा स्थिर रहेको थियो। शुक्रबार भने 2702.11 विन्दुमा नेप्से बन्द भएको छ।
2: सात महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। जापान सरकारले विदेशीहरूका लागि एकल प्रवेश भिसा शुल्क 3000 येनबाट 5 गुणा बढ़ाएर 15000 येन पुर्याउने निर्णय गरेको छ। मुद्रास्फीति र येनको अवमूल्यनका बीचमा सन् 1978 पछि पहिलो पटक वृद्धि गर्ने निर्णय गरिएको विदेश मन्त्री मोतेगी तोशी मित्सुले बताउनु भएको चिनिया समाचार समिति सिन्हुआले जनाएको छ।
0: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समयको अर्को महत्वपूर्ण खेलमा आज इक्वेडर र कुरासाओ बीच प्रतिस्पर्धा हुँदैछ। अमेरिकाको क्यानास सिटी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार आज बिहान 5:45 बजेबाट शुरू भएको हो। समूहका दुवै टोलीका लागि अघिल्लो चरणको सम्भावना जीवितै राख्न आजको खेलमा जित निकाल्नु अनिवार्य जस्तै बनेको छ।
1: अब विचार विश्लेषणको पालो। रासोपाको अबको बाटो शीर्षकमा मिलन पाण्डे र हरीश प्रसाद भट्टको विचार आजको कान्तिपुर दैनिकमा छापिएको छ। हामीले युवा नेतृत्व चाहिन्छ भन्यौं, नागरिकले यसपालि हामीले भनेकै युवालाई भोट दिए। हामीले नयाँ विकल्प चाहिन्छ भन्यौं, नागरिकले नयाँ शक्तिलाई विश्वास गरेर मत दिए। हामीले बलियो जनादेश माग्यौं, नागरिकले त्यसमा उदारता देखाए। हामीले मागेको हरेक विषय र अपेक्षा नागरिकले पूरा गरेका छन्। नागरिकले आफ्नो दायित्व पूरा गरिसकेका छन्। अब परिणाम दिने पालो रासोपाको हो।
0: के नेपाल अझै कृषि प्रधान देश हो? निराशाजनक कृषि बजेटको निरन्तरता शीर्षकमा राजु भेटवालको विचार आर्थिक अभियानमा छापिएको छ। नेपालको कृषि संकट अब केवल मल वा खेती प्रविधिको समस्या होइन, यो जमीन, श्रम, ज्ञान, बजार र कृषिको भविष्य जोगाउने प्रश्न हो। जीडीपीको 25% योगदान गर्ने क्षेत्रलाई 2.2% बजेट छुट्याउनु र ठूलो हिस्सा मलमै खर्च गर्नु भनेको कृषि क्षेत्रलाई जीवित राख्ने प्रयास मात्र हो। मानिसहरूले जमीनलाई उत्पादनको स्रोतभन्दा बिक्री योग्य सम्पत्तिको रूपमा हेर्न थालेका छन्। सुधार र परिवर्तनको वाचा गरेर आएको सरकारले पनि कृषिलाई प्राथमिकता दिन सकेन।
1: हस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
2: सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: अहिले बिहानको 6 बजे
3: हजुरको रेडियो 102.1 मेगाहर्ज
4: सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 7 गते आइतबार, जुन 21 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको सप्तमी तिथि, अन्तर्राष्ट्रिय बुवा दिवस, विश्व योग दिवस, संगीत दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रासोपाको प्रथम महाधिवेशन आजदेखि, केन्द्रीय समिति 158 सदस्यीय बन्ने, धौल शमशेर समूह बाहिरिएसँगै राप्रपाले मंगसिर अन्तिम साताका लागि बोलायो महाधिवेशन।
1: संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति ढिलाई, राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा तीव्रता, बिजुलीमा 100 वा 150 युनिट माथि मात्रै भ्याट लगाउँदै सरकार।
0: कक्षा 12 नतिजाप्रति शिक्षा मन्त्रीको 5 बुधे प्रष्टीकरण, खामा पनि मेची राजमार्ग सञ्चालनमा राख्न निर्देशन, बाजुराको ब्लड बैंक सञ्चालन नहुँदा बिरामीका आफन्तलाई जहिलै तनाव।
1: इजरायलद्वारा लेबनानमा आक्रमण जारी राख्दा हर्मुज जलमार्ग पुनः बन्द, पाकिस्तानमा 2 विस्फोटमा 7 जनाको मृत्यु, अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि।
0: र फिफा विश्वकप जर्मनी नकआउट चरणमा प्रवेश, आइभोरी कोस्ट 2-1 पराजित, नेदरल्याण्ड्सको पहिलो जीत, आजै स्पेन र साउदी पनि भेट्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा आजबाट शुरू हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको प्रसंग।
1: स्थापनापछि पहिलो पटक संगठनात्मक परीक्षामा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको ऐतिहासिक प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। भरतपुर स्थित गेस्ट हाउस चौरमा दिउँसो 2 बजे सभापति रवि लामिछानी र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्दै हुनुहुन्छ। रासोपा र सभापति रवि लामिछानेको राजनीतिक उद्गमस्थल र राजनीतिक यात्राको महत्वपूर्ण केन्द्रका रूपमा रहेको चितवनमा पहिलो महाधिवेशन आयोजना गरेर रासोपाले चितवनसँगको साइनो अझै बलियो बनाउँदैछ। उद्घाटन समारोहमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण समेत गरिएको छ। कांग्रेसबाट पुष्पा भूषाल, एमालेबाट प्रदीप ग्याउली, नेकपाबाट वर्षमान पुन र राप्रपाबाट राजेन्द्र लिङ्गदेलले शुभकामना दिनुहुनेछ। श्रम संस्कृति र जसपा नेपालबाट अतिथिका रूपमा सहभागी हुने नेताको नाम टुंगिएको छैन भने महामन्त्री कविन्द्र बुर्लाको टीका अनुसार महाधिवेशनको दोस्रो दिन बन्द सत्र सञ्चालन हुनेछ। राष्ट्रपतिले यसलाई प्रतिवेदन सत्रका रूपमा परिभाषित गरेको छ, जहाँ विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, नीति विचार विभागको प्रतिवेदन तथा सभापतिको राजनैतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। त्यस्तै गरी प्रतिवेदनमाथि छलफल सकिएपछि वर्तमान केन्द्रीय समिति स्वत विघटन भई निर्वाचन आयोगले नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरू गर्ने महामन्त्री बुर्लाकोटेले जानकारी दिनुभएको छ। त्यस्तै मतदाताका लागि 80 मेसिन तयार गरिनेछ भने त्यसबाट अभ्यासका लागि 10 मेसिन छुट्याइएको छ। उम्मेद्वारी मनोनयन भोलि हुनेछ भने मंगलबार बिहानदेखि पहिलो चरणको मतदान शुरू हुनेछ। मतदान सम्पन्न भएको करिब 2 घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। यसैबीच पहिलो राष्ट्रिय महाधिवेशन शुरू हुनु अघि बसेको अन्तिम केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र निष्ठा र लोकतान्त्रिक मूल्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भविष्यमा पनि सहकार्य र एकताको भावना कायम रहने विश्वास व्यक्त गर्नुभएको छ।
3: यो मैदानमा हामी जहाँ रहे तापनि, जुन भूमिकामा रहे तापनि, केन्द्रीय सदस्यको भूमिकामा रहे पनि, साधारण सदस्यको भूमिकामा रहे पनि, या अन्य कुनै भूमिकामा रहे तापनि, आफूलाई एउटा जिम्मेवार नागरिकका रूपमा यहाँहरूले प्रस्तुत गर्नुहुनेछ। पार्टी आज जहाँ आएको छ, यहाँहरूको अनवरत साथ, यहाँहरूको अनवरत विश्वास, यहाँहरूको अनवरत मेहनतका कारणले आएको छ। यसलाई अझ समृद्ध पार्ने जिम्मेवारी हामी सबैसँग छ। त्यसकारणले स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपील गर्न चाहन्छु, स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौं।
1: यसैबीच सभापतिका लागि 51,000 प्रस्तावक र एक प्रस्तावक र 51 समर्थक, पदाधिकारीका लागि 41,000 एक प्रस्तावक र 21 समर्थक रहने र केन्द्रीय सदस्यका लागि 21,000 एक प्रस्तावक र 21 समर्थक तोकिने निर्वाचन आयोगले जनाएको छ। त्यस्तै केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त, पारदर्शी तथा मर्यादित बनाउन राष्ट्रिय महाधिवेशन निर्वाचन आचार संहिता 2083 जारी समेत गरेको छ। निर्वाचनलाई पूर्ण रूपमा व्यक्तिगत प्रतिस्पर्धामा आधारित बनाउने उद्देश्य सहित कुनै पनि प्रकारको प्यानल, गठबन्धन, संयुक्त र सूची वा गुटगत आधारमा प्रचार प्रसार गर्न पूर्ण रूपमा रोक लगाइएको छ। त्यस्तै रासोपाको पहिलो महाधिवेशनमा करिब 4 करोड़ रूपियाँ खर्च हुने अनुमान गरिएको छ। महामन्त्री बुढ़लाकोटीका अनुसार प्रतिनिधिबाट संकलन गरेको लेबी तथा दर्ता शुल्कबाट खर्चको एक हिस्सा व्यवस्थापन गरिएको छ भने बाँकी रकम सुभेक्षुक तथा समर्थकको सहयोगबाट जुटाइएको छ। महाधिवेशनमा सहभागी प्रत्येक प्रतिनिधिबाट 5,000 रूपियाँ दर्ता शुल्क लिइएको छ भने पार्टीका अनुसार उक्त रकम महाधिवेशन व्यवस्थापन, आवास, यातायात प्रविधि र अन्य प्रशासनिक खर्चमा प्रयोग गरिने समेत महामन्त्री बुढ़लाकोटीले बताउनुभयो।
0: आगामी 3 दिनसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ़न सक्ने भएकाले त्यस अनुसारको सावधानी अपनाउन बाढ़ी पूर्वानुमान शाखाले अनुरोध गरेको छ। शाखाले सुनसरी, मोरङ तथा आसपासका क्षेत्रमा बग्ने साना नदी र खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको हो। महाशाखाका अनुसार निरन्तरको पानी र ती नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने भएकाले नदी किनारका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिएको हो। सीआईएनसँग कुराकानी गर्दै शाखा प्रमुख विनोद पराजुलीले मौसमी विपद बारेको सूचना तथा पूर्वानुमानलाई नियमित रूपमा पछ्याउन अनुरोध गर्नुभयो।
4: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ। यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन, त्यस कारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ। बाढी आउँदैछ, ठूलो बाढी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुनु जरुरी छ, त्यो हुन्छ पनि। त्यस कारणले त्यसको पहिचान चाहिँ त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौँ। नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौँ, र सुरक्षित बाटो, त्यो उँचो भूभाग कुन हो त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ। र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन् त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
0: मनसुन सक्रिय भएसँगै भारी पानी र बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय इलामले रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। सीआईएनसँग कुराकानी गर्दै इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल,
5: बाढ़ी पहिरो जान सक्छ, बाटोको केयर गर्ने, कहाँ के अवरोध भइसकेको छ त्यो सूचना लिएर हिँड्ने, बेलुका 8 बजे पछाडि चाहिँ यात्रा नगर्ने गरिहाल्नु पर्यो भने प्रहरी प्रशासन सम्पर्क र समन्वय गर्ने भन्ने हो त्यसको। तिको दिन बेलुका चाहिँ निकै ठुलै पर्यो, अलिअलि डिस्टर्ब पनि भएको बाटो, त्यस कारणले गर्दा यो के हो भने पानीको मनसुन भित्रिसकेको छ, मध्य मनसुन भित्रिसकेको छ, पानी कतिखेर आउँछ ठुलो छैन। अब इलाममा अन्यको तुलनामा इलाममा अलिक बढी नै पानी पर्छ, त्यस कारणले गर्दा गत वर्षको बाढीले गर्दा चाहिँ अलिक जमिन पनि अलिक क्षतिक्षत भएको छ, त्यस कारणले असर पर्छ भनेर हामीले पूर्व सावधानी अप्नाएको।
0: यसैबीच पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मेची पहाड़का लागि शास्ती बन्दै गरेको मेची राजमार्गलाई वर्खामा पनि सञ्चालनमा राख्न निर्देशन दिनुभएको छ। मेची राजमार्गको निरीक्षणका क्रममा समस्याग्रस्त राजदुवाली स्थित माईखोला माथिपट्टिको सड़क खण्डको निरीक्षणपछि मन्त्री लम्सालले यस्तो निर्देशन दिनुभयो। उहाँले झापाका प्रमुख जिल्ला अधिकारी र सड़क डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईलाई पहिरो गएको स्थानभन्दा वरपर जता सहज हुन्छ त्यताबाट वैकल्पिक ट्र्याक खोल्न पनि निर्देशन दिनुभयो। आफै गाड़ी चलाएर माइखोला पुग्नुभएका मन्त्री लम्सालले त्यहाँको अवस्था हेरेपछि वैकल्पिक सड़कलाई चाँडो काम गराउन र मेची पहाड़लाई समस्याबाट उकास्न निर्देशन दिनुभएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा समृद्धिका लागि योग र ध्यानको महत्व,
6: खुशी मसँग आकर्षित भएर आओस्, स्वास्थ्य मसँग आकर्षित भएर आओस्, हामीले आफूभित्रका आन्तरिक गुणहरूको विकास नगरिकन या त हामी धन आर्जन गर्न सक्दैनौ या धन आर्जन गरे पनि हामी कुलतमा लाग्छौं त्यो धनले।
7: धौल शमशेर समूह बाहिरिएसँगै राप्रपाले मंगसिर अन्तिम साताका लागि बोलायो महाधिवेशन। संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति ढिलाइ, राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा तीव्रता लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा प्रधानमन्त्रीका सल्लाहकारको हस्तक्षेप सामु अख्तियार लाचार, दबावपछि राहदानी प्रकरणको अनुसन्धानमा तीव्रता शीर्षकमा मातृका दाहाल, अनिल गिरी र सुदीप कैनीले खबर लेख्नु भएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई राहदानी खरिद ठेक्का अनियमितता सम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको समाचार मंगलबार सार्वजनिक भयो। विभागकै सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी पनि पक्राउ पर्नु भएको थियो। अख्तियारबाट पक्राउबारे विस्तृत विवरण आइसकेको थिएन। बिहिबार थाहा भयो अर्याल र केसीलाई मंगलबार होइन, सोमबार नै अख्तियारद्वारा नियन्त्रणमा लिएको रहेछ। त्यो पनि प्रधानमन्त्री कार्यालयबाटै जरूरी पक्राउ पुजी थमाएर कान्तिपुरमा संलग्न रहेको जानकारी, संकलन रहेको जानकारी र सम्बद्ध स्रोतसँगको कुराकानीका आधारमा खबर लेखिएको छ। त्यस्तै दोस्रो भित्री पृष्ठमा संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति कहिले शीर्षकमा खबर प्रकाशित छ। यसलाई कुलचन्द्र न्यूपाने लेख्नु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको भोलिपल्टै 24 वैशाखमा परिषदको बैठक बस्यो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गर्यो, तर त्यसपछि परिषदको थप सिफारिश गरेको छैन। जबकि विभिन्न संवैधानिक आयोगमा अध्यक्ष र सदस्यसहित 19 पद लामो समयदेखि रिक्त छन्। संविधानको धारा 284(3)मा परिषदले संवैधानिक आयोगका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिश हुनुपर्ने व्यवस्था छ, तर पद रिक्त भएको लामो समय बितिसक्दा पनि परिषदले सिफारिशका लागि तयारी गरेको देखिँदैन। त्यस्तै बैंकका सीईओको तलब भत्तामा अंकुश निर्धारणको आधार सम्पत्ति र कार्यक्षमता शीर्षकमा अर्को खबर पनि प्रकाशित छ भने बिजुलीमा 100 वा 150 युनिट भन्दा माथि मात्रै भ्याट लगाउँदै सरकार शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तालाई 5% मूल्य अभिवृद्धि कर भ्याट लगाएको सरकारले त्यसलाई परिमार्जन गर्ने भएको छ। सरकारले भ्याटमा परिमार्जन गरी साउनदेखि नै नयाँ दर लागू गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा बैठकमा शुक्रबार अर्थमन्त्री स्वनिम वाग्लेले 100 वा 150 युनिट भन्दा माथि मात्रै कर लगाउने गरी अध्ययन भइरहेको बताउनु भएको हो।
7: नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ धौल शमशेर समूह बाहिरिएसँगै राप्रपाले बोलायो महाधिवेशन शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको हो। 26 देखि 28 मंगिरमा महाधिवेशन अध्यक्ष लिङदेनको समजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। राप्रपाबाट बाहिरिएका पूर्व महामन्त्री धौल शमशेर राणा भने राष्ट्रवादी शक्ति निर्माणमा जुट्नु भएको छ। 17 जेठमा समर्थकको भेला गरेका राणाले निकट भविष्यमै राष्ट्रवादी शक्ति घोषणा गर्ने बताउनु भएको थियो। डेढ दशकमा पटक उद्घाटन तर संचालनमा आएन बाजुराको ब्लड बैंक शीर्षकमा यो खबर छापिएको छ। बाजुराबाट गगन आईडीले लेख्नु भएको खबर हो। नागरिकको जीवनसँग जोड़िएको स्वास्थ्य क्षेत्रमा पनि राजनैतिक नेतृत्व र जिम्मेवार निकायले कतिसम्म लापरवाही र सस्तो लोकप्रियता खोज्छन् भन्ने कुरूप उदाहरण बनेको छ जिल्ला अस्पताल बाजुराको रक्त संचार सेवा अर्थात ब्लड बैंक। स्थापनाको 16 वर्ष बितिसक्दा पनि ब्लड बैंक संचालनमा नआउँदा बिरामीका आफन्तले जहिले तनाव बिहोर्नु परेको खबरमा उल्लेख छ। अर्को खबर जावलाखेलमा रहेको सदर चिडियाखानामा बर्ड फ्लूको संक्रमण देखिएको विषय गुपचुप राखेको आरोपमा चिडियाखानाका प्रमुख सत्यनारायण शाह छानबिनमा तानिनु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसीको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई सूचना लुकाएको आरोपमा उहाँलाई जिम्मेवारीबाट तत्कालका लागि हटाइएको उल्लेख गरिएको छ। अर्ग्यानिक गाउँ घोषणा भएको बारेमा कमल खत्रीले म्याग्दीबाट लेख्नु भएको खबर छ। म्याग्दीको रघु गंगा गाउँपालिकाले प्रांगारिक उत्पादनलाई प्रवर्धन गर्न कुइनेखानी गाउँलाई अर्ग्यानिक गाउँ घोषणा गरेको छ। रघु गंगा गाउँपालिका 8 पर्ने छन्त्याल समुदायको बाहुल्य रहेको कुइनेखानीमा अहिले हुँदै आएको प्रांगारिक खेतीलाई प्रोत्साहन गर्न यस्तो घोषणा गरिएको हो। सत्ता साझेदारीबाटै बजेट संशोधनको प्रस्तावले सुदूरपश्चिम सरकार संकटमा शीर्षकमा तेजराज भट्टले लेख्नु भएको खबर छ। सुदूरपश्चिममा सत्ता सहयात्री दल एमाले सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णयसँगै प्रदेशको सत्ता गठबन्धन संकटमा देखिएको छ। शुक्रबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो। अर्को खबर सुदूरपश्चिम प्रदेशले नयाँ गाड़ी किन्न छुट्यायो 30 करोड़ शीर्षकमा छापिएको छ। आर्थिक वर्ष 2083-84 चार पांग्रे गाड़ी मोटरसाइकल र स्कूटर खरिद गर्न सुदूरपश्चिमको बजेटमा कुल 30 करोड़ 45 लाख रूपियाँ छुट्याइएको छ। एक असारमा सार्वजनिक बजेटमा प्रदेशका मन्त्रालय र मातहतका निकायका लागि चार पांग्रे सवारी साधन खरिद गर्न 26 करोड़ 35 लाख तथा मोटरसाइकल र स्कूटर खरिद गर्न 4 करोड़ रूपियाँ छुट्याइएको उल्लेख गरिएको छ। औद्योगिक क्षेत्रका उद्योगीले बुझाए 32.5 करोड़ बकेउता भाडा शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर छ। 85 करोड़ बक्यौता तिर्न सरकारले सूचना जारी गरेपछि धमाधम भाडा तिर्दैछन् उद्योगीहरू। सर्वोच्चको आदेश विपरीत उद्योगमा बिजुली काटिएको उद्योगीहरूको गुनासो रहेको छ। दमक चिसो पानी 33 किलोमिटर सड़क पुरानो ठेक्का तोडेको 3 वर्षपछि नयाँ आह्वान शीर्षकमा चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको खबर छापिएको छ। कक्षा 12 नतिजाप्रति शिक्षा मन्त्रीको 5 बुधे प्रष्टीकरण शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ भने भित्रीपन्नामा फेरियो सरकारी विद्यालयको मुहार शीर्षकमा विनय कर्णले कल्याणपुर सप्तरीबाट लेख्नु भएको खबर छ। सप्तरीको सुरुङ्गा नगरपालिका स्थित एउटा सरकारी विद्यालयले उत्कृष्ट व्यवस्थापन र गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गरेको छ। नगरपालिकाको वडा नम्बर 8 रहेको राष्ट्रिय आधारभूत विद्यालय महुलिया अहिले सरकारी विद्यालयको सफल रूपान्तरणको नमूना बनेको हो। भौतिक पूर्वाधार शैक्षिक गतिविधि विद्यार्थी मैत्री वातावरण र समुदायको सक्रिय सहभागिताले विद्यालयलाई सुरुङ्गा नगरपालिकामा रहेको 31 विद्यालय मध्येकै उत्कृष्ट विद्यालयको रूपमा स्थापित गरिएको उल्लेख गरिएको छ। अर्को खबर विद्युत आयोजनालाई विवरण पेश गर्न निर्देशन शीर्षकमा छापिएको छ भने वाणिज्य नीतिको कार्यान्वयनमा नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाइने शीर्षकमा खबर छ। सरकारले वाणिज्य नीति 2081 प्रभावकारी कार्यान्वयनका लागि तयार गरेको कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निरन्तर बढ़दो व्यापार घाटा न्यूनीकरण गर्दै निर्यातमुखी बढ़दो व्यापार घाटालाई नियन्त्रण गर्दै अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ यो योजना स्वीकृत गरेको हो। मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सो कार्ययोजना स्वीकृत भएको थियो। अर्को खबर आर्थिक कारोबार दैनिकमा छापिएको छ। पर्यटकले भरियो पोखरा शीर्षकमा दिननाथ बरालले लेख्नु भएको हो। पोखरामा पर्यटकीय स्तरका होटलहरूको अकुपेन्सी करिब 90% पुगेको छ। भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ़ेसँगै होटल अकुपेन्सी 90% पुगेको व्यवसायीहरूले बताएका छन्। मानसरोवर जाने भारतीय पर्यटक पनि बढ़ेको बारेमा सागर परियारले जुम्लाबाट लेख्नु भएको खबर छ। नेपालगंजदेखि हुम्ला हुँदै तिब्बतको मानसरोवर जाने भारतीय पर्यटकको संख्या पनि बढ़ेको छ। बढ़ी मूल्य र न्यून आयतनका वस्तु निर्यातलाई प्राथमिकता शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकासँग आगामी चरणको वार्ताको तयारी चलिरहेका बेलामा इरानले हर्मुज जलमार्ग बन्द गरेको छ। इरानी संचार माध्यमका अनुसार शनिबार हर्मुज बन्द भएको घोषणा गरिएको हो। इरान र अमेरिका बीच गत बुधबार भएको सम्झौतामा 60 दिनको अवधिका लागि हर्मुज जलमार्गलाई सशुल्क रहित र खुला राख्ने उल्लेख गरिएको थियो। 60 दिन भित्र नयाँ विस्तृत वार्ता गर्ने पनि उक्त 14 बुधे समझदारीमा उल्लेख छ। उक्त समझदारीमा लेबनान सहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने, इरानलाई यस अवधिमा स्वतन्त्र रूपमा तेल बिक्री गर्न दिइने, 60 दिने अवधिमा हुने वार्तापछि इरानमाथिको प्रतिबन्ध पूर्ण रूपमा हटाउने, इरानले आणविक हतियार कार्यक्रम बन्द गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरिएको थियो। पश्चिमी अस्ट्रेलियामा बर्डफ्लू देखिएको छ, जसले गर्दा विश्वका सबै महादेशमा यसको संक्रमण पुष्टि भएको जनाइएको छ। ब्राउन स्कुआ नामक आप्रवासी चरामा संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। सो चरा ठूलो आकारको समुद्री मानिने बताइएको छ। र पाकिस्तानको उत्तर पश्चिम खैबर प्रान्त अन्तर्गत बन्नू जिल्लामा सड़क किनारमा भएका दुई छुट्टा छुट्टै विस्फोटमा कम्तीमा 7 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यात्रु बोकेको एक निजी पिकअपमा पनि विस्फोटमा परेको थियो। घाइतेहरूलाई अस्पताल लैजाने क्रममा उद्धारका लागि प्रयोग भएका अर्को सवारी साधनमा पनि दोस्रो विस्फोट हुँदा मानवीय क्षति बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
7: साझा खबरमा अब खेल खबर। जर्मनी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ई अन्तर्गत आज बिहान क्यानाडाको टोरन्टोमा भएको खेलमा आइभोरी कोस्टलाई 2-1 हराउँदै एक खेल अगाडि नै नकआउट चरणमा प्रवेश पाएको हो। जर्मनीले 2 खेलबाट 6 अंक जोडेर समूह ई को शीर्ष स्थानमा उक्लिएको छ। यसैबीच नेदरल्याण्डसले स्वीडेनलाई 5-1 पराजित गरेको छ। गैराती भएको खेलमा समूह एफमा नेदरल्याण्डसको यो पहिलो जीत हो। पहिलो खेल जापानसँग बराबरी खेलेको नेदरल्याण्डस 2 खेलबाट 4 अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ र नकआउट पुग्ने सम्भावना पनि बलियो छ। पहिलो हार बेहोरेको स्वीडेन भने 3 अंक सहित समूह एफको दोस्रो स्थानमा छ। समूह एच अन्तर्गत अहिले ट्युनिसिया र जापान बीचको खेल हुनेछ। खेल 9:45 शुरू हुनेछ। पहिलो खेलमा नयाँ टोली केप भार्डेसँग अप्रत्याशित रूपमा बराबरीमा रोकिएको स्पेन आज साउदी अरेबियासँग खेल्दैछ। खेल अमेरिकाको एटलान्टामा राति 9:45 शुरू हुनेछ। प्रतियोगितामा सन् 2010 च्याम्पियन स्पेन र एसियाली मुलुक साउदी अरेबिया दुवै पहिलो जीतको खोजीमा हुनेछन्। यसैबीच भोलिको कार्यतालिकामा बेल्जियम र इरान खेल्नेछन् भने उरुग्वे र केप भर्डेको बीचमा खेल हुनेछ। न्यूजील्याण्ड र इजिप्ट अनि अर्जेन्टिना र अस्ट्रिया पनि भोलि नै भेट्नेछन्।
1: योग ध्यान धार्मिक कि वैचारिक शुद्धताको बाटोको सम्वाहक कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
13: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
14: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटनढोका ललितपुर।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब योगका कुरा विश्व योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ सुन्दरम र समुन्नत तरिकाले जीवन बिताउन जिउन योगको भूमिका महत्वपूर्ण हुने विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ जीवन विज्ञानका संस्थापक एलपी भानु शर्मासँग साथी दीपक आचार्यले पछिल्लो समय योगको प्रचारमा किन प्राथमिकता दिनुभएको भनेर कुराकानी गर्नुभएको छ
6: मानव विकासको मनुष्यको विकासको मूल विज्ञान नै ध्यान हो आजसम्म हाम्रो पूर्वीय संस्कृतिमा जुन कुराको खोजी गरियो र आज पश्चिमले पनि जुन कुरालाई सर्लकै अगालेको छ हाम्रो माग यहाँभन्दा बढी विदेशमा छ यो केन्द्र बिन्दु नै ध्यान हो मुख्यत ध्यानको अभ्यास हो जीवन एकपटक ध्यान लाग्यो भने नि आजसम्मका सबै तनावहरू जलेर सकिन्छ
15: लामो समय शिक्षाको क्षेत्रमा लाग्नु भएको थियो यो योगतर्फ चाहिँ तपाईँ बढी समर्पित किन हुनुभयो
6: म शिक्षाले चार्टर्ड एकाउन्टेन्ट सीए हुँ समाजमा धन सम्पदाको सृजना कसरी गर्ने यो सिकाउनु मेरो पढाइको मेरो शिक्षाको काम हो बिस्तारै मैले के पाएँ भने मेरो भित्री प्राण चाहिँ मनुष्यको जीवनलाई सुख शान्ति र समृद्धिले भर्न मदद गर्ने हो अब मैले यसका लागि शिक्षा क्षेत्र सबभन्दा बढी उपयुक्त हुन्छ भनेर बिस्तारै प्राकृतिक रूपमा प्राङ्गारिक रूपमा म शिक्षा क्षेत्रमा प्रवेश गरेँ शिक्षाको उसमा क्रममा मैले के पाएँ भने सबभन्दा महत्वपूर्ण शिक्षा रहेछ त्यो आध्यात्मिक शिक्षा त्यो आध्यात्मिक शिक्षामा यो शिक्षामा सेवा गर्दा गर्दै पुग्यौं र हामीले जीवन विज्ञानको शुरूआत गर्यौं संसारभरि अहिले विश्वका 60 भन्दा बढी देशमा प्रत्यक्ष रूपमा हामीले 20 लाख भन्दा बढी मित्रहरूसँग काम गरिसकेका छौं
15: मान्छेले पैसामै शान्ति देखेको छ त्यसैमा सफलता देखेको छ तपाईँ चाहिँ अब त्यो दुवै भोगेको हिसाबले चाहिँ विज्ञानै भन्नुभएको छ विज्ञानकै रूपमा यो प्रमाणित भएर गएको छ कि के छ
6: पैसा कमाउने होइन पैसा धनको पछाडि दौडिने पनि होइन आफूमा यस्ता गुणका विकास गर्ने हो र त्यो आकर्षित भएर धन मसँग आओस् मसँग काम आकर्षित भएर आओस् साथीभाइहरू मसँग आकर्षित भएर आउन् खुशी मसँग आकर्षित भएर आओस् स्वास्थ्य मसँग आकर्षित भएर आओस् हामीले आफूभित्रका आन्तरिक गुणहरूको विकास नगरिकन या त हामी धन आर्जन गर्न सक्दैनौ या धन आर्जन गरे पनि हामी कुलतमा लाग्छौं त्यो धनले र एकपटक ध्यान लाग्यो भने मेरो जीवनमा नयाँ सृजनशील प्रेरणाहरू आउँछन् मेरो जीवन कसरी सञ्चालन गर्ने अरूलाई कसरी मदद गर्ने मेरा बिग्रिएका काम कसरी बनाउने मेरो स्वास्थ्य कसरी राम्रो बनाउने म भित्रबाट खाली हुन्छु नि त ध्यान लाग्नु भनेको के हो आफूभित्र खाली हुनु तर यस्तो खालीपन जुन सबै हर प्रकारले भरिएको छ पहिलो त योगाभ्यास हो योगाभ्यासले शरीरलाई सक्रिय बनाउँछ दोस्रो प्राणायाम हो प्राणायामले मनलाई सक्रिय बनाउँछ जुन योग ध्यान बन्दैन समाधि बन्दैन त्यो योग खेर गएको समय हो तेस्रो आफ्नो पूजा इत्यादि जे पनि छ आफ्नो अनुष्ठान रीतिरिवाज अनुसार जे पनि गरिन्छ जसको जे पनि छ आफ्नो धर्म संस्कृति अनुसार चौथो अध्ययन यी सबै कुराले ध्यान लाग्ने व्यवस्था सृजना गर्न थाल्छन्
15: गीतामा भनेको जस्तै अब ध्यान योगबाट कर्मयोग ध्यान योगले हाम्रो कर्मयोगलाई अथवा हाम्रो प्रोफेसनलिजमलाई चाहिँ कसरी बुस्ट गर्छ अथवा उचाइमा लान्छ
6: कति राम्रो ऊर्जा ध्यानले के गर्छ भने एकपटक म ध्यानमा गएपछि नि ममा कर्मको स्वस्फुरणा जन्मिन्छ मैले के कर्म गर्ने कसरी गर्ने त्यो ज्ञान मलाई भित्रबाट आउन थाल्छ अन्तस् प्रेरणाबाट म कर्म गर्न थाल्छु अन्तस् प्रेरणाबाट कर्म गरे भने त्यो कर्म कर्मयोग बन्न जान्छ अनि बिस्तारै ज्ञान योग पनि आउँछ
15: पछिल्लो समय धेरै मानिसहरू कुलतमा फस्ने होइन अब यसो तथ्याङ्कहरू हेर्यो भने पनि नेपालको हिसाबले जति शहरीकरण हुँदै गयो जति बजारीकरण हुँदै गयो त्यति नै मानिसहरू कुलतमा फस्ने समस्याहरू देखिन्छ यसको कारण चाहिँ तपाईँले के पाउनु भएको छ
6: मनुष्य जीवनको मूल खोज खुसीको हो यो कहिले पनि बिर्सिनुहुन्न जो व्यक्ति खुसी हुन सक्दैन आफूभित्रबाट जसले खुसी सिकेको छैन ऊ कुलतमा फस्छ खुसी व्यक्तिभित्र छ त्यो खुसी खोज्न सिकाउनु पर्छ
7: जीवन विज्ञानका संस्थापक एलपी भानु शर्मासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
1: राज्यसभाको प्रथम महाधिवेशन आजदेखि केन्द्रीय समिति 158 सदस्य बन्ने धवल शमशेर समूह बाहिरेसँगै रापरपाले मंगिर अन्तिम साता बोलायो महाधिवेशन
7: संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति ढिलाई राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा
0: तीव्रता बिजुलीमा 100 वा 150 युनिटमाथि मात्रै भ्याट लगाउने सरकारको तयारी।
1: कक्षा 12 नतिजाप्रति शिक्षा मन्त्रीको 5 बुँदे स्पष्टीकरण। बर्खामा पनि मेची राजमार्ग सञ्चालन गर्न निर्देशन। बाजुराको ब्लड बैंक सञ्चालन नहुँदा बिरामीका आफन्तलाई जहिले तनाव।
0: इजरायलद्वारा लेबनानमा आक्रमण जारी राख्दा हर्मुज जल घाँटी पुनः बन्द। पाकिस्तानमा 2 विस्फोटमा 7 जनाको मृत्यु। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि।
1: र फिफा विश्वकपमा जर्मनी नकआउट चरणमा प्रवेश। आइभरी कोस्ट 2-1 ले पराजित। नेदरल्याण्डसको पहिलो जीत। आज स्पेन र साउदी पनि भिड्ने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ पछिल्ला प्रतिनिधि सभा बैठकमा त्यहाँ हुने छलफल र सांसदहरूको विरोध र समर्थनको प्रसंग, जहाँ श्रम संस्कृति पार्टीका सांसद हर्क साङपाङ जहिले उठेर विरोध जनाउँदै विभिन्न आफ्ना विचारहरू पनि राख्ने गर्नुभएको छ। पछिल्लो समयमा प्रधानमन्त्री बालेन शाहले आफ्नो तर्फबाट फेभरेट अथवा आफूलाई मनपर्ने टीमले विश्वकप खेलेको छैन भनेर उल्लेख गर्नुभएको थियो। नेपालले कुनै दिन विश्वकप खेल्नुपर्छ भन्ने उहाँको संकेत थियो। एउटा बन्द कोठा देखाइएको छ संसदको बैठक जस्तो, र त्यहाँ सांसद राई जस्ता देखिने व्यक्ति दाए देब्रेपट्टिको हातमा मोबाइल माथि उठाएर अगाडि माइक पकडेर केही भनिराखेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, प्रधानमन्त्रीज्यूले आफ्नो फेभरेट देशले वर्ल्ड कप खेलेको छैन भनेर पोस्टिनु भयो रहेछ। कुन हो उहाँको फेभरेट देश? यहाँ आएर भन्नु पर्यो सभामुख महोदय।
1: अवसर प्राविधिक साथी रविराज धिताललाई धन्यवाद। अहिलेलाई लील प्रकाशन र सन्तोष गर्नुभयो। विदा भयो। तपाईको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः सांसद र संसदलाई जनताप्रति र जनतालाई संसद र सांसद प्रति उत्तरदायी बनाउने उद्देश्यले CIN ले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा धनकुटा क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद राजेन्द्र कुमार राई हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ भनेछु।
2: यहाँलाई हार्दिक धन्यवाद छ।
1: अहिले पछिल्लो समयमा धेरै सांसदहरूको चर्चा परिचर्चा भइराखेका मध्ये राजेन्द्र कुमार राई पनि, चाहे तल कुर्सीमा बसेर होस् चाहे माथि रोस्टममा पुगेर होस्, केही न केही नयाँ नयाँ गरिराख्नु भएको छ। यो स्वाभाविक हो कि परिस्थिति अनुसार अगाडि बढ्नु परिरहेको छ?
2: यो परिस्थिति अनुसार अगाडि बढेको स्वाभाविक होइन। परिस्थिति जे माग्यो त्यही काम गर्नु पर्यो। हामीलाई जनताले चुनेर पठाइसकेपछि हाम्रो त्यहाँ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। जनताका जल्दो बल्दो समस्यालाई समाधान गर्नका निम्ति केही बाधाहरू आयो भने त्यसको प्रतिवाद गरेर अगाडि बढ्नुपर्छ।
1: यो हरेक दिन बैठकमा जानुभन्दा अगाडि आज कसरी प्रस्तुत हुने भन्ने एउटा सांसदको रूपमा तयारी कतिको गर्नुपर्छ, अथवा केही तयारी नगरेर जाँदाखेरि पनि त्यो आफसे आप आउने स्वभाव अथवा त्यो खालको टिका टिप्पणी हो?
2: म कहिले पनि कुनै विषय म तयारी गर्दिन, म सोतै जान्छु होइन। त्यहाँको परिस्थिति के छ सोच र अगाडि बढाउँछु।
1: कतिपय सांसदलाई फोन गर्यो भने हामी सचिवालयबाट बोलेको भनेर भनेको सुनिन्छ, जस्तो त्यो टेलिफोन नम्बरमा सांसदको भनेर गर्यो, तर यो सचिवालयमा पर्यो हजुर, सांसदलाई त केही समयपछि फोन गर्नुहोस् भन्ने हुन्छ। तपाईँको चाहिँ कस्तो खालको छ?
2: मेरो त मलाई जनताले विश्वास गर्ने एउटा आधार फोन हो। एकल फोनमा म फोन उठाइदिन्छु, आफै उठाउँछु। मैले म मन्त्री हुँदा पनि हिजो पिएसए कसैलाई दिन, मेरो फोन म आफै उठाउँछु र जनताको रेस्पोन्स गरेको कारणले धनकुटा जनताले मलाई माया गर्ने आधार एउटा फोन पनि हो।
1: तर फोन उठाएको र नउठाएको कारणले जनताले भोट दिने र नदिने भन्ने हुन्छ?
2: धेरै नेताहरूले धेरै प्रतिनिधिहरूले जनताको जुन समस्यालाई सुनाउन पाउने अवसर हुन्न नि त। तर यो फोन मार्फत त जनताका समस्या के छन् त्यो थाहा पाउन सकियो। जुन छन् त हाम्रो नेपालको सन्दर्भमा कतिपय जनप्रतिनिधिहरूले फोन उठाउनु हुँदैन होइन, त्यसले गर्दा जनता त खुसी हुँदैन। रिसको समस्या चाहिँ कम्ती सुनाउन पाउँदैन, तर म सुनिदिने काम गर्छु, त्यसमा पनि एउटा आधार हो मेरो।
1: अनि फोन गरेर जनताहरूले आज यो विषयमा संसदमा कुरा राखिदिनु पर्यो मान्यज्यू भन्ने खालको कि विकास निर्माण फलाना झैझकता यस्ता कुराहरू बढी आउने गर्छ?
2: जनता होइन, अनेकौं किसिमका समस्या हुन्छ नि त, समाजमा भएका घटनाहरू होइन, आफ्नो व्यक्तिगत घटनाहरू हुन्छ नि, त्यस्तै कुराहरूले उहाँहरूले सुनाउनुहुन्छ र मैले सोचेर सदनमा उठाउनु पर्ने कुरा छ नि म उठाइदिन्छु।
1: दिनभरि संसदमा बोल्दाखेरि साँझ पख ओहो आज त यस्तो राम्रो लाग्यो नि, राम्रो गर्नुभयो भन्ने खालको त्यस्तो खालको हुन्छ कि भन्दा
2: आम लोकले, आम जनता
1: आफ्नो निर्वाचन क्षेत्रको अथवा निर्वाचन क्षेत्रभन्दा बाहिरबाट
2: सबैले भन्नुहुन्छ तपाईँले आज राम्रो भूमिका निर्वाह गर्नुभयो भन्नुहुन्छ।
1: अब तपाईँको प्रस्तुति कस्तो अझै देख्न बाँकी छ संसदमा?
2: होइन, अहिले मैले प्रस्तुति यस्तो गर्छु भन्न मैले,
1: किनभने तपाईँ संसदमा गएर मन्त्रीहरू आएन भने नआउँदासम्म तपाईँ माथि छोड्दिने अथवा तलबाट पनि तपाईँको जुन प्रस्तुति अथवा त्यो खालको लवज तपाईँकोबाट आउँछ?
2: होइन, त्यो चाहिँ मैले नियमले पालना गरेको, विधिलाई कानूनलाई पालना गरेको मात्रै होइन, त्यो विधिलाई पक्रेर यो सदन चलाउनु पर्छ, अनि मात्रै हाम्रो लोकतन्त्रको संस्थागत हुन्छ। जनताले चुनेर आएको प्रतिनिधिहरूले बेठी ढंगले काम गर्नुहुन्न भन्ने हाम्रो मान्यता अनुसार मैले त्यो काम गरेको।
1: अनि अहिले अस्ति केही समय फेरि संसदमा अवरोध जस्तो भयो, प्रधानमन्त्रीले संसदमै आएर आफूले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग विपक्षी दलहरूको अलिक बढ़ी छ अहिले दिनौ जसो तपाईँहरूको मन्तव्यमा त्यो आइ नै राखेको छ, प्रधानमन्त्री आउनुपर्छ भनेर। भलै प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले बोल्नु भयो, यो अडान कहिलेसम्म निरन्तर राख्ने भन्ने विपक्षी दलहरूको त्यो एक खालको निर्णय हो कि अथवा बुझाइ मात्रै हो विपक्षी दलहरूको?
2: पहिलो कुरो चाहिँ हाम्रो आन्दोलन जारी छ। हामीले के भन्यौँ भने अहिले बजेट सम्बन्धी छलफल छ, हामी छलफलमा भाग लिनुपर्छ, यस कारणले भाग लिनुपर्छ। जनताका जल्दा बल्दा थुप्रै समस्या नि, यो समस्यालाई एकातिर पन्साएर हामी आन्दोलन मात्रै नगरौँ, आन्दोलन पनि जारी राखौँ। जुन किसिमको सामान्य प्रधानमन्त्री वीरेन्द्र शाहले अभिव्यक्ति दिनुभयो, यो अभिव्यक्ति सार्वभौम सत्ता राष्ट्रियता को सम्बन्धी गम्भीर प्रश्न उठेको छ, यसको बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ। हामीले भनेको छौँ रेकर्ड पनि हटाउनुपर्छ, हामीले भनिरहेको छौँ। यो भनिरहेको वखतमा तर बजेट बारेमा छलफल गरिन सकिएन भनेदेखि जनताले चुनिएरको प्रतिनिधिले जनताको निम्ति काम गर्नु पर्यो भने दुईटै कुरा अगाडि लैजाउँ भने हामी अगाडि बढिरहेछौँ।
1: भनेको प्रधानमन्त्रीले एक दिन आएर त्यो सच्याउनु हुन्छ भन्नेमा तपाईँहरू आशावादी अथवा विश्वस्त अवस्थामा अहिले?
2: अनि सदन शर्मा हो, उहाँले कुन मनसायले भन्नुभयो त्यसको जवाब तमाम नेपाली जनताले पर्खिरहेका छन्। किनभने हामीले चुनेर आएको हामी प्रतिनिधि हो होइन, त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यस कारण त हामी त्यो पर्खिरहेका छौँ।
1: तर प्रकाश मन्त्रीले त भनिसक्नुभयो, त उहाँले भन्न खोजेको आशय त्यस्तो थिएन, यो भन्न खोजेको दश गजा क्षेत्रको वरपरको विषयलाई उठाउन खोज्दाखेरि यस्तो हुन गयो भनेर।
2: त उहाँको कुरो हो, उहाँले दिएको अभिव्यक्ति तपाईँहरूलाई पनि थाहा छ नि छैन, सब आम नेपाली जनतालाई थाहा छ नि त। हामीले यति भन्यौँ, अब गल्ती नै हो भने उहाँले चाहिँ अब सदनमा आएर बोल्दा कुन ठुलो कुरो भयो त भएन नि।
1: तर जस्तो राष्ट्रपा सभापति रवि लामिछानेले पनि विपक्षी दलको नेता सांसदहरूसँग पटक पटक संवाद गर्नुभयो, तपाईँ त्यो बैठकमा जानुभयो कि भएन? जानुभएको छैन। तर तपाईँको पार्टीको तर्फबाट गएका नेताहरूसँगको भेटमा पनि त्यो गलत हुन गयो भन्ने त्यस्तो खालको स्वीकारोक्ति छ कि छैन पार्टी नेतृत्वबाट अथवा अरू विभिन्न अनौपचारिक तहबाट?
2: अहिले हाम्रो सामान्य प्रधानमन्त्री बालेन्द्र शाह कसो कमानमा हुनुहुन्छ भन्ने चाहिँ कुरो हो क्या। अब पार्टी सभापति भए पनि सभामुखले त भनेको टेरी राख्नु भएको छैन भनेन, पार्टी सभापतिले भनेको उहाँले टेर्नु जस्तो मलाई लाग्दैन होइन। तर चिज हो, मलाई के लाग्छ रवि लान्छाले यसो भन्नुभयो जस्तो मलाई लागेको छैन।
1: तपाईँहरूको सङ्केत चाहिँ उहाँको आफ्नै स्वस्फूर्त धारणा होइन कि भन्नेमा?
2: अब कसरी उहाँले भन्नुभयो त सदनमा आएर उहाँले बताउनु होला नि त, हामीले पर्खिनुपर्छ, धैर्य गर्नुपर्छ, थाहा भइहाल्छ।
1: अनि अहिले जुन खालको बहस संसदमा चलिराख्दाखेरि सुरुमा त तपाईँहरूले प्रधानमन्त्रीले बोल्नु भएन बोल्नु भएन बोल्नु भएन बोल्नुहोस् बोल्नुहोस् बोल्नुहोस् भन्नुभयो, अनि आएर बोल्नुभयो, प्रश्नोत्तर एकाएक हुन गयो होइन। अब त्यो खालको हिसाबले आगामी दिनमा फेरि प्रधानमन्त्री बेला बेलामा बोलिराख्नुपर्छ भनेर त्यो तपाईँहरूको माग निरन्तर रहिराख्ने हो कि एक प्रकारको त्यो झस्को जस्तो चाहिँ भयो सांसदहरूलाई?
2: होइन, त हामीले भन्दा नियमावली बोलेको चिज हो नि त, नियमावली बोलेको कानमा भएको विधिमा भएको होइन।
1: सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तरको
2: प्रश्नोत्तरको कार्यक्रम भयो नि त, उहाँ कति बेला आउनुहुन्छ के गर्नुहुन्छ आफ्नो ठाउँमा छ, तर उहाँ प्रधानमन्त्री भइसकेपछि जनताले को भावना जुन सदस्यहरूले चाहिँ प्रतिनिधि सदस्यहरूले प्रकट गर्छ नि त्यसलाई त उहाँले सम्बोधन गर्नै पर्यो नि।
1: अनि विगतमा पनि तपाईँले मन्त्रीको रूपमा सांसदको रूपमा भएर काम गरिराखेको अवस्थालाई हेर्ने हो भने सांसदसँगको प्रधानमन्त्रीको प्रश्नोत्तरमा हामीले के सुधार गर्न सक्यौं भने विवाद पनि हुँदैन र नबोल्ने पनि हुँदैन, त्यो संवाद चलिराख्छ भन्ने लाग्छ?
2: त्यो संवाद चलाइराख्नुपर्छ नि,
1: पहिले चाहिँ लिखित रूपमै दुई दिन तीन दिन अगाडि बुझाउनु पर्छ, त्यो खालको ठिक हो
2: त्यो? त्यो विधिमा के छ भने सदस्यले कुन कुन प्रश्न गर्ने भन्ने सन्दर्भमा तयार गर्ने होइन, तयार गरेर त्यो प्रधानमन्त्रीका सचिवलाई पठाउने अनि प्रधानमन्त्रीले आज जवाफ दिने चलन थियो।
1: बनावटी हुने पनि डर हुन्थ्यो कि हुँदैन?
2: त्यो चाहिँ अभ्यास र प्रथा थियो होइन। अब अहिले यसलाई परिमार्जित गर्नुपर्छ भन्ने पनि छैन, तर जनताले उठाएका सवालहरू प्रतिनिधि सभाको सदस्य मान्यहरूले राखेको कुराहरूको बारेमा संवाद छलफल गर्नुपर्छ, त्यसको जवाब प्रधानमन्त्रीले दिनुपर्छ
1: मौखिक रूपमा कि लिखित रूपमा?
2: त्यो चाहिँ चलन चल्ती चाहिँ मौखिक रूपमै छ,
1: लिखितमा पनि थियो नि दुई तिन दिन अगाडि।
2: त्यो चाहिँ यसो, त्यो चाहिँ के जवाब दिने चाहिँ मौखिक रूपमै हो होइन, प्रश्न गर्ने चाहिँ लिखित रूपमा थियो।
1: त्यसलाई निरन्तर गर्यो भने यसो विवाद हुँदैन भन्ने तपाईँहरूको सुझाव?
2: त्यस्तो मलाई के लाग्छ भने नि, अब प्रधानमन्त्रीलाई सधैँ त मान्यहरूले भेट्ने छलफल गर्ने अवसर हुन्न नि त, जनताका थुप्रै समस्याहरू त आइरहेको बेलामा अनि सात सात दिनमा गर्दा उपयुक्त हुन्छ भन्ने मान्यतामा हामीले त्यही गरेको थियो, पहिलाको पर्थेला अभ्यास। अब त्यसलाई निरन्तर गर्दै त्यही राम्रो हुन्छ।
1: अब बजेटको कुरा गरौँ, बजेट हुन त अब विपक्षी दल भएको कारणले एकदम राम्रो भनिदिनु भयो भने तपाईँलाई पार्टीगत रूपमा अथवा संगठनको हिसाबले पनि गाह्रो अप्ठ्यारो पर्ने होला, एउटा सांसदको रूपमा र पूर्व मन्त्रीको रूपमा हेर्दाखेरि यसको सबल र दुर्बल पक्षहरू के छन् भने?
2: पहिलो कुरो चाहिँ ठिकलाई ठिक बेठीलाई बेठिक भन्ने मेरो आदर बानी छैन
1: तपाई भन्नुहुन्छ
2: म भन्छु एकदम
1: त्यसो भए अहिलेको आगामी आर्थिक वर्षको के छ स्थिति
2: यस्तो क्या फागुन 21 को निर्वाचनले राजापालाई 5 वर्ष तिमी शासन गर भनेर म्यान्डेट दियो अनि रान्ती रूपमा पनि उमेरको रूपमा क्रमभङ्ग त भएको हो नि त क्रमभङ्ग भयो तर त्यो चिज चाहिँ नयाँ आयो तर सबै चिज उहाँले नयाँ भन्दा बजेट चाहिँ नयाँ आएन
1: पुरानै जस्ताको त्यस्तै
2: बजेट नयाँ आएन तपाईँ सुन त
1: भनेको छेउटु केही नयाँ भएन कि तपाईँको
2: जस्तै नि अहिले समस्या कहाँ छ भन्दाखेरि जनताको घरमा चुलो बलाउँदैन महत्वपूर्ण हो जनताको छोराछोरीले स्कुल जानु पाए पाएन महत्वपूर्ण कुरो हो नि त होइन अनि मजदुरले चाहिँ तातो घाममा गिटी कुरिरहेछन् उसको बारेमा के सम्बोधन भयो अनि सयौं सयौं युवाहरू चाहिँ अहिले विदेशमा गइरहेछन् नेपालमा रोजगारको व्यवस्था सिर्जना कसरी गर्ने अनि देशव्यापी रूपमा अहिले चाहिँ ठूलो समस्या बाधा र आतंक छ यसको समाधान कसरी गर्ने होइन यस्ता थुप्रै चिजहरू छन् यसलाई सम्बोधन गर्ने पर्ने कुरो नयाँ हुनु पर्थ्यो त्यो देखिएन त्यो देखिएन त्यो नदेखिएको कारणबाट मलाई के लाग्छ भने हामीले गरिबी कसरी घटाउने जनताको जुन इन्कम कसरी बढाउने होइन भन्ने सन्दर्भ होइन त कङ्क्रिट रूपमा आउनु पर्थ्यो त कङ्क्रिट रूपमा देखिँदैन त्यसले गर्दाखेरि मलाई के लाग्छ भने जुन बाहिर हल्ला छ नि त बाहिर त विशाल बाँसुरी बजेछ हेर्नुहोस् त्यो बाँसुरी बजेको ट्युन मिलेको छैन
1: राम्रो कुरा चाहिँ के छ बजेटमा
2: राम्रो कुरो त मलाई के लाग्छ भने उहाँहरूले मेहनत गर्नुभयो होला होइन छलफल गर्नुभयो होला होइन मेरोले अध्ययन गर्दाखेरि राम्रो कुरो केही देखिनँ पहिलाकै कुराहरू छन्
1: धनकुटा क्षेत्रको लागि चाहिँ बजेटले के कुरा उल्लेख गरेको छ
2: पहिलो कुरो चाहिँ धनकुटामा मैले के भनेको थिएँ नि हामीले निर्वाचन जितिसकेपछि सामान्य प्रधानमन्त्री बालेन्द्र शाहले हामीलाई डाक्नु भएको थियो उहाँले के भन्नुभएको थियो भने तत्कालका समस्याहरू के छन् त्यसलाई कसरी समाधान गर्ने दीर्घकालीन रूपमा गर्नपर्ने के काम छ भन्नुहोस् भनेर उहाँले हामीलाई भन्नुभएको र मैले धेरै अधुरा योजना छन् ती योजना पहिलो कुरो पूरा गरौं त्यसपछि दीर्घकालीन योजना गरौं भनेर हामीले यही निवेदन गर्यौं उहाँले यति मात्रै भन्नुभयो त्यस बेला यसरी बाँकी रहेको योजनाहरू सम्पन्न गर्ने रहने होइन अरू राष्ट्रिय गौरवको योजना हार्कचोटी गर्ने यसरी सुसारण काम गर्छु उहाँले भन्नुभएको थियो क्या तर त्यो देखिएन धनकुटामा के छ भने सबभन्दा चाहिँ जनताको इन्कम होइन आमदामी इन्कम बेमौसमी तरकारीहरू मलाई लाग्छ बङ्गलादेश डाइरेक्ट चाहिँ 2 अरब 3 अरबको जान्छ नि
1: बङ्गलादेश
2: जान्छ क्या
1: धनकुटाबाट
2: सिलगढी हुँदैन त्यसको बारेमा मैले के भनेको थिएँ भने सिप भण्डार बनाऊ ठुल्ठुलो
1: सिप भण्डार
2: बनाऊ
1: किसान केन्द्रको लागि
2: बनाऊ त्यहाँ तरकारीहरू जम्मा गर्छ होइन जम्मा गर्छ अनि त्यस पछाडि स्थानीय तहले त्यसलाई चाहिँ किनबेच गर्ने किन्ने अनि त्यसले बजारको व्यवस्थाकरण गर्ने त्यो बाटो जाँदा उपयुक्त हुन्छ किसानको बारेमा पनि त्यो पनि देखिँदैन अनि अर्को कुरो के छ भने युवकारको राजधानी धनकुटा हो युवकार चाहिँ प्रशस्ति भन्छ राम्रो भन्छ त्यहाँबाट धेरै ठाउँमा जान्छ देशहरू पनि जान्छ त्यसलाई पनि सिप भण्डार बनाऊ होइन प्रशोधन केन्द्र होइन बनाऊ भने त्यो पनि देखिन्न अनि योजनाहरूको सवालमा सडकहरू थुप्रै छन् त ती सडकहरूलाई पनि बनाउने पैसा प्रशस्ति हुनुपर्छ भनेको थियो त्यो पनि देखिन्न अनि स्वास्थ्य चौकीहरू होइन त्यो पनि काम गऱ्यो भने त्यस्तो प्राप्त बजेट देखिन्न त्यसले गर्दाखेरि मैले हिजो पनि के भनेछु भने यो बजेटलाई पुनर्लेखन गर्ने हो कि धनकुटा जिल्लालाई कसरी सम्बोधन गर्ने एउटा वातावरण बनाउनको निम्ति मैले अपिल गरेको छु मैले निवेदन गरेको छु
1: तपाईँको कुरा सुन्दा त धनकुटामा धनकुटाको विषयमा त बजेटमा केही उल्लेखै छैन जस्तो मात्र सुन्यो
2: होइन केही परेको छ
1: त्यो परेको कुरा पनि भन्नुभयो भने
2: त्यो परेको भनेको 5 करोड 3 करोडको के अर्थ हुन्छ यस्तो नि त्यहाँ राष्ट्रिय गौरवको योजना छ कि हाम्रो 5 वटा जस्तै के भनेदेखि भेरेटादेखि रविला लागि जाने त निरन्तर हो नि त अनि चतरादेखि अलङ्कुचुङ्गल जाने चतरादेखि लेगुवा जाने अनि मध्य पहाडीको चाहिँ के छ भने झापादेखि बैतडी जाने छ नि त त्यो चाहिँ के भने बसन्त त्यो त राष्ट्रिय गौरवको योजनाहरू त्यो त पढ्दै आएको चिज हो नयाँ चिज चाहिँ मैले भन्न खोजेको
1: अनि अर्को भनेको अहिले धेरै चर्चा यो अहिले चर्चा अलि बढी पूर्वतिरको सांसद कोशीको सांसदको कारणले भएको होला समस्या फेरि पश्चिमसम्म हो यो जुन वन्यजन्तु र मानव बीचको द्वन्द विशेष गरी बाँदरको विषय पनि यसमा चाहिँ तपाईँले आफ्नो निर्वाचन क्षेत्रको त्यहाँ धनकुटाका हरेक सांसद जो निर्वाचित हुनुभयो चुनावको बेलामा बाँदर अथवा वन्यजन्तुको आक्रमणबाट बचाइदिन्छु भनेर भनेछ अनि कतिको बचाउन सकियो अथवा सकिएन
2: मैले जनता बीचमा जाँदाखेरि पहिलो समस्या बाँदरको समस्या हो। बाँदरका कारणले गर्दाखेरि हामीले दाल भात तरकारी खान पाएन, हामीले उत्पादन गरेको सब्जी खान पाएन, हामीले उत्पादन गरेको फलफूल खान पाएन भन्न पहिलो उहाँहरूको माग थियो। त्यो मागलाई मैले पूरा गरिदिन्छु भनेको छु, म सम्बोधन हुन्छ भन्छ। त्यसैले मैले सदनमा पनि भनिसके, धेरैचोटि कुरा उठाइसकेको छु, अरू मान्यजीहरूले नि कुरा उठाउनु भएको छ। हामी के चाहन्छौँ भने बाँदर नियन्त्रण भएन भने गाउँमा पहाडमा मान्छे कोही बस्दैन, धमधम बसेर जाने कुरो चलिरहेको छ। अब अहिले के समस्या छ भने गेटिस लिएर हिँड्न पर्ने हुन्छ नि, गुलेली लिएर हिँड्नु पर्ने, अनि थाल छुटाउनु पर्ने, अनि कहीँ जानुपर्ने मान्छे खोजेर बाली रुङ्न लाउनु पर्ने, एकदम किसानहरूको बाँदरको कारणले बिजोग छ। त्यसैले हामीले भने बाँदर ठुलो कि मान्छे ठुलो, त हामीले मान्छेको ज्यान पहिला बचाउने कि बाँदरको भन्ने सन्दर्भमा यसलाई द्वन्द्व त नभनौँ, यो चलिरहेको छ। म के भन्न चाहन्छु भने यहीँबाट बाँदर नियन्त्रण हुन्छ, यसमा दुविधा छैन। यसका प्रकृति कसरी जाने भन्ने
1: हो, तपाईँबाट यो कुरा सुन्न चाहन्छौ कि यसको अब कसरी नियन्त्रण गर्ने, यसको पक्कै पनि तपाईँले पनि केही पूर्व मन्त्री अथवा पूर्व सांसद भइसकेको कारणले पनि केही न केही त तपाईँको मनमा होला नि त, कसरी हुन्छ यो सम्भव?
2: अब यसको विकल्पहरू थुप्रै छ। एउटा विकल्प भनेको चाहिँ अब स्थानीय तहमा ठुल्ठुलो खोर बनाइदिने होइन,
1: बाँदरको खोर
2: बनाउने होइन, कानुन बनाएर होइन त्यहाँ राख्ने, त्यसलाई चाहिँ खाने चिजहरू उपलब्ध गराइदिने,
1: भनेको छोपेर लगेर त्यहाँ खोरमा राख्नु पर्यो,
2: राखिदिने। एउटा त्यो पनि पर्छ, अर्को त्यो चाहिँ भ्याक्सिन मिलाइदिने होइन,
1: सुई लगाउने
2: त्यो पनि हुन्छ, अनि अर्को जनतालाई के उठ्छ प्रत्येक हामी एक एउटा पाल्छौँ पनि भनेको छ नि, पाल्छौँ पनि त्यो पनि भनेको छन्, त्यो पाल्ने पनि एउटा हुन्छ। अर्को कुरो अरू देशमा बिक्रीबट्टा गर्ने चलन पछि त्यसको कानुन के छ होइन, त्यो पनि गर्न सकिन्छ। अर्को कुरो अब जनताको बाली नाली नष्ट गर्ने, जनतालाई भोकै बनाउने बाँदरलाई जनताले चाहिँ प्रतिकार गर्न पाउनुपर्छ भन्ने मान्यता छ,
1: त्यो भनेको मार्न पाउनुपर्छ भन्ने,
2: त्यता नजाने प्रतिकार गर्नुपर्छ दरढङ्गले, त्यसमा जे पनि हुन सक्ने,
1: प्रतिकार गर्दा त अब
2: जे पनि हुन सक्ने भयो।
1: अनि अर्को कुरा, जस्तो अघि तपाईँले धनकुटाबाट तरकारी फलफूल निर्यात भएको कुरा पनि सुनाउनु भयो, अनि धनकुटाको तरकारी फलफूलहरू देशका अरू विभिन्न शहरमा पुगेको बारेमा हामीलाई पनि त्यो साझा खबरमा रिपोर्टहरू प्रसारण प्राप्त भयो, धनकुटाबाट हामीले त्यो गरि नै राखेका छौं। अब त्यो उत्पादन, त्यहाँको उत्पादनलाई बजारसम्म पुर्याउनको लागि सबभन्दा ठूलो हात सांसदको हो कि स्थानीय सरकारको हो कि अथवा संघीय सरकारको हो, कसले अझ बढी भूमिका खेल्नुपर्छ?
2: हामीले पहल प्रयत्न गर्ने हो, त्यसमा संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले समन्वय गरेर त्यसको व्यवस्थापन गर्ने हो।
1: अहिलेसम्म नेकपा एमाले पनि पटक पटक सरकारमा पुग्यो, तपाईँ आफै मन्त्रीमा पनि रहनुभयो, सांसद पनि रहनुभयो, विगतमा कति काम भइसक्यो, कति बाँकी छ अब यसको लागि?
2: अब पहिलो कुरो, धनकुटाका जनता हामी जनप्रतिनिधि भइराख्दाखेरि 17% गरिब थियो क्या,
1: कति वर्ष अगाडिको कुरा,
2: आजभन्दा 9-10 वर्ष अगाडि होइन,
1: 17% गरिबी त्यतिखेर
2: थियो भने अहिले हामीले चाहिँ गरिबी चाहिँ मलाई चाहिँ 5% नै छैन, जनताको चुलो हो, सबैको चुलो बल छैन, गरिबी छैन जुन, अनि जनताको इन्कम चाहिँ हिजो चाहिँ थोरै थियो नि त, अहिले जनताको गोजीमा होइन अलिक पैसा बढेको छ, इन्कम बढ्यो, अनि जनताको खाना लाउनको निम्ति नि समस्या छैन, त्यो समस्या नहुने वातावरण चाहिँ हामी जुन दिन जनप्रति भयो नि त्यो दिनदेखि हामीले राम्रो ढङ्गको धनकुटा जिल्लाको बारे राम्रो ढङ्गको नीति बनायौँ, राम्रो ढङ्गले त्यसलाई व्यवहारी बनायौँ, अनि त्यहाँका जनप्रतिले राम्रो काम गर्नुभयो स्थानीय तहले, अनि प्रदेशले पनि राम्रो भूमिका निर्वाह गर्यो, हामीले पनि राम्रो भूमिका निर्वाह गरेको भन्दा अब धनकुटाको जनता खुसी छ, हामीबाट बेखुसी छैन, त्यसैले गर्दा धनकुटा जनताले सधैँभरि हाम्रो पार्टी नेकपा एमालेलाई अभिमत जाहेर गरिरहेको छ।
1: त्यो भनेको एमाले गर्दा भयो कि अथवा सरकारको अरू संरचना, अरू गैर एमालेको सरकारको कारणले पनि अथवा अरू मन्त्री अथवा अहिलेको सरकारले पनि त्यसमा केही न केही भूमिका खेलिराखेको छ?
2: अब लगातारमा प्रदेश र संघमा हाम्रै पार्टीको प्रतिनिधि छ, हामीले पनि पहल गर्यौं, प्रयत्न गर्यौं, र स्थानीय तह पनि हाम्रै धेरै छ होइन।

0: प्रस्तुति त्यहाँ देख्न पाइने भयो. अनि समितिलाई विगतको कस्तो भयो भने झन्डै 80% समितिको निर्देशन पालना भएन भनेर हामीले पटक पटक भनिराख्नु पर्यो. अब सुध्रिन्छ कि अथवा अझ स्थिति बिग्रेला के लाग्छ तपाईँलाई?
1: यो दो बाटोमा छ
0: भन्नाले
1: दो बाटो भनेको नि सब सब्रिने कि बिग्रिने दो बाटोमा उभिएको छ. अब यसले यात्रा ओह्रालो गर्छ कि उकालो गर्छ तेर्स गर्छ यात्रा
0: त्यसलाई के कुराले निर्धारण गर्ने हो?
1: गर्छ त्यो उन्द्रीमा भर पर्ने चिज हो नि त. अब राम्रै ढङ्गले सबले चाहिँ जुन हुन्छ नि त तेर्सो बाटो हिँड्यो भने होइन राम्रै हो. अब उहाँले पेलपाल गरेर उकालोको यात्रा हिँड्नु भने बेठिक हो होइन. उकालै जान सक्छ चढ्न सक्दैन. अब ओह्रालो उहाँले कमजोरी गर्ने ओह्रालो पनि लाग्न सक्छ.
0: यदि सरकारमा रहेको पार्टीको सांसदको संख्या बढ्दै गर्दाखेरि समितिमा विपक्षी दलका सांसदहरूको विचार अथवा भूमिका त्यो दबाइने त्यस्तो खालको डर हुन्छ कि हुँदैन? अथवा तपाईँहरू त्यसरी डराइराख्नु भएको छ कि छैन?
1: त्यत्रो जनताले भारी मत दिएर पठाएर उहाँको प्रतिनिधि गर्न आइसकेपछि डराउनु पर्ने, कोहीसँग झुक्नु पर्ने, कोहीसँग शिर निरहनु पर्ने कुनै जरुरी छैन.
0: तर समितिमा त फेरि अल्पमत र बहुमतको कुरा आउँदा त फेरि विपक्षीको पुग्दैन.
1: यस्तो ठिक कुरोलाई हामी उठाइराख्ने हो होइन. हामी विधिमै चल्ने लोकतन्त्र मान्ने भएको कारणबाट मलाई के लाग्छ भने उहाँले पनि विवेक पुर्याएर निर्णय गर्नुहुन्छ भन्ने मलाई विश्वास छ.
0: अनि अघि सुरुमा मैले तपाईँलाई सोधेको थिएँ कि सचिवालयको आवश्यकता अथवा तपाईँ फोन अरूलाई उठाउनु दिने आफै उठाउने भन्ने कुराले चुनावको बेलामा यसले नेताहरूलाई सांसदलाई अप्ठ्यारो सजिलो के बनाउँछ भन्ने बारेमा हालैको समयमा सभामुखहरूको बैठकले स्वकीय राख्ने भनेर सरकारसँग अनुरोध गर्ने भन्ने निर्णय गर्यो. यसबारेमा तपाईँको विचार के हो?
1: यो त स्पष्ट छ त. पहिला अरू देशको तपाईँले प्र्याक्टिस हेर्नुहोस् क्या. संघको जुन छ नि त इन्डियामा नै संघको हेर्नु त कति प्रभावकारी छ. एकजना सांसदलाई कति सरकारले सेवा सुन्छ. हाम्रो देशमा केही छैन. काम धेरै छ, भारी बोकाएको छ होइन. अब कानुन पनि बनाउनु पर्ने, विकास निर्माण पनि गर्नुपर्ने, जनता कहीँ बिरामी भने हस्पिटल नै पुग्नै पर्ने, कहाँ समस्या त्यसको हल गर्नुपर्ने भएको हुँदाखेरि भारी धेरै बोकाएको छ
0: भनेको सचिवालय चाहिँ सचिव चाहिन्छ कि चाहिँदैन त्यो भन्नुहोस् न सिद्धार्थ.

0: भएकोदेखि मलाई केलाई स्वकीय सचिव मात्रै होइन अरू पनि कर्मचारी दिनुपर्ने जरुरी छ।
1: कतिजना त्यो चाहियो सांसदलाई
0: सुन्न, किनभने उसले कानून बनाउने ठाउँमा एकजना मान्छेले मात्रै अध्ययन गरेर साध्य हुन्न, डकुमेन्टहरू चाहिन्छ अनि चाहिन्छ नि। सकेसम्म मलाई त किन दुई तिनजना दिनुपर्छ मलाई लाग्छ,
1: एकजना
0: दिनुभयो। उनीहरूले अस्ति काट्यो नि, निरन्तर थियो नि। अहिले के छ भने उसले कानूनको बारेमा जान्नु पर्यो, उसले अरू देशको बारेमा ज्ञान जान्नु पर्यो, होइन चान्सुनी कुरा होइन नि, होइन जनताले चिन्नु, त्यो देखिन्न, त्यो दिनुपर्छ भन्ने मान्यता मेरो त छ।
1: कति एकजना अहिले दिँदै दिँदै आएको पहिलेको एकजनाको अभ्यासलाई अझ बढाउनुपर्छ भने
0: तपाईँहरूमा भन्ने छ।
1: अनि यसमा स्वकीय सचिव दिँदाखेरि ध्यान पुर्याउनु पर्ने कुरा के हो?
0: यो कामको बाँडफाँड हो कि, जस्तै एकजनाले मात्रै भ्याएन भने नि उसले होइन उसले सहयोग गर्छ होइन, त्यो नभइकन त कसरी हो?
1: कतिपय सांसदले फेरि स्वकीय भन्दा पनि विज्ञको रूपमा दिएर सांसदले विज्ञ व्यक्ति नै त्यहाँ राख्नुपर्ने भनेर त्यो लेख्नुपर्छ बनाउनुपर्छ भनेर भनिराखेको सुनिन्छ नि।
0: विज्ञ केलाई भन्ने?
1: अलिक कानून सानून जानेको बुझेको पढेको हो कि अथवा के हो?
0: होइन, जनता त भन्नु जनताले चुनेर आएको प्रतिनिधि धेरै बुझेको हुन्छ कि, त्यो कानून पढ्ने सर्टिफिकेट लिएको होला आफ्नो ठाउँमा होला होइन। यो विज्ञको बारेमा चाहिँ म एकदम उछु कि,
1: तर फेरि स्वकीयको नाममा फेरि भाइ भतिजा छोरा छोरी सबै राखेको त विगतको हो नि त,
0: अनि दायरा छ नि, त्यसको त विधि छ नि त, बिए पास गरेको हुनुपर्छ भन्छ, आफन्त हुनुहुन्न भनी छ नि त, त्यो त बाहिर हल्ला भयो क्या, मिडियामा जस्तै हल्ला हुन्छ नि त, श्रीमती राख राख भन्छ त्यसै आमा, अनि के भनेदेखि नपढेको मान्छे नपढेको मान्छे बेसी निस्किहाल्छ नि, बिए पास अनिवार्य भनेछ, यो चाहिँ बाहिरको हल्लाको कुरो हो कि, यस्तो हल्लामा हामी लाग्नुहुन्न, तर आवश्यक छ एउटा संसदको क्षमता वृद्धि गर्ने एउटा शक्तिशाली बनाउनु त सहीहरू चाहियो नि, चाहियो नि त।
1: अनि त्यो स्वकीय राख्ने बारेमा विपक्षी दलहरूले सबैले त्यो हस्ताक्षर गरेर चाहियो चाहियो भनेर त्यो नदिनुको कारण चाहिँ के हो?
0: होइन त सरकार पहिला थियो उसले काट्यो, किन निवेदन पर्यो त, उहाँहरूलाई पनि आवश्यक छ, आज उहाँहरूलाई भाइ उहाँहरूको एमपी बढी छ नि त, बढी छ नि त उनीहरूको,
1: भनेपछि स्वकीयको बारेमा सरकारले सकारात्मक निर्णय गरिदिन्छ भने तपाईँलाई लाग्छ?
0: उनीहरूलाई उकुस मुखुस छ क्या, कति बेला विश्वरू हुन्छ थाहा भयो नि, उकुस मुखुस छ।
1: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद छ मानिस,
0: तपाईँलाई धेरै धेरै धन्यवाद छ।
1: आजलाई संवाद श्रृंखला हेलो सांसदको अन्तिम आइपुगेका छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग धनकुटा क्षेत्र नम्बर एकबाट निर्वाचित नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईसँग हामीले उहाँसँग कुराकानी गर्यौं, र अर्को संवाद श्रृंखला हेलो सांसदको अर्को श्रृंखलामा अर्को सांसद र व्यक्ति विषयको बारेमा संवाद लिएर उपस्थित हुनेछौं। अबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।

0: सामाजिक रूपांतरण का लागी यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 7 बजे
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल, के कुटेन्छन्? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, स्वस्थ पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
7: रामेछाप नगरपालिकाको अनुरोध।
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाईलाई थाहा छ तपाईं हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
2: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संगतजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
1: निरूपण गर्ने प्रकृतिका विवादहरू
2: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
1: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
2: चरण घाँस दाउरा सम्बन्धी विवाद,
1: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
2: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
1: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
2: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
1: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
2: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
1: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
2: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
1: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
2: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
2: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
1: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
2: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
1: गाली बेइज्जती सम्बन्धी विवाद,
2: लुटपिट सम्बन्धी विवाद,
1: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
2: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
1: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
2: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
1: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
2: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम बाँकी किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 MHz।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
7: 98407793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड। श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
11: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
10: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
11: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
12: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430098, 0485430098।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
12: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
13: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
14: के जिस्के किनी शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
13: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
15: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
16: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
13: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
15: सम्पर्क नम्बर 0475904066 9892695998
3: दैनिक रु 197 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार र रेडियो एनर्जीमा हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानव अधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर 7 का वडाध्यक्ष समीर कार्कीसँग वडा तथा नगरपालिकामा भइरहेका विकास निर्माण लगायत समसामयिक विविध विषयमा लिएर कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला। यहाँलाई स्वागत छ रेडियो कार्यक्रम हाम्रो रामेछाप।
2: हस्, धन्यवाद, नमस्कार।
0: हजुर, रामेछाप नगरपालिकाको प्रवक्ता सँगै वडा नम्बर 7 को वडाध्यक्ष पनि हुनुहुन्छ। आजभरि रामेछाप नगरपालिकामा के कस्तो कामहरू भइरहेको छ, यहाँहरू चाहिँ केमा व्यस्त हुनुहुन्छ?
2: अब अहिले हामी आर्थिक वर्ष 82-83 को लगभग अन्त्यमा आइपुगेका छौ। यसमा चाहिँ रामेछाप नगरपालिकाले जुन बनाएका एकदम दीर्घकालीन योजनाहरू, रामेछापका चाहिँ महत्वपूर्ण योजनाहरूलाई चाहिँ सम्पन्न गर्ने र यसलाई चाहिँ यो मूर्त रूप दिने कुरामा हामी अन्तिम रूप दिनेमा छौँ। विशेष गरी अब यो सड़क चाहिँ कालोपत्रे गर्ने कामहरू बढ़ी मात्रामा भएको छन् भने अन्य यो खानेपानीका कुराहरूलाई पनि हामीले चाहिँ सँगसँगै लिएर गएका छौँ। यी काम विशेष गरी यी विशेषका योजनाहरू, समपूरकका योजनाहरूलाई बढ़ी प्राथमिकतामा राखेर यिनीहरूलाई सक्नेतर्फ हामी अगाडि बढ़िरहेको अवस्था हो।
0: हजुर, अब आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउन व्यस्त छन् धेरै अधिकांश स्थानीय तहहरू। रामेछाप नगरपालिकाको कस्तो खालको आउँदैछ नीति तथा कार्यक्रम?
2: रामेछाप नगरपालिका र देशैभरि भए अनुसार चाहिँ हामी रामेछाप नगरपालिकाको नीति तथा कार्यक्रममा विशेष गरी युवालाई रोजगारीदेखि लिएर चाहिँ रामेछाप नगरपालिकाको उत्पादनलाई बढी जोड़ दिने गरी नीति तथा कार्यक्रम लिएर आउने भन्ने छ। सँगसँगै चाहिँ रामेछाप नगरपालिकाले जति शुरूआत गरेका योजनाहरू थिए ती योजनालाई पूरा गर्ने, जस्तो नयाँ एउटा चाहिँ अब यो राज्य संविधानले नै उल्लेख भएको यो भूवर्गीकरणको कुरा छ, यसलाई पनि जोडेर चाहिँ हामी यसपालि यो भूवर्गीकरणलाई अगाडि बढाउने भन्ने कुरा छ। सँगसँगै रामेछाप नगरपालिकामा मालपोत चाहिँ यहीँ सञ्चालन हुने भन्ने पनि छलफल एउटा चरणमा पुगेको छ र यसलाई चाहिँ मालपोतलाई रामेछाप नगरपालिकाबाटै सञ्चालन गर्ने भन्ने जस्ता कुराहरू छन्। विशेष गरी शिक्षा स्वास्थ्यका कुरालाई हामीले अलि बढी चाहिँ जोड़ दिएर अगाडि बढ्ने गरी चाहिँ नीति तथा कार्यक्रम तयारी गर्नेमा हामी छलफलमा जुटेका छौँ।
0: हजुर, अब यो 5 वर्षको लगभग यहाँहरूको कार्यकाल पनि सकिन लाग्यो, विशेष गरी देखिने कामहरू चाहिँ केही पनि भएन 5 वर्षमा भनेर एकदमै धेरै खालको जनगुनासोहरू अहिले सामाजिक सञ्जालहरूमा व्याप्त देख्छौँ। हामीले धेरैभन्दा धेरै गुनासो गरिरहेका छन् नागरिकले, साँच्चै देखिने कामहरू नभएकै हो त नगरपालिकामा?
2: होइन, यो भन्ने र गर्ने कुरामा अलिकति फरक हुन्छ। जो कार्यान्वयनको ठाउँमा रहेको छ उसले चाहिँ के काम भए, कति उपलब्धिहरू भए भन्ने कुरा लेखाजोखा गरेको हुन्छ भने नागरिक र अनि बाहिरी अब त्यो ठाउँमा ठ्याक्कै सधैँभरि छलफलमा सहभागी नहुने नागरिकहरूले अथवा चाहिँ भन्ने जो हुनुहुन्छ उहाँहरूले चाहिँ नदेख्दै गर्दाखेरि विशेष गरी जोड्ने गरेको रामेछाप नगरपालिकाको केन्द्र रामेछाप नगरपालिकाको 8 नम्बर वडाकारले वडा रहेको र नगरपालिकाको केन्द्र पनि रहेको रामेछाप बजारमा यो सड़कको कारणले गर्दा केही भनाइहरू हामीले सुन्ने पनि गरेका छौँ। हामीसँगै पनि ती भनाइहरू आउँछन्। विशेष गरी चाहिँ यो रामेछाप नगरपालिका हुँदै सेलेघाट रामेछाप साँगुटार सड़कको कारण आयोजनाको कारणले गर्दा हामी यो रामेछाप बजारलाई व्यवस्थित गर्न नसक्दै गर्दाखेरि ती कुराहरू आएका हुन्। नभएदेखि करिब करिब हामीले करिब यो ठूलो योजनाको रूपमा हिलेपानीबाट ऊ चाहिँ रामपुरसम्म कालोपत्रे पुग्ने अवस्थामा पुगेका छौँ। हामी यसपालि च्यास्कोबाट रामपुर पुग्छौँ। त्यसै गरी चाहिँ हाम्रा भित्री सड़कहरू पनि कालोपत्रे हुने अवस्थामा छ। 7 नम्बरको करिब यो वर्ष नै 2 किलोमिटर सड़क पिच हुँदैछ। पाँच नम्बरको भित्री सड़क त्यस्तै करिब करिब दुई किलोमिटर आठ नम्बरको दुई किलोमिटर लगायतका ठाउँहरूमा हामीले भित्री सड़कहरू बरू पिच गर्न थालिसकेको अवस्था हो। यो रामेछाप नगरपालिकाको केन्द्रबाट रहेको रामेछाप बजार चाहिँ यो आयोजनाको कारणले डुप्लिकेसन हुन्छ भन्ने हिसाबले हामीले काम गर्न चाहिँ नसकेको कारणले गर्दाखेरि मान्छेहरूले यो भन्ने गर्नुभएको, तर वास्तवमा उहाँहरूले भनेको जति होइन, रामेछाप नगरपालिकामा अत्यन्त धेरै पूर्वाधारका काम भएका छन् र यो रामेछाप बजार साँच्चै नै रामेछाप नगर यो बजारको पिच हुने बित्तिकै रामेछापको एउटा मेरुदण्डको सड़कको रूपमा यो सँगसँगै अन्य सड़क गर्दाखेरि करिब करिब रामेछाप नगरपालिकाले मात्रै गरेका करिब 30 किलोमिटर चाहिँ कालोपत्रे सड़क हामी पुर्याउने अवस्थामा पुगिसकेको अवस्था र काम धेरै भएको छ।
0: यहाँहरूको पहिलो कार्यकाल चाहिँ जसरी देखिने कामहरू भयो, धेरै कामहरू चाहिँ देखिएका थिए, तर यो अहिले दोस्रो कार्यकालमा चाहिँ त्यस्तो धेरै कामहरू पनि देखिएन, अथवा जनप्रतिनिधिहरू बीचको समन्वयको अभाव हो कि भन्ने पनि त्यो खालको आकलन भइराखेको छ, यसमा के भन्नुहुन्छ?
2: त्यस्तो कुरा होइन, रामेछाप नगरपालिकाको नेतृत्व हाम्रो मेयर साहबको नेतृत्व अत्यन्त चाहिँ एउटा अब्बल नेतृत्व छ, अनुभवी हुनुहुन्छ उहाँ, चाहिँ हामी हाम्रो अभिभावकको रूपमा पनि हुनुहुन्छ, मेयर उपमेयर नै त्यतिकै हुनुहुन्छ। उहाँहरूसँग र हाम्रो जनप्रतिनिधिको बीचमा एजेण्डामा विषयमा हाम्रो छलफल हुन्छ, त्योभन्दा बाहेक विषयमा त्यो फरक मत राख्ने यो विवाद छ भन्ने कुरा यो अत्यन्त गलत कुरा हो। हामी राम्रैसँग छलफल गरेर अगाडि बढ़िरहेको अवस्था हो र अघिल्लो पटक 74 देखिको 5 वर्ष चाहिँ राम्रो काम भए, उपलब्धिमूलक काम भए देखिए भन्ने कुरामा चाहिँ अघिल्लो मेयर साहबले बनाउनु भएको योजना अनुसार हामीले काम गरेका काम चाहिँ जस्तो कुनै पनि ठाउँहरूमा सड़क पुगेको अवस्था थिएन। ती ठाउँहरूमा हामीले नयाँ सड़कहरू निर्माण गर्यौं, त्यो सड़क खन्दै गर्दाखेरि रामेछापबाट हिमगंगा सड़क पुग्दा अथवा चाहिँ रामेछापबाट गोठगाउँ सड़क पुग्दै गर्दा चाहिँ ठ्याक्कै नयाँ ट्र्याक ओपन हुने भयो, व्यापक रूपमा काम भएको देखिने भयो, यहाँबाट गाड़ी वहाँ पुग्दै गर्दाखेरि काम भएको देखियो र ओडा कार्यालयहरू सबै झोलामा भएको अवस्था थियो। ती ओडा कार्यालयहरू निर्माण गर्नेदेखि लिएर ओडा कार्यालयलाई व्यवस्थापन गर्ने काम हामीले अघिल्लो कार्यकालमा गर्यौं, ती कारणले गर्दा धेरै चाहिँ सड़क खनिँदाखेरि देखिएको हो। अहिले चाहिँ 5 किलोमिटर सड़क हिजो खनिन्थ्यो भने अहिले 5 किलोमिटर सड़क गर्नको लागि चाहिँ निर्माण गर्नको लागि करिब 5 करोड़ चाहिँ कालोपत्रे गर्ने हो भने करिब 5 करोड़ रुपियाँ पैसा लाग्ने रहेछ। त्यो भएको हुनाले नै हामीले अहिले र पहिलेमा फरक देखिएको हो। तुलनात्मक रूपमा हिजो ट्र्याक ओपन गर्ने काम, बाटो बनाउने काम भएका थियो भने अहिले पक्की बनाउने काम भएको हुनाले चाहिँ धेरै कुराहरूको चाहिँ स्थायित्व बनाउने कामले गर्दाखेरि अलिक बढी बजेटको अब चाहिँ आवश्यकता पर्ने र त्यति बेला थोरै बजेटले पनि धेरै निर्माणहरू सड़कका ट्र्याक जस्ता खालका उदाहरणको लागि त्यो गर्न सकिन्थ्यो भने त्यसरी देखिएको अवस्था हो र पहिले र अहिलेमा यो चाहिँ विकास नदेखिएको भन्ने होइन। अहिले चाहिँ हामीले स्थायी संरचना निर्माणमा लाग्यौँ भने त्यतिखेर चाहिँ तत्काल पुर्याउनु पर्ने चाहिँ आवश्यक महत्व अति आवश्यकहरू चाहिँ संरचनाहरू निर्माण गर्दाखेरि त्यतिखेर अलिक बढी देखिएको जस्तो लागेको मात्रै हो र तुलनात्मक रूपमा 74 बाट 79 अहिले 83 आइपुग्दै गर्दाखेरि कामहरू उपलब्धिमूलक र उल्लेखनीय काम रामेछाप नगरपालिकाले गरेको छ।
0: अब लगभग रामेछाप नगरपालिकाको सबै वडासम्म पुग्ने सड़कहरू कालोपत्रे चाहिँ कहिलेसम्म भइसक्ला?
2: हामीले विशेष गरी सबै ओडालाई जोड्ने गरी कालोपत्रे कम्तीमा ओडा जोड्ने चाहिँ कालोपत्रे सड़क निर्माण गर्ने भनेर लागेको अवस्था हो। विशेष गरी ठूलो क्षेत्र ओगटेको यो सेलेघाट साँगुटार जुन सड़क छ, यो सेलेघाट रामेछाप साँगुटार सड़कको निर्माण कार्य हुने सम्पन्न हुने बित्तिकै हाम्रो 9 नम्बर 8 नम्बर 7 नम्बर त्यसै गरी चाहिँ 2 नम्बर र 3 नम्बरलाई हामीले यो सड़कले छुन्छ। त्यसपछि बाँकी रह्यो यतापट्टि 5 नम्बर 6 नम्बर 4 नम्बर र 1 नम्बर। यसमा चाहिँ 5 नम्बरको ओडा कार्यालयसम्म सड़क यो वर्षै पुगिसकेको अवस्था छ, 6 नम्बरको पुगिसकेका छ, बाँकी 4 नम्बर छ। 4 नम्बरलाई हामीले लिक्यु करिडोरले चाहिँ छोइसकेको अवस्था छ, पिच कालोपत्रेले छुने अवस्था छ र 1 नम्बरमा देउराली गोठगाउँ साँगुटार हामीले नगर गौरवको रूपमा सड़क निर्माण कार्य हामीले समपूरक सड़क चाहिँ संघीय सरकार र रामेछाप नगरपालिकाको साझेदारीमा हामीले अहिले पनि क्रमागत रूपमा निर्माण गरिरहेको अवस्था छ र यो सक्दै गर्दाखेरि करिब करिब हामीले यो कार्यकालमा मलाई लाग्छ सबै वडाहरूले कालोपत्रे सड़क अथवा पक्की सड़कको रूपमा चाहिँ हामी ओडा कार्यालयसम्म चाहिँ पुर्याउँछौं भन्ने हामीले विश्वास लिएका छौं।
0: हजुर, अहिले त कतिपय सड़कहरू त कालोपत्रेको काम पनि भइराखेको अवस्था छ, ती निर्माण भइरहेको अर्थात कालोपत्रे भइरहेको सड़कहरूको कामको गुणस्तरको अवस्था चाहिँ कस्तो छ?
2: गुणस्तरको अवस्था मापन गर्ने एउटा अब हाम्रो टेक्निकल पार्ट हो, छुट्टै छ, इन्जिनियरहरू उहाँहरू लाग्नु भएको छ, उहाँहरूले गुणस्तरलाई चाहिँ एकदम प्राथमिकतामा राखेर काम गर्नुभएको अवस्था छ। हामीले आँखाले खुल्ला आँखाले हेर्ने र प्राविधिकले मेसिनले हेर्ने कुरामा फरक पक्कै पनि हुन्छ, उहाँहरू जिम्मेवार ढंगले लाग्नु भएको छ, यसलाई व्यवस्थित र गुणस्तरीय बनाउनको लागि सबैजना नगरपालिकाको संयन्त्र लागेको अवस्था छ।
3: हजुर, यो सङ्घ प्रदेशको योजनाहरू चाहिँ के कतिको चाहिँ काम भइरहेको छ, अर्थात् कतिको सङ्घ र प्रदेशबाट योजनाहरू पर्ने गरिरहेको छ यहाँ?
2: रामेछाप नगरपालिकामा समग्रमा हेर्ने हो भने संघ र प्रदेशबाट हामीलाई विशेष गरी समपूरक योजनाको रूपमा संघले र प्रदेशले चाहिँ सूचना आह्वान गर्छ। त्यो सूचना अनुसार हामीले यहाँबाट चाहिँ निर्णय गरेर पठाइसकेपछि उहाँहरूले चाहिँ 50% नगरपालिका 50% संघ प्रदेशको चाहिँ बजेट आउँछ र हामीले त्यो बजेट चाहिँ यसपालि पनि 5 सड़कको रूपमा सड़क आएको थियो, एउटा देउराली गोठगाउँ साङगुटा सड़क, अर्को हिलेपानी ओखरेनी हिलेपानी च्यासको कोलन्जोर घाट सड़क, त्यसै गरी यो ओडागारले थुम्का मुडाजोर सड़क र यो रामपुर काभ्रे सड़क, अर्को रामेछाप मानिडाँडा ल्यान्डफिल्ड सड़क चाहिँ हाम्रो यो समग्रक रूपमा आयो। हामीले यिनै सड़कलाई यसपालि संघमा चाहिँ संघीय सरकारमा पठाउने क्रममा चाहिँ यो करिब करिब ओडाकारलेसम्म पुगिसकेको स्थिति भएको हुनाले चाहिँ यसपालि यो 4 ओडाको धारा पनि बसेरीसम्म पुग्नको लागि हामीले यो भालुखोप ओखरेनी चिलाउने कुशबसेरी सड़क चाहिँ समपूरक सड़कको रूपमा हालेका छौँ। हामीले यो पहिलो प्राथमिकतामा राखेर पठाएका छौँ। यो सड़क पर्दाखेरि अहिले पनि 5 सड़क चाहिँ हामी क्रमागत रूपमै चलेका छन्। यी सड़कहरू सँगसँगै अन्य पनि केही सानो भोलममा आउँछ संघ प्रदेशबाट, जो संघ प्रदेशले दिनुपर्ने जति जुन हामीले माग गरेको बजेटहरू छन् ती बजेट चाहिँ सोधेको जस्तो नआइदिँदै गर्दाखेरि हामीले गरेको खोजेको उपलब्धि चाहिँ प्राप्त गर्न सकेका छैनौँ। तर नगरपालिकाको चाहिँ थोरै स्रोत तर धेरै हामीले योजना बनाउँदै गर्दा सानो काम भएको छ, थोरै काम भएको छ तर उपलब्धिमूलक काम चाहिँ संघ प्रदेशबाट भन्दा पनि बढी चाहिँ स्थानीय तहले नै गरेको अवस्था, र संघ प्रदेशबाट त्यस्तो आउँदै नआएको बजेटै प्राप्त नभएको भन्ने चाहिँ होइन, हामीले सोचेको जस्तो ठूलो बजेट प्राप्त हुन सकेका छैन।
3: हजुर, अब यो साङगुटा सेलेगा सड़क आयोजनाको काम अहिले भइराखेको अवस्था छ, यो कामको अवस्था कस्तो छ र यहाँहरूले चाहिँ त्यो जुन निर्माण कम्पनी छ उनीहरूसँग चाहिँ कसरी समन्वय गरिरहनु भएको छ, कहिलेसम्म सकिएला, के छ यहाँहरूको त्यसमा चाहिँ धारणा?
2: यो सेलेघाट रामेछाप साङगुटार सड़क आयोजनासँग व्यापक रूपमा चाहिँ स्थानीय तह रामेछाप नगरपालिका वडाका जनप्रतिनिधिहरू रामेछापको सिङ्गो जनप्रतिनिधि सरकारवाला राजनीतिक दलहरू सबै लाग्दा पनि यो टीसीआईएल कम्पनीसँग र विशेष गरी यो सेलेघाट रामेछाप साङगुटार सड़कको चाहिँ निर्माण व्यवसायीसँग चाहिँ हामीले ठेकेदार कम्पनीसँग धेरैचोटि धेरै तरिकाले कुरा गर्दा पनि उहाँहरूले नटेरेको अटेर गरेर बसेको अवस्था छ। उहाँहरूलाई हामीले कानूनी रूपमा पनि धेरै पटक पत्रचार गरिसकेको अवस्था छ। उहाँहरूले कहिले चाहिँ मुआवजाको कारणले रोक्यो भन्ने, कहिले वनको कारणले रोक्यो भन्ने विभिन्न बाहनाहरू बनाएर बसेको अवस्था छ। अहिले पनि 50 सड़कमा उहाँहरू करिब करिब 1 सड़क यही रामेछाप बजारमा अलमल लिएर बसेको अवस्था छ। उहाँहरूलाई धेरै हामीले दबाव सिर्जना गर्यौं, धेरै उहाँहरूसँग समन्वय गर्यौं, त्यति गर्दा पनि गरेको छैन। र यसमा चाहिँ विशेष गरी यो चाहिँ विशेष गरी यो संघ प्रदेश र सम्बन्धित निकायहरू अलि माथिल्ला निकायहरूको ध्यान जान जरूरी पनि देखिएको छ। स्थानीय तहको पहलले मात्रै नपुगेको हुनाले यसलाई सम्पन्न गर्नको लागि सबै निकायहरू चाहिँ सम्बन्धित निकायहरू लाग्यो भने समयमा सम्पन्न हुन्छ, यदि भएन भने चाहिँ यसले ठूलो रूपमा चाहिँ दुर्घटनासम्म निम्ट्याउने अवस्था भइसकेको, जस्तो यही रामेछाप बजार अस्तव्यस्त अवस्थामा छ, रामेछापको 2 देउराली र 3 साङगुटार अस्तव्यस्त अवस्थामा छ, बर्खा लागेपछि सधैँभरि गाडी तानेर चाहिँ जोखिम यात्राहरू मल्नु परेको छ। त्यो भएको हुनाले यसमा सम्बन्धित निकायहरू सबैजना जुटिएर लागेर गयो भने हामीले यसलाई सम्पन्न गर्न सकिएला, नत्र सम्पन्न गर्न सक्ने स्थिति छैन। सँगसँगै चाहिँ रामेछाप नगरपालिकाले उपलब्धिमूलक कामहरू धेरै गर्दा पनि यही सेलेघाट साङगुटार सड़कको कारणले गर्दाखेरि चाहिँ काम भएन भन्ने नागरिकहरूमा चाहिँ एउटा खालको सन्देश पनि गएको अवस्था छ। यो कुरालाई अन्त्य गर्नलाई हामी सबै लाग्नुपर्ने अवस्था छ। यो निर्माण कम्पनीलाई पनि विशेष गरी अलि बढी चाहिँ यो घजघजाउनु पर्ने अवस्था छ। हामी सबै लाग्न, म विशेष गरी नागरिक यो चाहिँ सड़कसँग जोडिनु भएको जो नागरिकहरू हुनुहुन्छ उहाँहरूलाई पनि म आह्वान पनि गर्न चाहन्छु, विशेष गरी यही चाहिँ हाम्रो रेडियो कुराकानीमै उहाँहरूलाई अब हामीले दबाव सिर्जना गरेनौँ भने हामीले सधैँ दुःख पाउने अवस्था चाहिँ रहेको छ। अन्त्य गर्न सबै लाग्नुपर्ने अवस्था छ।
3: हजुर, यसको त निर्माण सम्पन्न हुने मिति पनि सकिने लागिसकेको,
2: निर्माण सम्पन्न हुने मिति पनि यो असार भन्ने बुझिएको छ। अब यसलाई असार भयो भने त हाम्रो सड़क झन् अस्तव्यस्तै हुनेछ अवस्था रहेको छ। त्यो भएको हुनाले यी सम्बन्धित निकायहरू सबैजना लागेर यसलाई चाहिँ थोरै समय चाहिँ म्याथप गरेर भए पनि यसलाई हामीले बनाउन सकिएन भने यो सड़कमा आउने जुन पैसा छ यो नेपाल सरकारले लगानी गर्नलाई पनि ठूलै चुनौतीको रूपमा हुने, यो ठेका तोडियो भने फेरि अर्को निर्माण ठेका लगाउनको लागि धेरै चाहिँ प्राविधिक कठिनाईहरू विशेष गरी नीतिगत चाहिँ कठिनाईहरू आउने भएको हुनाले नि यसै निर्माण कम्पनीलाई चाहिँ सबै लागेर काम सम्पन्न गर्नको लागि के गर्न सकिन्छ त्यसरी लाग्नुपर्ने जुट्नुपर्ने अवस्था चाहिँ रहेको छ।
3: तपाईँ त दुई कार्यकाल निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ, विशेष गरी तपाईँ यसरी जनप्रतिनिधि भएर काम गरिरहँदाखेरि कस्तो खालको तपाईँहरूले बढी चुनौतीहरू सामना गर्नु पर्यो यो दुई कार्यकालको अवधिमा, तपाईँले यो समयलाई कसरी चाहिँ सम्झाउनुहुन्छ?
2: विशेष गरी यो चुनौतीपूर्ण चाहिँ विशेष चाहिँ बजेटमा रहेछ, बजेट भन्दा ठूलो कुरा के पनि रहेनछ। बजेट पर्याप्त भयो भने हामीले बनाएका योजनाहरू नागरिकले चाहनु भएको आवश्यकता ठान्नु भएको कामहरू गर्न सकिने रहेछ, त्यो भयो भने सन्तुष्टि प्राप्त पनि हुने रहेछ, नागरिकहरूमा पनि एउटा चाहिँ साँच्चै जनप्रतिनिधि भएपछि चाहिँ कामहरू भए भन्ने त्यो हुने रहेछ। तापनि हामीले चाहिँ थोरै स्रोत साधन भए पनि धेरै कामहरू गरेका छौँ। जस्तो मेरो म नगरपालिकाबाट म यता मेरो ओडातिर फर्केँ, मेरो ओडामा ओडा कार्यालय भवन थिएन, कुनै पनि करिब करिब मलाई लाग्छ 60% भन्दा बस्ती बढी बस्तीहरूमा सड़कले छोएको थिएन, ती सबै ठाउँहरूमा सड़क पुगेको अवस्था छ, एउटा घरमा पनि सड़क पुगिसकेको अवस्था छ, बिजुली बत्ती त्यत्तिकै अस्त व्यस्त थियो, अहिले पनि बिजुली बस्तीलाई पूरा व्यवस्थापन गर्न त सकिया छैन, तर कुनै पनि बस्तीहरूमा हामीले उज्यालो पार्न छोडेका छैनौँ, सबै ठाउँमा चाहिँ बत्ती पुगेको अवस्था छ, खानेपानीको चरम संकट रहेका बस्तीहरूमा पनि हामीले खानेपानी केही हदसम्म व्यवस्थापन गरेका अवस्थाहरू छन्। र मलाई चाहिँ अत्यन्त खुशी, म आफूले जनप्रतिनिधि भइसकेपछि नागरिकले पाउनुपर्ने जुन त्यो अत्यावश्यक सेवा विशेष गरी सामाजिक सुरक्षासँग जोडिएको यो सामाजिक सुरक्षा भत्ता थियो, मैले मेरो एउटा चाहिँ कार्यकालमा मैले दुई कार्यकालमा सबैभन्दा खुशी सन्तुष्टि गर्न सक्ने काम चाहिँ हुन सक्ने काम भनेको सामाजिक सुरक्षा भत्ता घर बस्ती टोलमै पुगेर मैले चाहिँ बीएलबी मेसिन मार्फत चाहिँ हामीले भत्ता घर घर बस्ती बस्ती टोल टोलमै पुर्याएको अवस्था छ। त्यसमा पूर्ण साथ सहयोग र जिम्मेवार ढंगले मेरो चाहिँ हाम्रो चाहिँ सचिव पनि हुनुहुन्छ अहिले भागवत श्रेष्ठ, उहाँले गरेको कामले नागरिकसँग त हामीले त्यसरी पुगेका छौं। त्यसै गरी कुनै कुनै बेलामा धेरै चाहिँ यो नीतिगत चाहिँ समस्याहरू आउँदै गर्दा पनि मैले दुई पटक चाहिँ रासायनिक मल निशुल्क रूपमा उपलब्ध गराएँ, सँगसँगै घर घरमा यो 500 लिटरको हिल ट्याङ्क सबैको घरमा पानी ट्याङ्की पुर्याएका छौं। यो पशु बिमा स्वास्थ्य बिमा निशुल्क स्वास्थ्य बिमा सबै नागरिकको हामीले सम्पन्न गरेका छौं। र यो चाहिँ सामाजिक सुरक्षा भत्ता चाहिँ हामी जो नागरिकहरू काठमाडौँ बस्नु भएको छ करिब 300-400 चाहिँ संख्यामा हामीले उही काठमाडौँ नै गरेर चाहिँ सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने गरेका छौँ। यो जुन महिला स्वयंसेविका हुनुहुन्थ्यो उहाँहरूलाई हामीले निशुल्क रूपमा चाहिँ यो जीवन बिमा गरेका छौँ। त्यसै गरी निशुल्क यो ज्येष्ठ नागरिक अपाङ्ग अशक्त यो सुत्केरी महिला दिदीबहिनीहरूको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौँ। भनेपछि धेरैवटा काम चाहिँ हामीले हिसाब गर्ने हो भने र नागरिकले चाहिँ प्रत्यक्ष रूपमा लाभ पाउने खालका कामहरू गरेका छौँ। कृषिमा चाहिँ एउटा खालको व्यवस्थापन हुने गरी र उहाँहरूले आवश्यकता ठान्नुभएका कामहरू गरेका छौँ। त्यसै गरी सबैभन्दा ठूलो गौरवको रूपमा मैले चाहिँ अघिल्लो 74 कार्यकालमा चाहिँ सुरु गरेको जुन निवर्तमान मेयर नरवार थापा मगर र उपमेयर सृजना खड्काको हाम्रो 74 कार्यकालबाट सुरु भएको कवड हल छ, हिलेपानीमा निर्माण भएको कवड हल, कवड हल अगाडि एउटा चाहिँ यो अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने गरी खेल मैदान निर्माण सुरु गरेका छौँ। कवड हल सम्पन्न भए पनि बजेट अभावका कारणले चाहिँ यो खेल मैदान सम्पन्न गर्न सकेका छैनौँ। विशेष गरी संघ र प्रदेशले त्यो खेल मैदानलाई कुनै पनि सहयोग नदिएको र स्थानीय तहबाट पनि त्यसलाई त्यति धेरै प्रायोरिटीमा राख्न नसकेको भएको हुनाले त्यो कामलाई अधुरो भए पनि हामीले सम्पन्न गर्नेतर्फ लागेका छौँ। पक्कै पनि यो पटक सम्पन्न गर्न सकिन्छ कि भन्नेमा छौँ हामी। यो विशेष गरी 7 नम्बर ओडामा उपलब्धिमूलक काम र नागरिक मैत्री कामहरू धेरैभन्दा धेरै भएको छन्, ती कामलाई पूरा गर्नुपर्ने अझै धेरैवटा कामहरू छन्, ती पूरा गर्नको लागि सबैजनाको आपसमा समझदारी एक आपसमा एकजुटता हुनुपर्ने चाहिँ अवस्था मैले देखिया छु।
3: तपाईँ अहिलेको रामेछाप नगरपालिकाको नगर प्रवक्ता पनि हुनुहुन्छ, धेरैले तपाईँलाई अबको आगामी मेयर उम्मेद्वारको रूपमा हेरेका छन्, विशेष गरी तपाईँको आगामी लक्ष्य योजनाहरू चाहिँ कस्तो छ, साँच्चै तपाईँ अबको आगामी मेयरको उम्मेद्वार हो?
2: अहिले अब यो नगरपालिकाको अहिले भर्खर 1 वर्ष अझै बाँकी नै छ, कार्यकालै हाम्रो बाँकी छ पहिलो कुरा त। दोस्रो कुरा, नागरिकको चाहना मेरो चाहना हो, नागरिकहरूको चाहना इच्छा उहाँहरूले म अहिले सात नम्बरमा दोहोऱ्याएर वडाध्यक्ष हुँदै गर्दा पनि म भन्दा पनि हामी भन्ने हिसाबले म वडाध्यक्ष भएँ बनाउनु भयो उहाँहरूले र नगरपालिकाको नागरिकहरूको चाहना के छ उहाँहरूले मैले गरेको काममा कति सन्तुष्ट प्राप्त गर्नुभएको छ उहाँहरूले कति खुसी हुनुहुन्छ मैले गरेको कामसँग उहाँहरू सन्तुष्टि हुनुहुन्छ भने उहाँहरूको चाहना उहाँहरूको इच्छा मेरो चाहना मेरो चाहिँ ऊ हो भने उहाँहरूले गरेको मेरो काममा उहाँहरू म परीक्षणमै छु उहाँ अब जो नागरिकहरूले साँच्चै सन्तुष्टि प्राप्त गर्नुभएको रहेछ भने समयले माग्यो भने त्यो बेलाको कुरा रह्यो र अहिले नै हामीले म चाहिँ यो हो भनेर घोषणा गर्ने बेला भएको पनि छैन र त्यो बेला आउँदै गर्दाखेरि नागरिकहरूको चाहना अब विशेष गरी राजनीतिक रूपमा हामी भइसकेपछि पार्टीले हेर्ने लेखाजोखा गर्ने कुरा एउटा रह्यो नागरिकले हेर्ने दोस्रो कुरा रह्यो त्यसपछि सबैजनाको सल्लाह सुझाव र सबैजनाको इच्छा चाहना अनुसार अगाडि बढ्ने मेरो लक्ष्य हो अहिले नै मैले यसरी चाहिँ म अब उम्मेद्वार हो होइन भनेर भन्नुभन्दा पनि सबैभन्दा पहिले त नगरको नागरिकको इच्छा र मैले विशेष गरी नगरपालिकाको मेरो व्यक्तिगत भन्दा पनि नगरपालिकाका धेरै कामहरू गर्नुपर्नेछ ती कामहरू गर्नको लागि एउटा लक्ष्य उद्देश्य पक्कै पनि बोकेर हामी हिँडेका हुन्छौँ त्यो पूरा गर्नको लागि गर्नुपर्ने कदमहरू चाल्नुपर्ने र अब बनाउनुपर्ने योजना हामी तयारी गरेर अगाडि बढ्छौँ र त्यसपछि मात्रै कुरा रहन्छ अहिले एक वर्ष अगाडि नै हामीले यसरी म यो त्यो भन्ने अवस्था पनि होइन र अर्को विशेष गरी म अहिले यो राजनीतिमा अत्यन्त उतार चढाव आइरहेको अवस्था देखिरहेको छु धेरै मान्छेहरू राजनीतिक रूपमा धेरै कालखण्डहरू पार गर्दै गर्दै गर्दै आएर अहिले चाहिँ यो समयसँगै दौडिरहेको म देखेको छु समयभन्दा समय बलवान हुन्छ तर समयलाई हामीले प्रयोग गर्ने हो समयलाई कसरी चाहिँ प्रयोग गर्ने भन्ने कुरा हामी रहन्छौँ र अहिले ठ्याक्कै भर्खरै आत्तिहाल्नुपर्ने अनि अलिकति प्राप्त भइहालेपछि मात्तिहाल्नुपर्ने स्थिति होइन चाहिँ त्यो चाहिँ अब यो र अर्को कुरा नागरिकहरू सबैजना चाहिँ यो समय विशेष गरी राजनीति सँगसँगै दौडेको जस्तो मैले देखेको छु राजनीति कहिले पनि स्थायी हुँदो रहेन त भन्ने कुरा हामीले पटक पटक देखिसक्यौँ आज मात्रै पनि यो गणतन्त्र दिवसको करिब 18 वर्ष पूरा भइसकेको अवस्था छ 18 वर्ष लागेको अवस्था छ 18 वर्षमा हामीले धेरैवटा चाहिँ चरणहरू पार गरिसक्यौँ हिजो हामीले चाहिँ राजा वीरेन्द्रको चाहिँ वंशनाश हुँदै गर्दादेखि आज यो विभिन्न आन्दोलनहरू पार गर्दै गर्दा अहिले अवस्थाहरू हामीले हेरेका छौँ विशेष गरी यो संघीयता आइसकेपछिको जुन नागरिकले प्राप्त गर्नुपर्ने सेवा सुविधा अनि उहाँहरूले चाहिँ जुन राखेका उद्देश्य थिए लक्ष्य थिए हामीले सुन्दै गरेको चाहिँ किर्नेमा गएर खिम्तीमा गएर गाडी चढ्नुपर्ने अवस्था यी कुराको अन्त्य भइसकेको छ धेरै कामहरू भएको छ र अहिले चाहिँ हामी विशेष गरी ती कामहरू पूरा गर्नको लागि राजनीतिभन्दा ठूलो कुरा चाहिँ हाम्रो यो जुन सबैजनाको मेजोरिटी ठूलो कुरा हुँदो रहेछ त्यसले गर्दा रामेछाप नगरपालिकामा धेरैवटा काम सुरुवात भएको छन् ती कुराहरू हामीले हेरेका छौँ विशेष गरी यो संघीयता आइसकेपछिको जुन नागरिकले प्राप्त गर्नुपर्ने सेवा सुविधा अनि उहाँहरूले चाहिँ जुन राखेका उद्देश्य थिए लक्ष्य थिए

0: चितराम नगरपालिकाले चाहेको नगर बनाउनको लागि चाहिँ जुन मैले एउटा हालको योजना बनाएको छु र विशेष गरी यो रामेछाप नगरपालिकामा रोजगारका विशेष गरी सम्भावना भएका कामहरू मैले छुट्टा झन्नै छुट्याएछु पनि रामेछाप नगरपालिकामा चाहिँ हामीले एउटा अध्ययन पनि गरेको अवस्था छ, हामीले चाहिँ ऐन पनि बनाइसकेको अवस्था छ यो स्थानीय मदिरालाई चाहिँ ब्रान्डिङ र बजारीकरण गर्ने भनेर, यो चाहिँ हामीले अब कार्यविधि बनाएर यसलाई तत्काल लागू गर्ने भन्नेमा छौँ। हामीले बजेटको थोरै अभाव भएको कारणले अगाडि बढ्न सकेका छैनौँ। विशेष गरी हामीले यो स्थानीय मदिरालाई बजारीकरण ब्रान्डिङ र बजारीकरण गर्यौं भने चाहिँ करिब मलाई लाग्छ 2-400 नागरिकले घरैमा बसेर उहाँहरूले चाहिँ यस्तो राम्रो सम्मानजनक रोजगार प्राप्त गर्नुहुन्छ। यी कुरा पूरा गर्नको लागि रामेछाप नगरपालिकाको एउटा मैले देखेको बाटो पूरा गर्ने लक्ष्य छ, त्यो लक्ष्य पूरा गर्नलाई सबैजना नागरिक एकजुट हुनुपर्ने अवस्था छ। यो गरियो भने पक्कै नगर र नागरिक समृद्ध चाहिँ नगरपालिका समृद्ध नगरपालिका बनाउन नि सकिन्छ, सुखी नागरिक बनाउन नि सकिन्छ। आर्थिक रूपमा चाहिँ हामी विदेश जानुपर्ने कुरा, अब म चाहिँ यो मेरो जागिर छैन म के गर्ने, घर व्यवहार कसरी चलाउनु भन्ने कुराको अन्त्य गर्नको लागि रामेछाप नगरपालिकाको सम्भावनालाई हामीले सदुपयोग गर्ने अवस्था छ, बेला आएको छ, सबैजना एकजुट हुनुपर्ने अवस्था छ। सबैलाई नआत्तिनको लागि हामी यो उतार चढावसँगै नदौडिनको लागि पनि म विशेष गरी अनुरोध गर्न चाहन्छु, हामीले नगरपालिकालाई साझा नगर बनाउनको लागि हामी सबैजना लाग्नुपर्ने अवस्था चाहिँ आएको छ।
1: नगरपालिकाको सम्भावनाहरू चाहिँ के देख्नुहुन्छ हजुरले? विशेष गरी तपाईँ नै हो अलिकति बलियो सम्भावित आगामी मेयरको उम्मेद्वारको रूपमा पनि धेरैले हेरेका छन् तपाईँलाई, अब केही न केही खाका पनि तपाईँले कोरिरहनु भएको होला। विशेष गरी म चाहिँ ठ्याक्कै यो कामहरू गर्छु यस्ता खालका सम्भावनाहरू छन् भन्ने तपाईँले केही न केही त देख्नु भएको होला नि?
0: पहिलो कुरा त मेरो यो करिब 9 वर्ष पूरा भयो, 9 वर्षको एउटा अनुभव पनि रामेछाप नगरपालिकामा सम्भावना बोकेको, विशेष गरी चाहिँ यो कृषिको सम्भावना रामेछाप नगरपालिकाले ठूलो बोकेको छ, विशेष गरी फलफूल जुनार खुरपानी जस्ता चाहिँ फलफूलले नगरले सम्भावना बोकेको छ। त्यसै गरी अन्न भण्डारकै रूपमा रहेको चाहिँ यो हाम्रो बिरता धनेघाट अनि त्यसपछि यो सागुटार सँगसँगै चाहिँ यो पाम्ती बेसी यो 4 नम्बर वडाका मैले सबै त भन्न अहिले त्यति भनिराख्नुपर्छ जस्तो लाग्दैन, तैपनि हाम्रो रामेछापको कृषिमा अत्यन्त सम्भावना बोकेका ठाउँहरूलाई सदुपयोग गर्ने कुरा र मैले अघि नै भनेको यो खुर्पानीको वाइन बनाउने कुरा, यो अब परम्परादेखि चलेर आएको विशेष गरी यो लोकल मदिरालाई ब्रान्डिङ र बजारीकरण गर्ने कुरा, यो गर्न सकियो भने पक्कै पनि यो युवा चाहिँ पलायन रोजगारको लागि पलायन हुनुपर्ने विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्य हुन्छ, सबै युवा साथीहरूलाई घरमै राख्न सकिने अवस्था छ, कम्तीमा पनि रोजगार दिएर उहाँहरूले चाहिँ बिहान बेलुका घरको काम गरेर दिउँसो चाहिँ आफ्नो एउटा जिम्मेवारी रोजगारीमा जान सक्ने वातावरण हामीले नगरमा बनाउन सकिन्छ, त्यो बनाउनको लागि सम्भावना धेरै बोकेको ठाउँ छ। अनि पर्यटनले व्यापक रूपमा चाहिँ सम्भावना बोकेको रामेछाप नगरपालिका छ, यहाँनिर चाहिँ विभिन्न चाहिँ धार्मिक स्थलहरू छन् पर्यटकीय स्थलहरू छन्, ती कुराको प्रवर्धन गर्नको लागि चाहिँ हामी लाग्यौं भने पक्कै पनि यो ठाउँलाई हामी कहीँ पनि जानु पर्दैन। नगरपालिका मलाई त लाग्छ अहिले स्थानीय रूपमा चाहिँ स्रोत यो आन्तरिक स्रोत छैन, हामी नगरसँग आन्तरिक स्रोत जुटाउन सकेनौं भनेका छौं, सरदर हामीले आन्तरिक स्रोत चाहिँ यो कतिपय ठाउँहरूमा जस्तो काठमाडौँ महानगरपालिकामा चाहिँ आन्तरिक स्रोत र राज्यले दिने जुन अनुदान छ त्यो आन्तरिक स्रोत र अनुदान बराबर देख्छु म, त्यो भएको हुनाले हामीले चाहिँ यहाँनिर सरदर यो अध्ययनले देखाए अनुसार चाहिँ स्थानीय मदिरालाई विशेष गरी ब्रान्डिङ र बजारीकरण गर्न सकियो भने नीतिगत रूपमा लग्न सकियो भने यसमा चाहिँ करिब करिब 5-7 करोड भन्दा बढी चाहिँ वार्षिक आमदानी हुने रहेछ राजस्व मात्रै, अब त्यो चाहिँ हामीले अझ व्यवस्थित गर्दा त्योभन्दा बढ्छ, राजस्व त्यति हुन्छ भनेपछि नागरिकको आमदानीको त अब त्यो हामीले तुलना नै गर्न नसक्ने गरी आमदानी गराउन सक्छौँ र यो व्यवस्थित र मर्यादित सम्मानित बनाउन सक्ने भएको हुनाले नि नगरपालिकामा मैले यी 2-4 वटा कृषिलाई प्रवर्धन गर्ने कुरा, फलफूललाई प्रवर्धन गर्ने कुरा, यो पर्यटन र चाहिँ धार्मिक स्थलहरूको चाहिँ संरक्षण प्रवर्धन गर्ने कुरा हामीले गर्न सक्यौं र यी जुन अहिले यो स्थानीय मदिरालाई ब्रान्डिङ बजारीकरण गर्न सक्यौं भने कोही नागरिकहरू पनि यो ठाउँबाट बाहिर जानुपर्ने रोजगारको लागि चाहिँ भौतारिनुपर्ने अवस्थाको अन्त्य बनाउन गर्न सक्छ हामी एकदम 100% सक्छौं भन्ने कुरा विश्वास लिएको छु मैले।
2: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका 6 वटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
3: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईँको उचित सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला।

0: जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रानीछाप, फोन नम्बर 0484040026, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
1: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि बिदा हुन्छौ।
0: नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगा
3: हाम्रो मम्मीले भन्नुभएको ओ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
4: हो र, होइन होला त्यस्तो त।
5: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अहिले बिहानको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: Wherever you are, stay connected with the wider world with the Wherever you are, stay connected. Wherever you are, stay Wherever you are, stay connected. Wherever you are, stay connected
1: with the wider world with the
2: Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service.
5: विधिको भूमिका अत्यन्त महत्वपूर्ण छ। वैज्ञानिक अनुसन्धान, नवीन प्रविधि र डिजिटल रूपान्तरणले नेपालको समृद्धि, पूर्वाधार विकास, स्वास्थ्य सेवा सुधार, कृषि उत्पादकत्व वृद्धि र वातावरणीय सन्तुलन जस्ता क्षेत्रमा ठूलो योगदान दिन सक्छ। विज्ञान र प्रविधिको प्रभावकारी प्रयोगले देशको समृद्धि, औद्योगिकीकरण तथा दिगो विकासको मार्ग खोल्न सक्छ। सरकारले वैज्ञानिक अनुसन्धान, प्रविधिमा लगानी र प्रविधिमा आधारित नीति निर्माणलाई प्राथमिकता दिएमा देशलाई आधुनिक र आत्मनिर्भर राष्ट्र बनाउन सकिन्छ। आजको कार्यक्रममा हामी विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा भइरहेका काम, अबको योजना, अवसर र चुनौतीको विषयमा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक रविन्द्र प्रसाद ढकाल। ढकालज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
6: हस्, धन्यवाद।
5: तपाईँसँग आज हामी विज्ञान प्रविधिको क्षेत्रमा नासले गरिरहेको अनुसन्धान, काम, अवसर, चुनौती र नवप्रवर्धनको विषयमा केन्द्रित रहेर अलि बढी कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ नासले अहिले मुख्य रूपमा कुन कुन क्षेत्रमा अनुसन्धान गरिरहेको छ, किनकि तपाईँ धेरै अनुसन्धानमा आफै संलग्न हुनुहुन्छ।
6: अब मलाई लाग्छ मैले नासमा काम गर्न थालेको विगत 15 वर्षदेखिको अनुभव छ, र हामी वास्तवमा अनुसन्धान मात्रै गर्दैनौ कि यो देशमा साँच्चै प्रविधि भित्र्याउनेदेखि अनुसन्धानमा लाग्ने वैज्ञानिकहरूलाई सपोर्ट गर्ने एउटा सिस्टम पनि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले दिँदै गरेको छ। यो कन्टेक्स्टमा हामीले गरेका केही अनुसन्धानहरूलाई चाहिँ विस्तारै हामीले के देखिराखेका छौं भने बजारसँग नजोडिएको अनुसन्धान अथवा हामीले समस्याको समाधान गर्न नसकेको अनुसन्धान भन्ने जुन अवगालहरू आइराखेका छन् त्यसका लागि पनि घनीभूत रूपमा काम गरिराखेका छौं। एक दोस्रो, हाम्रा प्रयोगशालाहरू अथवा त्यहाँ हुने उपकरणहरू, त्यहाँ हुने विज्ञ र वैज्ञानिकहरू, प्राज्ञिक व्यक्तित्वहरूको जुन क्षमता हुन्छ, दक्षता हुन्छ, त्यसको लागि विकास नगरेसम्म अथवा प्रयोगशालाको स्तरोन्नति नगरेसम्म चाहिँ हाम्रो देशले पाउन सक्ने बेनिफिट विज्ञान र प्रविधिबाट लिन सक्दैन भन्ने मानसिकताका साथ चाहिँ हामीले हाम्रा गतिविधिहरू, अनुसन्धानका काम कारवाहीहरू र त्यसलाई चाहिने वातावरण चाहिँ बनाउनु पर्छ भन्ने लेभलमा हामीले लामो संघर्ष गर्यौं, आवाज उठायौं र त्यसैको फलस्वरूप अहिले जसरी हामीले केही डिपार्चरका कुराहरू पनि शुरू गरिसकेका छौं, जसरी राज्य संघीय संरचनाबाट प्रादेशिक स्ट्रक्चरमा गइसकेको छ भने त्यसमा पनि हामीले प्रदेश प्रदेशमा पनि स्थापनाका नास्टका आफ्ना विभिन्न विधामा अनुसन्धान केन्द्र खोल्ने कामदेखि लिएर वैज्ञानिकहरूलाई रिक्रूट गर्ने मेकानिजममा पनि हात हालिराखेका छौं। त्यसैले समग्र भन्दाखेरि हामीले आफूले मात्रै अनुसन्धान गर्ने गरिराखेका छैनौं, यो देशलाई चाहिने वातावरण बनाउने काम, त्यसको लागि भोलिका दिनमा आवश्यक पर्न सक्ने जनशक्तिको तयार गर्ने काम र तिनीहरूलाई युवा जनशक्ति जो पलायन भए भनेर डराइराखेका छौं उहाँहरूलाई हामीले नेपालभित्रै रोक्ने प्रयास चाहिँ काम गरिराखेका छौं। रोक्नुको इन द सेन्स उहाँहरूलाई गइहाल्नुहोस् भन्ने होइन कि अन्तर्राष्ट्रिय लेभलमा हुन सक्ने अनुसन्धानको बाटो देखाउने काम गरिराखेका छौं, जसले उहाँहरूलाई यहीँ बसे पनि त गर्न सकिँदो रहेछ भन्ने पृष्ठभूमि बनाउने काम गरिराखेका छौं। हामीले पासपोर्ट खोज्ने काम, सर्टिफिकेट रोक्ने काम, लुकाउने कामबाट होइन कि यहीँ बसेर पनि गर्न सकिन्छ है भन्ने पृष्ठभूमि तयार गर्नको लागि वातावरण बनाउँदै
5: एकदम। अब त्यो वातावरण बनाउँदाखेरिका समस्या, चुनौती, अवसर हामी केही बेर पछि कुरा गर्छौं। अहिले तपाईँ आफै पनि केही अनुसन्धानमा संलग्न हुनुहुन्छ, जस्तो तपाईँले सँग हामी हामीले पहिला पनि कुरा गरेका थियौँ यो प्लास्टिकबाट यो इन्धनको चाहिँ निकाल्ने काम होइन र अहिले पछिल्लो पटक पनि तपाईँहरू अरू अनुसन्धान भन्नुहुन्छ मलाई अलिकति चाहिँ तपाईँ आफै संलग्न भएको अनुसन्धान मध्ये त्यो प्लास्टिकबाट हामीले इन्धन चाहिँ कसरी निकाल्ने भनेर अनुसन्धान गरिरहेको थियो त्यो कहाँ पुग्यो के भइरहेछ
6: ओके साह्रै राम्रो प्रश्न उठाउनु भयो मलाई लाग्छ यो एउटा समय सन्दर्भ पनि मिल्यो भन्ने लाग्छ हामीलाई के लाग्यो भने हामी वैज्ञानिकहरूले काम गर्ने भनेको दुईटा चीज हेरेर हो एउटा हाम्रो प्राकृतिक स्रोत साधन कति छ त्यसलाई बेस्ट उपयोग कसरी गर्ने भन्ने हो अर्को हामी कहाँनिर समस्याग्रस्त छौं त्यो समस्याको समाधानहरू के हुन सक्छन् भन्ने नै हो मैले देखेको म जापानमा पीएचडी गर्दा मेरो विषय चाहिँ यो पानीलाई शुद्धिकरण गर्ने प्रविधिमा काम गर्ने थियो मैले पीएचडी सकेँ 5-7 वर्ष जति पोस्टडक गरेँ र त्यही विधामा काम गरिराखेको थिएँ जब म नेपाल फर्किएँ र नास्टमा जोइन गरेँ र मलाई लाग्यो कि नेपाल ऊर्जा संकटले भरिभराउ छ पेट्रोल पम्पमा लाइन देखिन्थ्यो हामी बायोडिजेल सजीवनका कुरा धेरै गर्थ्यौं त्यो बेलामा त्यो अभियानमा म जोडिएँ र मैले प्रयोगशाला स्थापना गरेँ र जसमा बायोडिजेल अथवा यो खेर गएका तेलहरूलाई डिजेलमा रूपान्तर गर्ने अनुसन्धानबाट मैले मेरो प्रयोगशाला मेरो आफ्ना गतिविधिहरू केन्द्रित गरेँ
5: शुरूमा
6: हजुर र त्यसरी शुरू गरिसकेको अनुसन्धानले जुन फ्युलको प्रोसेसिङ इन्जिनियरिङ भनौं अथवा फ्युलको प्रोपर्टिजहरू हेर्ने अध्ययन गर्ने काम सँगसँगै अब फेरि अर्को समस्या के आयो भने नेपाल सरकारले प्लास्टिकमाथि प्रतिबन्ध लगाउन थाल्यो मैले मन्त्रालयमा गएर तत्कालीन सचिव मन्त्रीज्यूसँग कुरा गरेँ तपाईँहरूले जे कल्पना गरेर प्लास्टिकमाथि प्रतिबन्ध भनिराख्नु भएको छ त्यो अल्टिमेट सोल्युसन हुँदै होइन किनभने अहिले हामीले सम्झिएको वान टाइम युजको प्लास्टिक मात्रै तपाईँहरूले समस्या देख्नु भएको छ तर हाम्रो जीवनमा प्लास्टिक अभिन्न भइसकेको छ नभइनाउने भइसकेको छ झोला मात्रै प्रतिबन्ध गरेर हामी उम्कँदैनौ होइन हामीले चढ्ने अहिले गाडी पनि प्लास्टिकबाट बनेर आएका छन् हामीले लगाउने कोट ज्याकेट जे लगाए पनि प्लास्टिकका
5: छन्
6: माइक्रोफोनदेखि लिएर सबै चिज प्लास्टिकले छ भनिसकेपछि यो एकदिन न एकदिन त बिग्रिएर जान्छ यसलाई प्रशोधन गर्नुपर्छ यसलाई म्यानेजमेन्ट गर्नुपर्छ अहिले हामीले देखेको सपना के हो भने कि त सिस्टोलमा लगाएर थुपारिदिने कि बागमतीमा लगाएर बगाइदिने यसले त समस्या समाधान दिँदैन त्यो तत्कालीन मुख्य सचिवज्यू लीलामणि पौडेल हुनुहुन्थ्यो उहाँले बागमती सफाई अभियान भनेर सयौं हप्तासम्म त्यो अभियान चलाउनुभयो म आफै पनि त्यो अभियानमा जोडिएर उहाँलाई सिधै भने कि यो समाधान होइन त्यसो भए मैले कि मैले जानेको गरेँ के गरौं भन्नुभयो मसँग प्रविधि छ मसँग आइडिया छ म तपाईँलाई दिन्छु मलाई 1 करोड रुपियाँ दिनुहोस् म तपाईँलाई 1 वर्षभित्र प्रविधि दिन्छु भनिसकेपछि उहाँले अन द स्पट तपाईँको प्रोजेक्ट एक्सेप्ट भयो ल आउनुहोस् बरु के गर्नु छलफल गरौं भनिसकेपछि त्यो परियोजना लिएर आउनलाई मलाई 6 महिना त लाग्यो त्यो बेलामा मैले मन्त्रालयसँग पनि गएर डिफेन्ड गरेँ प्लास्टिकको प्रतिबन्ध लगाउने नेपाल सरकार तपाईँ वैज्ञानिक फेरि प्लास्टिकको व्यवस्थापनमा अनुसन्धान गर्ने भन्ने लेभलको कुरा आयो मैले के भने तपाईँलाई समस्या रहेछ भन्ने मलाई थाहा भयो नि त अब किनभने प्रतिबन्ध लगाउने ठाउँमा आइसक्नु र त्यो प्रतिबन्धले सबै टोटल सोल्युसन दिँदैन भन्ने थाहा पाएपछि मलाई अनुसन्धान गर्नै पर्ने लागेर म यतातिर जम्प हुन लागेको भनेर जवाफ दिइसकेपछि त्यो पनि इन्डोर्स भयो र मैले काम थालिसकेपछि हामीले 1 केजी प्लास्टिकबाट 1 लिटरसम्म चाहिँ इन्धन निर्माण गर्यौं त्यसमा 60% जति डिजेल 20-30% पेट्रोल र अरू प्याराफिनहरू हुन्छ र त्यो काम हामीले गरिसकेपछि त्यसलाई स्केल अप गरौं न त सानो ल्याब स्केलबाट मात्रै हुँदैन भन्ने हिसाबले एउटा जापानको इको पार्टी थियो जसले जापानबाट एउटा ट्रक लिएर आयो र त्यसको टेक्नोलोजीको डेमो गर्यो र त्यसबाट हामी अलि बढी प्रभावित भयौं र उहाँले एउटा 1 केजीको प्लान्ट पनि मलाई छोडेर जानुभयो र त्यसबाट हामीले थुप्रै प्लास्टिकका टाइपहरू त्यसबाट केबाट के बन्छ कति बन्छ भन्ने लेभलको अनुसन्धान गर्नलाई ठूलो सहयोग पुग्यो र त्यति भइसकेपछि त्यही बीचमा नेपाल सरकारसँग 1 करोडको बजेट पनि मैले प्राप्त गरेँ र त्यसबाट एउटा भवन बनाए उपकरण चाहिने जे चिज छ त्यो लिएर आउने काम गरेँ र पुलचोकका विद्यार्थीहरू केयुका विद्यार्थीहरू अस्कलका विद्यार्थीहरू त्रिचन्द्रका विद्यार्थीहरू मसँग थेसिस गर्न आए यसको अर्थ अहिले 30-40 जना विद्यार्थीले यही प्लास्टिकबाट इन्धनमा लैजाने लेभलको अनुसन्धान गर्ने एउटा माहौल बन्यो भनेपछि हामीले चाहेको त इकोसिस्टम हो नि त आफै व्यापारी होइन म उद्यमी होइन म उद्योग खोल्ने होइन त्यो खोल्नु पनि पर्छ। विदेशतिर प्रोफेसरहरूले रिसर्चरहरूले लाइसेन्स लिने काम, लाइसेन्स बेच्ने काम, आफै उद्योग चलाउने काम गर्छन्। हामीले मलाई लाग्छ अब हाम्रो देशमा पनि त्यस्ता परिवेशहरू बनाउनु पर्नेछ। र त्यति गरिसकेपछि हामीले के गर्यौं भने एक केजी प्लास्टिकबाट एक लिटर डिजल निकाल्न सकिन्छ भने स्कोपिङ गर्न थाल्यौं, कुन नगरपालिकाबाट कति प्लास्टिक निस्कन्छ र त्यसबाट कति डिजेल अथवा पेट्रोल बनाउन सकिन्छ त्यसको हिसाब किताब निकालेर ती तत्त नगरपालिकालाई आइडिया दिउन त भन्ने हिसाबले म करिब करिब 30-40 जना जति मेयरहरूलाई देशैभरिका मेयरहरूसँग विभिन्न वर्कसप मार्फत सेमिनार मार्फत उहाँहरूसँग भेटघाटको कार्यक्रममा हिँडे र त्यसबाट मलाई के अनुभूति भयो भने सबैले वाह वाह गर्नुभयो, रमाउनु भयो, म यसरी भन्छु। अझ त्यहाँभन्दा बढी विज्ञानबाट चमत्कार देखिरहनु भयो। हामी चमत्कारमा विश्वास गर्दैनौं, विज्ञानमा तथ्य हुन्छ, सत्य हुन्छ, गर्न सकिने विधि हुन्छ, तौर तरिका हुन्छ र यसो काम गरौं भनेर कन्भिन्स गर्न खोज्दा खोज्दै पनि धेरै वर्ष बितिसकेको छ र
5: अहिले कहाँ पुग्यो त
6: अहिले ठ्याक्क भन्नै पर्दाखेरि एउटा लेभलको एक्सेप्टेन्स लेभल बनिसकेको छ। तर अब इन्भेस्टरहरूलाई चाहिने जुन इको सिस्टम हो नि जो नेपालमा छँदै छैन, आइडिया आयो, आइडियाबाट त्यसलाई हामीले स्टार्टअपको रूपमा एउटा प्रोडक्ट बन्छ भन्ने भ्यालिडेसन गर्यौं र त्यसबाट बनेको जुन डिजेल छ त्यो डिजेललाई हामीले इण्डियाको प्रयोगशालामा लगेर टेस्ट गर्यौं र त्यसबाट बनेको फाइनल त्यो प्युरिफिकेसन गरिसकेपछि बनेको प्रोडक्टलाई भेरिफाई गर्दा अहिले ऑयल निगमले युरो 4 स्ट्यान्डर्डको तेल बेच्छ तर हामीले युरो 6 स्ट्यान्डर्डको तेल म्यानुफ्याक्चर गर्ने काम हाम्रै ल्याबबाट
5: गर्यो
6: उच्च स्तर उन्नत स्तरको होइन र त्यो गरिसकेपछि हाम्रो अहिले हिँडिराखेको कारमा 10-20% त्यो पेट्रोलबाट प्लास्टिकबाट निस्किएको पेट्रोल होस् अथवा डिजेल मिसाउनलाई कुनै आपत्ति छैन। त्यो काम गर्न सकिन्छ। अब उद्योग खोल्नु पर्यो, उद्योग खोल्नको लागि नयाँ इन्भेस्टर चाहिन्छ, कि त प्रदेश सरकारले अथवा स्थानीय सरकारले पैसा हालिदिनु पर्यो, हालिदिएर पनि त्यसलाई रन गर्नलाई त एउटा न एउटा उद्यमी तयार हुनु पर्यो। र यस्तो नेपालमा एउटा चलन के छ भने मैले अहिले भने जस्तो चमत्कारमा मात्रै विश्वास गर्ने, रमाउने, कुरा गर्ने, अध्ययन गर्ने र छोड्ने।
5: यसलाई यसरी बुझौं न, तपाईँहरूको अनुसन्धानले नास्टको अनुसन्धान जो तपाईँ आफै पनि त्यसमा संलग्न हुनुहुन्थ्यो मुख्य रूपमा तपाईँ आफै रविन्द्र प्रसाद ढकालज्यू, तपाईँहरूको अनुसन्धानले 1 किलो 4 बाट 1 लिटर इन्धन उत्पादन गर्न सकिन्छ, त्यो पनि अहिलेको भइरहेको इन्धनभन्दा उच्च उन्नत स्तरको इन्धन चाहिँ उत्पादन हुन्छ भन्ने कुरो अनुसन्धानबाट पुष्टि भयो। तर त्यसलाई साँच्चै व्यावसायिक रूपमा चाहिँ उत्पादन गर्नको लागि हामी कहाँ लगानी को वातावरण बनेन, त्यो अनुसारको पैसा भएन, गर्न सकिएन
6: पक्कै पनि। अहिले सम्माननीय प्रधानमन्त्रीज्यू जुन बेलामा काठमाडौँ महानगरपालिकाको मेयर हुनुहुन्थ्यो उहाँसँग पनि भेटेर मैले यो कुरा गरे, हामीले सकिन्छ भने टिएकुको फोहोर यहीँ टिएकु काठमाडौँभित्रै राखौं, किनभने यो त काठमाडौँको फोहोर हो, किन नुवाकोटलाई फाल्ने, अहिले हामी त सिस्टोलमा गएर किन पुरेर फाल्ने भन्ने हिसाबले पनि प्रस्ताव राखेको थिएँ। उहाँले भन्नुभयो कि अहिले हामी ग्लोबल टेन्डरको फन्दामा छौं, यो सबै इको सिस्टम बनाउनलाई केही समय लाग्छ भन्दै गर्दा अहिलेको जुन परिवर्तन भएको छ अब आउने दिनमा म आशा गर्छु कि
5: हामी आउँदा दिनमा के गर्न सकिन्छ केही बेरपछि समग्रमा भन्छौ। जो रविन्द्र ढकालज्यू अहिलेको कुरा गर्दा अघि सुरुमा तपाईँले भन्नुभएको थियो हाम्रो अनुसन्धानहरू चाहिँ यो प्रयोगशालामा मात्रै सीमित भए भन्ने गुनासो आलोचना सुनिन्छ भन्नुभएको थियो, साँच्चै पनि नै यो अहिलेको उदाहरणले पनि यो अनुसन्धान चाहिँ प्रयोगशालामै सीमित भइरहेछ।
6: म त्यसो भन्दिनँ किनभने मलाई लाग्छ प्रयोगशालाबाट बाहिर निस्किसकेका छ ले लगानी गर्ने मान्छे र ठाउँ खोजिराखेको छ र त्यो वातावरण नभइदिएको कारणले त्यो बजारमा नगएको मात्रै हो। त्यसकारणले प्रयोगशालामा अड्कियो भन्ने कुरामा म विश्वास गर्दिनँ किनभने हामीले देखेका छौं
5: व्यावसायिक रूपमा जान चाहिँ कठिनाई
6: भइराखेको छ। त्यो सत्य हो।
5: जस्तो अब हाइड्रोजनबाट चाहिँ इन्धन ऊर्जा निकालेर गाडी चलाउन सकिने, खाना पकाउन सकिने भन्ने कुरा चाहिँ हाम्रो अनुसन्धानले देखाइरहेको
6: छ,
5: त्यसलाई व्यावसायिक रूपमा ढाल्नको लागि पनि अझै सकिया छैन।
6: होइन, त्यो त नेपालको मात्रै समस्या होइन, संसारभरिकै वैज्ञानिकहरूलाई के समस्या छ भने हाइड्रोजनलाई मेन स्ट्रिम फ्युल बनाउनको लागि अझै 10-15 पन्ध्र वर्ष धेरै संघर्ष गर्नुपर्छ,
5: विश्वकै चुनौती, अरू देशकै चुनौती,
6: प्लास्टिकै केसमा पनि फोहोर मैला व्यवस्थापन र हामीले गर्न खोजेको प्रयासलाई व्यवहारमा लिएर आउनको लागि अरू केही पाँच सात वर्ष कुर्नु पर्यो भने पनि म टाढाको सम्झिन्न, किनभने हामी वैज्ञानिकहरूसँग एटलिस्ट धैर्यता हुनुपर्छ भन्ने लाग्छ।
5: आज हामीसँग नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका मुख्य वैज्ञानिक अधिकृत रविन्द्र प्रसाद ढकाल हुनुहुन्छ। आज हामी उहाँसँग नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा भइरहेको अनुसन्धान र त्यसलाई व्यावहारिक रूपमा चाहिँ ढाल्नको लागि भइरहेका चुनौती, समस्या र समाधानको उपायमा केन्द्रित गरेर कुरा गरिरहेका छौं। ढकालज्यू, तपाईँले भर्खरै यो प्लास्टिकबाट इन्धन निकाल्ने तपाईँहरूको त्यो प्रयोगशालाको सफल परीक्षण र त्यसलाई व्यावसायिक रूपमा ल्याउनको लागि चाहिँ अहिले समस्या भइरहेको र आगामी दिनमा चाहिँ तपाईँहरूले आशा जगाउनु भएको कुरा गर्नुभयो। अब यस्तै अर्को अनुसन्धान पनि मान्ने तपाईँ संलग्न हुनुहुन्छ, अंगारको बारेमा अलिकति भन्नुहोस् न।
6: यो पनि एकदम यही फोहोर मैलासँगै जोडिएको कुरा भयो। अब क्विन अफ फोहोर चाहिँ हामीले अहिले के गरिराखेका छौं भने धेरैले कल्पना गर्छौं कि यसलाई कम्पोस्ट बनाउने नै अन्तिम हतियार हो भन्छौं, होइन? कम्पोस्ट गराउँदाखेरि मिथेन ग्यास निस्कन्छ। हामीले के सोच्यौं भने विज्ञान एउटै हो, प्लास्टिकबाट डिजेल बनाउने विज्ञान र यो क्विन अफ फोहोरलाई अंगार बनाउने विज्ञान पनि एउटै हो, जसलाई हामी अंग्रेजीमा पाइरोलाइसिस भन्छौं, र त्यो लगायतका अरू विभिन्न प्रविधिहरू हुन्छन् र त्यो मध्ये नेपालले एडप्ट गर्न सक्ने प्रविधि अथवा अनुकूलन गरेर प्रयोग गरेर अगाडि बढ़ाउन सक्ने प्रविधि भनेको चाहिँ हामीले तताएर त्यसलाई कार्बनलाई बाहिर निकाल्न सक्यौं खोज्यौं भने चाहिँ त्यसबाट हामी चारकोल बनाउन सक्छौं। यसलाई हामीले नगरपालिकाको फोहोर मात्रै होइन, हाम्रो वनबाट निस्किएको जुन झाडी छ, ती झाडी जन्ने वस्तु जसलाई हामीले जीवनभरि प्रयोग गर्दैनौ, अहिले नेपालभरि थुप्रिएका के अरे सरी फैलिएका यो सामुदायिक वनहरू छन् र ती सामुदायिक वनमा हरेक नागरिकले परिश्रम गर्छन् र एक वर्ष झाडी सफाई गर्छन् र सफाई गरिसकेको निस्किएको जुन बाई प्रोडक्ट हुन्छ त्यही जंगलमै छोडेर घर आउनुहुन्छ। तर हामीले सोल्युसन के दिइराखेका छौं भने तपाईँले जो जंगलमा फाँडेर छोड्नुभएको जुन पात पतिङ्गर छ अथवा वनमारा छ अथवा नगरपालिकाले निकालेको क्विन अफ फोहोर छ, तिनलाई केही समय तताउँ, तताइसकेपछि त्यसलाई कार्बनमा कन्भर्ट गरौं र त्यसलाई जमिन मुनि राखिदिने हो भने 500 वर्षदेखि 1000 वर्षसम्म कार्बन सिक्वेस्ट्रेसनको रूपमा कार्बनकै रूपमा हामी जमिनमा राख्न सक्छौ। यसले नाफा के हुन्छ त भन्दा अहिले हामीले त्यो पनि काम गर्यौं कि एडीबीको प्रोजेक्ट लिएर आयौं 5 करोड़ जतिको, त्यस्तै 5 करोड़ जतिकै सामुदायिक वन र त्यसको जीवनसँग किसानको जीवनस्तर उकास्ने भनेर डार्विन इनिसिएटिभ बेलायतबाट पनि केही 4-5 त्यस्ता संघ संस्थाहरूसँग समन्वय गर्दै एउटा प्रोजेक्ट लिएर आयौं, त्यो पनि 5 करोड़ जतिकै थियो। र त्यहाँबाट निकालिएको नतिजाको आधारमा हामी के भन्न सक्छौं भने अहिलेको हामीले युरिया भने पनि डीएपी भने पनि रासायनिक मल बराबरको गुण भएका चीज हामीले तीनै चारकोलमा गाईको पिसाब, मान्छेको पिसाब अथवा स्कूलबाट विद्यार्थीहरूले निकाल्ने जुन पिसाबहरू हुन्छ त्यसलाई संकलन गरेर पनि मलको रूपमा परिणत गर्ने र त्यसलाई हामीले जमिन मुनि राख्ने अथवा होइन हामीलाई युरिया हाल्ने बानी परिसक्यो भनेको छ भने पनि युरिया अथवा डीएपी रासायनिक मलहरूलाई पनि त्यही बायोचार भन्छौ जुन अंगार त्यो भित्र राखेर जमिन मुनि पुर्याउन सकियो भने अहिले रासायनिक मलको जुन हाहाकार परिराखेको छ त्यसबाट हामीले धेरै थोरै भने पनि त्राण दिन सक्छौ किसानलाई। त्यसले पानी आफ्नो तौलभन्दा 4 गुणा बढी बोक्न सक्छ, त्यसले मल बोक्न सक्छ, मल पनि बोक्छ हावाले उडाउने अथवा घामले उडाउने, पानीले बगाएर लैजाने चीजबाट रोक्छ र बिरुवाले चाहिएको बेलामा जरालाई अस्मोसिसको विधिबाट उपलब्ध गराउँछ। यो लेभलको पदार्थ बनाउनको लागि हामी सक्षम छौं, गरिसकेका छौं र तिनै हामीले निकालिएका अनुसन्धानका नतिजा मैले अहिले भने एउटा एडीबीको प्रोजेक्ट मार्फत, अर्को डार्विन इनिसिएटिभको प्रोजेक्ट मार्फत र त्यसपछि निरन्तर रूपमा नास्टको प्रयोगशाला म आफैले नेतृत्व गरेको केयूटीयूदेखि लिएर रामपुर क्याम्पस एएफयूका विद्यार्थीहरूलाई मैले धेरैजनालाई मास्टर्स गराएँ, ब्याचलर्सको प्रोजेक्टहरू गराएँ, करिब करिब 20-25 त्यो पनि बायोचारको फिल्डमा अहिले काम गरिराख्नु भएको छ। हामीले पब्लिकेशन गर्यौं, त्यो ट्र्याक रेकर्ड हामीले स्थापित गर्यौं र अहिले बिस्तारै गण्डकी प्रदेशलाई गएर मुख्यमन्त्रीज्यूलाई मैले आफ्नो प्रेजेन्टेशन राखिसकेपछि ल अब मैले के गर्नु पर्यो भन्नुभयो, मैले उहाँलाई पनि भने कि अहिले तपाईँले अनुदानमा एउटा उद्योग राखिदिनुहोस्, हामी आइडिया दिन्छौं र त्यो आइडिया तपाईँले यो आइडिया चाहिँ गण्डकी प्रदेशले प्रयोग गरोस् भनिसकेपछि हामीले एउटा फिजिबिलिटी रिपोर्ट बनाएर दियौं, आइडिया दियौं र त्यो व्यवसाय उन्मुख भएर उद्योग स्थापना भइसकेको छ, उद्योग स्थापना भइसकेको छ तर उत्पादनको लागि फाइनान्सिङमा लड़ाई गरिराखेको कुरा तिनी व्यवसायीको मुखबाट मैले बेला बेलामा सुन्ने गरेको छु। त्यसकारणले अब अहिले भनेको जस्तो प्लास्टिकमा उद्योग शुरू हुन
3: बाँकी छ,
6: बायोचारमा उद्योग शुरू भइसकेका छ, त्यो अपरेशनमा जान बाँकी छ भनिसकेपछि
3: यसको कठिनाई चाहिँ त्यो के अरे प्लास्टिकलाई इन्धन बनाउनु र यो अंगारलाई रासायनिक मल जस्तो बनाउनुमा चाहिँ त्यो प्रक्रियागत झन्झट अथवा त्यो खर्च कुन हिसाबमा के रहेछ?
6: करिब करिब उस्तै हो, करिब करिब उस्तै हो, एउटै प्रविधि हो, विज्ञान एउटै हो, त्यही चीजलाई हामीले प्रयोग गरेर दुईटा फरक प्रोडक्ट बनाउन चाह्यौं। अब अहिले मानौं कि हामी दैनिक रूपमा जसरी फोहोर काठमाडौँबाट नुवाकोट फालिराखेका छौं तिनलाई पनि चारकोलमा कन्भर्ट गर्यौं भने अहिले गनाउने बागमतीलाई शुद्ध बनाउनको लागि पनि नगनाउने बनाउनको लागि पनि काम लाग्न सक्छ, किनभने त्यही बायोचार हामीले यो सिसडोलको लिचेट लिएर आएर प्रयोगशालामा टेस्ट गरेर यो लिचेटलाई सफा गरेर खोलामा फाल्नुभन्दा अगाडि ट्रिटमेन्ट गर्नको लागि त्यही चारकोल उपयुक्त हुन्छ। भनिसकेपछि हामीले फालेको कुइने फोहोरलाई चारकोलमा बनाएर त्यही चारकोल प्रयोग गरेर हामीले लिचेटलाई पनि ट्रिट गरेर शुद्ध पानी बागमतीमा होस् त्रिशुलीमा होस् मिसाउन सक्छ।
3: एकदम महत्वपूर्ण कुरा भन्नुभयो रविन्द्र ढकालज्यू, तपाईँहरूले गरिरहेको अनुसन्धान नेपालले भोगिरहेको धेरै समस्यालाई समाधान गर्ने खालको, जस्तो अहिले नेपालले प्रदूषण भोगेको बागमती लगायतका खोला नालामा चाहिँ नदीहरू चाहिँ फोहोर दुर्गन्धित भएको चाहिँ समस्या भोगिरहेको र सँगसँगै इन्धन र रासायनिक मलको समस्या भोगिरहँदाखेरि एउटा इन्धनको समस्या नि समाधान हुने, रासायनिक मलको समस्या नि समाधान हुने, बागमतीको फोहोरको दुर्गन्ध नि समाधान हुने, प्लास्टिकबाट उत्पन्न हुने त्यो प्रदूषण पनि समाधान हुने, सबै कुरो समाधान गर्न सक्ने गरी एउटा कुरा गर्दा दोहोरो फाइदा
6: होइन,
3: त्यो अनुसारको अनुसन्धान गरिरहनु भएको छ, मात्र यसलाई चाहिँ हामीले व्यावसायिक रूपमा र व्यावहारिक रूपमा ढाल्न
6: बाँकी छ
3: होइन।
6: त्यस कारणले नै अहिले विज्ञान प्रविधि र
3: नवप्रवर्तन, म त्यसमा एकछिनपछि आउँछु, अब तपाईँहरूले गरिरहेको अनुसन्धानलाई चाहिँ हामीले कसरी त्यसलाई व्यावहारिक रूपमा चाहिँ व्यावसायिक रूपमा चाहिँ रूपान्तरण गर्न सकिन्छ भनेर म केही बेरपछि आउँछु। र तपाईँ नास्टको मुख्य वैज्ञानिक अधिकृत हुनुहुन्छ रविन्द्र प्रसाद ढकालज्यू, र नास्टका विभिन्न अनुसन्धानमूलक काममा तपाईँ सक्रिय रूपमा लागिरहनु भएको छ, र आज हामी तपाईँसँग नास्टले गरिरहेका काम र विज्ञान प्रविधिको क्षेत्रमा नेपालको अहिलेको अवस्था र अब नवप्रवर्तन मन्त्रालय गठन भइसकेपछि यसबाट हामीले गर्न सक्ने आशा अपेक्षा कुरा गरिरहेका छौं, र हामी शुरूमा चाहिँ नास्टको अनुसन्धानमूलक कामहरूमा केन्द्रित गरेर कुरा गरिरहेका छौं। तपाईँले दुईटा उदाहरण नास्टले गरिरहेको दुईटा उदाहरण भन्नुभयो, एउटा प्लास्टिकबाट इन्धन बनाउने र अंगारबाट चाहिँ रासायनिक मल जस्तै मल बनाउने होइन। अहिले नेपालले भोगिरहेको दुईटा मुख्य समस्या, त्यो समस्या समाधान गर्ने गरी तपाईँहरूले अनुसन्धान, तपाईँहरूको अनुसन्धानले सफल देखाइसकेका छ, मात्र यसलाई व्यावहारिक र व्यावसायिक रूपमा चाहिँ आउन बाँकी छ भन्ने कुरा गर्नुभयो। अब यो सँगै नास्टले अरू गरिरहेका काम के अलिकति पछिल्ला यो वर्ष समय भइरहेका अरू उदाहरणहरू भन्नुहोस्, त्यसपछि हामी अघि भने जस्तै यो विज्ञान प्रविधिका अरू कुरा गर्छौं।
6: मलाई अलिकति फ्रिडम पनि छ किनभने म वास्तवमा ल्याबमा मात्रै काम गरिन, मैले सचिवको भूमिकामा पनि करिब करिब 3 वर्ष जति सचिवको भूमिकामा रहे, त्यो बीचमा त्यो दौरानमा हामीले 2-3 कामहरू गरेका छौं। म त्यहाँभन्दा अगाडि पनि लैजाउँला, हामीले जडीबुटीका प्रशोधनका कुरादेखि लिएर क्लाइमेट चेन्जमा धेरै काम गर्ने, अरू क्लाइमेट चेन्जमा काम गरिराखेलाई सपोर्ट गर्नेदेखि लिएर, र हामीले अर्को एउटा महत्वपूर्ण पाटोमा चाहिँ के काम गरिराखेका छौं थियौं भने, हामीले 7 प्रदेशमा हामीले अनुसन्धान केन्द्रहरू खोल्यौं जहाँ कृषि र खाद्य प्रविधि, त्यसपछि गएर चुरे संरक्षणका अनुसन्धान, शहरी विकास र पर्यावरण निर्माण, त्यस्तै गरेर ग्रीन माउन्टेन इकोनोमी जहाँ जसले टुरिज्मलाई सपोर्ट गर्न सकोस्, परम्परागत प्रविधि जसले चाहिँ हाम्रो आयुर्वेदिकदेखि लिएर थुप्रै परम्परागत भनौँ न हामीसँग करुवा छ, ढाका टोपी छ, यी सबै चीजहरूलाई कसरी विकास गर्ने, त्यहाँ विज्ञान कसरी चिराउनेदेखि लिएर यो डिजिटल मार्फत सेवा मार्फत चाहिँ कसरी नेपालका युवाहरूलाई इन्गेज गराउने, एआई का टूल्स कसरी प्रयोग करने साइबर सिक्योरिटी का कुरा कसरी मान्छेला जानकारी दिने भन्ने देखि लिएर जड़ीबुटी को प्रशोधन का विज्ञान गर्नु पर्छ भन्ने हिसाबले सातै प्रदेश में एक एक थीम बोकेर हामीले अनुसन्धान केन्द्र खोल्यौं र त्यहाँ काम गर्नको लागि हामीले रिसर्चरहरू नियुक्त गर्ने प्रक्रिया शुरू गर्यौं। तर बजेटको अभावका कारणले गर्दा कहीं पोलिसीगत निर्माणका कुराले गर्दा हामीले ठ्याक्कै पोलिसी डिराइभ गरेर लैजान नसकेको कारणले गति दिन नसकेको कुरा सत्य हो। तर पनि हामीले प्रयास गरिराखेका छौं। अझै केही वर्ष पछाडीसम्म पालो पाइयो गर्ने मौका पाइयो भने हामी त्यो काम गर्न सक्छौं भन्ने एउटा अवधारणा हो मेरो हैन। र अर्को पाटो चाहिँ हामीले स्याटेलाइटको युगमा पनि नेपाललाई प्रवेश गरायौं। न्यानो स्याटेलाइट सही सानो एउटा स्याटेलाइट थियो त्यो जापान पठायौं, त्यसको नेपाल बसेर म्यानेजमेन्ट गर्ने जिम्मेवारी मैले बोकेँ। अर्को त्यहाँ दुईजना हाम्रा इन्जिनियर जापान जानुभयो, न्यानो स्याटेलाइट बनाउनुभयो र त्यो लन्च गरेको स्याटेलाइटले 2.5 वर्षसम्म पृथ्वीलाई चक्कर लगायो, त्यो खस्यो र त्यसपछि फर्केर आउने इन्जिनियरहरूले अर्को 7 जना जतिलाई ट्रेनिङ दिनुभयो। उहाँहरूले पनि डाँफे नाम गरेको एउटा पेलोड बनाउनुभयो, त्यो उडाउन सकिएन किनभने त्यो बेलामा भिसी र सचिव कोही पनि उपस्थित नभएको हुनाले हाम्रो त्यो टाइम लाइनमा हामीले त्यो सपोर्ट गर्न सकेनौ र त्यो रोकियो। र त्यसैको नलेजबाट हामीले काठमाडौँ युनिभर्सिटीका हाई स्कूलका विद्यार्थीहरू र अरू सार्वजनिक विद्यालयका 11-12 पढ्ने विद्यार्थीहरूलाई अलिकति सपोर्ट गर्दै र हाम्रो ग्राउण्ड स्टेशन नास्टको ग्राउण्ड स्टेशन प्रयोग गर्ने गरेर हाई स्कूलका विद्यार्थीहरूलाई स्याटेलाइट बनाउन लगायौं र त्यो मुनाल नाम गरेको स्याटेलाइट भारतको इसरोबाट लन्च गर्यौं। तर अनफर्चुनेटली केही माथि गएर 500 किलोमिटरको हाराहारी पुगेर त्यो रकेट नै खसेको कारणले हाम्रो स्याटेलाइट पनि हरायो। र अब बिस्तारै अर्को एउटा 6-7 कक्षा पढ्दै गरेका चेपाङका विद्यार्थीहरूले पनि स्याटेलाइट निर्माण गरेर चाइनाबाट लन्चिङ सफल भयो। त्यसको लागि पनि हामीले नास्टबाट ग्राउण्ड स्टेशनदेखि लिएर कम्युनिकेशनमा ठूलो सहयोग गर्यौं, जसको कारणले गर्दा हामी विज्ञान र प्रविधिमा काम गर्न सक्ने युवा जनशक्ति त्यसलाई अझै हाई स्कूल लेभलमा पेनिट्रेशन गराउँदै युवा जनशक्तिलाई अलि बढी सशक्त, अलि बढी व्यवहारिक र अलि चाहिँ बढी संसारसँग एकाकार हुन सक्ने जनशक्ति निर्माणको लागि भनेर काम गर्दै जाँदा अहिले पुलचोकले यही स्पेस टेक्नोलोजीमा विद्यार्थीलाई पढाउन थालिसकेको छ। भनिसकेपछि त हामीले स्याटेलाइटमा नेपालले न आफ्नो स्याटेलाइट छ, न स्याटेलाइट नेपालमा बनाउन सकिन्छ भनेर कल्पना गरिएको छ, न नेपालबाट काम गर्न सकिन्छ, त्यो माहौलबाट बिस्तारै नेपालमै स्याटेलाइट बनाऊ, यहीँबाट लन्च गरौं हुँदाहुँदै अहिले हाम्रा केही युवाहरू नास्टभित्रै बसेर रकेट पनि निर्माण गर्दै रकेट मलाई लाग्छ उहाँले अहिले केही 100 मिटरको मात्रै ट्रायल गरिराख्नु भएको छ, त्यसलाई 10 किलोमिटरसम्म लन्च गर्ने प्रयास गर्दै हुनुहुन्छ। त्यहाँभन्दा बढी जान हामी नेपालबाट सक्दैनौ, कि त भारतको सहयोग कि चाइनाको सहयोग अथवा कुनै मित्र राष्ट्रको सहयोग लिनुपर्छ, किनभने संसारभरि जम्मा 12 देशबाट मात्रै रकेटहरू लन्चिङ गर्ने फेसिलिटी छ। त्यसकारणले हामीसँग प्रविधि विकास गर्नको लागि युवा जनशक्तिलाई मोटिभेट गर्यौं, इन्सपायर गर्यौं भने नेपालमा पनि काम हुन्छ भन्ने माहौल चाहिँ हामीले काम गरिराखेका छौं, गरेर देखाउँदै थियौं र अझै पनि हामीले देखाउँछौं भन्ने हो।
5: कार्यक्रम बदलिदो नेपालमा आज हामी विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा भइरहेका काम, अबको योजना, अवसर र चुनौतीको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक रविन्द्र प्रसाद ढकालसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
7: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
8: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
7: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
8: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
7: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
8: सिप्रदि तथा टाटा मोटर्सको सहकार्यमा
7: कार्यक्रम सड़क र सवारी।
9: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
10: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
9: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
10: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
9: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
11: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
9: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
10: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690।
12: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
13: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी विज्ञान र प्रविधि तथा अनुसन्धानको क्षेत्रमा भइरहेका काम, अबको योजना, अवसर र चुनौतीको विषयमा केन्द्रित रहेर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक रविन्द्र प्रसाद ढकालसँग कुरा गरिरहेका छौं। रविन्द्र ढकालज्यू, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। आज हामी तपाईँसँग नेपालले विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा गरिरहेको कामको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले नास्टबाट गरिरहेको काम, अनुसन्धानका कामहरू कुनै प्रयोगमा आइसकेका छन्, कुनै विश्व बजारमा प्रतिस्पर्धा गर्ने कामहरू पनि नेपालले गरिरहेको छ, कुनै अनुसन्धान र प्रयोगशालामा एउटा सफल भएको छ, कुनै त्यसलाई चाहिँ व्यावसायिक रूपमा ल्याउन बाँकी छ भन्ने कुरा गर्नुभयो। अब हामी चाहिँ अलिकति नेपालमा विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा अवसर, चुनौती र समस्या समाधानको लागि चाहिँ अहिले सरकारले गरिरहेको काम र गर्नुपर्ने कुरामा केन्द्रित रहेर कुरा गरौं। तपाईँहरूले नेपालमा बसेर वैज्ञानिकहरू, तपाईँहरू जस्ता वैज्ञानिकहरू हुनुहुन्छ, तपाईँले भर्खरै भन्नुभयो, त्यस्ता युवाहरूलाई तपाईँहरूले चाहिँ प्रेरणा दिइरहनु भएको छ, काममा लगाइरहनु भएको छ, आफूले पनि अनुसन्धान गर्ने विज्ञान प्रविधिको क्षेत्रमा र विज्ञान प्रविधिको क्षेत्रमा लाग्न खोज्ने युवाहरूलाई पनि उत्प्रेरणासहित अघि बढाउनको लागि चाहिँ के कस्ता चुनौती छन्, समस्या छन्?
3: धेरै छन् वास्तवमा। एउटा त हामीले भनिराखेको, सधैँ उठाइराखेको आवाज चाहिँ के थियो भने लगानी कम भयो विज्ञान प्रविधिमा भन्ने थियो, र विशेष गरेर अनुसन्धानमा हामीले के पाइराखेका छौं भने अहिले 0.38% मात्रै लगानी छ त्यो जीडीपीको। हामीले खोजेको जीडीपीको 1% लगानी हो। अहिले यो वर्ष महावीर पुन्जीज्यू, जो माननीय मन्त्रीज्यू हुनुहुन्छ, उहाँको केही प्रयासबाट नेपाल सरकारले एक्सेप्ट गर्यो कि नेपाललाई नयाँ मन्त्रालय बनाउन दिएर एउटा पर्यावरण अथवा वातावरण बनाउनको लागि सहयोग गर्ने भन्दै 1%, यो वर्षको बजेटको 1% छुट्याइदिएको छ। हामीले खोजेको त वास्तवमा ट्रान्सलेसनै गर्ने हो भने 65 अरब थियो, अहिले हामीले 4.5 अरब त्यो मन्त्रालयमा आएको छ, किनभने यो वर्षको बजेटको 1% भनेको त्यही 4.5 अरब जति हुन आउँछ। अब हामीले खोजेको चाहिँ विकास बजेटको 1% भएको हुनाले, र अब हामीले खोजेको के भने 65 अरब हो, यो ग्याप छ, हामीले देखिराखेका छौं। जरूरी छैन कि नेपाल सरकारले जम्मै त्यो बाँकी रहेको 64% पनि 61 अरब पनि छुट्याउनु पर्छ भन्ने होइन। नेपाल सरकारले के गरिदिन सक्छ
2: भने एकछिनपछि आउँला, के गर्न सक्छ भन्ने कुरा म एकछिनपछि अलिकति यो धेरैलाई अहिले लागिरहेको हुन सक्छ कि विज्ञान प्रविधि भन्ने मन्त्रालय छँदै थियो, यो नवप्रवर्तन जोड्नु पर्नेको कारण चाहिँ विज्ञान प्रविधि र नवप्रवर्तनमा फरक चाहिँ के हो?
3: विज्ञान भनेको त्यसले एउटा सिद्धान्तको कुरा गर्छ विज्ञानले, जहाँ फण्डामेन्टलका कुरा किन हुन्छ, कसरी हुन्छ, के गर्न सकिन्छ को आइडिया दिन्छ। प्रविधिले समाजका समस्या देखाइदिन्छ र त्यहाँ जोड्ने बाटो पनि देखाइदिन्छ। र तर अब नवप्रवर्तन भनेको चाहिँ अहिले हामीलाई थाहा छ कि साइन्स चाहिँ विज्ञान चाहिँ ग्लोबल हुन्छ, विश्वको लागि काम लाग्छ, तर इनोभेसन लोकल हुन्छ भन्ने हुन्छ। त्यसकारणले गर्दा यो नवप्रवर्तन भयो भने नेपालमै बसेर नेपालको लागि, नेपालको बजारको लागि, नेपालको समाजको लागि चाहिने प्रविधि अथवा विज्ञान के हुन सक्छन् भन्ने खोज्नको लागि एउटा वातावरण बनाउने काम चाहिँ अहिले थपिएको टर्मिनोलोजी नवप्रवर्तनले गर्छ र गर्नुपर्छ भन्ने हो। विज्ञान र प्रविधि मन्त्रालय पहिला थियो, सुरुमा थियो, जुन बेलामा एकजना सांसदलाई मन्त्री बनाउनको लागि भनेर खोलियो पहिलो स्टेज,
2: एकदम
3: होइन। त्यस पछाडि त्यसमा वातावरण जोडियो र वातावरणले कन्ट्रोल गर्यो, विज्ञान प्रविधि पूरै छायामा पर्यो र वातावरणले पूरै छायो। वन जोगाउँ अनि डडेलो नलगाउँ, प्लास्टिक प्रतिबन्ध लगाउँका चीजले प्रतिबन्ध लगाउँदै त्यो लेभलको वातावरणले प्रभाव पारेको कारणले विज्ञान र प्रविधि त्यो बेलामा पनि केही न केही छायामा पर्यो। र पछि बिस्तारै होइन, यो त विज्ञान पढ्ने युवाहरू त युनिभर्सिटीमा छन्, शिक्षामा छन् भन्ने हिसाबले शिक्षासँग लगाएर जोडियो। शिक्षामा करिब करिब 2 खरबको बजेट आउँछ, विज्ञानमा करिब करिब 50 करोड़को बजेट आउँछ। यो इम्ब्यालेन्स भएको कारणले जुन छायामा परेको थियो, यसरी छायामा बसेर काम गर्नुभन्दा एउटा स्वायत्त निकाय भएर अथवा स्वायत्त मन्त्रालय भएर काम गर्दाखेरि चाहिँ अलि बढी प्रभावकारी हुन्छ। त्यहाँका ब्युरोक्रेसीलाई पनि विज्ञान र प्रविधिको समस्या के हो, कुन कुन प्रोजेक्ट उपयुक्त हुन सक्छन्, ती कुराहरूलाई जोड्ने बाटो के हुन सक्छ भन्ने कुरा चाहिँ सजिलै चाँडै बुझाउन सकिने माहौल चाहिँ अब बन्छ कि भन्ने चाहिँ मेरो विश्वास।
2: तपाईहरू जे होस् धेरै आशावादी हुनुहुन्छ, अब विज्ञान प्रविधि र नवप्रवर्तन क्षेत्रमै देशले काम गर्न सक्छ, पहिले जस्तो अरू शाखा अरू क्षेत्रको छायामा विज्ञान प्रविधि र अनुसन्धान मूलक क्षेत्र पर्दैन,
3: पर्नु हुँदैन, पर्नु हुँदैनथ्यो, पर्यो, अब पर्नु हुँदैन र अब पर्दैन भन्ने चाहिँ हाम्रो विश्वास हो।
2: एकदम, अब अघि नै तपाईँले रविन्द्र ढकालज्यू यो युवाहरूलाई तपाईँहरूले प्रेरणा दिएको कुरा गरिरहनु भएको थियो होइन, यो स्टार्टअप र युवा वैज्ञानिकहरूलाई चाहिँ तपाईँहरूले कसरी सहयोग गर्नुहुन्छ, जस्तो कुनै युवा सुनिरहनु भएको छ उहाँलाई यो अनुसन्धानमूलक विज्ञान प्रविधिको क्षेत्रमा काम गर्ने रुचि छ, त्यो अनुसारको ज्ञान प्रविधि उहाँसँग चाहिँ शिक्षा पनि होला होइन, उहाँलाई काम गर्ने रुचि छ भने तपाईँहरूसँग कसरी जोडिन सक्नुहुन्छ?
3: पक्कै पनि जोडिने हामीसँग आधार छ, किनभने अहिले भनिएको जस्तो मन्त्रालयले पोलिसी बनाउँछ, नियम बनाउँछ, रेगुलेट गर्छ, तर मन्त्रालय आफैले अनुसन्धान गरेर बस्दैन। अब हामीलाई चाहिएको के हो भने एक्जिक्युसन गर्ने एजेन्सी हो, र त्यो अहिलेको विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालय अन्तर्गत रहेका तीनवटा निकाय मैले अलि भन्दिनै पर्ने छ, एउटा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, अर्को फोरेन्सिक विधि विज्ञान प्रयोगशाला, र अर्को चाहिँ यो प्लानेटोरियम, अहिले बीपी प्लानेटोरियम भन्ने थियो, अहिले चाहिँ बजेट भाषणबाट कार्यक्रम आउँदाखेरि विश्वेश्वर प्रसाद भन्ने हटाएर प्लानेटोरियम भन्ने टर्मिनोलोजीका साथ त्यो एउटा चाहिँ त्यहाँ
2: सङ्ग्रहमा
3: भएको संग्रहालयलाई एउटा यी तीनवटा चाहिँ एजेन्सीको रूपमा अहिले मन्त्रालयले फोर्सी गरिराखेको छ। अब काम गर्ने ठाउँ भनेको अहिलेलाई अहिलेको लागि यी तीनै एजेन्सी हो, तर हाम्रो आग्रह चाहिँ के हो भने त्यहाँ अनुसन्धान मिसिङ भइराखेको छ। हामीलाई एउटा डर पनि के छ भने वैज्ञानिकहरूलाई निरन्तर अनुसन्धान गर्न दियो भने मात्रै उहाँहरूबाट इनोभेसन हुन सक्छ अथवा नवप्रवर्तन बल्ल निस्कन सक्छ, र अरू नेपाल सरकारका अरू मन्त्रालय अन्तर्गत पनि त्यस्ता अनुसन्धान केन्द्रहरू छन्, तिनलाई पनि कसरी सहयोग गर्ने, विश्वविद्यालयलाई कसरी जोड्ने। अब हामी शिक्षाबाट बाहिर आयौंको अर्थ अब हामी विश्वविद्यालयलाई भुलौं भन्ने होइन, किनभने अनुसन्धान गर्ने काम कसले गर्न सक्छ प्रभावकारी ढंगले भने युवाले गर्न सक्छ। युवा कहाँ हुन्छन्? विश्वविद्यालयमा पढ़िराखेका हुन्छन्, र तिनै विश्वविद्यालयमा रहेका युवा वैज्ञानिकहरूलाई काम गर्ने इकोसिस्टम बनाइदिने काम चाहिँ नास जस्ता एजेन्सीले गर्न सक्छ, नेपाल सरकारले बजेट दिने र त्यसले काम गरेका कामका गतिविधिहरूमा छलफल गर्ने, यदि हामीले काम गर्न सकेनौं भने तपाईँहरूको काम गराईमा यो चिज परिमार्जन गर्नुहोस् अथवा स्ट्रक्चरलाई परिमार्जन गरौं, यसरी गरौं भन्ने हिसाबले छलफल चल्न सक्छ, तर काम गर्ने एजेन्सी चाहिँ मलाई लाग्छ नास जस्ता प्रयोगशाला जहाँ बसेर युवा वैज्ञानिकहरूले काम गर्न सक्छन्। अब युवालाई कसरी जोड्न सकिन्छ भन्ने कुरामा म अलिकति पछाडि आउन चाहे, यो कोविडको बेलामा म सम्झन चाहन्छु कि त्यो बेलामा भ्याक्सिन भएन, मास्क भएन, मान्छे डाक्टरसँग जान डराउने अथवा डाक्टर पनि बिरामीसँग छोइन डराउनेको जुन माहौल थियो, त्यो बेलामा म नास्टको प्रविधि संकायको प्रमुख थिएँ, र त्यो बेलामा हामीले एउटा इनोभेसनको कार्यक्रम राखिसकेका थियौं, तर कोविड लागेको कारणले गर्दा अब बजेट छैन नेपाल सरकारसँग भनेर टोटल उहाँहरूले प्रतिबन्ध लगाइदिनु भयो, अब कार्यक्रम सबै बन्द गराइदिउँ र अहिलेको वर्ष हामीले काम तलब मात्रै खानुस् भन्ने टाइपको कुरा आयो। मैले गएर तत्कालीन रक्षा मन्त्री पनि हुनुहुन्थ्यो ईश्वर पोखरेल, जसले यो क्लाइमेट यो सरी कोविडका विरूद्ध लड्नको लागि प्रतिकारको लागि उच्च निकायको रूपमा उहाँलाई जिम्मेवारी दिएको थियो, मैले उहाँसँग कुरा गरेँ कि यो बेलामा पनि वैज्ञानिकलाई सुत्न भन्नुभयो भने यो देशले कहिले सुख पाउँदैन। त्यति भनिसकेपछि त्यो 3 करोड़ बजेट उहाँहरूले रिलिज गरिदिनुभयो र त्यसबाट हामीले प्रस्ताव आह्वान गर्यौं र कोविडका विरूद्ध लड्ने प्रविधि विकास गर्न सक्ने युवाहरूलाई तपाईँहरूले जे जे काम गर्न सक्नुहुन्छ, जे आइडिया छ त्यो आइडिया लिएर आउनुहोस्, तपाईँहरूलाई हामी फण्डिङ गर्छौं भनेर 10 लाख रूपियाँसम्म फण्डिङ गर्ने गरेर 31 त्यस्ता प्रोजेक्टहरूलाई फण्डिङ गर्यौं। त्यो मध्ये केही बजारमा पुगे, केहीले तत्कालीन हिसाबमा स्वाब कलेक्सनको लागि स्वाब निर्माण गर्नेदेखि लिएर केही टेक्नोलोजी प्रविधिहरू विकास भए र कसैले सेनिटाइजरहरू बनाउनुभयो, यो लेभलको हामीले काम गरिसकेपछि त्यस्तै युवाहरूलाई हामी जोड़िराखेका छौं। र अर्को चाहिँ नास्टमा विधिवत रूपमा नजोड़िएका युवाहरूलाई पनि हामीले के गरिराखेका छौं त भन्दा इन्टर्नको रूपमा काम गर्न सक्नुहुन्छ। तपाईँले विश्वविद्यालयमा उपकरण नदेखिकन ग्रेजुएट हुनुहुन्छ तर नास्टमा आउनुहोस्, मिलेर काम गरौं, तपाईँले उपकरण चलाएरै अनुसन्धान गरेरै तपाईँको डिग्री पनि हातमा पर्छ। त्यो माहौल हामीले अहिले बनाइराखेका छौं। म सचिव हुनुभन्दा पहिला करिब 10-15 15 जना मात्रै हामीले रिसर्चर लिइराखेका थियौं। म त्यहाँ भइसकेपछि त्यो संख्यालाई बढाएर 100 पुर्याए र त्यसले इमिडिएटली के पार्दो रहेछ असर भन्दा, एकै वर्षको दौरानमा हामीले वर्षको 20-25 मात्रै पब्लिकेशन गर्थ्यौं। त्यो बेलामा लास्ट इयर मात्रै हामीले 100 हाराहारीमा पब्लिकेशन गर्यौं। यसले के देखाउँछ भने, युवालाई मौका दिने हो भने, काम गर्ने ठाउँ दिने हो भने हामी हाम्रा रिसर्चका गतिविधिलाई अगाडि बढाउन सक्छौं र त्यो काम नासले गरिराखेको छ, गर्न सकिन्छ, गर्नुपर्छ भन्ने लाग्छ। त्यसैले युवाहरूलाई यहाँ नेपालमा केही गर्न सकिँदैन, केही गर्न हुँदैन, यो देशमा बस्ने होइन भन्ने माहौल अथवा चिन्तन नगर्नुहोस्। काम गर्ने ठाउँ छ तर जान खोज्नेलाई हामी रोक्दैनौं, जानुस् र फर्किएर आउनुहोस्। किनभने यो ब्रेन ड्रेन मात्रै होइन, ब्रेन गेन पनि हुन्छ र यसबाट हामी ब्रेन सर्कुलेसन गर्न सक्छौं। जसरी म जापानमा 10 बसे र फर्किएर आए, होइन मैले आफूले जानेका ज्ञान, सिप, कला, कौशल जे जे हुन्छ विज्ञान प्रविधिमा प्रयोग गरिराखेको छु। त्यसैले मेरो आग्रह चाहिँ युवाहरूलाई के हो भने, नेपालको वैज्ञानिकहरूसँगको नेटवर्क नटुटाउनुहोस्, यहाँको समस्या बुझेर जानुस्, कहीँ जानुहुन्छ भने पनि समस्या बुझेर जानुस्, आइडिया लिएर जानुस् र तपाईँलाई भोलि फर्कने बाटो चाहिँ त्यो दुईटा चिजले दिन्छ। एउटा यहाँको वैज्ञानिकसँग सम्बन्ध भइसकेपछि कहाँ काम गर्ने हो, कुन ठाउँमा छ, कहाँ छ प्रयोगशालामा के उपलब्ध छ, उपकरणहरू कहाँ के छन् त्यो पनि थाहा पाउनु पर्ने हुन्छ। अर्को साँच्चै नेपालको समस्या के हो त, नेपालको आवश्यकता के हो त, र त्यसको लागि चाहिँ त्यो उद्योग सम्बन्धान अब अहिलेको नवप्रवर्तन मन्त्रालयले अब ती युवाहरूलाई हामीले लैजाने भनेको अब अनुसन्धान मात्रै गरेर बस्नुहोस् भन्ने होइन, उहाँहरूलाई लैजाने बाटो भनेको स्टार्टअपमा हो, उद्योगमा हो। त्यो जानको लागि अहिले चाइनाले जसरी विकास गर्यो, कोरियाले जसरी विकास गर्यो, त्यो मोडेल भनेको के हो भने, तपाईँले विश्वविद्यालयमा समस्या दिनुहोस्, थर्ड इयर पढ्दै गरेका विद्यार्थीले समस्यामा थेसिस गर्छन्, फोर्थ इयरबाट उनीहरूले आइडिया बनाउँदै आफ्नो प्रोजेक्ट फोर्थ इयरमा रिसर्च गरेर प्रोडक्ट निकाल्छन् र चौथो वर्ष सकिएपछि उद्योगमा छिर्छन्, सिधै छिर्छन्, उसलाई अब तालिम पनि चाहिँदैन। त्यो मोडेललाई उनीहरू विकास गरे, अब हामीले पनि गर्नुपर्ने सस्तोमा 50-60 हजार रुपियाँ दिनु 6 महिनाको लागि, उनीहरूले राम्रो तपाईँको समस्या जे छ त्यसमा रिसर्च गर्छन्, थेसिस बनाएर लेख्छन् र त्यसबाट आफ्नो क्षमता पनि विकास गर्छन्, पब्लिकेशन पनि हुन्छ, उद्योगलाई चाहिने समाधान पनि पाउनुहुन्छ र उद्योगसँग जोड्ने आरएनडीको लागि उद्योगले लगानी गर्यो भने बाँकी रहेको, अहिले मैले भनेको थिएँ नि 4 अरब त नेपाल सरकारले लगानी गर्यो, 61 अरबको जुन आवश्यकता छ त्यो उद्योगले पनि दिनुपर्छ।
2: तपाईँ नासका मुख्य वैज्ञानिक अधिकृत हुनुहुन्छ, नेपाली युवा वैज्ञानिकहरूले आफ्नै देशमा बसेर पनि गर्न सक्ने अनुसन्धानको क्षेत्रमा, विज्ञान प्रविधिको क्षेत्रमा गर्न सक्ने ठाउँ धेरै छ। तपाईँहरू आफैले गरिरहनु भएको छ, तपाईँसँगै अरू साथीहरूले गरिरहनु भएको छ भने युवाहरूलाई पनि तपाईँहरूले अवसर दिनुभएको छ र अहिले अब कक्षा 12 नतिजा आउने बेला भएको छ र अब त्यो नतिजाबाट पास हुने विद्यार्थीले पनि यदि विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा म अब ज्ञान लिन्छु, उच्च शिक्षा त्यसमा हासिल गर्छु भन्ने सोच्नुहुन्छ भने देशभित्रै काम गर्ने पर्याप्त ठाउँ अवसर छन्।
3: म अहिले त्यसो भन्न सक्दिनँ किनभने पर्याप्त ठाउँ भन्ने बित्तिकै अहिले 5 लाख विद्यार्थीले दिएको जाँचबाट निस्केका सबै विद्यार्थीलाई एकैचोटि हामीले एब्जर्भ गर्न सक्दैनौँ। यो त यो हामीसँग मैले अहिले पनि भन्छु, विज्ञानमा धैर्यता चाहिन्छ, हाम्रा संस्थाहरूमा पनि धैर्यता चाहिन्छ। एकैचोटि पुरानालाई फालेर भत्काएर हामी नयाँ चिज मान्छे हुलेर यो बनिहाल्छ भन्ने चाहिँ मलाई लाग्दैन। यो दुनियाँमा कुनै पनि देश त्यसरी बनाएको छैन,
2: क्रमिक रूपमा
3: सुधार गर्दै धैर्य हुँदै र उहाँहरूले कोही इन्जिनियर बन्नुहोला, कोही डाक्टर बन्नुहोला, कोही वैज्ञानिक बन्नुहोला, आफआफ्ना विधामा काम गर्न सकिन्छ। र अर्को महत्वपूर्ण पाटो भनेको प्राविधिक जनशक्तिको संख्या प्रतिशत अथवा अनुपात जे भने पनि अहिले हाम्रो करिब 20% मात्रै छ, त्यसलाई 70% पुर्याउने भनेर 16 पञ्चवर्षीय योजनाले लिपिबद्ध गरेर राखेको छ। अब यसको अर्थ के हो भने 60-70% प्राविधिक जनशक्ति नभएको देश विकास हुँदैन भन्ने कुरा चाहिँ प्राज्ञिक रूपमा प्रमाणित भएको छ। अरू सबै देशमा जहाँ जहाँ यो फेरि यो प्राज्ञिक भनेको अथवा प्राविधिक भनेको चाहिँ सिटिभिटी पनि प्राविधिक हो, यसरी सम्झौं। सबै मान्छे विश्वविद्यालयमै जानुपर्छ भन्ने छैन, सिटिबिटी जान पनि सकिन्छ, त्यहाँबाट सी एउटा केही न केही टेक्नोलोजी सिक्यो भने पनि हुन्छ नै। तर देशको लागि करिब 60-70% जनशक्ति प्राविधिक नलेजले सिपले कलाले लैस भएको हुनुपर्छ भन्ने छ। अब हाम्रो च्यालेन्ज के हो भने 20% थोरैमा पनि 60 सम्झन कल्पना गरौं न अब 5 वर्षमा
4: हजुर
3: त्यो पुर्याउनको लागि पनि अहिले धेरैलाई के लाग्छ भने विज्ञान अहजिलो छ, थोरैले पढे पुग्छ, 2-3 जनाले रिसर्च गर्यो भने अरूलाई प्रोडक्ट आइहाल्छ, हामीले मोबाइल किन्ने हो किन चाहियो मोबाइल विकास होइन कि हामीले ती पैसा कमाउनको लागि बजारलाई हामीले सपोर्ट गर्नको लागि हामी आफैले बनाउनु पर्छ। जसरी अहिले भने हामी स्याटेलाइट बनाउनको लागि केही न केही माहौल गराउँदै गर्दा 40-50 जना त आफ्नै हातले स्याटेलाइट बनाउन सक्ने भए नि, त्यस्तै हामीले 20-30 जनालाई त प्लास्टिकबाट इन्धन निकाल्न सक्ने ज्ञान लिएर त बसे नि होइन, बायोचारमा पनि एग्रिकल्चरमा कसरी जोड्न सकिन्छ भन्ने जुन ट्रान्जिसन त हामीले लिएर आयौं नि, त्यस्तै युवाहरूले पनि कहिलेकाहीँ के हुन्छ भने तपाईँसँग केही कुरा आइडिया हुन सक्छ त्यसलाई प्रोडक्ट र बजारसम्म लैजाने बेलामा धेरै ठाउँमा ठोक्किनु पर्ने हुन्छ र त्यो इकोसिस्टम बुझाउने काम सिकाउने काम बाटो बिराउनु भयो भने फेरि समातेर ल्याएर बाटोमा राखिदिने काम चाहिँ त्यो मेन्टरसिप हामी दिन सक्छौ। अलिकति पाका पुस्ताहरूले पनि त्यो सपोर्ट गर्न सक्ने भएको हुनाले हामी मिल्यौं सहकार्य गर्यौं र तपाईँले सिरियस भएर जनताको लागि म सेवा गर्छु यो देश बनाउन सकिन्छ भनेर लाग्नुभयो भन्ने चाहिँ सम्भव छ र म सबैलाई नेपालमै बस्नुहोस् भनेर अहिलै यही अहिले भएको ठाउँको पोजिसनबाट म भन्न सक्दिनँ किनभने लगानी साह्रै न्यून छ, हामीले प्रयोगशालाको संख्या बढाउनुपर्छ, हामीले 7 अनुसन्धान केन्द्र देशैभरि खोलेका छौं त्यसलाई तन्काउनुपर्छ र अहिले भइराखेका जनशक्ति मेरो एउटै प्रयोगशाला जहाँ मैले काम गरिराखेको छु र त्यहाँ 20-25 जना राख्न सक्छु तर अहिले नास्तभरि नै हामीले करिब करिब त्यो 20-25 जना 25-30 जना 40-50 जना मात्रै बाहिरबाट लिएर राखिराखेका छौं, त्यसलाई हामीले अझै धेरै गुणा बढाउन सक्छौ, त्यसको लागि लगानी चाहिन्छ, काम गर्ने वातावरण।
4: अब म यसमा आएँ अन्त्यमा ढकालज्यू, तपाईँ अब नास्टमा धेरै वर्षदेखि अनुसन्धानमूलक क्षेत्रमा काम गरिरहनु भएको छ र युवाहरूलाई पनि तपाईँहरूले प्रेरणा दिइरहनु भएको छ, आफू पनि काम गरिरहनु भएको छ। अहिले विश्व चाहिँ कृत्रिम बुद्धिमत्ता एआई रोबोटिक्स र डिजिटल प्रविधितर्फ तीव्र गतिमा अघि बढ़िरहेको छ, नेपालले पनि यस दौड़मा प्रतिस्पर्धा गर्नुहुन्छ र तपाईँहरूले गरिरहेको अनुसन्धानमूलक कामलाई पनि व्यावसायिक र व्यावहारिक रूपमा ढाल्नु छ। अघि नै हामीले जति कुरा गरौं विज्ञान प्रविधि क्षेत्रमा जति अनुसन्धान भइरहेका छन् त्यसलाई पनि व्यावसायिक र व्यावहारिक रूपमा ढाल्नु छ र विश्वले अहिलेका प्रविधिसँग चाहिँ गरिरहेको प्रतिस्पर्धामा नेपाल पनि मिसिनुपर्ने छ। सरकारले के गरिदियो भने तपाईँहरूले अघि भन्नुभयो नि लगानीको चाहिँ कम छ, हामी सबैलाई चाहिँ गर्न गाह्रो छ भन्ने कुरा गरिरहनु भएको छ, के भइदियो भने नेपालले पनि विश्वसँग प्रतिस्पर्धात्मक रूपमा यो अनुसन्धानको क्षेत्रमा अघि बढ्न सक्छ होला?
3: साह्रै राम्रो र सान्दर्भिक प्रश्न सोध्नुभयो भन्ने लाग्छ। अहिले नेपाल सरकार जुन नयाँ भावनाका साथ जुन नयाँ मुभमेन्टका साथ अहिले जसरी काम गरौं भनेर भुटभुटीका साथ आइराख्नु भएको छ, अब यसमा हामीले विश्वभरि छरिएर रहेका नेपाली हुनु एउटा, अर्को विश्वले विज्ञान र प्रविधिमा फड्को मारिसक्नु हामीले नमार्नु को कारणले गर्दा हामीले फलो गर्नुपर्ने एउटा के हो भने विज्ञान कूटनीति हो। विज्ञान कूटनीतिभित्र प्रविधि कूटनीति पनि पर्छ, प्रविधि हस्तान्तरणका कुराहरू पनि पर्छ, जसको लागि हामी अंग्रेजीमा भन्छौं साइन्स डिप्लोमेसी। अहिले जस्तोमा हाम्रो माननीय मन्त्रीज्यू चाइना गएर आउनु भएको छ, विज्ञान प्रविधिलाई तपाईँहरूले सपोर्ट गर्नु पर्यो भन्ने आवाज उठाइराख्नु भएको छ, एकदम सान्दर्भिक बेला आएको छ। त्यसकारणले भारतले विज्ञान र प्रविधिको विकासबाट धेरै छलाङ मार्यो, चाइनाले मार्यो, अमेरिकाले मारिसकेको छ, जापानले मारिसकेको छ, युरोपले मारिसकेको छ भने हामी त्यो छलाङ मार्नको लागि ती देशहरूको एउटा कोलाबोरेशनको लागि हाम्रा वैज्ञानिकहरूलाई इन्गेज गराउने ढिलो भइसकेको छ। साइन्स डिप्लोमेसीमा काम गर्नको लागि अहिले जसरी ओपन कम्पिटिसन मार्फत राजदूतहरू मागिराखेको छ, आशा गरौं कोही वैज्ञानिकहरू त्यहाँ पनि परुन्। एक दोस्रो, हामीले प्रविधि हस्तान्तरणको लागि प्रविधि विकासको लागि र हाम्रा युवा जनशक्तिहरूलाई काम गर्ने प्लेटफर्म उपलब्ध गराउनको लागि सहकार्य आवश्यक छ। हामी सबै एकैचोटि गर्न सक्दैनौ भने अहिले भारतको सीएसआईआरले के भनिराखेको छ भने तपाईँले नेपालका युवा वैज्ञानिकलाई छान्नुहोस् मिलेर काम गरौं हाम्रो प्रयोगशालामा पनि काम गर्ने ठाउँ बनाइदिन्छौं भन्ने लेभलको नास्टसँगको उहाँहरूले तत्परता देखाउनु भएको छ। दोस्रो कुरा त्यो भयो। तेस्रो नेपाल सरकारले अहिले जुन नयाँ मन्त्रालय गठन गर्दैछ त्यहाँभित्र
4: गठन गरिसकेको
3: छ त्यहाँ ओएनएम सर्वेका कुरा कस्ता जनशक्ति राख्ने भन्ने कुरा छ र अर्को विज्ञान प्रविधि बुझेका अथवा हाइली प्रोफाइल बनाइसकेका मान्छेहरूलाई ल्याटरल इन्ट्रीको पोइन्टबाट जसरी पार्श्व प्रवेश भनौँ न अब होइन पछाडिबाट प्रवेश गर्न मिल्ने हिसाबले अहिले जुन निजामती कानूनमा पनि संशोधन गर्ने गरेर नेपाल सरकार लागिसकेको छ हामीले भारतको नमूना के देख्छौं भने सीएसआईआरको डीजी चाहिँ भारत सरकारको विज्ञान मन्त्रालयको सचिवको भूमिकामा रहनुहुन्छ भनिसकेपछि अनुसन्धानका कुरा नवप्रवर्तनका कुरा इकोसिस्टमका कुरा त्यो वातावरण बुझ्ने मान्छेलाई ब्युरोक्रेसीको सामान्य प्रशासन चलाएर आइराखेका मान्छे हुनुभन्दा कोही न कोही विज्ञान र प्रविधिमा
4: विज्ञता
3: हासिल गरिसकेको व्यक्तिलाई त्यो पोजिसनमा लैजान सकियो भने पनि त्यसले एउटा ढोका खोल्छ भन्ने लाग्छ र त्यस्तै अर्को कुरा चाहिँ के हो भने यो चलायमान हुन खोजिराखेका युवा जमातलाई मोबिलाइज गर्नको लागि उहाँहरूको धारणा बुझ्नको लागि अब हामीले हाम्रा संरचनाहरूमा रूपान्तर गर्नु छ भने पनि गर्नुपर्छ हामीले उहाँहरूलाई काम गर्ने ठाउँ पनि उपलब्ध गराउनुपर्छ र त्यसको लागि लगानीको प्रत्याभूति आफूले गर्न सक्दैन भने धेरै गाह्रो पनि छैन जस्तो नेपाल सरकारको अर्थ मन्त्रालयले नै जापान सरकारलाई कोरियन सरकारलाई चाइनिज सरकारलाई भारतीय सरकारलाई केही प्रतिशत चाहिँ तिमीले लगानी विज्ञान र प्रविधिमा गरिदेऊ मात्रै भनिदियो भने त्यो कोलाबोरेशनको माहौल बन्न सक्छ र त्यसकारणले गर्दा हामी के चाहन्छौं भने नेपाल सरकारको पोजिटिभ धारणा हुनु पर्यो अहिलेको सिम्टमले हुने लक्ष्य देखिया छ र त्यो डिरेक्सनमा लैजानको लागि माननीय मन्त्रीज्यू उहाँको अरू कुनै स्वार्थ देखिँदैन केही कल्पना गर्नुभएको छैन म तीन वर्षभित्रमा विज्ञान प्रविधिलाई स्थापित गरेर युवालाई हस्तान्तरण गरेर छोडिदिन्छु भन्ने लेभलमा जुन एउटा प्यासनका साथ लाग्नु भएको छ त्यो स्पिरिटलाई हामी युवा वैज्ञानिकहरू सबैले सपोर्ट गर्ने र त्यो इकोसिस्टम त्यो माहौल बनाउनको लागि हामीले सहकार्य गर्यौं हातेमालो गर्यौं भने चाहिँ नेपालमा विज्ञान र प्रविधिको विकासको लागि धेरै काम गर्न सकिन्छ अब अर्को कुरा उद्योग मन्त्रालयमा यो स्टार्टअपका कुरादेखि लिएर ती सबै त्यता जोडिएका छन् यी दुईटाको एउटा ब्रिजिङ गर्ने काम पनि आवश्यक छ त्यसो भयो भने मात्रै त्यो नवप्रवर्तनले सार्थकता पाउँछ
4: धेरै धेरै धन्यवाद ढकालज्यू तपाईँको यो महत्वपूर्ण समय विचार सुझाव र यो अनुभवको लागि फेरि पनि धेरै धेरै धन्यवाद
3: र मेरो विशेष गरेर अहि भने जस्तो हामी प्रयोगशालामा अड्किराखेको भनिराख्नु भएको थियो तपाईँले अड्किएका छैनौ हामी बाहिर जान कोसिस गरिराखेका त्यो खुल्नु पर्यो त्यो पाइपमा अझै अड्किएको छ त्यसलाई खोलौं भन्ने हाम्रो प्रयास हो त्यो भेन्टिलेसन गर्ने मौका जुन तपाईँ त्यता जोडिएका छन् यी दुईटाको एउटा ब्रिजिङ गर्ने काम पनि आवश्यक छ त्यसो भयो भने मात्रै त्यो नवप्रवर्तनले सार्थकता पाउँछ
4: धेरै धेरै धन्यवाद ढकालज्यू तपाईँको यो महत्वपूर्ण समय

0: हामीले गरिराखेका गतिविधि, हामीले चाहेका कुरा, हाम्रो डिरेक्सन, हामी के गर्न खोजिराखेका छौं, चाहन्छौं, कता जाने हो र यो देश अथवा संसार कसरी विकास भएको छ, हामी किन अड्किराखेका छौं भन्ने जुन कन्टेन्टमा केन्द्रित भएर जसरी मेरो कुरा सुन्ने अथवा राख्ने प्लेटफर्म दिनुभयो त्यसको लागि यो उज्यालालाई धन्यवाद दिन चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक रविन्द्र प्रसाद ढकाल। आज हामीले विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा भइरहेका काम, अबको योजना, अवसर र चुनौतीको विषयमा केन्द्रित रहेर कुरा गर्यौं। काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय आजलाई सकिन लागेको छ। बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।
2: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
6: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
8: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
8: अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न।
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
8: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
11: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
11: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
4: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
11: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई

0: कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।
2: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
3: बाफ्रे,
2: अब चाहिँ के हुने हो?
4: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
7: नेपाल सरकार, विज्ञापन हो।
8: अहिले बिहानको 9 बज्यो।
9: हजुरको रेडियो।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदै सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने, स्वस्थ वृद्धावस्थाका लागि योग भन्ने नारा सहित आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै, बर्ड फ्लू संक्रमण लुकाएको आरोपमा चिडियाखानाका प्रमुख शाह छानबिनमा, ओखलडुङ्गाको चिसंकुगढ़ीमा बाढ़ी पहिरोले पक्की पुल र घरगोठ बगायो, चौपायामा क्षति, लेबनानमा इजरायली आक्रमणपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाई, र जर्मनी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश, नेदरल्याण्डसले स्वीडेनलाई हरायो।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राख्दै है केही।
3: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ? अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
4: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। स्वस्थ वृद्धावस्थाका लागि योग भन्ने नारा सहित आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष जुन 21 तारीकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ। राष्ट्रसंघ महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जुन 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघको 69 महासभामा योग सबैका लागि समयका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो। यो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। संघले घोषणा गरेका दिवस मध्ये 90 दिनमा 177 देशले समर्थन गर्ने कीर्तिमानी योग दिवसले कायम गरेको छ। सन् 2016 21 जूनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो। नेपालमा 2036 माघ 1 गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो। नेपाल संस्कृत विश्वविद्यालयमा 6 महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ। त्यसै गरी त्रिभुवन विश्वविद्यालयमा संस्कृत केन्द्रीय विभाग अन्तर्गत योग विषयको अध्ययन एवं अध्यापन शुरू भइसकेको छ। यसअघि विश्व विक्रम सम्म 2036 उत्तरायण शुरू हुने दिन पारेर नेपालमा डाक्टर हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको सरकारले माघ 1 गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको छ। अहिले नेपालमा माघ 1 गते राष्ट्रिय र जून 21 का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ, जसका कारण पछिल्लो समय नेपालमा योगको राम्रो प्रचार प्रसार भइरहेको छ। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्ने नदिन योग प्रभावकारी रहेको योगलाई सर्वव्यापी बनाइनुपर्ने अभियान चलाउँदै आउनुभएका डाक्टर हरिप्रसाद पोखरेल बताउनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। पर्सि मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4,000 महाधिवेशन प्रतिनिधि सहित नेता कार्यकर्ता सहभागी हुँदैछन्। 2079 सालमा स्थापना भएको राज्यसभाले गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ। राज्यसभाको पहिलो महाधिवेशनलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। महाधिवेशनलाई व्यवस्थित बनाउन आवश्यक जसो व्यवस्थापनको काम पूरा भएको राजसभाका प्रवक्ता मनिष झाले बताउनु भएको छ। भरतपुरको गेस्ट हाउस चौरमा हुने राजसभाको महाधिवेशनको उद्घाटन पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम छ। प्रवक्ता झाका अनुसार देशभरका जिल्ला प्रदेश तथा विदेश स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशन स्थल व्यवस्थापन आवास यातायात सुरक्षा तथा स्वयंसेवक परिचालन लगायत काम सकिएको छ। राजनीतिक आर्थिक सांगठनिक विधान सहितका प्रतिवेदन तयार भइसकेका छन्। हिजो चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेश गर्ने विधान संशोधन गरिसकेको छ। बन्द 17 उद्योग संघ चितवनको सभाहालमा हुनेछ। पहिलो महाधिवेशनले 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन गर्नेछ। महाधिवेशनमा पार्टीको विधान संशोधन नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताउनु भएको छ। महाधिवेशनमा 3,918 प्रतिनिधि हुनेछन्। त्यसमा 300 प्रतिनिधि रासोपाका 2 महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ। रासोपाले पार्टी सदस्य 5,00,000 पुर्याएको जनाएको छ। सचिवालय सदस्य हरि ढकालका अनुसार 610 पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने 4,063 वडामा अधिवेशन गरिएको छ। यस्तै 6 प्रदेश 64 जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनौट भइसकेका छन्। मधेस प्रदेश र निर्वाचन हुन बाँकी रहेका 13 जिल्लाको तदर्थ समितिबाट महाधिवेशनमा प्रतिनिधि आएको ढकालले जानकारी दिनुभएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। उम्मेद्वारी मनोनयनका लागि फारम वितरण भोलि दिउँसो 1 बजेदेखि शुरू हुनेछ। उम्मेद्वारी मनोनयन पत्र दर्ता दिउँसो 2 बजेदेखि 4 बजेसम्म हुने कार्यतालिकामा उल्लेख छ। उम्मेद्वारको प्रारम्भिक नामावली बेलुका 6 बजे सार्वजनिक गरिनेछ। उम्मेद्वार विरूद्ध दावी तथा विरोध दर्ता गर्ने समय भोलि बेलुका 6 बजेदेखि 7 बजेसम्म तोकिएको छ। दावी तथा विरोध परेका उम्मेद्वारबारे जाँचबुझ बेलुका 7 बजेदेखि 9 बजेसम्म गरिनेछ भने उम्मेद्वारी फिर्ता लिने अन्तिम समय राति 9:15 निर्धारण गरिएको छ। कार्यतालिका अनुसार पार्टी सभापति तथा केन्द्रीय सदस्यको निर्वाचनका लागि पहिलो चरणको मतदान पर्सि असार 9 गते बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा सभापति पदका लागि 51,000 र अन्य पदाधिकारीका लागि 41,000 रूपियाँ उम्मेद्वारी शुल्क तोकिएको छ। केन्द्रीय सदस्यको उम्मेद्वारी शुल्क 21,000 रूपियाँ तोकिएको छ। सभापतिका लागि 1 जना प्रस्तावक र 51 जना समर्थक रहनुपर्ने निर्वाचन आयोगले जनाएको छ। त्यस्तै पदाधिकारीका लागि 1 जना प्रस्तावक र 21 जना समर्थक चाहिनेछ। केन्द्रीय सदस्यका लागि 1 जना प्रस्तावक र 21 जना समर्थक रहनुपर्ने राष्ट्रपतिले जनाएको छ। मतगणना तथा मत परिणामको घोषणा मतदान सम्पन्न भएको 2 घण्टापछि गरिने तालिकामा उल्लेख छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको आज चितवन भरतपुरमा पहिलो राष्ट्रिय महाधिवेशन उद्घाटन हुँदैछ। उद्घाटनका दिन गाड़ी पार्किङ स्थल व्यवस्थापन सहित वरपरको सड़कमा गाड़ी गुड्न रोक लगाइएको छ। चितवन भरतपुरका चार ठाउँमा पार्किङ स्थल तय गरिएको छ। पूर्व पश्चिम राजमार्गको 24 कोठीदेखि पूर्व र भरतपुर बाइपास सड़कको मालपोत चोकदेखि पश्चिममा कार्यक्रम स्थल छ। कार्यक्रम स्थलतर्फ आउने भित्री बाटोका 9 ठाउँमा गाड़ी रोकिनेछन्। त्यसै गरी भरतपुरको केन्द्रीय बस पार्कको खाली जमीनमा 4 पाङ्ग्रे र 2 पाङ्ग्रे गाड़ीहरू पार्क गर्न सकिने प्रहरीले जनाएको छ। पूर्वबाट आउने गाड़ीहरू त्यहाँ पार्क हुनेछन्। बाइपास सड़कको विशाल चोक 8 को चौरमा पनि 4 पाङ्ग्रे र 2 पाङ्ग्रे गाड़ी पार्क हुनेछन्। चितवन माविको खेल मैदानमा पनि साना ठूला गाड़ीहरू पार्क गरिनेछ। भरतपुर अस्पताल अगाडि 2 पाङ्ग्रेका लागि पार्किङ स्थल तय भएको चितवन प्रहरीले जनाएको छ। ललितपुरको जावला खेलमा रातो मसिन र नाथको फोटो देखाइएको छ। राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीहरूले हिजो बेलुका फोटो देखाएसँगै नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्व औपचारिक रूपमा सम्पन्न भएको छ। मसिन र नाथको रथ जावला खेल पुर्याइएको 4थो दिन हिजो राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा फोटो देखाएर जात्रा मनाइएको हो। फोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालिन शाह लगायतका उच्च पदस्थ व्यक्तिहरू पुगेका थिए। मणिके जडित भोटो अवलोकन गर्न बेलुकीसम्म जावला खेलमा सर्वसाधारणको बाक्लो भीड़ लागेको थियो। वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा राथो मचेन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा राखी पुलचोक मंगल बजार सुन्धारा लगनखेल कुमारी पाटी हुँदै जावला खेलसम्म परिक्रमा गराइएको थियो। रथ जावला खेल पुगेको 4थो दिन भोटो प्रदर्शन गर्ने प्रचलन छ। ललितपुर जावला खेलमा रहेको सदर चिड़ियाखानामा बर्ड फ्लू H5N1 को संक्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिड़ियाखानाका प्रमुख सत्यनारायण शाहमाथि छानबिन हुने भएको छ। कोषका अध्यक्ष एवं कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा कोषले शाहलाई चिड़ियाखाना प्रमुखको पदबाट हटाएको छ। कोषले चिड़ियाखानामा फैलिएको बर्ड फ्लू र जीव जन्तु मरेको कारणबारे छानबिन गर्न प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा 3 सदस्यीय समिति बनाएको छ। समितिको सदस्यहरूमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डाक्टर मधु छेत्री हुनुहुन्छ। समितिलाई 1 हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा संवेदनशील नभएको उल्लेख गर्दै कोषले प्रमुख शाहलाई केन्द्रीय कार्यालयमा तानेको हो। चिड़ियाखानाको निमित्त प्रमुख जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिएको मन्त्रालयले जनाएको छ। पशु सेवा विभागमा गरिएको नमूना परीक्षणबाट चिड़ियाखानाका वन्य जीव जन्तुमा बर्ड फ्लू पुष्टि भएको थियो। चिड़ियाखानामा झण्डै 10 दिन अघिबाटै पंक्षी र जनावर मरेका भए पनि यसबारे प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई शाहले कुनै जानकारी नगराएको पाइएको छ। सिन्धुलीको सिन्धुलीमाढीमा 2 दिने परियोजना समापन तथा सिकाइ आदान प्रदान कार्यशाला शुरू भएको छ। एम्स नेपाल सिन्धुलीको आयोजना तथा प्लान इन्टरनेशनल सिन्धुलीको साझदारीमा 2 दिने परियोजना समापन तथा सिकाई आदान प्रदान कार्यक्रम कार्यशाला सञ्चालन गरिएको। कार्यशालामा कमलमाई नगरपालिका र धौली नगरपालिकाका युवा क्लब किशोरी क्लब तथा बाल क्लबका करिब 45 जनाको सहभागिता रहेको थियो। सहभागीहरूले हासिल गरेका अनुभव उपलब्धि तथा सिकाइहरू एक आपसमा आदान प्रदान गर्दै कार्यक्रमलाई थप प्रभावकारी बनाउनुका साथै सिकाइका अनुभवहरू साझा गर्ने परियोजना कार्यक्रमको आयोजना गरिएको। परियोजना संयोजक रोसस तिमल सिन्हालाई जानकारी दिनुभएको छ। त्यस्तै उहाँले कार्यशालाले युवा किशोरी तथा बाल क्लबका सदस्यहरूबीच ज्ञान सिप र अनुभव आदान प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
7: रामेछाप नगरपालिकाको अनुरोध।
8: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
9: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 98692695998।
6: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामवासी हजुरको समाचारमा पुनः स्वागत छ। ओखलढुङ्गाको चिसङखुगढी गाउँपालिकामा अविरल वर्षाका कारण आएको बाढ़ी र पहिरोले भौतिक संरचना तथा पशु चौपायामा ठूलो क्षति पुर्याएको छ। शनिबार अपरान्हदेखि शुरू भएको वर्षाका कारण चिसङखुगढी गाउँपालिका वडा नम्बर 3 र 5 जोड्ने खानी खोलाको पक्की पुल बाढ़ीले आंशिक रूपमा बगाएको छ। यस्तै वडा नम्बर 1 र 2 को सिमानामा रहेको बाङ्गे खोलाको बाढ़ीले स्थानीय टीका भुजेल, मन नारायण श्रेष्ठ र मन बहादुर सार्कीको गोठ पूर्ण रूपमा बगाउँदा 1 भैँसी र 5 गोरू बेपत्ता भएका छन्। पहिरोका कारण राम कुमार राई र जनक बहादुर मगरको घरमा आंशिक क्षति पुगेपछि उनीहरू परिवार सहित आफन्तकोमा विस्थापित भएका छन्। यसै गरी वडा नम्बर 5 6 स्थित गनाहा खोलामा आएको बाढ़ीले सुरेश नेपालीको गोठ बगाउँदा 1 भैँसी बेपत्ता भएको छ भने एउटा पाड़ो मृत फेला परेको छ। सबै घटनाहरूमा मानवीय क्षति भने भएको छैन। घटनाको जानकारी पाउन साथ प्रहरी चौकी खानी भन्जाङबाट प्रहरी निरीक्षक खुदु मुर्मु र प्रहरी चौकी सेर्नाबाट प्रहरीशाक निरीक्षक दुलीचन्द शाहको कमानमा प्रहरी टोली घटनास्थलमा खटिएर खोजतलास तथा क्षतिको थप विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष निशान्त शर्माका अनुसार चाँडै क्षतिको एकिम विवरण संकलन गरी राहतको व्यवस्था गरिनेछ। नेतृत्व तथा निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्य सहित ओखलढुङ्गामा अनुपम अभियान शुरू गरिएको छ। महिला नै पहिला भन्ने मूल नारासहित शुरू गरिएको अभियानले नीति निर्माणदेखि नेतृत्व तहसम्म महिलाको प्रभावकारी उपस्थिति बढ़ाउने लक्ष्य लिएको छ। अन्तरपुस्ता महिलावादी मंचको आयोजना तथा परिवर्तनशील महिला सामुदायिक संस्थाको समन्वयमा जिल्ला सदरमुकाममा आयोजित कोन सभा मार्फत अभियानको औपचारिक शुभारम्भ गरिएको हो। कार्यक्रममा सहभागीहरूले संविधानले सुनिश्चित गरेको समानता व्यवहारमा अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। कार्यक्रममा रीता थापाले संविधान लागू भएको करिब 1.5 दशक बितिसक्दा पनि महिलाको अर्थपूर्ण सहभागिता अपेक्षा अनुसार सशक्त हुन नसकेको बताउनु भएको छ। टेवा संस्था तथा नागरिक आवाजकी संस्थापक समेत रहनुभएकी थापाले स्थानीय तहदेखि संघीय संसदसम्म महिलाको संख्या बढ़े पनि नीति निर्माण र निर्णय प्रक्रियामा उनीहरूको प्रभावकारी भूमिका अझै सुनिश्चित हुन नसकेको उल्लेख गर्नुभएको छ। गैरातीदेखि गण्डकी प्रदेशदेखि पूर्वका अधिकांश क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गैरातीदेखि बागमती प्रदेशदेखि पूर्वका प्राय सबै विभागमा वर्षा भइरहेको छ। मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका ठाउँमा स्थानमा दिउँसो पनि ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज रातिको समयमा पनि कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका केही ठाउँमा ठूलो वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन आग्रह गरिएको छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकाले स्थानीयवासीलाई सावधानी अप्नाउन मौसमविदहरूले सुझाव दिएका छन्। यद्यपि लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भने गर्मीको प्रभाव कायमै रहने अनुमान छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। लेबनानमा इजरायलले गरेको आक्रमणको विरोधमा इरानले समुद्री मार्ग हर्मुज फेरि बन्द गरेको जनाएको छ। तर अमेरिकी सेनाले यसलाई अस्वीकार गर्दै जहाजहरूको आगमन सामान्य रूपमा भइरहेको दावी गरेको छ। इरानी सेनाले अमेरिका इरान बीच युद्ध अन्त्यका लागि भएको सम्झौताको उल्लंघन भएको आरोप लगाएको छ। सम्झौता अनुसार जलमार्ग पुनः सञ्चालनमा ल्याउने सहमति भएको थियो। अमेरिकी सेनाको केन्द्रीय कमाण्डका प्रवक्ता टिम हकिन्सले जलमार्गमा व्यापारिक जहाजहरूको आगमन जारी रहेको र अमेरिकी सेनाले परिस्थितिको निगरानी गरिरहेको बताउनु भएको छ। बीबीसीका अनुसार अमेरिकी उपराष्ट्रपति जेरी भान्स आज आइतबार स्विजरल्याण्डमा हुने अमेरिका इरान वार्ताका लागि त्यसतर्फ जानुभएको छ। उता इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अन्य पक्षले सम्झौता अनुसार प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनु भएको छ। यसअघि अमेरिका र इरानका राष्ट्रपति बीच युद्ध अन्त्य तथा लेबनानमा तत्काल युद्ध विराम लागू गर्ने उद्देश्यसहित प्रारम्भिक सम्झौता भएको थियो। सम्झौतामा लेबनान सहित सबै मोर्चामा सैन्य कार्यवाही तत्काल र स्थायी रूपमा रोक्ने उल्लेख गरिएको छ। लेबनानको दक्षिणी क्षेत्रमा इजरायली हवाई आक्रमणमा कम्तीमा 20 जनाको ज्यान गएको खबर सार्वजनिक भएको थियो। र समाचारको अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्याण्डसले जित निकालेका छन्। आइभरी कोस्टलाई 2-1 पराजित गर्दै जर्मनीले नकआउट चरणमा स्थान सुरक्षित गर्दा स्वीडनमाथि 5-1 फराकिलो जित निकाल्दै नेदरल्याण्ड समूहको शीर्ष स्थानमा उक्लिएको छ। समूह यी अन्तर्गत क्यानाडाको टोरन्टोमा भएको खेलमा जर्मनीले आइभरी कोस्टलाई 2-1 गोल अन्तरले पराजित गर्यो। यो जितसँगै जर्मनीले 2 खेलबाट 6 अङ्क जोड्दै समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान पक्का गरेको छ। आइभरी कोस्ट 3 अङ्क सहित दोस्रो स्थानमा रहेको छ। समूह एफ अन्तर्गत अमेरिका ह्युस्टनमा भएको अर्को खेलमा नेदरल्याण्डसले स्वीडनमाथि 5-1 अन्तरले जित हासिल गरेको छ। यिनै खेल समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदै सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। स्वस्थ वृद्धावस्थाका लागि योग भन्ने नारासहित आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै। बर्ड फ्लू संक्रमण लुकाएको आरोपमा चिडियाखानाका प्रमुख शाह छानबिनमा। ओखलढुङ्गाको चिसङ्कु गढीमा बाढ़ी पहिरोले पक्की पुल र घरगोठ बगायो, चौपायामा क्षति। लेबनानमा इजरायली आक्रमणपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाई र जर्मनी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश, नेदरल्याण्डसले स्वीडनलाई हरायो। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर। यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से। फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767564249
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
5: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाटा चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
9: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853065, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845410043 98630223422।
10: दैनिक ₹197 ₹50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
12: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
13: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
12: हुर्केकै गिरिराज चल्ला 150मा?
13: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
14: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
13: विराज, किसानको साथी,
14: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
13: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
1: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
3: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854043305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
15: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा।
1: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
15: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596-0447590453।
15: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्दर 7, खुरकोट, सिन्धुली।

0: हाल्दो, let's go. 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो. पेन्टागन कलेज, तीन कुने, काठमाडौँ.
2: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: दाँत दुखेर मर्न लागे, म हेर्दै त मेरो दाँतमा के भएछ?
4: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
3: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो, बस न यतै। के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
5: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
6: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98540403005, 048-543-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
7: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
8: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
7: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
8: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
7: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
8: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
7: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
9: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
10: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोलेस्ट्रोल छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
11: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
9: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98-48-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि तपाईँसँगै रहन्छौं यो 1 घण्टासम्म भने तपाईँ यो समय ओकाली उराली लेखदेश गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोताभित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ, हामी आइसकेका छौं। कार्यक्रममा मेचा रमाइला लोकगीतहरू बस्छ, साथसाथै आज तपाईँले आइतबारको बसाई छ, गीतको ट्र्याक चिन्नुपर्ने हुन्छ। हामीले 1 नम्बरदेखि 6 नम्बरसम्म चाहिँ गीतको ट्र्याकहरू लिएर आएका छौं। सोही मध्ये त्यो 6 नम्बर 1 देखि 6 नम्बरसम्मको मध्येबाट तपाईँलाई कति नम्बरको रोज्न मन लाग्छ ट्र्याक रोजैमा पार्नुपर्छ र तपाईँले गीतको बोल अनि गायक र गायिकाको नाम चिन्नुपर्छ। यदि तपाईँले सबै चिन्नुभयो भने साथी सङ्गीलाई सम्झन पाउनुहुन्छ। यदि तपाईँले कुनै पनि गीतको ट्र्याकहरू चिन्न सक्नु भएन भने चाहिँ तपाईँ कार्यक्रमबाट बाहिरनु पर्ने हुन्छ। तपाईँले त्यसको लागि 0840404026 सहभागिता जनाउनुपर्छ भने तपाईँले हामीलाई फेसबुक लाइभ हाम्रो पात्रो नेपाली पात्रो हजुरको news.com हजुरको याप्तामा कुशी एफएम 95 MHz सुन्दै हुनुहुन्छ। त्यसै गरी फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। छोटो मिटरमा तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा चाहिँ सहभागिता जनाउन सक्नुहुन्छ। कार्यक्रम कस्तो लाग्दैछ, के लाग्दैछ तपाईँले सल्लाह सुझाव दिन सक्नुहुन्छ। फटाफट तपाईँले फोन डायल गर्न सक्नुहुन्छ। आज एकदमै सजिला रमाइला अनि मिठा तपाईँलाई मनपर्ने गीतको ट्र्याकहरू बज्नेछ र सोही गीतहरू कार्यक्रममा बज्छ। तपाईँले जस्तो कि गीतको ट्र्याक चिन्ने क्रममा पनि गीतको बोल मात्रै चिन्नुभयो भने एकजना साथीलाई सम्झन पाउनुहुन्छ। गीतको बोल गायक गायिका कहीँ तिनैवटै प्रश्न मिलाउनु भयो भने मात्रै तपाईँले 3 जना साथीलाई सम्झन पाउनुहुन्छ र कुनै पनि मिलाउनु भएन भने कार्यक्रमबाट बाहिरनुपर्छ, तपाईँलाई थाहा छ। र तपाईँले योभन्दा अगाडिका दिनहरूमा पनि कार्यक्रम सुन्दै आइराख्नु भएको छ भन्ने लागेको छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयो। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो अनि रमाइलो एउटा गीत, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं हामीले एकदमै मिठो रमाइलो गीत किसानी भाइ सरोजलामी छानेको आवाजमा रहेको एकदमै मिठो गीतबाट कार्यक्रम लोकशैलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले 0840 40 00 26 सहभागिता जनाउनुपर्छ र आजको विषयमा हामीले 6 गीतको ट्र्याक लिएर आएका छौं। तीमध्येबाट तपाईँले आफूलाई मनपर्ने नम्बरहरू रोजाइमा पार्नुपर्ने हुन्छ र गीतको बोल गायक र गायिकाको नाम चिन्नुपर्ने हुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो उहाँ चाहिँ बोल्नु भएन रहेछ, के छ अलिकति हाम्रो आवाज पनि नसुन्नु भएको हो कि जस्तो लाग्छ। अब हिजो आज बर्खायाम शुरू भएको छ भन्ने पनि लाग्छ होइन, त्यो हुँदाखेरि अलिकति नेटवर्कहरूले साथ नदिएर पनि तपाईँको आवाजलाई हामीले सुन्न सकेनौँ र हाम्रो आवाज तपाईँले पनि सुन्न सक्नु भएन होला, दुईतर्फी नै हुन पनि सक्छ होइन। त्यो हुँदाखेरि तपाईँले हामीलाई अलि नेटवर्क हुने ठाउँहरूतिर गएर चाहिँ बसेर तपाईँले फोन गर्नुभयो भने तपाईँलाई पनि बल्ल बल्ल फोन लाग्छ, त्यो हुँदा कार्यक्रममा सहभागिता जनाउन तपाईँलाई पनि सहज हुन्छ भन्न चाहन्छु। यति बेला म तपाईँको फेसबुक कमेन्टहरू पनि प्राप्त छन्, सम्भवतः हामी धेरै साथीहरूलाई टेलिफोनमा जोड्ने प्रयत्न नै गर्छौं। तपाईँको लागि हाम्रो नम्बर खुल्ला नै रहेको छ। अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म त तिनकन्याबाट सुरज आले मगर हो।
0: के आले भन्नुभयो?
1: सुरज आले के?
0: सुरज
1: हजुर,
0: के छ हाम्रो सुरजको खबर?
1: ठिक छ
0: ठिक छ, के गर्दै हुनुहुन्छ?
1: ओ पानी बनाएर छ, बसिरहेको।
0: बसिरहनु भएको छ? म पनि बस्दैछु है सुरजी। मैले खाना खाइसके, अनि हाम्रो सुरजीले खानुभयो कि भाग्य छ? खाएर बसेको। हिजो आज के रोपाई सुरु भइसक्यो के छ? अब यो पानी पर्दा बाटो जताततै हिलो हुँदा त बर्खा लागिसकेको छ, धान रोपाई सुरु भइसकेको छ भन्ने लाग्छ। सुरु भइसक्यो, ल धान रोप्दै सुपुमा छुपु हिलोमा धान कतिको रोप्न मन लागेको छ हाम्रो सुरजीलाई? लाग्छ बिस्तारै रोप्नुहुन्छ। ल कार्यक्रम सुन्नु भएको छ कि छैन? सुरजी, यहाँले के रेडियो खोल्दै राख्नु भएको छ? हो त्यो रेडियोको भोल्युम सेक्सन म्युट गर्नुहोस् न, कि मेरो आवाज फोनबाट सुन्नु भएको छैन हो। अब चाहिँ अब ल ठिक छ, अब हामी कार्यक्रमतर्फै लागौँ त।
1: हुन्छ
0: ल, कति नम्बरको ट्र्याक रोज्नुहुन्छ? एक नम्बरको रोज्नुहुन्छ होइन त? ल एकदमै सजिलो छ, यो गीत कार्यक्रममा धेरै पटक बजिसकेको छ, यहाँको लागि एक नम्बरको गीतको ट्र्याक बस्छ, ध्यान दिएर सुन्नुहोला है त।

0: सुरज
1: सुन्नु भयो?
0: सुन्यो
1: ल भन्नुहोस् न, गीतको बोल भन्नुहोस्, गायक र गायिका को को हुनुहुन्छ?
0: त्यो के भन्छ नि, ऊ दिमागमा आएर चाहिँ बाहिर आएन के?
1: दिमागमा आयो बाहिर आएन? दिमागको कुरा बाहिर निकाल्नु पर्यो सुरजी,
0: भन्न सकिन दिदीलाई गाएको है?
1: सक्नु भएन? ल मै भन्छु है त, यो गीत कार्यक्रममा बस्छ, यहाँले कार्यक्रम सुन्नुपर्ने हुन्छ, कुन गीत रहेछ भनेर थाहा पाउनु पर्छ नि फेरि. ल सल्लाह धुपैले भन्ने बोलको गीत रहेको छ है. यो गीतमा आवाज गणेश गुरुङ अनि विष्णु माया गुरुङको रहेको छ. सल्लाह धुपैले भन्ने बोलको गीत छ. यो गीत कार्यक्रममा राख्छौ, कार्यक्रम सुन्दै गर्नुहोस्. अहिलेको लागि छुटौ है त. हस् त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सुरज अजय सिन्धुलीदेखि, उहाँले चाहिँ चिन्ने प्रयास गर्नुभयो तर सकिन है भन्दै हुनुहुन्थ्यो. सल्लाह धुपैले भन्ने बोलको गीत रहेको थियो, उहाँले ट्र्याक प्रयास चाहिँ गर्नुभएको छ. प्रयास नै सबैभन्दा ठूलो कुरा हो, विशेष गरी उहाँको फोन लाग्नु नै सबैभन्दा ठूलो कुरा छ. यति बेला सोही गीत कार्यक्रममा बज्छ, त्यसपछि हामी अर्को साथीको लागि गीतको ट्र्याक चिनाउन फेरि आउनेछौं.

0: सूरजजीले रोजनभएको एक नम्बरको ट्र्याकको गीत कार्यक्रममा बजिसकेको छ। सल्लाह दोफैलो गणेश गुरूङ अनि विष्णुमाया गुरूङको आवाजमा रहेको थियो यो गीत। त्यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: नमस्ते। नमस्कार है।
0: नमस्ते। नमस्कार धनुजी, के छ खबर?
1: हजुर, मेरो एकदमै ठिकै छ। हजुरको के छ?
0: मेरो पनि एकदम ठिक छ। पानी पर्यो कि परेन?
1: पानी परिरहेको थियो आज रातिदेखि।
0: अहिले नि पर्दैछ?
1: अहिले त परिरहेको छैन।
0: मौसम शीतल छ।
1: हजुर हजुर।
0: अनि धनुजीले खाना खानुभयो कि बाँकी छ?
1: मेरो खाना त बाँकी नै छ दिदी। हजुरको त एकदमै 9 बजी नै भयो होला होइन?
0: पक्कै मेरो भइसकेको छ। अब अरू त यस्तै छ, ठिकै छ। जे होस्, पानी परेर मौसम शीतल छ, यता पनि पानी पर्यो, अहिले पनि घाम त्यति धेरै लागेको छैन, शीतल शीतलै छ भन्नुपर्छ।
1: आज त शीतल भयो है।
0: पक्कै पनि हिजो हिजो यति धेरै गर्मी भएको थियो, हेर्नुहोस् त हुनुहुन्छ, पानी पर्नको लागि रहेछ होइन?
1: हजुर।
0: चिसो पानी पिउँदा नि हुँदैन, शीतलमा बस्दा नि हुँदैन, फ्यानको हावामा बस्दा पनि हुँदैन, त्यति धेरै गर्मी थियो कि। तर राति पानी परे एकदमै शीतल छ।
1: एकदम एकदम, अब गर्मीमा पानी परेपछि त शीतल भइहाल्छ। अब पर्छ होला, अब असारको दिनमा पानी नपरे त कहिले पर्ला र भनेर भन्छु, तर उब्रिने दिन चाहिँ असारै रहेछ भन्छु है। त पानी परे पर्यो अनि असारमा चाहिँ उब्रिरहेछ नि त, अनि पानी परे एक हप्ता पछाडि खुसी लागेको छ। अब शीतल पनि छ अनि बस्तीतिर होइन, राम्रो भयो कोदाको बिउहरूलाई पनि राम्रै छ भनौँ।
0: राम्रै छ, सधैँभरि राम्रो होस् भन्ने कामना गर्छ हामीले पनि। हामी यति बेला चाहिँ कार्यक्रमतर्फै लाग्यौँ है।
1: हजुर हुन्छ। अब 5 नम्बरको राखिनु नि त मलाई चाहिँ अन्तिमको, कति 5 नम्बरको चाहिँ छोड्नु अन्तिम?
0: 5 नम्बरको
1: पनि बढ्छ, 5 नम्बरको गीत बिचरा।
0: 6 नम्बर पनि छ नि फेरि धनुजी,
1: हो र?
0: अनि 6 वटा बज्छ नि त, 6 वटा आउँछ कहिले काहीँ। अब भ्याइदिन त्यो ठिकै छ, अलग कुरा छ, तर 6 नम्बरसम्म छ। यहाँले 5 नम्बर भन्नुभयो, ठिकै छ, 5 नम्बरको बज्छ।
1: हुन्छ, अब चिनेसम्म भनौँला, नचिने त अब बजिहाल्छ, चिनौँला।
0: ल हुन्छ, प्रयास गर्नुहोस्। धनुजीको लागि 5 नम्बरको गीतको ट्र्याक बज्छ है त।
1: हुन्छ।

0: நனது
1: அது
0: சொன்னுவ
1: कृष्ण गुरुङ र रामजी खानको गीत नै हो जस्तो लाग्छ होइन.
0: गीतको बोल चाहिँ के हो त त्यसो भए?
1: कस्तो गीतको बोल छ्याटे भिडियो गुनगुनाइराखेको गीत पनि हेर्नु न यस्तै हुन्छ कहिले कसै.
0: ल कहिले कहाँ यस्तै हुन्छ. ठिकै छ, मै भनौँ त त्यसो भए. धेरै कुराउँदिनँ म धनुजीलाई.
1: हजुर,
0: धेरै कुराएर मैले मै भनिदिउ त.
1: कुन
0: ल मै भन्छु, यहाँले हो कि भन्ने एउटा चाहिँ मिलाउनु भएको जस्तो लाग्दै थियो. ठिकै छ, के प्रयास गर्नुहुन्छ? के भन्ने
1: भन्नुभयो?
0: तन्देरी भन्ने बोलको गीत भन्नुहुन्छ.
1: हजुर.
0: अनि आवाज चाहिँ कसको छ त यहाँ? त यहाँले तन्देरी भन्नुभएको छ. अब तन्देरी छ कि तन्दी छ है त?
1: हजुर, कृष्ण गुरुङ अनि रामजी खान भन्न छ त. खोइ कम्ती चाहिँ भयो यसमा पनि होइन.
0: ल ठिक छ, दुईजना साथीलाई चाहिँ यहाँले सम्झन पाउनुहुन्छ. अब तन्नेरी भन्नुभएको बोलको गीत तन्नेरी पनि छ, तर गीतको बोल गीतको बोल तरुनी कसो गरौनी रहेको छ गीतको बोल. ल रामजी खान र जानकी तारामी मगरको आवाज रहेको छ है त.
1: रामजी खान
0: जानकी तारामी मगरको आवाजमा रहेको गीत छ तरुनी कसो गरौनी. यो गीत दुईजना साथीलाई सम्झनुहोस् न.
1: ओके, हुन्छ. फर्स्टमा हजुरलाई अनि विशेष कार्यक्रम सुनेर बस्नुभएको स्वर्णालाई भन्दै जान्छु ल.
0: नमस्ते. नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी. उहाँले बाँच्नुभएको गीतको ट्र्याक रोज्नु भएको थियो र उहाँले गीतको बोल मिलाउनु भएको छ होइन, साथसाथै गायकको नाम पनि मिलाउनु भएको छ. यति बेला सोही गीत कार्यक्रममा राख्छौं. त्यसपछि भने हामी छोटो व्यवसायको विश्रामतर्फ जान्छौं. विश्रामपछि फेरि आउँछौं. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: होइन यी बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो हैरान भए म त
4: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
5: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 98692544
5: 98 40 37 78 93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली
6: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीनकुने काठमाडौँ
7: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
8: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
9: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 98 48 87 828 98 27 87 20 82 प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
7: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
9: हो र कहाँ अनि सम्पर्क नम्बर
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
4: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
5: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
3: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने धेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
5: ए हो र भन्या, अनि फाइदा होला र है?
3: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
5: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त,
3: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854040239।
5: कति रे 9854040 अनि
3: 9854040239, फोन नम्बर चाहिँ 0485402390
5: 0485402390।
6: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
5: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
6: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
3: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
5: विराज किसानको साथी।
7: के गर्नु सबै गाउँका ठिटाहरू, कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु कहाँ गएर बुझ्नु होला।
1: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
8: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
1: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: कार्यक्रमको सेलिङलाई दिन नेचर गीत राख्यौं। गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्राम पछि फेरि आइसकेका छौं। आज आइतबारको बसाई हामीले गीतको ट्र्याक लिएर आएका छौं। अहिलेसम्म 1 र 5 नम्बरको ट्र्याक बजिसकेको छ भने अब बाँकी रहेको छ 2, 3, 4 र 6 नम्बरको। तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ 0840 40 0026 को नम्बर खुल्ला छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो,
0: नमस्ते। नमस्कार, यहाँलाई पनि मेरो तर्फबाट धेरै दिन पछिको, तर को बोल्दै हुनुहुन्छ, कहाँदेखि? चनखुबाट। के होला हजुरको शुभ नाम? डिएम भन्ने मान्छे भन्नुभयो। बिन्दास हुनुहुन्छ, बिन्दास हुनैपर्छ। जिन्दगी 2 दिन बाँचिन्छ, बिन्दास त हुनै पर्यो, होइन डिएमजी? त्यही भएर कति दुःख पीर मनमा रिस राखिनु त, त्यही भएर कहिलेकाहीँ भन्दा नि जिन्दगीमा सकिन्छ भने सधैँभरि हाँसी खुसी जिउनु नै सबैभन्दा जिन्दगीको महत्वपूर्ण कुरा चाहिँ खुसी हुनु नै रहेछ। हाम्रो डिएमजीलाई पनि बाहिर मात्रै, त्यसो भए भित्र चाहिँ पिँढी पीडा लिएर बस्नु भएको छ। त्यस्तो हो भने त मैले केही पनि भनिनँ हाम्रो डिएमजीलाई। यस्तो छ ल, त्यो पनि के छ भने, अब त्यो कुराको पनि के छ अर्को कुरा भने, अब यो पृथ्वीमा सबै मान्छे बाहिर हाँसेको देखिन्छ, खुसी देखिन्छ, राम्रो चिरिचाट देखिन्छ, होइन? तर त्यो सबै बाहिर हाँस्ने व्यक्तिको पनि मनभित्र एउटा कुनै पीडा लुकिरहेको हुन्छ। त्यो सबैको मनभित्र एउटा न एउटा कथा व्यथा दुःखहरू भइरहेको हुन्छ। अब डिएमजीले अहिले दुई थरी कुरा गर्नुभयो, त्यस्तै छ सबैको जिन्दगी, त्यस्तै छ। अब कसैको केमा होला, कसैको केमा, होइन, सबैको एउटै कुराले पीर चिन्ता नभएको हुनसक्छ, तर फरक कुरा, फरक विषयले, फरक व्यक्तिहरूमा त्यो खालको चिन्ता भइरहेको हुन्छ। अहिले म तपाईँसँग हाँस्दैछु, बोल्दैछु, मेरो मनभित्र के कुराले मलाई चाहिँ भित्र पीडा छटपटा भइरहेको होला, त्यो अलग कुरा छ। हाम्रो डिएमजीलाई त्यस्तै भइरहेको होला, मसँग हाँस्दै हुनुहुन्छ, त्यो त छँदैछ नि, भित्रको कुरा भने त छँदैछ। बाहिर जे भए पनि अरूको लागि हाँसेर हिँड्नु र मिठो बोल्नु नै राम्रो रहेछ भन्ने चाहिँ त्यसलाई चाहिँ जीवन मानौ।
1: हो, जसरी इसराक भयो नि, बाहिर हाँसेको देखाउँछ, हाँसेरै जिउने हो।
0: अन्त त्यही भएर हाँस्नुहोस् त, जिउनुहोस्। मसँग यदि तपाईँसँग रिस राख्छ भने पनि यसै गरी हाँस्दै आउनुहोस् है डिएम जी। ल, हाँस्नुपर्छ, हँसाउनु पनि पर्छ। अब अरू भन्ने कुरा यस्तै छ, अनि खानपिन भएको बाँकी छ।
1: अब बाख्रा
0: गोठा ल, अब त्यसो भए बाख्रा गोठालो हुनुहुन्छ, कार्यक्रम चाहिँ सुन्नु भएको छ कि छैन आज?
1: कार्यक्रम सुनिरहेको छु, सुन्दै फोन ट्राई गर्दै गरेको लागि।
0: ल, त्यसो भए हामी कार्यक्रम तर्फै लाग्छौँ। कति नम्बरको ट्र्याक रोज्नुहुन्छ त?
1: मलाई चाहिँ 3 नम्बरको राखिदिनु।
0: 3 नम्बरको?
1: हजुर।
0: ल, 3 को ट्र्याक बज्छ, ध्यान दिएर सुन्नु होला है त।
1: ओके, सकेसम्म प्रयास गर्नेछु।
0: हस्।

0: रियमजे
1: हजुर,
0: सुन्दै हुनुहुन्छ
1: एकदम
0: ल? के होला त गीतको बोल, अनि यो गीतमा आवाज कसको छ भन्नुहोस् न।
1: आवाज थाहा भएन रे कि गीत चाहिँ बाटो खुले मोटर चले खै कता कता के भन्थे।
0: खै कता कता के भन्थे त, फेरि मिल्दैन नि त डिएमजी।
1: मोटर बाटो खुलेर खोइ कि कालीकोटको भन्थे
0: भन्थे
1: भित्रभित्र
0: भन्थे भन्नुभयो डिएमजीले। गीत त सुन्नु भएको होला नि, मैले गीत सुनेको थिएँ भन्दा पनि त फरक पर्दैन थियो होला नि त फेरि।
1: यो गीत त सुनेको हो नि, कहाँ नसुन्नु।
0: र त्यसो भए मै भन्छु है त,
1: बाटो मोटर चले रुम्जा कालीकोटको खै के बिर्स्यो कि मलाई
0: ल त्योभन्दा अगाडि
1: त्यस्तो।
0: त्यसो भए मै भनौँ त। ल तपाईँले आदि गीत भन्नुभयो, त्योभन्दा अगाडि चाहिँ झल्को लाली ओठको भन्ने बोलको गीत रहेको थियो।
1: अलिकति
0: अनि
1: त्यो चाहिँ भन्न आएन क्या।
0: ठिक छ, झल्को लाली ओठको गीतको बोल रहेको थियो भने गीतमा आवाज मिलन लामा अनि देवी गर्दे मगरको रहेको थियो है यो गीत
1: मेरै नाम
0: कार्यक्रममा।
1: रहेछ तर घरती रहेछ क्या।
0: त्यही भएर त गीत सुन्नुपर्छ भनेको नि त डिएमजी। अब हामीले कहिलेकाहीँ गीत सुन्छौँ तर कसले गाउनु भएको थियो भन्ने याद हुँदैन। कहिलेकाहीँ सुनिरहेका गीत पनि मनभित्र आउँछ तर बाहिर दिमागमा आउँदैन, त्यस्तै हुन्छ। त्यही भएर चाहिँ ठिकै छ, आइतबारको लागि अलिकति हामीलाई नयाँ तथा पुराना गीत संगीत अलि हामीले सुन्नुपर्छ कि भन्ने पनि लाग्छ। ठिकै छ, माया गरिदिनुहुन्छ। विशेष गरी नयाँ गीतहरू छन्, नयाँ गीतहरूलाई स्थान दिइरहने क्रममा हामीले पुराना गीत संगीतलाई पनि कहिलेकाहीँ मिसाएर ल्याएका हुन्छौँ। त्यो हुँदा यहाँले प्रयास गर्नुभयो, एकजना साथीलाई चाहिँ सम्झन पाउनुहुन्छ यहाँले।
1: म सम्झिनु पर्यो, जति पनि हाम्रो श्रोता मनहरूले एफएम सुन्दै हुनुहुन्छ उहाँहरूको लागि हाम्रो हजुरको रेडियो होली युनिटको लागि भन्दै छुट्टिन्छु। नमस्ते।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो डिएम थापा मगरजे, चणाखुदेखि हुनुहुन्थ्यो। उहाँले 3 नम्बरको गीतको ट्र्याक रोज्नु भएको थियो, झल्को लाली ओठको गीतको बोल र मिलन लामा देवी गर्तुको आवाज रहेको थियो। यति बेला सोही गीत कार्यक्रममा राख्छौं, त्यसपछि हामी फेरि आउनेछौं।

0: कार्यक्रममा एकदम मिठो गीत बजिसकेको छ हाम्रो ड्रिम्सले रोज्नु भएको तीन नम्बरको ट्र्याक थियो जलको लाली ओचको। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: नमस्ते दिदी हजुर।
0: नमस्ते देवजी, के छ खबर?
1: ठिक छ दिदीहरूको के छ नि?
0: मेरो पनि एकदम ठिकै छ भन्नुपर्छ, यस्तै छ, राम्रै रमाइलो छ भन्नुपर्छ है।
1: हजुर हजुर।
0: अनि देवजीको खानपिन भयो, बाँकी छ के छ?
1: छैन, खाना बाँकी नै छ, भर्खर पाकेको छ भन्नुपर्छ। म अहिले कार्यक्रम पनि सुरुवात सुन्न पाएको थिइनँ, म भर्खरै पसलतिर गएर यसो सामानहरू किनेर भर्खर आउँदैछु, भर्खरबाटै सुनेको कार्यक्रम पनि भन्नुपर्छ है त दिदी हजुर।
0: ल, भर्खर भर्खरै सुन्नुभयो कार्यक्रमको, हामी अन्त्य अन्त्यतिर पनि आउन लागिसकेका छौँ। ठिकै छ, अब यहाँले कार्यक्रम सुन्ने बित्तिकै फोन पनि लाग्यो, यहाँको खुसी लाग्यो, हामी त्यसो भए कार्यक्रमतर्फै लाग्छौँ है।
1: हुन्छ, दुई नम्बरको चाहिँ राखिदिनु न, म
0: कतिको भन्नुभयो देवजी?
1: दुई नम्बरको।
0: ल, दुई नम्बरको गीतको ट्र्याक बज्छु, यहाँले ध्यान दिएर सुन्नुहोला है।
1: हुन्छ।

0: देवजी
1: हजुर दिदी
0: ल सुन्नु भयो है
1: हजुर सुने पनि चिने पनि जस्तो लाग्यो भन्नुहोस् है त
0: ल भन्नुहोस् न दा
1: रुमाल धोको छु यो खोलीको पानी कोही नखानु मैले छोएको छु भन्ने गीतको ट्र्याक रहेको छ गीतको बोल भने देखि गायक राजु परिवार भन्नुपर्छ अनि गायक कृष्णमाझी हुनुहुन्छ भन्नुपर्छ है त
0: देवजीले के के चाहिँ मिलाए होला जस्तो लाग्छ
1: हजुर
0: यहाँले गीतको बोल चाहिँ रुमाल धोको छु भन्ने भन्नुभयो नि त
1: हजुर
0: ल यहाँले गीतको ट्र्याक मार्फत चाहिँ गीतको बोल चिन्नु भएन है
1: हजुर हजुर
0: अर्कै छ यसको गीतको बोल
1: गीतको बोल त्यस्तै लागेको थियो
0: ल एउटा आत्मा छ भन्ने गीत सुन्नु भएको छ एउटा आत्मा छ भन्ने बोलको गीत पशुपति शर्मा विष्णु माझुको आवाज रहेको छ है देवजी यहाँले रुमाल धोएको छु भन्नेतिर चाहिँ ध्यान गएछ यहाँको त्यो रुमाल धोएको छु अनि एउटा आत्मा छ भन्ने गीतको त्यो टोन चाहिँ लगभग उस्तै उस्तै सुनिन्छ त्यही भएर यहाँ चाहिँ एकदमै दोधारमा पर्नु भयो ठिकै छ एउटा आत्मा छ पशुपति शर्मा विष्णु माझीको रहेको छ यो गीत हामी कार्यक्रममा राख्छौ यहाँले अब विष्णु माझी चाहिँ भन्नुभएको छ एकजना साथीलाई सम्झनुहोस्
1: हुन्छ गायिकाको मात्रै नाम मिलेछ दिदी हजुर हुन्छ सम्झिनु पर्दा बहिनी सुन्दै होला रमिला तामाङको लागि भन्दै छुट्टिन्छु
0: नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी अब चाहिँ म लगभग तपाईँको टेलिफोन लिदिन होला जस्तो लाग्दैछ समय पनि अभाव छ 10:50 गइसकेको छ गीत पनि राख्नुपर्छ साथसाथै टेलिफोन नगर्ने र फोन नलाग्ने साथीहरूले हामीलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ छोटो मेजोमा भए पनि हाम्रो कमेन्टहरू चाहिँ बाँचा नहोस् है भन्ने साथीहरूको उद्देश्य छ त्यही भएर म तपाईँको कमेन्टहरूलाई स्थान दिन्छु र कार्यक्रमको अन्त्यमा दुई नम्बरको एउटा आत्मा छ भन्ने बोलको गीतको ट्र्याक हाम्रो देवजीले रोज्नु भएको थियो सोही गीत छोड्दै हामी पनि बिदा हुने बेला भइसकेको छ यति बेला पहिलो कमेन्ट हामीलाई प्राप्त भएको छ रामजी घिमिरेजीको उहाँ लेख्नुहुन्छ नमस्कार म चितवनबाट सुन्दैछु सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ त्यसै गरी हीरा बहादुर लकाईजीले पनि नमस्ते दिदी म यता बुटुलबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ रमिता श्रेष्ठजीले पनि दिदी नमस्ते म पनि कार्यक्रम सुन्दैछु यता खाडादेवी बाजा अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ धर्मराजजीले पनि नमस्ते शुभ दिन म ढोकाल धर्मराज बिर्तामोड झापा घर भइहाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु आज यस कार्यक्रम मार्फत जन्मदिन मनाउने इलामकी साथी स्वरूप गौतमलाई चाहिँ जन्मदिनको लाखौं करोड़ौं शुभकामना व्यक्त गर्दै आफ्ना आफन्तजन घर परिवार सबैलाई मिठो माया सम्झना भन्दै हुनुहुन्छ जन्मदिन पर्ने साथीलाई जन्मदिनको हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना भन्न चाहन्छौ त्यसै गरी अमिनाजी पनि लेख्नुहुन्छ नमस्ते दिदी म अमिना सुनवार है कार्यक्रम सुन्दैछु यता दोलखाबाट अब बज्ने गीत चाहिँ लेख्नुहुन्छ उहाँले प्यारे सुशीला विश्वकर्मा त्यसै गरी दायराज कलिमगर विवश कुलुङ पृथक माया डेरुता संगीता लामा अलिसा लिम्बु लगायत सबैको लागि ल भन्दै हुनुहुन्छ त्यसै गरी गोले आप्पाको छोरी भन्ने आइडी छ उहाँ पनि लेख्नुहुन्छ नमस्ते दिदी कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ मनोज सुन्दासजीले पनि दिदी नमस्ते गुड मर्निङ के छ खबर हजुरको म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीको झाँगा झोली रातमाट बजारबाट अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ त्यसै गरी निशा ठोकरजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ त्यस्तै सौरभ केसीजी पनि लेख्नुहुन्छ नमस्ते है दिदी म यता बागचोरो नगरपालिकाको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु मेरो घर परिवार लगायत सबैको लागि अब बज्ने मिठो गीत समर्पण गरे भन्नुभएको छ सुमित यादा सुनवार किरातजी पनि लेख्नुहुन्छ नमस्ते दिदी खाना भयो त म यता रामेछाप देउराली घर भइहाल्छ काठमाडौँबाट कार्यक्रम सुन्दैछु मनपर्छ है कार्यक्रम अब बस्ने गीत मेरो घर परिवार लगायत मलाई चिने नचिने सबै सबैको लागि समर्पण गरे भन्नुभएको छ त्यसै गरी हुनुहुन्छ आयुषा पुरीजी उहाँ पनि देख्नुहुन्छ नमस्कार दिदी के छ खबर सन्चै हुनुहुन्छ होला भन्नुभएको छ म सन्चै आरामै छु साथसाथै मेरो खाना पनि भइसकेको छ यहाँको पनि भयो होला भन्ने आशा गरे मैले साथै जनक रोजाली मगरजी पनि लेख्नुहुन्छ अब बस्ने गीत सबैको लागि समर्पण गरे भन्नुभएको छ सुस्मिता भोक्तानजी पनि लेख्नुहुन्छ दिदी नमस्ते लास्टो फ्याफुलाए खाना खानुभयो म कार्यक्रम सुन्दैछु यता रामेछापको खाडादेवी बाजा सुस्मिता भोक्तान हो कल चाहिँ लाग्दै लाग्दैन भन्दै हुनुहुन्छ उहाँले हरेक दिन कल लागेन भनेर गुनासो गर्नुहुन्छ ठिक छ, प्रयास जारी राख्नुहोस्। तपाईँले एक पटक, दुई पटक, तीन पटक, चार पटक प्रयास गरेर मात्रै फोन लाग्छ भन्ने छैन, होइन? धेरै साथीहरूले धेरै पटक, धेरै महिनासम्म फोन प्रयास गर्दा पनि लाग्दैन भन्ने गुनासो गरिराख्नु भएको हुन्छ। यहाँको पनि एक दिन अवश्य फोन लाग्छ सुस्मिता, चाहिँ फोन प्रयास गर्न चाहिँ तपाईँले नछुटाउनुहोस् अघि कार्यक्रममा भन्न चाहन्छु भन्दै अब चाहिँ कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आजको कार्यक्रममा सहभागी जनाउने साथी हुनुहुन्थ्यो सुरज आले सिन्धुलीबाट, धनु गजमेरजी हुनुहुन्थ्यो, त्यसै गरी डीएम थापा मगरजी, देव माझेजी हुनुहुन्थ्यो। उहाँहरू सबैले गीतको ट्र्याक चिन्ने प्रयास गर्नुभएको छ। उहाँहरू सबै सबैलाई धेरै भन्दा पनि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। लोकगीत संगीत पक्कै सुन्नुपर्छ, माया गर्नुपर्छ। लोकगीत संगीत भनेको हाम्रो सुख दुःखलाई भुलाउने सहयात्री साथी हो, त्यही भएर गीत संगीतलाई सुनौ, माया गरौं, साथ दिउ। साथसाथै केही सल्लाह सुझाव प्रतिक्रिया छन् भने पनि तपाईँले हामीलाई दिन सक्नुहुनेछ भन्दै तपाईँले तिनजेलसम्म हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबैलाई धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै कार्यक्रम लोकको शैली अवधिभर बजेका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिजेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो शुरूआतमा श्रीराजी हुनुहुन्थ्यो, उहाँको लागि साथसाथै यति बेला सम्झनाजी हुनुहुन्छ, उहाँहरू दुवैजनालाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा देवजीले रोजेमा पार्नुभएको दुई नम्बरको गीतको ट्र्याक रहेको थियो, एउटा आत्मा छ पशुपति शर्मा अनि विष्णु माझीका आवाजमा रहेको गीत छोड्दै आजको लागि कार्यक्रम लोकको शैलीको वेबसाइटबाट म तपाईँकै साथे ललिता आयु पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते। सम्झनाजी हुनुहुन्छ, उहाँहरू दुवैजनालाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा देवजीले रोजेमा पार्नुभएको दुई नम्बरको गीतको ट्र्याक रहेको थियो, एउटा आत्मा छ पशुपति शर्मा

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेभिम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। गर्मी अत्याधिक रहेको चितौन सदरमुकाम भरतपुरमा आज आइतबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो राष्ट्रिय महाधिवेशन शुरू हुँदैछ। महाधिवेशनका सहभागीले गर्मीमा तिर्खा भेटाउन चितौनको मही पिउन पाउनेछन्। महाधिवेशन उद्घाटन स्थल भरतपुर गेस्ट हाउस चौरमा दुग्ध विकास संस्था डीडीसी र जिल्लाका दुग्ध सहकारीले स्टल राखेर दही मोही बेचिरहेका छन्। महाधिवेशनको उद्घाटन आज दिउँसो हुँदैछ। राजसभाको केन्द्रीय सदस्य तथा आवास र भोजन व्यवस्थापन उपस्थितिका संयोजक राजन गौतमले गर्मीयाममा चितवनमा मोही पिउने चलन रहेको र महाधिवेशनका सहभागीहरूलाई पनि मोहीको प्रबन्ध गरेको बताउनु भएको छ। चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ लिङ्का अध्यक्ष किशोर बगालेले आजका लागि विभिन्न सहकारीबाट 7-8 हजार लिटर मोही खपत हुने बताउनु भएको छ। दही मथेपछि बाँकी रहने तरल पदार्थ मोही पछिल्लो समय चितवनका दुग्ध सहकारीले बोतलमा प्याक गरी बजारमा बेच्दै आएका छन्। गर्मीमा मोही पिउने चलन चितवनमा बढ़दो रहेको छ। आज उद्घाटन हुने रासपाको पहिलो महाधिवेशनको बन्द सत्र भरतपुरकै चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा हुने रहेको छ। नयाँ नेतृत्व चयन गर्दै मंगलबार महाधिवेशन सकिने रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका महाधिवेशनलाई रक्षित गरेर चितवनको सुरक्षा व्यवस्था कड़ा पारिएको छ। नारायणगढ़ बजार क्षेत्रबाट महाधिवेशनतर्फ जाने सड़कमा सवारी साधनलाई रोक लगाएको छ। महाधिवेशन स्थलतर्फ सवारी प्रवेशमा रोक लगाएको हो। आज दिउँसो 1 बजे पार्टी सभापति रवि लामिछानेले र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुहुनेछ। नेकपा एमालेको सुदूरपश्चिम प्रदेश स्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले पार्टी पुनर्गठनको आवश्यकता औलाएको छन्। प्रदेश कमिटी शनिबार धनगढ़ीमा आयोजना गरेको कार्यक्रममा जिल्ला अध्यक्ष प्रदेश पदाधिकारी तथा केन्द्रीय सदस्यको ठूलो हिस्साले नेतृत्वदेखि संगठनसम्म पुनर्गठन गर्नुपर्ने धारणा राखेका छन्। पार्टी केन्द्रका उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ तथा महासचिव शंकर पोखरेलको उपस्थितिमा भएको कार्यक्रम करिब 13 घण्टा चलेको थियो। सुझाव संकलन कार्यक्रमपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गर्दै नेताहरूलाई आफ्नो धारणा निर्धक्क राख्न आग्रह गरेका छन्। सो क्रममा ओलीले अनिन्द्र जस्तै विभिन्न खालका मानसिकता बोकेर पुगेका नेताहरूलाई धेरै महत्व दिन जरूरी नभएको भन्दै आफ्ना कुरा ढुक्कले राख्ने बताउनु भएको छ। तर ओलीको उक्त निर्देशन अनुसारकै राय दिने नेताको संख्या न्यून देखिएको कार्यक्रममा सहभागी एक नेताले बताउनु भएको छ। कार्यक्रममा सहभागी सबै जिल्ला र प्रदेशका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पालेपालो धारणा राखेका थिए। बैठकमा डडेलधुरा बाहेक सबै 8 जिल्लाका अध्यक्ष सहभागी भएका थिए। कैलाली अध्यक्ष यज्ञराज ढुंगानाले पार्टी अध्यक्षकै सहमति अनुसार पुनर्गठन गर्नुपर्ने बताउनु भएको छ। तर उहाँका अन्य पदाधिकारीले भने पुनर्गठनको पक्षमा उभिएका ओलीको विकल्प आवश्यक भइरहेको धारणा राख्नु भएको छ। मनसूनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम तराईका केही क्षेत्रमा तातो लहरको जोखिम कायमै छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका धेरै जसो क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको छ। विशेष गरी बागमती प्रदेशदेखि पूर्वका भागमा वर्षा भएको हो। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागमा केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाड़ी तराई क्षेत्रका 1-2 ठाउँ भने वर्षा

को वर्षा हुन सक्ने अनुमान रहेको छ। रातिको समयमा पनि कोशी प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षासँगै केही खोला नालामा पानीको बहाव बढ़न सक्ने पहाड़ी क्षेत्रमा पहिरो तथा तराईको क्षेत्रमा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अप्नाउन मौसमविदले आग्रह गरेका छन्। मनसून पूर्वी नेपालमा सक्रिय भए पनि पश्चिम तथा मध्य क्षेत्रका केही भागमा गर्मीको प्रभाव कायमै रहेको छ। लुम्बिनी र सुदूर पश्चिम प्रदेशका तराई क्षेत्रका केही ठाउँमा तातो लहर चल्ने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा केही ठाउँमा पनि तापक्रम बढ़ने अनुमान गरिएको छ। अत्याधिक गर्मीका कारण पश्चिम तराई क्षेत्रको दैनिक जनजीवन प्रभावित हुँदै आएको छ। महाशाखाका अनुसार यस वर्षको मनसून जून 13 तारीक प्रवेश गर्नुपर्ने औसत मिति भन्दा 6 दिन ढिला गरी 80 जून 19 तारीकमा पूर्वी नेपालबाट भित्रिएको हो। प्रारम्भिक चरणमा मनसून कमजोर भएकाले देशभर फैलिन अझै केही समय लाग्ने अनुमान गरिएको छ। खबरको अन्त्यमा खेल खबर। फिफा विश्वकप 2026 को समूह एकको खेलमा यी दुई टीम 2002 पछि विश्वकपमा पूर्ण आमने सामने भएका छन्। उक्त खेलमा जापान 2-0 गोल अन्तरले विजयी भएको थियो। ट्युनिसिया विरूद्धको जापानको यस खेलमा मुख्य रेफ्री रोमानियाका स्तम्भान कुम्भाक्सले मैदानमा एक विशेष जर्सी लगाएका छन्। 1000 खेलको उत्सव मनाउन फिफा र एडिडियासले विशेष रूपमा डिजाइन गरेको यो जर्सीमा म्याच 1000 लेखिएको विशेष ब्याज अंकित गरिएको छ। जापानले विश्वकप 2026 को आइतबार ट्युनिसिया विरूद्धको खेलमा पहिलो हाफ सकिँदा 2-0 अग्रता लिएको छ। स्टाडियो मोन्टरीमा भइरहेको खेलमा जापानका लागि दाइजी कमाडाले चौथो मिनटमा नजिकको दूरीबाट गोल गर्दै खाता खोल्नु भएको थियो। खेलको 31 मिनटमा आईएसए युए दाले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। ट्युनिसिया र जापान बीचको यो खेल फिफा विश्वकप इतिहासको 1000 खेल बनेको छ। विश्वकप यात्रा सन् 1930 रुग्वेबाट शुरू भएको हो। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। नमस्कार।

0: तिमलाई यति नै थाहा छैन, अब हाम्रै मन्थनीमा विज्ञति हार्डवेयर एन्ड सप्लायर खुल्यो नि काका।
1: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
2: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98540-40892 र 048-543-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
7: सम्पर्क नम्बर 047-590-466, 98692-65998।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
9: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142-8690-10।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछाप द्वारा जनहितमा जारी सन्देश।

6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामेछाप।
4: सूचना
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागी।
8: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
9: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
8: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
9: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 0 5 96 0 47 5 90 453।
8: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
9: अखाद्य, रङ प्रयोग भएका वा अत्याधिक रङ प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0 47 52 14 13।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीनकुने, काठमाडौँ।
11: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97-67-65-24-29
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142-62-310 0142-62-332 9851-2016 9843-36-91-94
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
3: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने।
3: आगोका स्रोतहरू बन्द गर्ने।
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
3: भिडभाडमा भए नआत्तिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
4: हावाहुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
4: बिजुलीको तार लत्रिएको छ भने नछुने।
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
5: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सिस्टी आउँदैन कि क्या हो यार, फोन पनि लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो
1: झन् भने हालेको भइसक्यो झन्।
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको होला नि त,
1: ऊ आइहाल्यो नि।

सुन्नुहोस् न के भन्थ्यो, आज मेरो बोयफ्रेन्ड लिन आउनु भ्याउँदैन अरे, त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुऱ्याउन सक्नुहुन्छ दाइ।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपतिको महाधिवेशनमा 4211 प्रतिनिधि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्नुहुने। बिहिबार यता विभिन्न जिल्लामा पानीमा डुबेर 7 जनाको ज्यान गयो। पानीजन्य जोखिमबारे जनचेतना फैलाउन आवश्यक। साउन यता सर्पदंशबाट 279 जना बिरामी। गर्मीसँगै सर्प निस्कने भएकाले सावधानी अपनाउन आग्रह। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता शुरू हुँदै हर्मुज जलमार्ग बारे विवाद चर्कियो। र विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हरायो। आज राति 9:45 बजे स्पेन र साउदी अरब खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। पर्सि मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4000 महाधिवेशन प्रतिनिधि सहित नेता तथा कार्यकर्ता सहभागी हुँदैछन्।

0: राष्ट्रिय महाधिवेशनका लागि पार्टीले 4211 प्रतिनिधि निर्धारण गरेको छ। पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार 7 प्रदेश प्रवास समायोजन र मनोनयनबाट उनीहरू चुनिएका छन्। 2079 सालमा स्थापना भएको रासोपाले गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ। रासोपाको पहिलो महाधिवेशनलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। महाधिवेशनलाई व्यवस्थित बनाउन आवश्यक सबैजसो व्यवस्थापनको काम पूरा भएको रासोपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। भरतपुरको गेस्ट हाउस चौरमा दिउँसो हुने रासोपाको महाधिवेशनको उद्घाटन पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ। शाह परिवारसहित काठमाडौँबाट चितवन पुगिसक्नु भएको छ। बिहिबार यता विभिन्न जिल्लामा पानीमा डुबेर 7 जनाको ज्यान गएको छ। बाराको कलैया उपमहानगरपालिका 6 पर्सा टोलमा पोखरीमा नुहाउने क्रममा डुबेर हिजो 2 बालिकाको ज्यान गएको हो। ज्यान गुमाउनेमा कलैया छकी 6 वर्षीय सृजना कुमारी मण्डल र 5 वर्षीय अञ्जली कुमारी मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिनुभयो। यस्तै हिजो नै सुर्खेतमा 3 जनाले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका 10-14 वर्षीय सम्झना थापा र 12 वर्षीय कल्पना राउतको हिजो बेलुका टुनी खोलामा पौडी खेल्ने क्रममा तथा दैलेखको गुराँस गाउँपालिकाका 18 वर्षीय रमेश पुनको दहतालमा डुबेर ज्यान गएको छ। यस्तै कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर 2 जनाको हिजो शव भेटिएको छ। बिहिबार बेलुका नुहाउने क्रममा पाल्पाको भग्नास काली गाउँपालिका 6 मदराङमा रहेको कालीगण्डकी नदीमा डुबेर शिखर डाँडाका 14 वर्षीय शिशिर गाह र 24 वर्षीय पूजन गाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो। नदीमा पानी धमिलो भएका कारण खोजीमा समस्या भएको थियो। कालीगण्डकी नदीमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको तर आवश्यक सुरक्षाका उपाय नअपनाउँदा घटना हुने गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै प्रहरीले यसतर्फ सचेत हुन र आवश्यक पहल गर्न स्थानीय सरकारहरूलाई समेत आग्रह गरेको छ। डुबेर हुने घटनामा धेरैजसो खोला तथा नदी तर्ने, पौडी खेल्ने, नुहाउने एवं खोलामा काम गर्दा गर्दै वा आवतजावतका बेला हुने गरेको पाइन्छ। गर्मीका बेला नदी, पोखरी तथा खोलामा नुहाउने क्रममा जोखिम अझ बढ्न सक्छ। पूर्वाधार विज्ञ एवं सांसद आशिष गजुरेलले डुबेर र बगेर वर्षेनी सयौली ज्यान गुमाउने अवस्थातर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो। नेपाल प्रहरीको तथ्याङ्क अनुसार पनि वर्षेनी झण्डै 400 जनाको डुबेर वा बगेर ज्यान जाने गरेको छ। पानीजन्य जोखिमबारे जनचेतना फैलाउन महत्वपूर्ण हुने गजुरेलको भनाई छ। शुक्रराज ट्रपिकल तथा सर्वारोग अस्पताल टेकु काठमाडौँमा उपचार गर्न आउने सर्पदंशका बिरामी बढ़ेका छन्। गर्मीयाम तथा गर्मी बढ़ेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशका बिरामी बढ़ेका हुन्। टेकु अस्पतालका सूचना अधिकारी समीर कुमार अधिकारीका अनुसार साउन यता अहिलेसम्म 279 जना सर्पले डसेका बिरामी आएका छन्। सर्पदंशबाट जेठ महिनामा 25 र वैशाखमा 10 जना बिरामी परेका छन्। यसै गरी साउनमा 66, भदौमा 75, असोजमा 70, कार्तिकमा 20, फागुनमा 1 र चैतमा 12 जना सर्पदंशबाट बिरामी भएका छन्। नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघे जस्ता विषालु सर्पले टोक्ने गरेका छन्। काभ्रे, धादिङ, तनहुँ, रामेछाप, दोलखा लगायत जिल्लाबाट सर्पदंशका बिरामी धेरै आउने गरेका प्रवक्ता सूचना अधिकारीले बताउनुभयो। सर्पले टोकिहाले डसेको ठाउँलाई चल्न नदी स्थिर राख्ने, सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, बाँध्ने जस्ता कार्य नगर्ने, कुनै पनि मलम, रासायनिक पदार्थ, तातो चिसो प्रयोग नगर्ने, बिरामीको आत्मविश्वास कायम राख्ने, डस्ने सर्पको पहिचान गर्ने र बिरामीलाई जति सक्दो चाँडो अस्पताल पुर्याउनु पर्ने हुन्छ। सर्पदंशबाट बस्नका लागि राति हिँडुल गर्न परे टर्च लाइट लिएर हिँड्ने, जुत्ता वा गुमबाट लगाउने, त्यसै गरी गमबुट लगाउने, त्यसै गरी खुट्टा राम्ररी छोप्ने, बाक्लो प्यान्ट लगाउने, घर वरपरको घाँस झारपात काटेर सफा राख्ने जस्ता उपाय अपनाउन डाक्टरको सल्लाह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखरा बस पार्क भित्रका 320 सटर हटाइयो, शुक्रबार तोलामै 10,500 रूपियाँले घटेको सुनको भाव आज बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सी धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रासोपाको महाधिवेशनमा 4211 प्रतिनिधि सहभागी हुँदै सभापति लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्नुहुने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पोखराको पृथ्वी चोकमा रहेको प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाएका वास्तवला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले डोजर प्रयोग गरी हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चोकमा रहेका सेती नदीपट्टिको वास्तवला कम्प्लेक्स हटाएको हो। महानगरपालिका र जग्गा धनीका बीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायीले सटर खाली गरेका थिए। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कम्प्लेक्सका संचालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसाय संघ निरन्तर छलफल तथा संवादपछि सटर खाली गर्ने सहमति भएको बताउनुभयो। उहाँका अनुसार बस पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने समझदारीका साथ कम्प्लेक्स पूर्ण रूपमा हटाइएको हो। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन आज तोलामा 600 रूपियाँले बढ़ेको हो। यसअघि अस्ति शुक्रबार सुनको भाव तोलामा 10,500 रूपियाँले घटेको थियो। शुक्रबार सुन तोलाको 2,86,700 रूपियाँमा कारोबार भएकामा आज आइतबार बढ़ेर तोलाको 2,87,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि तोलामा 50 रूपियाँले बढ़ेको छ। अस्ति शुक्रबार चाँदीको भाव तोलामा 305 रूपियाँले घटेको थियो। शुक्रबार तोलाको 4,640 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,690 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिका र इरानबीच स्विजरल्याण्डमा उच्चस्तरीय शान्तिवार्ता शुरू हुन लाग्दा मध्यपूर्वको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण हर्मुज जलमार्गको अवस्थाबारे दुवै देशबीच तीव्र विवाद चर्किएको छ। इरानले इजरायली आक्रमणको विरोधमा जलमार्ग बन्द गरिएको दावी गर्दा पनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै व्यापारिक जहाजहरू निरन्तर आवतजावत गरिरहेका जनाएको छ। समाचार संस्था रोइटर्सका अनुसार आजदेखि स्विजरल्याण्डमा अमेरिका इरान उच्चस्तरीय प्रतिनिधि मण्डल बीच वार्ता शुरू हुँदैछ। इरानी टोलीको नेतृत्व विदेश मन्त्री अब्बास अराघ र प्रमुख वार्ताकार मोहम्मद बागेर खालिफाफले गरेका छन् भने अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भ्यान सहित अन्य विशेष दूतहरू सहभागी छन्। शान्ति वार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असीम मुनी पनि पुग्नु भएको छ। स्विजरल्याण्डमा हुन लागेको वार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हराएको छ। विश्वकप फुटबलको यो 1000 खेल हो। सन 1930 शुरू भएको फिफा विश्वकप 96 वर्षमा आइपुग्दा 1000 खेलको कोसे ढुंगा पार गरेको छ। आजको खेलमा जापानले खेलको 4th, 31st, 69th, and 83th मिनटमा गोल गरेको छ। दाइची कामाडाले 4th र आयसे एदुयाले 31st and 83th मिनटमा गोल गरेका हुन्। यस्तै जुनियले 69 मिनटमा गोल गरे। जापानले समूह चरणको पहिलो खेलमा दुई पटक पछि परेको स्थिति उल्टाउँदै नेदरल्याण्डसँग 2-2 बराबरी खेलेको थियो। आजको जीतसँगै समूह एफमा जापानले 4 जोडेको छ। यो समूहमा नेदरल्याण्डसको पनि समान 4 छ। यस्तै 3 रहेको स्वीडेन तेस्रो र अंकविहीन ट्युनिसिया फुसारमा छ। विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार 10:15 स्पेन र साउदी अरबले खेल्दैछन्। त्यस्तै मध्यराति 1:15 बेल्जियम र इरान, भोलि बिहान 4:15 उरुग्वे र के बर्डे अनि बिहान 7:00 न्यूजील्याण्ड र इजिप्टले खेल्दैछन्। यसअघि आज बिहानको खेलमा इक्वेडर र कुराकाओले बराबरी खेल्दा आइवरी कोस्टलाई हराउँदै जर्मनी नकआउट चरणमा पुगेको छ। यस्तै गैराती भएको खेलमा नेदरल्याण्डसले स्वीडेनलाई 5-1 हराएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रासपाको महाधिवेशनमा 4211 प्रतिनिधि सभापति लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्नुहुने। बिहिबार यता विभिन्न जिल्लामा पानीमा डुबेर 7 ज्यान गयो। पानीजन्य जोखिमबारे जनचेतना फैलाउन आवश्यक। सावनेता सर्वदंशबाट 279 बिरामी, गर्मीसँगै सर्प निस्कने भएकाले सावधानी अपनाउन आग्रह। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता शुरू हुँदै हर्मुज जलमार्गबारे विवाद चर्कियो। र विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हरायो। आज राति 10:15 स्पेन र साउदी अरब खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com। पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा
1: लौ आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
2: ओ प्रकाश

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596 0447590453।
3: सनराइज होटल एन्ड रिसोर्ट गोलन्जर 7 खुर्कोट सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0485410043, 9863023422।

त्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5414।
3: दैनिक रु 197 मा रु 50,00,000 को बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
6: चन्ने पैसो कमाइएला भनेर 100% ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
7: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
6: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-398, 0485-43-398।
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुनी सौगात लिएर उपस्थित भइसकेको छु म सम्झना खड्गे भने प्रविधि संयोजनमा हुनुहुन्छ ललिता हायु साथमा तपाई विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाई इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेजबाट पनि कार्यक्रम सहजै सुन्न सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ तपाईँले कार्यक्रम साताको सातै दिन सुन्न पाउनुहुनेछ हामी फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं आज पनि यसै क्रम जारी रहेको छ आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाई नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु आज चाहिँ आइतबारको बसाई आजको बसाईमा चाहिँ बस्ने गीत मार्फत चाहिँ तपाईँले आफ्नो आफन्तजन साथी संगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ भन्न चाहन्छु र तपाईँले आफ्नो आफन्तजनलाई सम्झना राख्नुहोस् र फेसबुक पेजबाट पनि तपाईँले सम्झना सन्देश राख्न सक्नुहुनेछ भन्न चाहे र तपाईँ यो मध्याह समय छ आफ्नै काम व्यस्त हुनुहुन्छ होला व्यस्तताको बावजुद पनि हामीले सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं सुनेर साथ दिनुहोला र कार्यक्रममा नै सहभागिता जनाउनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रममा एकदमै मिठो गीत जहिले रिसाउने निरा भने एकदमै मिठो गीतबाट चाहिँ कार्यक्रम सुन्ने सौगातको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले पनि 0840404026 फोन गरेर आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। कार्यक्रम अवधि भने यस्तै मिठा रमाइला चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार
0: भट्टोजी, भन्नुभयो आरामै हुनुहुन्छ नि? ल, यता रामेछापतिरको खबर पनि राम्रै छ, मजाले काम लागिरहेको छ भन्नुपर्छ। मेरो पनि खबर ठिकठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ है। त यो समय के गर्दै हुनुहुन्छ? बसी बसाइमै हुनुहुन्छ है? ल ठिक छ, बस्ती बसाईमा हुनुहुन्छ, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ, खुसी लाग्छ। अनि त्यताको चाहिँ के छ मौसम सुनाउनुहोस् न। अलि त्यता चाहिँ गर्मी छ है? ल ठिक छ, अब यो गर्मी मौसम छ, गर्मी गर्मी भएको बेलामा पनि हामीलाई सुन्नु भएको छ होइन, झन्झट नमानिकन एकदमै खुसी लाग्छ। कार्यक्रममा मिठो गीतहरू बस्छ आजको बसाइमा, तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्नुहोस् है। त
1: देव माथि ढुर्वा पाण्डे सामुतान सरिता मगर भन्दै किन्ने नकिन्ने सम्पूर्णलाई भन्दै
0: हवस् त। नमस्कार, हुनुहुन्थ्यो मनोज कार्कीजी, हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर चुटिसक्नु भएको छ। भालो तपाईँको रहेको छ, 0840404026 फोन गरेर आउन सक्नुहुनेछ। आजको बसाइमा चाहिँ मिठा गीतहरू बज्छ, तपाईँले साथीलाई सम्झना पाउनुहुनेछ है। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0840404026 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्ते। नमस्कार दिदी।
0: नमस्ते। नमस्कार हजुर, कति मिठो आवाज, कहाँदेखि होला?
2: रामेछापदेखि हो दिदी।
0: रामेछापदेखि हो? रामेछाप कुन ठाउँबाट?
2: म यता रामेछापको खारादेवीबाट।
0: खारादेवीबाट, शुभ नाम?
2: म सुस्मिता मोक्तान बोलेको दिदी।
0: सुस्मिताजी बोल्नुभयो? के छ, आरामै हुनुहुन्छ नि हाम्रो सुस्मिताजी? मेरो पनि खबर एकदम ठिकठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ। त्यस्तो खासै केही परिवर्तन भएको छैन, गर्मी गर्मी नै छ, मजाले काम लागिरहेको छ यतातिर भन्नुपर्छ। त्यता के कस्तो छ?
2: यता पनि त्यस्तो त्यस्तो नै छ भन्नुपर्छ दिदी।
0: त्यस्तै छ। कार्यक्रम सुन्दै हुनुहुन्छ? सुनेर साथी नै छ है, कतै कमी कमजोरी भेट्यो भने हामीलाई भन्नुहोस् है।
2: ए हुन्छ दिदी।
0: ल त्यसो भए हामी कार्यक्रमतर्फै लागौ त। ल आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्नुहोस् न है। त
2: हजुर, फर्स्ट अफ अल म स्विट भोइसमा प्रोग्राम चलाउनु हुने दिदी हजुरकै लागि भन्न चाहे, टेक्निकलमा हेल्प गर्ने दिदी दाईको लागि भन्न चाहे, प्लस हजुरको एफएमएल युनिटको लागि भन्न चाहे, घर फ्यामिली सबैको लागि भन्न चाहे, अघि भर्खरै फोन गर्ने हुने साथी मनोज कार्कीको लागि, रोशन श्रेष्ठको लागि, धेरै भन्दा धेरै हुनु सबै सबैको लागि भन्दै छुटेर जान्छु ल। नमस्ते। नमस्कार।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो सुस्मिता मोक्तानजी, हुनुहुन्थ्यो खारादेवीबाट, उहाँले पनि आफ्ना पञ्चजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला हामी मिठो गीततर्फ लाग्छौ, गीतपछि हामी छोटोमा व्यावसायिक विश्रामतर्फ जानेछौ, विश्रामपछि फेरि आउनेछौ। तपाईँ हुने रेडियो सुन्दै गर्नुहोला।

0: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
1: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
0: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
1: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
0: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
1: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
0: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
11: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
12: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
11: हाम्रा विशेषताहरू,
12: 40% मात्रै डाउन पेमेन्ट,
11: सजिलो मासिक किस्ता सुविधा,
12: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
11: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
12: आवश्यक कागजातहरू,
11: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
12: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0845-41-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
13: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
11: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
13: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
11: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस्, र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
13: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
11: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: कार्यक्रममा एकदमै मिठो गीत राखिसकेका छौ। अब भने पालो तपाईँको रहेको छ, तपाईँले पनि बस्ने गीत मार्फत आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्नको लागि फटाफट फोन गर्नुहोला 0848 40 00 26 को बाटो भएर। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? पौटीबाट सुदीप बस्नेत भन्नुभयो।
1: हजुर हजुर।
0: ला, मेरो र हजुरको कुराकानी पहिलोचोटि हो कि जस्तो लाग्यो त?
1: पहिलोचोटि त होइन दिदी, हिजो पनि बोले जस्तै लाजो लागेन कि, अब कोसँग बोलेको
0: हो र? कोसँग बोल्नु भयो त सुदीपजी? ल ठिक छ, हामीसँग कुराकानी भएको जस्तो त लागेन, ठिकै छ। अब के छ अनि हजुरको खबर?
1: मेरो खबर त ठिकै छ भन्नुपर्छ है दिदी हजुर, पानी पनि पर्न पर्न लागिरहेको छ, घाम पनि लागेकै छैन भन्नुपर्छ है दिदी हजुर।
0: घाम लागेको छैन, पानी पर्ला पर्ला जस्तो भएको छ। गर्मी कतिको थियो त त्यता?
1: गर्मी त ठिक ठिकै छ, पौडीतिर भन्नुपर्छ घाम चाहिँ लागेको छैन, अहिले चाहिँ अब शीतल शीतल भइरहेको छ, अस्ति हुँदा चाहिँ गर्मी भइरहेको छ भन्नुपर्छ है दिदी हजुर।
0: त्यसो भए आजको मौसम एकदम शीतल छ है?
1: हजुर हजुर।
0: ल कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: कार्यक्रम सुन्दैछु भन्नुपर्छ है दिदी हजुर।
0: सुनेर साथ दिनुहोला कार्यक्रम, अर्को फेरि पनि मिठो गीत राख्छौ हामी। हजुरले आफ्नो आफन्तजनलाई सम्झना राख्नुपर्ने हुन्छ आजको बसाइमा है त?
1: हजुर हुन्छ।
0: ल सम्झना राख्नुहोस्।
1: सर्वप्रथम दिदी हजुरकै लागि चाहन्छु, मेरो जीवन साथी बस्नेको लागि, अनि यता दिदी हुनुहुन्छ ग्याङमा, यसो त हर्काको लागि, स्वीकृति बस्नेको लागि, दाइका त्यसमा हुनुहुन्छ प्रकाश बस्नेको लागि,
0: नमस्कार। उहाँ हुनुहुन्थ्यो पवटीबाट सुधीर बस्नेतजी हुनुहुन्थ्यो, उहाँसँग मिठोमा छोटो मिठोमा कुराकानी गरेर छुटिसकेको छौ। पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोला। आजको समयमा तपाईँले फोन गर्न सक्नुहुनेछ, हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ, तपाईँले साह्रै डायल गर्दै आउनु भएको नम्बर रहेको छ 0848 40 00 26। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। उहाँ बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउनु होला। यति बेला भने म तपाईँले पठाउनुभएका सन्देशतर्फ पनि लाग्नेछ। सौरभ केसीजी हुनुहुन्छ, हेलो सिस, गुड आफ्टरनून, म चाहिँ बागसौ नगरपालिकाको मान्छे, आज भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, मेरो घरमा हुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। र त्यसै गरी सुरेन्द्र बानियाजी हुनुहुन्छ, गुड आफ्टरनून, हजुर म पनि हेर्दै र सुन्दैछु है, नेपालगंज बाँके भई हाल चाहिँ अहिले लली भरतपुर चितवनको मिलन चौकदेखि चाहिँ सबैलाई भित्रमा चाहिँ मिठो माया सम्झना छ साथीहरूलाई पनि भन्दै हुनुहुन्छ। पल शाहको तिमी र मजा माया भन्ने गीत चाहिँ राखिदिनु भन्नुभएको छ, यसमा चाहिँ हामीले लोकदोरी गीत राख्न मिल्दैन, हामीले चाहिँ होइन चलचित्र गीत राख्नुपर्ने हुन्छ। तपाईँले चलचित्र गीत सुन्न मन छ भने चलचित्रको नामको गीत चाहिँ तपाईँले पठाउन सक्नुहुनेछ है। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: नमस्कार दिदी हजुर।
0: नमस्कार दिदी, नमस्कार, आरामै हुनुहुन्छ?
2: हजुर आरामै छु भन्नुपर्छ, नुहाइ भएर भर्खर अनि कार्यक्रम सुन्न आइपुगेँ भन्नुपर्छ है त।
0: ल आज चाहिँ सरसफाई एकदम चिटिक्क बढ्नु भएको छ होला है?
2: हजुर हजुर।
0: गर्मी कतिको छ त?
2: एकदम गर्मी भएर अनि नुहाइ धुवाई गरेर अनि दिदीहरूको कार्यक्रममा आज अन्तिम अन्तिमतिर पनि आइपुग्नु भन्नुपर्छ है त।
0: ठिक छ, कार्य व्यस्तताको कारण अब कहिले छिटो कहिले होइन ढिलो हुन्छ, यो कुराहरू यस्तै सधैँ छ, तर पनि हाम्रो सबैभन्दा ठुलो कुरा भनेको हजुरसँग हामी कुराकानी गर्न पायौँ, यदि यही नै ठुलो कुरा हो नि होइन र?
2: हजुर हजुर सबै भने।
0: अब खाना त लिनु भइसक्यो होला?
2: ए खाना गरी अनि 11 बजे कार्यक्रम चाहिँ आएन, अनि त्यतिखेर चाहिँ नुहाइ धुवाई गरेँ, अहिले भर्खरै नुहाइ धुवाई सक्यो भन्नुपर्छ है त, अनि घाम लागिरहेको छ, एकदम गर्मी छ भन्नुपर्छ है।
0: ल ठिक छ, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला, चर्को घाम लागिरहेको छ, अरू समग्रमा सबै ठिकठाकै छ है? त्यसो भए हामी कार्यक्रमतर्फ लागौ, आफ्ना आफन्तजनलाई सम्झना राख्नुहोस्, कार्यक्रममा अर्को पनि मिठो गीत बज्छ है त।
2: हुन्छ, विशेष गरी दिदी हजुरको लागि अनि साबिदीमा रहनुहुने दिदीको लागि भन्न चाहन्छु, अनि सुन्दै होला बहिनी रमिला तामाङको लागि, अनि पासाङ दलमाङ, अनि मेरो घर परिवार सम्पूर्णको लागि, अनि हेर्छ अस्पताल ममताको लागि भन्न चाहन्छु, सबैको लागि साथी ध्रुव पाण्डेको लागि, अनि निर्मला पौडेल लगायत
0: हवस् त नमस्कार, हुनुहुन्थ्यो देवजी, उहाँले पनि आफ्नो आफन्तजन साथीजनलाई सम्झना सन्देश राखेर चिठीसक्नु भएको छ। उहाँलाई त भएको रहेको छ, फटाफट फोन गर्नुहोस् है। अब के समय बाँकी छ, हुनुहुन्छ डम्बर ढुङ्गेलजी हुनुहुन्छ। हेलो दिदी नमस्ते, म पनि सिन्धुलीबाट डम्बर ढुङ्गेल हो। अब खाना खानुभयो त दिदी भन्नुभएको छ, मेरो खाना भइसकेको छ, मेरो खबर पनि एकदम ठिक छ, हजुरको के छ? साथीहरूलाई सम्झना राख्नु पर्दा चाहिँ शोभा थापा, रोली राई, सिम्पल सुमित, याता सुनवार किरात, त्यसै गरी निरोज कार्की, सम्झना नेवा खड्के, तिम्रो दिलको राजा, मम्मी बाबा, मिस यु अल माई फ्रेण्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। अविनाश आयुजी हुनुहुन्छ, दिदी हजुर नमस्ते, नमस्कार है, म पनि सुन्दैछु सिन्धुलीबाट, अविनाश आयु, मिस यु अल फ्रेण्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
3: नमस्कार दिदी।
0: नमस्कार रमिलाजी, नमस्कार, कति मिठो हाँसो छ के
3: होइन होला है?
0: हो क्या हो,
3: तपाईँको चाहिँ मिठो छ क्या मेरो भन्दा नि।
0: ल त्यसरी नफुर्काउनु न, झन् तपाईँको आवाज अनि त्यसपछि त्यो हाँसो कति मिठो लाग्छ, त्यही भएर सुनिरहनु मन लाग्छ। अनि खाना त लिनुभयो नि?
3: मेरो खाना भइसक्यो दिदी, तपाईँको भयो?
0: मेरो पनि खाना भइसकेको छ, आराम हुनुहुन्छ?
3: म आरामै छु, तपाईँ सन्चै हुनुहुन्छ?
0: म पनि एकदम आरामै सन्चै छु भन्नुपर्छ है। यो समय के गर्दै हुनुहुन्छ है?
3: के गर्नु नि है, तपाईँको प्रश्न बसिरहेको।
0: बोल्दा बोल्दा कुन शब्द कहाँ गएछ भने थाहा नै छैन।
3: त्यस्तो है भन्ने नि राम्रो कुरै हो क्या, डराउनु पर्दैन।
0: ल ठिक छ, कहिले कहिले यस्तै हुन्छ है, खाली खाली त्यही शब्द नै युज हुन्छ, के भएको यस्तो? अरू सुनाउनुहोस् के छ खबर?
3: अरू त यता मन्द मन्द घाम लागेको छ दिदी, त्यता कस्तो छ?
0: यता त यति धेरै चर्को काम लागेको छ, बाहिर ननिस्कौँ जस्तो भइरहेको छ त नि।
3: फेरि काली होला
0: क्या? काली त म भन्नै नपर्ने काली छु, अब के गर्ने, तर पनि त्यति अब काली भएको मान्छे झन् यो कामले डढेर काली भयो भने के गर्नु भनेर म त भित्रै बसिरहेको छु हौ।
3: काली चाहिँ हुनुहुन्न है, तपाईँ नाटक नपार्नु अरे।
0: नाटक होइन, नपत्याए अरू सिस्टरहरूलाई सोध्नु त म कति काली छु भनेर।
3: मलाई थाहा छ क्या, मैले देखेको छु क्या।
0: ए देख्नु भएको?
3: सोध्नै पर्दैन क्या, म थाहा छ क्या तपाईँ कस्तो हुनुहुन्छ भनेर।
0: ए ल ठिक छ, अब तपाईँले देख्नु भएको रहेछ, ठिकै छ, म त्यति धेरै गोरी त छैन होइन, हल्का होइन, अब भन्छ नि राम्रो शब्द के भन्छ नि, गाउँ गोरी हो के भन्छ नि, हो त्यस्तै त्यस्तै खालको छु, धेरै गोरी पनि छैन, धेरै काली पनि छैन, ठिकै छु है।
3: बल्ल ठिक भयो होइन?
0: हो नि,
3: गोरी नै हुनु हुँदैन क्या, फेरि धेरै गोरी भयो भने एक दिन काम गर्नु त तपाईँ फलाउनुहुन्छ, धेरै गोरी भयो भने बरु काली मान्छेलाई बोलाउने रहेछ क्या।
0: हो त है, त्यसो भए मैले देखेको छैन, हाम्रो रमिला चाहिँ एकदमै गोरी हुनुहुन्छ क्या अरे है।
3: त्यति साह्रै होइन रे क्या,
0: अब के थाहा, हामीले देख्नु भएको छ, हामीले देख्न पाउनु छैन, कति धेरै लुकेर बस्नु भएको हो।
3: लुकेर रे?
0: अनि अब मैले के अरे नलुकेको भए त देख्न पाइहाल्थेँ नि त, अनि के यसो हामीलाई फोटो पठाउनु
3: होला, तपाईँले देख्नु त भएको होला, तर मै भनेर चाहिँ फिस छैन क्या तपाईँलाई, त्यही भएर
0: त्यो चाहिँ हुन सक्छ। अब खै साथीहरू अब कसले कस्तो हुनुहुन्छ भने ठिकै छ, जस्तो हुनुहुन्छ एकदम मैले सोचेको मैले गेस गरेको होइन, एकदम राम्री हुनुहुन्छ जस्तो लाग्छ।
3: तपाईँ जस्तो राम्री त छैन, म त मेकअप सेकअप नगरे मान्छे त्यही त हो नि।
0: ओहो, मेकअप गरेर त अब सबै कुरो के अरे सबैजना राम्रो भइहाल्छ नि, मेकअप नगरिकन राम्रो हुनु पर्यो त नि।
3: मेकअप गर्नु हुँदैन क्या, धेर भेटकाल नरे क्या, फेरि अर्कोले लग्यो भने के गर्नु।
0: हो त्यो पनि चिन्ता छ, धेरै मेकअप नगर्नुहोस् है, उसै राम्री हुनुहुन्छ, फेरि झन् राम्री भयो भने चाहिँ बाहिरबाट होइन के अरे एकछिन पनि निस्किन नसक्ने होला, अनि सबैले मन पराउला। महाबिजोग हुन्छ नि,
3: फेरि दुइटालाई गएछ भनेर भाइरल होला कि, भएर मेकअप नगरिकन बस्ने
0: त्यही त हो। ठिक छ, राम्रो सोच, मेकअप पनि गर्नुपर्छ सिम्पल है।
3: हो दिदी,
0: ठिक छ, हामीलाई मेकअप किन गर्नु पर्यो, अब व्यवहारिक भइसकेपछि सिन्दुर टिका होइन, काजल लिपस्टिक त अनिवार्य सधैँ सही लगाउनै पर्छ भन्छन् होइन।
3: त्यो त हो कि दिदी, म गाजल चाहिँ लगाउँछु, त्यो लिपस्टिक पाउडरहरू चाहिँ लगाउँदिन, टिका चाहिँ लगाउँछु।
0: ठिकै छ, सिम्पल हुनुहुन्छ, सिम्पल मान्छे, सिम्पल सोच, खुसी लाग्छ।
3: लगाउन मन लाग्न, त्यो बाल्यकालमा चाहिँ मारी लगाउन मन लाग्थ्यो, त्यसपछि त नलाग्ने रहेछ
0: क्या। ठिकै छ, कुराकानी भयो होइन, एकदमै खुसी लाग्यो। अब चाहिँ हामी कार्यक्रमतर्फ लाग्यो, कति समय छिट्टी गइसकेको छ भनेको।
3: ए हुन्छ दिदी, पहिला प्रश्न तपाईँको लागि, अनि प्राविधिक दिदी, साथी मन्जु परियार सुन्दै हुनुहुन्छ, ल मन्जु परियारको लागि दिदी धनु गजमेर, दाइदेव माझी, निर्मला पौडेल, पासाङ गर्मा तामाङ बहिनी, खाडल देवीमा सुन्दै हुनुहुन्छ, ल सम्पूर्णको लागि भने सर नमस्कार।
0: हुन्छ नमस्कार। उहाँ हुनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो, सङ्घ सभाबाट हुनुहुन्थ्यो। कुराकानी गर्दा गर्दै समयले लेटो घाटेको पनि पत्तै हुँदैन, यति मिठा कुराकानी गर्न पाइन्छ हाम्रो साथी सङ्गीतसँग। धेरै माया गरिदिनुहुन्छ, साथ सपोर्ट गर्नुहुन्छ। अब चाहिँ हामी कुराकानी गर्न त धेरै मन छ, तर समयले नेटो काटिसकेको छ, तपाईँसँग हामी कुराकानी गर्न सक्दैनौँ। आगामी फेरि अर्को प्रोग्रामहरू पनि आउनेछ, तपाईँले त्यसमा सुनेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला भने तपाईँले पठाउनुभएका सन्देशहरूतर्फ लाग्नेछु म। कर्ण प्रिय केसी संगीतजी हुनुहुन्छ, दर्शन नमस्ते, म पनि आए है, मनको भारी बिसाउने कार्यक्रम, म बारपतसनजी हुनुहुन्छ नि, यता चाहिँ म हिमाल भारतको हिमचालबाट चाहिँ कर्ण प्रिय केसी संगीत टाङ घरचे दाङ तुलसीपुर, कार्यक्रम राम्रो लाग्छ, कार्यक्रम बारम्बार सम्पूर्ण साथीहरूलाई चाहिँ मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी चामलिङ्गी सुनिताजी हुनुहुन्छ, हेलो नाना सिवारो, शिक्षा खबर सन्चै आरम्भ हुनुहुन्छ नि, म फेसबुक लाइभबाट इस्मे कार्यक्रम सुन्दैछु, इस्मे चामलिङ जुनिता राई हो, फ्रम भास्कर फिल्म चाहिँ कुवितबाट हो, अब बस्ने गीत मार्फत साथीहरूलाई सम्झिनु पर्दा यस प्रकारको छ। त्यसै गरी हुनुहुन्छ जीवन भावेन दिलसा राई, भावना मगर, सुनिता यखा, त्यसै गरी हुनुहुन्छ कुमार रामकुमार लिम्बू, जीवन सुन्दास, निर्दोष सिम, सुशीला विश्वकर्मा, किराती अञ्जना, अञ्जना श्रेष्ठ, अञ्जली श्रेष्ठ, मेरो प्यारो मान्छे तिमीलाई चाहिँ ह्याप्पी बर्थडे टु यु, जन्मदिनको धेरै धेरै शुभकामना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद, र हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना। र त्यसै गरी हुनुहुन्छ साथी प्यारी नाना हुनुहुन्छ भूमिका राई, लिम्बुनी साझा, रिमा थामी, अभागी सिर्जना, मुना परिवार, उनिम अभि, त्यसै गरी थेमी अनिश लिम्बु, सपना तामाङ, मुक्तान कुशल छामलिङ, त्यसै गरी सानो माया शेर्पा, बिरिया प्रेमी लिम्बु शेर्पा, सुनिसा सरी युनिसा तामाङ, दिलदुखी रिया, अनमोल छेत्री, राजा बाबु कुलुङ लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। जुनिताजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ तारा खोकर राई परि युवराज भन्नुभएको छ, उहाँले पनि मिस यू अल माई फ्रेण्ड भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। रिता परियारजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, म पनि सिन्धुलीबाट चाहिँ रिता नेपाली हो, हाजी काठमाडौँबाट, घर चाहिँ मेरो घर फ्यामिलीको लागि पनि लागि बाबा मम्मी भाइ सबैको लागि चाहिँ धेरै माया सम्झना छ भन्दै हुनुहुन्छ। बिरजाङ लिम्बुजी हुनुहुन्छ, हेलो हजुर, सेवा र केही साथीहरूलाई चाहिँ अब बस्ने गीत सुनाउनु पर्दा हुनुहुन्छ, विनोद बेगेन्द्र, सुमन आसन लिम्बु, तारा शङ्करलाई भन्दै मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी मनको साथी जीवन कार्की हुनुहुन्छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ हजुर, सुनिरहेको छु कार्यक्रम पोखराबाट, मनको साथी हजुरको हाल खबर ठिकै छ भन्नुभएको छ, नेपाल चलचित्रलाई माया गर्नुहोला, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीलाई सम्झेको छु, सबैको भलो चाहने मान्छे, शुभ दिन भन्नुभएको छ। जीवनजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी विनोद बरवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु, सालुबाट विनोद बरवाल हुने भन्दै हुनुहुन्छ, अर्को साथी हुनुहुन्छ रामकुमार लिम्बुजी हुनुहुन्छ, हेलो सिस्टर गुड आफ्टरनुन, सेवार हो, म त तेह्र तुम्ब घर भइहाल चाहिँ कि अस्तिबाट चाहिँ फेसबुक लाइभ मार्फत सुन्दैछु, अपकमिङ सङ डेडिकेटर माई फ्रेण्ड विडिया फेमी राई, अनिसा पोची, संस्कृति लामा, चामलिङ्गी जुनिता राई, हर्पल रोशनी, रमिला राई, स्मृति कुगे नाम्बा, कुमारी युङहाङ लवादी, रोसा भोटिया, लिम्बुनी तुलसा राई, सफल आयुष, धनु कसुमेर, सतीकला सारा मुना बस्नेत, कविता गतानी, रञ्जना बाहिङ राई, रमला साम्पाङ राई, राजेश कुलुङ लगायत सम्पूर्ण साथीहरूलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ बाबुराम मगरजी हुनुहुन्छ, दिदी हजुर नमस्कार है, म बाबुराम मगर ओकलढुङ्गा पोकली घर भइहाल्छ रियादबाट सुन्दैछु, सबैलाई मिठो माया सम्झना छ है भन्दै हुनुहुन्छ। त्यसै गरी गोलियापाको छोरी हुनुहुन्छ, नमस्ते नमस्कार दिदी भन्दै हुनुहुन्छ, उहाँलाई नमस्ते नमस्कार। र त्यसै गरी हुनुहुन्छ उर्मिला थापा मगरजी हुनुहुन्छ, उहाँले पनि हजुर नमस्ते, म दोरम्बादेखि चाहिँ सुन्दैछु, मिठो माया सम्झना छ सबैजनालाई भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ स्मृति कुगी नाम्बाजी हुनुहुन्छ, दर्शन म पाँच थरबाट चाहिँ स्मृति कुगी नाम्बा भन्नुभएको छ, मोटो सानो संगीता लिम्बू, मिसिङ रेवत, राम कुमार लिम्बू, कुमारी युङहाङलावाटी, ज्योति राई, त्यसै गरी बान्तवा फुच्ची संस्कृति लामा, योगिनी मेहाङ लिम्बू, रितु देवानलाई चाहिँ सम्पूर्णलाई चाहिँ सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ मिलन खायल मोटोजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेटेड अल फ्रेण्डको लागि दोहा कतारबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी रिता परियारजी हुनुहुन्छ, तिमी फूलको फरिया फेर जीवन मृत्यु निखिल उप्रेती सन्ध्या स्वर्गमा उदित नारायण झाको गीत चाहिँ राखिदिनु न भन्दै हुनुहुन्छ। हाम्रो रिताजीले चाहिँ गीत रोजाइमा पार्नु भएको छ, तिमी फूलै फूलको फरिया फेर भने गीत चाहिँ रोजाइमा पार्नु भएको छ हाम्रो प्राविधिक मित्रले राख्नुहुन्छ भने आशा लिएका छौं, सगभर राख्नुहुनेछ। र त्यसै गरी हुनुहुन्छ देवेन किशोर अन्जानजी हुनुहुन्छ, साथीले गीत रोजाइमा पार्नु भएको छ, तिमी फूलै फूलको फरिया फेर भन्ने सङ चाहिँ रोजाइमा पार्नु भएको छ। त्यसै गरी देवेन किशोर अन्जानजी हुनुहुन्छ, माया आगो माया पा सन्ध्या स्वर्गमा उदित नारायण झाको गीत चाहिँ राखिदिनु न भन्दै हुनुहुन्छ। हाम्रो रिताजीले चाहिँ गीत रोजाइमा पार्नु भएको छ, तिमी फूलै फूलको फरिया फेर भने गीत चाहिँ रोजाइमा पार्नु भएको छ हाम्रो प्राविधिक मित्रले।

माया मलम पनि मलमपट्टि पनि हो, माया गर्ने हो तर आँखा चिम्लेर होइन, माया गर्ने हो तर आफूलाई सकाएर होइन, किनकि आफू बाँच्दै मात्र अरूलाई माया गर्न सकिन्छ। जिन्दगीमा साथ भनेको अन्तिम छेडसम्म निभाउन सक्नुपर्छ। जाबो बोलले त जस्तै पनि आकाशको तारा झार्ने कुरा गर्छन्। हात पाउँदैमा साथको दुरूपयोग कदापि नगर्नु हुन, किनकि यो भन्दा खतरनाक अरू केही हुँदैन भन्ने हुनुहुन्छ। देवनी किशोर रञ्जनजीलाई पनि विशेष धन्यवाद, दुवा कतार देखि हुनुहुन्छ। त्यसै गरी गोरी पनि होइन, हजुर काली पनि होइन, ध्वासे बुढा किशोरी भन्नुभएको छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ उमेश राईजीले पनि, नमस्कार दिदी, म पनि सुन्दैछु है, बाह्र पोखरी गापा गाउँपालिका पाँच पौवा सेवा सेराबाट चाहिँ भन्ने हुनुहुन्छ। हिराबहादुर लकाईजीले पनि, म पनि सुन्दैछु है, बुटोलबाट भन्दै हुनुहुन्छ। मेकअप देवनी किशोर अन्जानजीले भन्नुभएको छ, मेकअप भनेको बाहिरीको चमक मात्र हो, हृदयभित्र चाहिँ सधैँ मेकअप गरिरहनुहोस् है भन्दै हुनुहुन्छ। रविला राईजी हुनुहुन्छ, गुड आफ्टरनुन, नमस्ते, म पनि सुन्दैछु है मोरङबाट, मिस यु अल भन्नुभएको छ। सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दछु। अब चाहिँ छुट्टिनुपर्ने हुन्छ। कार्यक्रममा बदेबर बजेका मिठा गीत संगीतका सर्जक स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र त्यो कार्यक्रममा सहभागिता जनाउनुहुने सम्पूर्ण साथीलाई पनि विशेष धन्यवाद। र प्रविधि समिसनबाट मलाई शास्त्रपट दिनुभयो ललिता हाईलाई पनि मलाई धेरै धन्यवाद व्यक्त गर्दै कार्यक्रममा साथीले रोचाइमा पार्नुभएको एकदमै मिठो गीत राख्दै आजको बसाई सुने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: वाओ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
1: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भरिम धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
1: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस

0: अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8-10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 98-44-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थरी, रामेछाप। के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
3: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 98-54-043-305, 48-45-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्न सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
5: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
4: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
5: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
4: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
5: लट्टे मार्सले फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
4: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
5: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
4: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौ रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
6: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो
7: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो
6: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
7: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र
6: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म
7: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ
6: शिक्षामा कम्प्रोमाइज नगरौं गुणस्तरीय शैक्षिक संस्था नै रोजौं
7: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843361994
6: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ
5: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाखो बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बारीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
5: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
6: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
5: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97 67 65 24 29
5: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।

0: दादा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475-21-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
4: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
8: सम्पर्क नम्बर 0475-94-66, 98-692-65-99-8।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल केको टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि, यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-96-10।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

it, so sing it. Now throw your hands up and

0: हजुरको रेडियो 102.1 मेगा।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
7: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
7: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98369235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
7: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz साथैतामा कोश एफएम 95.5 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह चितवन पुग्नु भएको छ। पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन उहाँ केही बेर अघि चितवन पुग्नु भएको हो। आज दिउँसो 2 बजे शुरू हुने महाधिवेशनको पार्टी सभापति रवि लामे छाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। पर्सि मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4000 प्रतिनिधिसहित नेता कार्यकर्ता सहभागी हुँदैछन्। 2079 सालमा स्थापना भएको रासोपाले गएको फाग्ने 21 गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरेको छ। भरतपुरको गेस्ट हाउस चौरमा हुने रासोपाको पहिलो महाधिवेशनलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। महाधिवेशनलाई व्यवस्थित बनाउन आवश्यक सबैजसो व्यवस्थापनको काम पूरा भएको रासोपाका प्रवक्ता मनिष झाले बताउनु भएको छ। प्रवक्ता झाका अनुसार देशभरका जिल्ला प्रदेश तथा विदेशमा रहेका सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। रासोपाले पार्टी सदस्य 5 लाख पुर्याउने जनाएको छ। हिजो चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेश गर्ने विधा संशोधन गरिसकेको छ। बन्द 17 उद्योग संघ चितवनको सभाहलमा हुने भएको छ। पहिलो महाधिवेशनले 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन गर्नेछ। महाधिवेशनमा पहिलो विधान संशोधन नीतिगत प्रस्ताव तथा समय

समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशनका निमित्त 4211 प्रतिनिधि निर्धारण गरेको छ। सात प्रदेश प्रवास समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन। पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार 33 देशका प्रवास सम्पर्क विभागबाट 170 जना, विधान अनुसार पार्टी सभापतिबाट 138 जना मनोनयन भइसकेका छन् भने समूहगत रूपमा पार्टी प्रवेश गरेकालाई 192 जनालाई चयन गरिसकेको छ। कोशी प्रदेशबाट 364, मधेसबाट 630, बागमतीबाट 794, लुम्बिनीबाट 621, गण्डकीबाट 454, कर्णालीबाट 343 र सुदूरपश्चिमबाट 505 जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने भएका छन्। महाधिवेशन प्रतिनिधिका रूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापति सहित 5 जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ। प्रदेश समितिका सबै सदस्यहरू प्रदेश स्तरीय विभाग अनुशासन आयोग र सल्लाहकार परिषदका पदाधिकारी पनि प्रतिनिधि भएका छन्। यसै गरी संघीय नेतृत्व मंचका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका 38 विभागबाट 11-11 जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट 11-11 जनाको प्रतिनिधित्व भएको छ। प्रत्येक गाउँपालिकाबाट 1 जना, नगरपालिकाबाट 2 जना, उपमहानगरपालिकाबाट 3 जना र महानगरपालिकाबाट 4 जना प्रतिनिधि भएका छन्। प्रदेश सम्पर्क विभागबाट 3 जना र जिल्ला सम्पर्क विभागबाट 1 जना प्रतिनिधि हुने व्यवस्था छ। गत प्रतिनिधि सभा निर्वाचनमा राजसपाका तर्फबाट पराजित तथा समानुपातिक सूचीका व्यक्ति पनि प्रतिनिधि भएका छन्। साथै 2079 सालको प्रतिनिधि सभा निर्वाचनमा पराजित समानुपातिक सूचीका र पार्टीका सक्रिय व्यक्तिलाई पनि प्रतिनिधि बनाइएको छ। केन्द्रीय समितिमा नरहेका प्रतिनिधि सभा सदस्य पनि महाधिवेशन प्रतिनिधि भएका छन्। नेपाली कांग्रेसका सभापति गगन थापा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुनुभएको छ। कांग्रेसले सभापति थापा सहभागी हुने बारे आज मात्रै टुंगो लगाएको हो। यो सँगै अब प्रधानमन्त्री बालेन्द्र शाह, राजसभा सभापति रवि लामी छाने र कांग्रेस सभापति गगन थापा एउटै मंचमा उपस्थित हुने भएको छ। महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शाह आज चितवन पुग्नु भएको हो। राजसभा सभापति रवि लामी छाने केही दिनदेखि नै चितवनमा रहनु भएको थियो। राजसभा महाधिवेशनमा नेकपा एमालेबाट नेता प्रदीप ग्यावाली, नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट नेता वर्षमान पुन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्गदेन सहभागी हुने जनाएको छ। श्रम संस्कृति पार्टीबाट भने प्रतिनिधि समेत सहभागी नहुने भएको हो। गत 24 घण्टामा 1782 जना सवारी चालक सवारी नियम उल्लंघन गरेको आरोपमा ट्राफिक प्रहरीको कार्यवाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसबाट राज्य कोषमा 4,94,000 राजस्व दाखिला भएको जनाएको हो। कार्यालयले मादक पदार्थ सेवन गरेको 83, नियम विपरीत राइडर सेयरिङ गरेको 57, संकेत बत्ती उल्लंघनकर्ता 42 र तीव्र गतिमा सवारी साधन चलाएको आरोपमा 110 जनालाई कार्यवाही गरिएको जनाएको छ। यसै गरी लेन अनुशासन पालना नगर्ने 65, निषेधित क्षेत्रमा हरण बजाउने 71, सड़क पेचीमा सवारी साधन पार्किङ गर्ने 87, एकतर्फी बाटोमा सवारी चलाउने 68 र अन्य सवारी नियम पालना नगरेका 1,141 जनालाई कार्यवाही गरिएको हो। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन आज तुलामा 600 रूपियाँले बढ़ेको हो। यसअघि अस्ति शुक्रबार सुनको भाव तुलामा 10,500 रूपियाँले घटेको थियो। शुक्रबार सुन तुलाको 2,86,700 रूपियाँमा कारोबार भएकोमा आज आइतबार बढ़ेर तुलाको 2,87,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तुलामा 50 रूपियाँले बढ़ेको छ। शुक्रबार चाँदीको भाव तुलामा 305 रूपियाँले घटेको थियो। शुक्रबार तुलाको 4,640 रूपियाँमा कारोबार भएको चाँदी आज तुलाको 4,690 रूपियाँ पुगेको महासंघले जनाएको छ।
र खबरको अन्त्यमा खेल खबर फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हराएको छ। विश्वकप फुटबलको यो 1000औं खेल हो। सन् 1930 शुरू भएको फिफा विश्वकप 96 वर्षमा आइपुग्दा 1000 खेलको कोसे ढुङ्गा पार भएको छ। आजको खेलमा जापानले खेलेको चौथो 31औं, 69औं र 83औं मिनटमा गोल भएको छ। दाइचे कामा डाले चौथो र आयसे युदाले 31औं र 83औं मिनटमा गोल भएको थियो। यस्तै युनिएलले 69औं मिनटमा गोल गर्नुभएको थियो। जापानले समूह चरणको पहिलो खेलमा दुई पटक पछि परेको स्थिति उल्टाउँदै नेदरल्याण्डसँग 2-2 बराबरी खेलेको थियो। आजको जितसँगै समूह एफमा जापानले 4 अंक जोड़ेको छ। यो समूहमा नेदरल्याण्डसको पनि समान 4 अंक रहेको छ। यस्तै 3 अंक रहेको स्वीडन तेस्रो र अंकविहीन ट्युनिसिया नकआउट चरणमा पुग्ने सम्भावनाबाट बाहिरिएको छ। विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार पाउने 10 बजे स्पेन र साउदी अरबले खेल्दैछन्। यस्तै मध्यराती पाउने 1 बजे बेल्जियम र इरान, भोलि बिहान पाउने 4 बजे उरुग्वे र केप भर्डे अनि बिहान पाउने 7 बजे न्यूजील्याण्ड र इजिप्ट खेल्दैछन्। यसअघि आज बिहानको खेलमा इक्वेडर र कुराकाओले बराबरी खेल्दा आइभरी कोस्टलाई हराउँदै जर्मनी नकआउट चरणमा पुगेको छ। यस्तै गैराती भएको खेलमा नेदरल्याण्ड्सले स्वीडेनलाई 5-1 गोलले हराएको छ। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाउ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447 52 14 13।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
6: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
6: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
6: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
7: बानेश्वर क्याम्पस, शान्तिनगर, बानेश्वर, काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
8: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस, शान्तिनगर, बानेश्वर, काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
7: साइन्स फ्याकल्टीमा तराई, पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका पढेका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
8: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
7: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
8: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
7: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843036194।
7: बानेश्वर क्याम्पस, शान्तिनगर, बानेश्वर, काठमाडौँ।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुचाई तपाईँको लिएर उपस्थित भइसकेको छु। म सम्झना खड्गे प्रविधि समिसरमा हुनुहुन्छ ललिता आयो। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियल वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी फेम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहुन सक्नुहुनेछ र तपाईँले कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको सातै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुतिमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको व्यवसायमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज आइतबारको व्यवसाय आजको व्यवसायमा तपाईँको रुचाएको गीत बज्नेछ। तपाईँलाई जुन इच्छा लाग्छ तपाईँले चाहिँ आधुनिक गीत रोजाइमा पार्नुपर्ने हुन्छ र रोजाइको गीत मार्फत तपाईँले आफ्ना आफन्तजन साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ र कार्यक्रममा सहभागिता जनाउनको लागि 0484040026 फोन गरेर आउन सक्नुहुनेछ। त्यसै गरी सामाजिक सञ्जाल फेसबुक पेजमा पनि तपाईँले हजुरको रेडियो नेपालीबाट सर्च गर्नुहोला। त्यहाँ कार्यक्रम अनियर भइरहेको देख्न सक्नुहुनेछ र त्यस मार्फत पनि तपाईँले आफ्ना आफन्तजन साथीसँगलाई छोटो मिठोमा सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि कार्यक्रम समय अवधिभरि वाचन गर्ने प्रयास गर्नेछौ र कार्यक्रम अवधिभरि तपाईँको रुचाएको गीत बस्नेछ। यो दिउँसोको समय छ। तपाईँ विभिन्न काममा व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहोला र कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु। कार्यक्रमको शुरूआतमा एउटा मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत हेर्दै तिम्रो आँखामा प्रताप दास अस्मिता अधिकारीको आवाजमा रहेको एकदमै मिठो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ र रोजाई तपाईँको पनि शुरूआत भइसकेको छ। अब पनि पालो तपाईँको रहेको छ, तपाईँलाई पनि मनपर्ने गीत रोजाईमा पार्नु छ। आजको बसाईमा 048-40-40-26 तपाईँको लागि खुल्ला भइसकेको छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते। नमस्कार दिदी।
0: नमस्ते। नमस्कार हजुर। शुभ नाम?
1: आयुषा पुरी, यता पुराना गाउँबाट।
0: आयुषा पुरी, पुराना गाउँबाट। के छ आयुषाजीको खबर?
1: ठिक छ दिदी। हजुर लगायत रामेछापतिर के छ हालखबर?
0: म लगायत हाम्रो रामेछापतिरको खबर एकदम ठिकठाक छ, राम्रो रमाइलो छ, हल्का हल्का गर्मी छ, यस्तै छ भन्नुपर्छ। अनि आयुषाजी के गर्दै हुनुहुन्छ?
1: हामी चाहिँ रोप्दै हजुरको कार्यक्रम सुन्दैछौँ।
0: कोदो रोप्दै हुनुहुन्छ है? गर्मी कतिको छ?
1: धेरै छ गर्मी।
0: धेरै गर्मी छ है? ला, धेरै गर्मी छ, काम गर्दै हुनुहुन्छ, प्रशस्त मात्रामा पानी पिउनु होला, आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ। आज के गर्नुपर्छ भन्ने कुरा थाहा छ। अनि खाजा भयो कि बाँकी छ त?
1: खाजा बाँकी छ दिदी। हजुरको खाजा भयो?
0: मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ है त। हजुरको भयो कि बाँकी छ भन्नुभयो?
1: मेरो नि बाँकी छ।
0: बाँकी छ, अब समयमै खाजा पनि लिनु होला। आज कुन गीत सुन्नु मन छ हजुरलाई?
1: मलाई धोकेबाज हौ तिमी भने एलिना चौहानको सङ्ग राखिदिनु है।
0: धोकेबाज हौ तिमी भने एलिना चौहानको आवाजमा रहेको गीत सुन्नु मन छ है?
1: हजुर।
0: ल, हामी कार्यक्रममा राख्छौँ, तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्नुहोस् है त।
1: सुनिबस्नु भएकोले चाहिँ हजुरलाई नमस्ते नमस्कार सुनाइदिनु भन्दै हुनुहुन्छ है।
0: ल, उहाँलाई पनि मेरो तर्फबाट नमस्ते नमस्कार छ, अनि धेरै माया सम्झना छ रे भनेर सुनाइदिनुहोस् है त।
1: यी सुनिसक्नु भयो, अनि फर्स्ट टाइम हजुरसँग बोल्न पाएको छु दिदी हजुरको लागि, अनि रेडियो हजुरको रेडियो होल युनिटको लागि, अनि जतिले पनि हजुरको रेडियो सुनिबस्नु भएको छ सबैलाई भन्दै छुट्टिन्छु। नमस्ते नमस्कार।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो पुराना गाउँबाट हुनुहुन्थ्यो आयुषा पुरीजी हुनुहुन्थ्यो। उहाँले एकदमै मिठो गीत पनि रोजाईमा पारिसक्नु भएको छ। सोही गीत मार्फत हामी एकजना साथीलाई समर्थन जनाउनेछौँ। गीत मार्फत तपाईँले साथी सङ्गीलाई चाहिँ सम्झना सन्देश राख्न पाउनुहुनेछ। 048-40-40-26 को माध्यम भएर तपाईँ फटाफट आउन सक्नुहुनेछ। कार्यक्रम अवधिबाट आजको बसाईमा तपाईँको रोजाईको गीत बज्नेछ, र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना पठाउन सक्नुहुनेछ। अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्ते दिदी।
0: नमस्ते। नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
2: रामेछापबाट मन्दिरा भण्डारी।
0: मन्दिराजी बोल्नु भयो, अहिले आजै कता हुनुहुन्छ?
2: म यता रामेछापतिरै छु भन्नुपर्छ।
0: रामेछापतिरै हुनुहुन्छ?
2: हजुर।
0: के छ नि हजुरको खबर, नयाँ नौलो खबर सुनाउनुहोस्। के गर्दिनुहुन्छ आजकल, केमा व्यस्त हुनुहुन्छ?
2: यो समयमा चाहिँ हजुरको प्रस्तुति सुन्दै बसिरहेको छु। आज चाहिँ कोदो रोप्ने काम सुरु भइरहेको छ है दिदी।
0: ल, त्यसो भए अहिले चाहिँ कोदो रोप्दै हुनुहुन्छ कि कार्यक्रम मात्रै सुनेर बस्नु भएको छ?
2: कार्यक्रम सुन्दै गोठालो गर्दैछु भन्नुपर्छ।
0: अहिले चाहिँ गोठालो गर्दै हुनुहुन्छ है?
2: हजुर।
0: अनि खाजा लिनुभयो त?
2: मेरो खाजा बाँकी छ दिदी, हजुरले दिनुभयो त?
0: ल, मेरो पनि बाँकी नै छ नि, अब केही समय बसे हुन्छ दिदी। चाहिँ कार्यक्रम सुन्दै हुनुहुन्छ है? लास्ट साथीले गीत रोजाईमा पार्नुभयो आजको बसाईमा चाहिँ, अन्य बसाईमा हजुरले पनि रोजाईमा पार्न सक्नुहुनेछ। साथीको रोजाईको गीतमै तपाईँले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ है त।
2: घटमा दिदी हजुरको लागि भन्न चाहन्छु, प्राविधिकमा नहुनुहुने मित्रको लागि, हजुरको रेडियो अलिसाको लागि, मेरो घरसँग सम्पूर्णको लागि, यहीँ सुन्दैछ बहिनी दुर्गाको लागि, मेरो प्यारो साथी रुपेश गुरुलाई पनि धेरै सम्झना भन्न चाहन्छु, बाबु साई नन्दी दिदीलाई पनि धेरै सम्झना भन्न चाहन्छु, र साथीहरू त धेरै हुनुहुन्छ, म सम्पूर्णलाई सम्झिरहेको छु, कसैलाई पनि बिर्सेको छैन भन्दै छुट्टिन्छु दिदी। नमस्ते।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो मन्दिरा भण्डारीजी हुनुहुन्थ्यो, उहाँले पनि एकदमै साथी सङ्गीलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला भने हाम्रो आयुषाजीले रोजाईमा पार्नुभएको गीत कार्यक्रममा बस्छ, त्यसपछि अर्को साथीको रोजाईको गीत लिएर आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, आफूलाई मनपर्ने गीत पनि रोजाईमा पार्दै गर्नुहोला।
3: पछि गएर दुःख त दिँदैनौ नि,
4: यस्तो कुरा नगरौ न।

0: कार्यक्रममा एकदमै मनचुनी गीत थोकियो आवाज हौ तिमी एलिना चौहानको आवाजमा रहेको हाम्रो साथी हुनुहुन्थ्यो आइसा पुरीजीले रचाईमा पार्नु भएको थियो। सोही गीत भारबाट हामीले मन्दिर राज्यलाई पनि समर्थन जनाएका छौं। अब भने पार्न तपाईँको पनि आफूलाई मनपर्ने गीत छ भने तपाईँले आजको बसाईमा सुन्न पाउनुहुनेछ। आउनुहोला 0440 40 0026 को माध्यम भएर। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्ते नमस्कार दिदी हजुर, गुड आफ्टरनुन है त।
0: नमस्ते नमस्कार, गुड आफ्टरनुन देवजी, के छ खबर? आराम हुनुहुन्छ नि?
1: एकदम आराम कुशल छु भन्नुपर्छ। मजाले कार्यक्रम सुनेर बसिरहेको छु नि दिदी हजुरको कार्यक्रम है सुन्दैछु। भन्नुपर्दा चर्को चर्को घाम लागिरहेको छ, साथमा हावा पनि चल्दैछ, सिरसिर हावा चलिरहेको छ होइन, एकदम कार्यक्रम आनन्दले सुनेर बसिरहेको छु भन्नुभयो
0: ल। खुसी लाग्यो, नियमित कार्यक्रम सुन्नुहुन्छ, खुसी लाग्छ देवजी। अनि अरू अब सबै समग्रमा ठिक छ भन्नुभएको छ। घाम त यता पनि बेसरी चर्केर लागिरहेको छ, गर्मी गर्मी नै छ भन्नुपर्छ। अरू समग्रमा ठिक छ भनेपछि हामी कार्यक्रम तर्फै लागौँ त।
1: हुन्छ दिदी हजुर, मैले गीत रोजाइमा पारिसकेको छु। नबुझेको होइन, तिमीलाई नदेखेको होइन, अझै पनि तिमीलाई भुल्ने खति नै छैन, उपाय नै छैन हो कि। यस्तै यस्तै गीत सुरजराज आचार्यले गाउनु भएको गीत चाहिँ मैले रोजाइमा पारेको छु भन्नुपर्छ है त दिदी हजुर।
0: ल ठिक छ, हजुरको रोजाइको गीत अवश्य पनि बज्छ। हजुरले आफ्ना आफन्तजन साथीसँगलाई सम्झना राख्नुहोस् है त।
1: हुन्छ, विशेष गरी सम्झनु पर्दाखेरि चाहिँ सर्वप्रथम दिदी हजुरकै लागि, यति मिठो भोइसको धनी प्यारी दिदी हजुरकै लागि भन्न चाहन्छु। अनि प्राविधिकमा हुनुहुन्छ दिदी, गीत भेटिसक्नु भएको छु है भन्दै हुनुहुन्छ दिदी ललिता आयुको लागि, लगायत हजुरको रेडियो होल युनिटकै लागि भन्न चाहन्छु। अनि सुन्दै होला बहिनीहरू, रमिला तामाङको लागि भन्न चाहन्छु, त्यसै गरी सङ्गीता रम्तेलको लागि, अनि उर्मिला थापा मगरको लागि पनि भन्न चाहन्छु, अनि त्यसै गरी साथी ध्रुव पाण्डे निर्मला पौडेलको लागि पनि सुनाउँछु अब भयो पनि गीत भन्न चाहन्छु। र अनि सुन्दैछ छोरीहरू, अनि ममता माझी अस्मिता माझीको लागि, भाउजूको लागि पनि भन्न चाहन्छु। र जतिले पनि मलाई देखेन चिनी नचिनी सम्पूर्णको लागि, धनुको अजमेरको लागि पनि सम्झिरहेको छ बहिनी, कल गर्न नपाए तापनि भन्न चाहन्छु। र बहिनी निर्मला लामाको लागि पनि विशेष गरी, अनि नवीना थापा नायक पनि विशेष सम्झना भन्न चाहन्छु। अनि त्यसै गरी रिया योगीको लागि पनि अलिक छुट्टिन्छ। नमस्ते भाइ।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो देवजी, उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ। सोही गीत मार्फत हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौ। तपाईँले फटाफट फोन गर्नुहोस् है। तपाईँले सधैँ डायल गर्दै आउनु भएको नम्बर रहेको छ। आजको बसाई तपाईँको रोजाइको गीत बस्नेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार, निर्मलाजी बोल्नुभयो? आरामै हुनुहुन्छ निर्मलाजी? मलाई पनि एकदम आराम छ भन्नुपर्छ है। के गर्दै हुनुहुन्छ यो समय?
2: म एकदम कार्यक्रम सुनेर बसिराखेको, खाजा खाएर भन्नुपर्छ।
0: खाजा लिइसक्नु भयो हजुरले?
2: भर्खर खान लागेको गर्छ, आउनुहोस् है दिदी।
0: ल, भर्खरै खाना, अब खाजा चाहिँ लिएर बस्नु भएको छ, सँगै खानुपर्छ भनेर है। ल ठिक छ, खाजा खाँदै हामीले पनि सुन्दै हुनुहुन्छ। गर्मी कतिको छ त्यता? गर्मी त धेरै छ है। ल, कार्यक्रम सुन्दै हुनुहुन्छ, खुसी लाग्यो कार्यक्रममा पनि सहभागिता जनाउनु भयो। एकदमै खुसी छु म पनि। हाम्रो देवजीले चाहिँ गीत रोजाइमा पारिसक्नु भएको छ, हजुरले चाहिँ उहाँको रोजाइको गीतमा समर्थन जनाउनु पर्ने भयो। अन्त्य बसाईमा तपाईँले पनि रोज्न पाउनुहुनेछ। यसै गीतमा हजुरले आफ्ना आफन्तजन साथीसँगलाई सम्झना राख्नुहोस् है त।
2: हुन्छ, विशेष गर्दा दिदीहरूलाई भन्न चाहन्छु, अनि त्यसमा दिदीको लागि, हजुर अल फ्यामिलीको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, मेरो प्यारो छोरी प्रतिका परिवार सुनिरहेको छ उसको लागि भन्न चाहन्छु, अनि मेरो रामसा पुरानो गाउँ माइती परिवार सम्पूर्णको लागि भन्न चाहन्छु, अनि मेरो प्यारो बहिनी अस्मिता गिरी, सविता गिरी, अनि प्यारो दाई ढोका पाण्डेको लागि भन्न चाहन्छु, अनि साथी अहिले भर्खरै गीत रोजेर जाने साथी देव मालिकलाई, रिता सुन्दा सुन्दाबलाई, नवीनाको लागि, रमिला तामाङको लागि, अनि शिला अधिकारीको लागि, अनि गीता श्रेष्ठको लागि साथीहरू धेरै नै छत्तर हुनुहुन्छ मलाई निर्मला पौडेल भनेर चिन्नुहुने सम्पूर्णलाई भन्दै विलास नमस्ते।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँले पनि आफ्ना आफन्तजनलाई सम्झना सन्देश राखिसक्नु भएको छ। यति बेला भने ढिला नगरी देवजीले रोचाइमा फाड भएको गीत कार्यक्रममा बस्छ, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, आफूलाई मनपर्ने गीत पनि रोचाइमा फाड्दै गर्नुहोला।

0: लघु जी को हैन तिमलाई स्वरूप राजा सरको आवाज परेको यो मिठो गीत देवजीले रुचाइमा पार्नु भएको थियो। सो गीत कार्यक्रममा बजिसकेको छ। अब नेपालो तपाईँको रहेको छ 0840 40 0026 फोन गरेर तपाईँलाई मनपर्ने गीत रुचाइमा पार्न सक्नुहुनेछ। र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनु भएका सन्देशहरूलाई पनि कार्यक्रम समय अवधिबाट भाषण गर्ने प्रयास गर्नेछौ। यो समय तपाईँको आलुराली पञ्चाङ चौतारी मेलापात गरिराख्नु भएको छ होला, गोठालातिर हुनुहुन्छ होला, उकाली चढ्दै हुनुहुन्छ होला, ओह्राली चढ्दै हुनुहुन्छ होला र पनि कार्यक्रम सुन्ने तरकारी गरिराख्नु भएको छ भने आशा लिएका छौ। सुनेर साथ दिनुहोला, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। यति बेला तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन गर्ने प्रयास गर्नेछु। आयुषा पुरी हुनुहुन्छ, नमस्कार दिदी, के छ खबर, सन्चै हुनुहुन्छ दिदी, खाजा खानुभयो त, म पनि प्रोग्राम सुन्दैछु पुराना गाउँ सिमलीबाट चाहिँ आयुषा पुरी हो भन्दै हुनुहुन्छ। मिस यू अल फ्रेन्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सौरभ केसीजी हुनुहुन्छ, हेलो सिस, गुड आफ्टरनुन, म बागसर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु। मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना माया छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी विनोद बरवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु है, सालुबाट विनोद बरवाल हो नि भन्दै हुनुहुन्छ। विनोदजीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी अर्को साथी हुनुहुन्छ इन्दिरा भुजेलजी हुनुहुन्छ, नमस्ते दिए, म पनि सुन्दैछु है, ग्वाल्टरबाट इन्दिरा भुजेल हो, मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु, नमस्कार।
1: हेलो दिदी हजुर, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: म जीवन नेपाली बोले, काठमाडौँबाट।
0: जीवन नेपाली बोल्नु भयो, धेरै समय पछि हो।
1: हजुर हजुर,
0: के छ आरामै हुनुहुन्छ?
1: हजुर आरामै छु दिदी हजुरलाई।
0: म पनि एकदम आराम कुशलै छु भन्नुपर्छ। के छ त्यताको खबर सुनाउनुहोस् न।
1: एकदम ठिक छ दिदी हजुर, मौसम भन्नु पर्दा धुमिरहेछ, त्यस्तै छ दिदी हजुर। अनि तपाईँतिर के छ?
0: यता पनि अब मौसम त धुमेको छैन, एकदम चर्को घाम लागिरहेको छ भन्नुपर्छ, गर्मी गर्मी नै छ यताको मौसमको कुरा गर्नुपर्दा चाहिँ।
1: अनि खाजा खानु भयो दिदी हजुर?
0: मेरो खाजा बाँकी छ, हजुरको भयो कि बाँकी छ त?
1: मेरो नि बाँकी छ, यतै आउनुहोस् दिदी हजुर।
0: ल ठिकै छ, नजिक भएको भए हजुरले मलाई ढाक्नु पर्दैन थियो, म आफै आउँथेँ। जीवन नजिकको घर कता छ, खाजा खान जानु पर्यो भनेर। अब टाढा हुनुहुन्छ तर पनि यति मायाले बोलाउनु भएको छ, धेरै खुसी लागेको छ। अब नखाए पनि खाएको जस्तै भयो। अनि काठमाडौँतिर के भविष्य हुनुहुन्छ?
1: म यसो अलिअलि काम गर्छु दिदी हजुर,
0: काम गर्नुहुन्छ, ठिकै छ, काम गर्नुहुन्छ। आज चाहिँ गर्नुभएको छैन, रुमतिरै हुनुहुन्छ।
1: हजुर हजुर,
0: ल ठिक छ, खुसी लाग्यो हाम्रो जीवनजीसँग पनि कुराकानी गर्न पायौँ। आज के गर्नुपर्छ भन्ने कुरा थाहा छ कि थाहा छैन?
1: मलाई थाहा छैन दिदी हजुर।
0: आज चाहिँ तपाईँले आधुनिक गीत रोजाइमा पार्नु पर्ने हुन्छ है त?
1: मैले हजुरलाई भनिसके है, स्टेरन दिदीलाई,
0: दिदीलाई भन्नुभएको छ।
1: हजुर
0: हजुर, ठिक छ, हामी राख्दैछौ। हजुरले आफ्नो आफन्तजनलाई सम्झना गर्नुहोस् है त।
1: सुरुमा दिदी हजुरको लागि अनि स्टुडेन्टलाई मलाई जीवन भन्दा चिनी नचिनी सम्पूर्णका लागि भन्दैछु।
0: हवस् त, नमस्कार, उहाँ हुनुहुन्थ्यो काठमाडौँदेखि जीवन नेपालीजी हुनुहुन्थ्यो, धेरै समयपछि उहाँसँग कुराकानी गर्न पाएँ, खुसी लाग्यो। उहाँलाई विशेष धन्यवाद, गीत पनि रोजाइमा पारिसक्नु भएको छ भन्दै हुनुहुन्छ। यस गीतमा हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौँ। तपाईँले फोन गरेर आउन सक्नुहुनेछ, अब धेरै समय बाँकी छैन, केही समय बाँकी छ। तपाईँको रोजाएको गीत राख्दै तपाईँले पठाउनु भएको ती मायालु कमेन्टहरूलाई स्थान दिँदै हामी पनि पढ्ने बेला चाहिँ भइसकेको छ। तपाईँ यो चरको घाम छ, कतै होइन धुम्म भइरहेको छ, मौसम सिरसिरी बतास चलेको छ, अलि शीतल शीतल छ भने कतै ठाउँमा एकदम गर्मी छ, होइन यो गर्मी समयमा पनि आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ होला। तपाईँ व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गर्नुभएको छ, कतिपय साथीले धेरै प्रयास गर्नुभएको छ, फोन लाग्दैन भन्ने भन्नुहुन्छ। र कहिलेकाहीँ चाहिँ प्राविधिक समस्या अथवा नेटवर्कको समस्याले गर्दाखेरि पनि तपाईँसँग हामी कुराकानी गर्न सकिरहेका छैनौं। तपाईँले यो समस्याको बावजुद पनि हामीलाई सुन्ने प्रयास गर्नुहुन्छ, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुहुन्छ, धेरै खुसी लाग्छ। र जो साथीको धेरै टाढा हुनुहुन्छ, देशदेखि बाहिर विदेश हुनुहुन्छ, उहाँ साथीहरूले चाहिँ फोन गर्न नपाए तापनि उहाँले चाहिँ एसएमएस मार्फत तपाईँले सम्झना सन्देश राख्न सक्नुहुनेछ। र तपाईँले चाहिँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने हाम्रो पात्र नेपाली पात्र फेसबुकबाट चाहिँ कार्यक्रम सुन्न सक्नुहुनेछ, त्यस मार्फत तपाईँले आफ्ना आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला हुनुहुन्छ तारा कुकुर राई युवराज हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्कार एण्ड गुड आफ्टरनून, मी युवराज भान्तवा राई फ्रम उदयपुर, अपकमिङ सङ डेडिकेट माई फ्यामिली एण्ड अल फ्रेण्डको लागि, विश यू हेभ अ नाइस डे भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। र अर्को साथी हुनुहुन्छ देवेन किशोर अञ्जानजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, भन्ने गर्छन् माया बाँच्ने आधार हो भने, अनि त्यही माया जीवनको अन्त्य गर्ने काल पनि हो। माया भनेको दुई धारे तरवार जस्तै रहेछ, एउटा धारले अँगाल्छ अर्को धारले गुच्छ। कला गला अनि संस्कृति संस्कार संस्कृति र रीतिरिवाजलाई सधैँ नै जोगाइराखौं, बाहिरको परिवेशमा रमाउँदै आफ्नो पहिचानलाई चाहिँ भेटाउन नखोजौं, आफ्नो भेटाएर अरूको अँगाल्न नखोजौं, आफ्नोलाई साथमा उच्च राख्दै अरूकोलाई पनि सम्मान गर्दै अघाडि बढ़ौं। सम्पूर्णमा गीत संगीत र लोक पारकीय वर्णहरूलाई चाहिँ सदैव सम्मान उस्तै छ। गीत संगीत देवेन किशोर अञ्जान मंगलबारे पाँच थापा सोक हाल दुहा कतारबाट भन्नुहुन्छ, देवेनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी अर्को साथी हुनुहुन्छ राज कालीकोटेजी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनून, मे झापालेहरू राज कालीकोटे बिर्तामोट झापा जस्ट नाउ यूए अपकमिङ सङ डेडिकेट अल फ्रेण्डको लागि भन्नुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी बाबुराम मगरजी हुनुहुन्छ, दिदी हजुर नमस्ते नमस्कार है, म बाबुराम मगर हो, खल्डुङ्गा फोकली घरमै हाल चाहिँ रियादबाट सुन्दैछु, सबैमा धेरै माया अनि धेरै सम्झना छ, मेरो घर परिवार साथी सङ्गी सबैमा धेरै माया सम्झना छ है भन्नुहुन्छ, बाबुरामजीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ अप्सरा खड्काजी हुनुहुन्छ, नमस्ते सुन्दैछु है, म रामेछापको नामाडीबाट नामारी घर हाल चाहिँ अहिले काठमाडौँबाट चाहिँ अप्सरा खड्का हो, मिस यू अल भन्नुभएको छ, अप्सराजीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ अर्को साथी राधा लुङ्गेलीजी हुनुहुन्छ, उहाँले पनि लेख्नुभएको छ दिदी नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार है हजुरलाई पनि। र त्यसै गरी धर्मराजजी हुनुहुन्छ, नमस्ते अभिवादन नमस्ते, म ढकाल धर्मराज बिर्तामोट छापा घर भइहाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु, आज मलाई प्रमोद खरेलको तिमी यति राम्री छौ किन बोलको गीत बजाइदिनुहोस् न ल, कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा भन्दिनुहुन्छ हाम्रो प्रमोद खरेलको आवाजमा रहेको। आज उहाँले चाहिँ लेख्नु भएको छ तिमी यति राम्री छौ किन राम्री छौ कि भन्ने गीत चाहिँ बजाइदिनुहोस् भन्नुभएको छ, हामी राख्ने प्रयास गर्नेछौ। र त्यसै गरी हुनुहुन्छ सन्देश राख्नु पर्दा चाहिँ असार सात गते जन्मदिन मनाउनुहुने मेरो कान्छी काकी देवी ढकाल झापा दमक्की दिदी अम्बिका तिवारी र इलामकी साथी सरू गौतमलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै आफन्तजनहरू घर परिवारमा साथीहरूलाई सम्झनु पर्दा हुनुहुन्छ आशिष नयनल, सुमी लिम्बु, सम्झिनी सरस्वता पोखरेल, दिल्सा राई, लिना एलिसा लिम्बु, हिमा राई, वरुण चञ्चले, सुनिता कुलुङ, लक्ष्मी छेत्री, सपना खड्का, मन्जु थापा, बेबी श्री सबगर, निमा शेर्पा, अल्का बान्तवा, स्काई नवीन, पूजा लकान्द्री, पूर्वेली आकाश राई, बसन्त श्रेष्ठ, प्रीति थामी, कमला मुखिया, सुनु सुनिता, रचना चौहान, एक्सन विराज राई, मेनुका श्रेष्ठ, मञ्जना राई, काली कमला ओर्ने, अभागी सिर्जना, राजगले मगर, प्रवीण मगर, लभ स्टार सन्तोष छेत्री, विष्णु खनाल, एलिना राई, समीक्षा राई, अडिसा राई, रत्नबहादुर थापा, गगन तेह्रथुमे, गीता भण्डारी, सहयात्री सरू, तारा भुजेल, सलिना पोखरेल, कला लिम्बु, सरिना गुरूङ, हर्पल रोस्नी, प्याकुली गीता लिम्बु, अस्मिता बस्नेत, अडिता बस्नेत, कल्पना साम्पाङ, भूमिका राई, अस्मी सुताङ, शान्ति विशी, शमशेर लिम्बु, शक्र बान्तवा, गुराज सरोज सुसरा, शुक्रराज रसाइली, सानु कमला लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीलाई मिठो माया सम्झनाको साथमा अब बस्ने गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ, धर्मराजजीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ मनिषा राईनी केटीजी हुनुहुन्छ, मिस यू अल माई फ्रेण्ड, म चाहिँ राईनी केटी मनिषा फ्रम मोरङबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, मनिषाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ। तिनजेलसम्म तपाईँले कार्यक्रम सुनेर साथ दिनुभयो सम्पूर्ण साथीहरूलाई चाहिँ विशेष धन्यवाद व्यक्त गर्दछु, र जो जति साथीहरूले फोन मार्फत आफूलाई मनपर्ने गीत रोजाइमा पार्नुभयो उहाँ साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधि पर बजेका मीठा र मायला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि म यतिखेर धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिसनमा रहेर यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता आयुजीलाई पनि म यतिखेर धन्यवाद व्यक्त गर्दै अन्तिममा हाम्रो कमेन्ट मार्फत धर्मराजले रोचाइमा पार्नु भएको गीत रहेको छ प्रमोद खरेलको आवाजमा रहेको तिमी यति राम्री छौ कि भन्ने गीत राख्दै आजको बसाई रोचाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: आम्मा मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: बिहानको लन्देखि रातिसम्मको स्क्रोल,
2: बयासी। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
3: दैनिक

0: पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
2: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै।
6: अहिले दिउँसोको 3 बज्यो।
7: हजुरको रेडियो 102.1 मेगाहर्ज।
8: राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू हुँदै स्थापनाको 4 वर्षमै अत्यधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास, व्यापार घाटा कम गर्न सरकारको नयाँ रणनीति, वाणिज्य नीति कार्ययोजना मार्फत स्वदेशी उत्पादन र निर्यातमा जोड़, आज अन्तर्राष्ट्रिय योग दिवस, स्वस्थ वृद्ध अवस्थाका लागि योग नाराका साथ मनाइयो, विद्यालय तहदेखि नै योग, ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरेको मुख्य सचिव अरियालको भनाई, अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि, अब भाइरस सबै महादेशमा फैलियो, र फिफा विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जितको खुशीमा। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू हुँदैछ। राष्ट्रपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले केही बेरमा संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुहुने कार्यक्रम छ। उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेबाट नेता प्रदीप गेवाली, नेकपाबाट नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुनुहुनेछ। यस्तै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पनि उद्घाटन समारोहमा सहभागी बन्न चितवन पुग्नु भएको छ। स्थापनाको 4 वर्षमै झण्डै 2/3 बहुमतका साथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको राष्ट्रपाको नीति र नेतृत्व परिष्कृत गर्ने महाधिवेशन भएकोले यसलाई महत्वका साथ हेरिएको छ। पार्टीका महामन्त्री कविन्द्र बोर्लाकोटीका अनुसार नीतिमा पार्टीको संगठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ। अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापतिको राजनीतिक प्रतिवेदनमा छलफल भएर नीति निखारको काम हुन्छ। 3 दिने महाधिवेशनले पार्टीको अहिलेको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउने यस महाधिवेशनपछि पार्टी एक तहमा परिपक्व भएको ठहरनेछ। महाधिवेशनमा 4,200 भन्दा धेरै प्रतिनिधि सहभागी हुने राष्ट्रपाले जनाएको छ। महाधिवेशन गर्न लागि प्रस्तावमा केन्द्रीय समितिमा 151 जना निर्वाचित हुने र 7 प्रदेश सभापति पदिन सदस्य हुने उल्लेख छ। महाधिवेशनमा 2 चरणको मतदान प्रक्रिया हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयन हुने र दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरू मध्येबाट पदाधिकारी निर्वाचित हुने राष्ट्रपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। उहाँका अनुसार मतदानका लागि 80 विद्युतीय मेसिन प्रयोग गरिनेछ र देश बाहिर रहेका राष्ट्रपाका प्रतिनिधिहरूले मोबाइल एपमा मतदान गर्न पाउनेछन्। भोलिदेखि चुनावको प्रक्रिया शुरू भएर पर्सि मतदान हुनेछ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि चुनावको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित तालिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। प्रारम्भिक नामावलीमा 4211 जना प्रतिनिधिको नाम छ। प्रतिनिधिहरूमाथि दावी विरोधको समय भोलि बिहान 9 बजेसम्मका लागि तोकिएको छ। प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन भोलि बिहान 10 बजे हुनेछ। भोलि दिउँसो 2 देखि 4 बजेसम्म उम्मेद्वारी दर्ताको समय छ भने भोलि राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ। असार 9

0: राष्ट्रपति अर्थात पर्सि बिहान 7 बजेदेखि 8:30 बजेसम्म मौन अवधि तोकिएको छ। पर्सि बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पार्टी सभापति र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान सम्पन्न भएको 2 घण्टापछि मतगणना शुरू गरी परिणाम सार्वजनिक गरिनेछ। आवश्यकता परेमा दोस्रो चरणको चुनाव सम्बन्धी थप कार्यतालिका पछि सार्वजनिक गर्ने आयोगले जनाएको छ। सरकारले वाणिज्य नीति कार्य योजना 2081 लागू गरेको छ। देशको बढ़दो व्यापार घाटा न्यूनीकरण गर्दै निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले नयाँ कदम चालेको हो। यही असार 4 गतेको मन्त्री स्तरीय निर्णयबाट स्वीकृत यो कार्ययोजनाले तीनै तहका सरकारको समन्वयमा देशको व्यापारिक संरचनामै व्यापक सुधार गर्ने लक्ष्य छ। व्यावसायिक वातावरण सुधार्न कार्ययोजनामा 162 विशेष क्रियाकलाप समेटिएका छन्। कार्ययोजनाले तुलनात्मक लाभ भएका स्वदेशी वस्तुको उत्पादन बढ़ाउनका साथै साना तथा मझौला उद्योगलाई विशेष आर्थिक सहुलियत दिने नीति लिएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रवर्धन गर्न देशभित्रै हरेक वर्ष अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरिनेछ। यस्तै व्यापारिक नाकाहरूमा अत्याधुनिक प्रयोगशाला, गोदाम र शीत भण्डार निर्माण गरी गैर भन्सार अवरोध हटाइने मन्त्रालयले जनाएको छ। ई कमर्स र डिजिटल भुक्तानीलाई सहज बनाएर हस्तकला र सफ्टवेयर जस्ता क्षेत्रको विश्वव्यापी पहुँच बढ़ाउने रणनीति पनि कार्ययोजनामा छ। स्वदेशी उत्पादनको खपत बढ़ाउन सरकारी निकायहरूमा कम्तीमा 20% नेपाली वस्तुको प्रयोग अनिवार्य गरिनेछ भने मेक इन नेपाल अभियानलाई तीव्र पारिनेछ। जलवायु परिवर्तनको जोखिम कम गर्न हरित व्यापार र न्यून कार्बन उत्सर्जन गर्ने उद्योगलाई विशेष प्राथमिकता प्रोत्साहन गर्ने नवीनतम योजना समेत यसमा समावेश छ। अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित मूल समारोह समितिले योग अभ्याससहित प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। समितिले त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा विशेष कार्यक्रम गरी दिवस मनाएको हो। कार्यक्रममा मुख्य सचिव सुमन राज अरियालले विद्यालय तहदेखि नै योग, ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठन पाठन पनि शुरू भइसकेको जानकारी गराउनुभयो। यस्तै पतञ्जलि योगपीठ नेपालले काठमाडौँको खुल्ला मञ्चमा विशेष कार्यक्रम गरी योग दिवस मनाएको छ। कार्यक्रममा हजारौंको संख्यामा योग अनुयायीहरू सहभागी थिए। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जून 21 तारीकका दिन विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइन्छ। यस वर्षको नारा स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने रहेको छ। संयुक्त राष्ट्रसंघको महासभाले 2014 गरेको निर्णय अनुसार 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। नेपालमा 2036 माघ 1 योग दिवस मनाउन शुरू भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू बाजुरामा बस दुर्घटना हुँदा 24 जना घाइते भएका छन् बिहान बुढीगंगा नगरपालिका वडा नम्बर 10 को रिठा बजार नजिकै पवन दूत यातायातको बस दुर्घटना भएको प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बसमा 35 जना यात्रु रहेकामा 24 जना घाइते भएका हुन् घाइते मध्ये 23 जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने 1 जनालाई अछामको बैलपाटा अस्पताल लगिएको छ बस ब्रेक फेल भएर दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ अब विदेशको खबर अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू H5N1 संक्रमण पुष्टि भएको छ यो सँगै बर्ड फ्लूको अत्यधिक संक्रामक भेरिएन्ट सबै महादेशमा पुगेको छ पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्रमा ब्राउन स्कुआ नामक प्रवासी चरामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ अस्ट्रेलियाकी कृषि मन्त्री जुली कोलिन्सका अनुसार एस्पेरेन्स शहर नजिक केप ले ग्रान्ड राष्ट्रिय निकुञ्जको समुद्र किनारमा त्यो चरामा संक्रमण देखिएको हो कृषि मन्त्री केलिन्सले एस्पेरेन्स समुद्री तटमा अत्यन्तै थकित अवस्थामा भेटिएको साउर्दन पेट्रोल नामक चरामा पनि बर्ड फ्लूको आशंका गरिएको छ यद्यपि अहिलेसम्म ठूलो संख्यामा चराहरू मरेका प्रमाण भने नभेटिएका उहाँले बताउनुभयो गएको वर्षको अक्टोबरमा अस्ट्रेलियाको दुर्गम क्षेत्र हर्ड म्याकडोनाल्ड टापुमा पनि बर्ड फ्लू देखिएको थियो तर ती टापुहरू दक्षिणी हिन्द महासागरमा रहेका छन् ठूलो आकारको समुद्री चरा ब्राउन स्कुआले मुख्यतया आर्कटिक क्षेत्रमा प्रजनन गर्ने गर्दछ प्रजनन अवधि सकिएपछि यो चरा खाना र उपयुक्त वातावरणको खोजीमा उत्तरतर्फका क्षेत्रमा बसाई सर्ने गर्छ अब खेल खबर फिफा विश्वकप फुटबलमा आज राति समूह एचका स्पेन र साउदी अरेबिया खेल्दैछन् यो खेल अमेरिकाको एटलान्टा रंगशालामा राति पाउने 10 बजे शुरू हुनेछ दुवै टोली पहिलो जितको खोजीमा छन् विश्व विजेता स्पेनले पहिलो खेलमा नवप्रवेशी के भर्डेसँग गोलरहित बराबरी खेलेको थियो यस्तै साउदीले उरुग्वेसँग 1-1 गोलको बराबरी खेलेको थियो फिफा वरियतामा स्पेन तेस्रो र साउदी 59 स्थानमा छन् विश्वकपमा राति पाउने 1 बजे समूह जीका बेल्जियम र इरान खेल्दैछन् यो खेल अमेरिकाको लस एन्जलसमा हुनेछ आफ्नो पहिलो खेलमा बेल्जियम टीमले इजिप्टसँग 1-1 र इरानले न्यूजील्याण्डसँग 2-2 गोलको बराबरी खेलेका थिए फिफा वरियतामा बेल्जियम 10 र इरान 22 स्थानमा छन् भोलि बिहान पाउने 4 बजे उरुग्वे र केप भर्डे खेल्दैछन् यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ फिफा वरियतामा उरुग्वे 18 र केप भर्डे 63 स्थानमा छन् विश्वकपमा बिहान पाउने 7 बजे समूह जीका न्यूजील्याण्ड र इजिप्ट खेल्दैछन् यो खेल क्यानाडाको बीसी प्लेस भ्यानकुभरमा हुनेछ फिफा वरियतामा न्यूजील्याण्ड 83 र इजिप्ट 28 स्थानमा छन् चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू स्थापनाको 4 वर्षमै अत्यधिक बहुमतका साथ सत्ताको नेतृत्व पाएको पार्टीको नीति र नेतृत्व परिष्कृत हुने विश्वास व्यापार घाटा कम गर्न सरकारको नयाँ रणनीति वाणिज्य नीति कार्ययोजना मार्फत स्वदेशी उत्पादन निर्यातमा जोड़ आज अन्तर्राष्ट्रिय योग दिवस स्वस्थ वृद्ध अवस्थाका लागि योग नाराका साथ मनाइयो अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि अब भाइरस सबै महादेशमा फैलियो र फिफा विश्वकपमा आज राति स्पेन र साउदी अरेबिया खेल्दै दुवै टोली पहिलो जितको खोजीमा
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग हजुरको रेट 102.1 MHz
6: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
7: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
8: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 047-521-158 98-54-041-575 98-41-96-069 98-64-14-17-88
7: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि
7: पौडी मात्र खेलेर के गर्नु खाने बस्ने को सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा।
8: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
7: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
8: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 5 96 0 47 5 90 453।
7: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्दर 7, खुर्कोट, सिन्धुली।
0: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
9: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफात मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 98 54 043 305, 048 45 305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
7: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड पोलिस्टर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
0: हजुर, रामेछाप मिर्सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
10: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03, रामेछाप मिर्सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
12: बानेश्वर क्याम्पस, शान्तिनगर, बानेश्वर, काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो।
0: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस, शान्तिनगर, बानेश्वर, काठमाडौँमा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
12: साइन्स फ्याकल्टीमा तराई, पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
0: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
12: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
0: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
12: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
0: थप जानकारीका लागि

0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आजभोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: घर बनाउनको को लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज
1: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0485403585 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर संजित मल्ल ठकुरी सम्पर्क नम्बर 9845853065 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
6: हे माता मेरो छोरालाई के रोग लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
7: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
6: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
7: त्यसो भए ध्यान दिएर सुन्ने
8: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा यूएसजी भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा
7: सुन्नु भए त
6: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे
3: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 0848040114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
9: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्चुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
10: सम्पर्क नम्बर 0845413 9863023422
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
13: हजुरको रेडियो 100

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

नमस्कार, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिङ्गालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.8 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको एप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने मूल नाराका साथ 12 विश्व योग दिवस आज रामेछापको मन्थलीमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ। जिल्ला स्तरीय योग दिवस मूल समारोह समिति रामेछापको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा प्रभात फेरी, प्रवचन र योगका विभिन्न नमूना अभ्यासहरूको प्रदर्शन गरी योग दिवस मनाइएको हो। योग दिवस मूल समारोह समितिका संयोजक एवं शिक्षा विकास तथा समय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजवेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम समापन गर्ने क्रममा उहाँले आफूले योगाभ्यासकै कारण जटिल रोगलाई फर्कन नदिएकोले योगको निकै महत्व रहेको बताउनु भएको छ। सो अवसरमा पतञ्जली योग समिति र जीवन विज्ञान जिल्ला समितिका सदस्यहरूले योगाभ्यासका विभिन्न आसनहरूको नमूना प्रदर्शन गर्नुभएको थियो। कार्यक्रमको अवसरमा बोल्दै शारीरिक र मानसिक तन्दुरुस्तीका लागि योग अत्यावश्यक भएकोले सबैले योगाभ्यासमा सहभागी हुन निमित्त प्रमुख जिल्ला अधिकारी एवं कार्यक्रमका प्रमुख अतिथि रामबहादुर केसीले बताउनुभयो। सिन्धुली गोलन्जर गाउँपालिकाले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै ग्रामीण समुदायलाई गुणस्तरीय उपचार उपलब्ध गराउने अभियानलाई तीव्रता दिएको छ। पालिकाले सञ्चालन गरेको मासिक एकीकृत स्वास्थ्य प्रवर्धन कार्यक्रम मार्फत हालसम्म 1,154 जना नागरिकले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन्। गाउँपालिका अध्यक्ष शंकर राज बरालका अनुसार प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा सेवाको उपयोगिता वृद्धि गर्ने उद्देश्यले 2083 साल वैशाख 21-26, जेठ 18-27 र असार 5 गते उक्त कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रम अन्तर्गत 121 जना महिलाको पाठीघरको मुख क्यान्सर परीक्षण गरिएको छ भने 71 जना गर्भवती महिलाको ग्रामीण अल्ट्रासाउण्ड मार्फत स्वास्थ्य जाँच गरिएको छ। परिवार नियोजन सेवातर्फ 14 जनाले इम्प्लान्ट सेवा लिएका छन्। त्यसै गरी 15 जना महिलामा आङ खस्ने समस्या पहिचान भएकोमा 6 जनालाई रिङ पेसरी लगाइएको छ भने 5 जनालाई थप उपचार तथा शल्यक्रियाका लागि सिफारिस गरिएको छ। 23 जनामा यौन जनसंक्रमणको समस्या देखिएकाले उनीहरूलाई थप उपचारका लागि रिफर गरिएको गाउँपालिकाले जनाएको छ। केही वर्ष अघिसम्म सामान्य स्वास्थ्य सेवा लिन पनि सदरमुकाम वा काठमाडौँ पुग्नुपर्ने बाध्यता रहेको गोलन्जरमा अहिले आधारभूत अस्पताल सञ्चालनमा आएपछि अधिकांश सेवा स्थानीय स्तरमै उपलब्ध हुन थालेका छन्। गोलन्जर आधारभूत अस्पतालबाट हाल 24 घण्टा आकस्मिक सेवा, चिकित्सक सेवा, ल्याब तथा एक्सरे सुविधा, फार्मेसी, एम्बुलेन्स सेवा तथा मातृ शिशु स्वास्थ्य सेवा प्रदान भइरहेको छ। अस्पतालको सेवा गोलन्जरका बासिन्दा मात्र नभई फिकर र सुनकोशी गाउँपालिकाका नागरिक तथा रामेछाप, उखलडुङ्गा र खोटाङका सीमावर्ती क्षेत्रका बासिन्दाले समेत

लिइरहेका छन्। अस्पतालका डाक्टर खगेन्द्र देवकोटाका अनुसार अस्पतालमा दैनिक 40-45 जना बिरामीले ओपीडी सेवा तथा 7-8 जनाले आकस्मिक कक्षबाट सेवा लिने गरेका छन्। ओखलढुङ्गाको चिसङगढी गाउँपालिकामा अविरल वर्षाका कारण आएको बाढ़ी र पहिरोले भौतिक संरचना तथा चौपायामा ठूलो क्षति पुर्याएको छ। शनिबार प्राणदेखि शुरू भएको वर्षाका कारण चिसङगढी गाउँपालिका वडा नम्बर 3 र 5 जोड्ने खानी खोलाको पक्की पुल बाढ़ीले आंशिक रूपमा बगाएको छ। यस्तै वडा नम्बर 1 र 2 को सिमानामा रहेको बाङ्गे खोलाको बाढ़ीले स्थानीय टीका भुजेल, मन नारायण श्रेष्ठ र मनबहादुर सार्कीको गोठ पूर्ण रूपमा बगाउँदा 1 भैँसी र 5 गोरू बेपत्ता भएका छन्। पहिरोका कारण रामकुमार राई र जनक बहादुर मगरको घरहरूमा आंशिक क्षति पुगेपछि उनीहरू परिवारसहित आफन्तकोमा विस्थापित भएका छन्। यसै गरी वडा नम्बर 5-6 स्थित गनाहा खोलामा आएको बाढ़ीले सुरेश नेपालीको गोठ बगाउँदा 1 भैँसी बेपत्ता भएको छ भने एउटा पहाड़ मृत फेला परेको छ। सबै घटनाहरूमा मानवीय क्षति भने भएको छैन। घटनाको जानकारी पाउन साथ प्रहरी चौकी खानी भन्ज्याङबाट प्रहरी नायक निरीक्षक खुद मुर्मू र प्रहरी चौकी सेर्नाबाट प्रहरी शाख निरीक्षक दुलीचन्द शाहको कमानमा प्रहरी टोली घटनास्थलमा खटिएर खोजतलास तथा क्षतिको थप विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। गाउँपालिका अध्यक्ष निशान्त शर्माका अनुसार चाँडै क्षतिको एकिन विवरण संकलन गरी राहतको व्यवस्था गरिने छ। र नेतृत्व तथा निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित ओखलढुङ्गामा अनुपम अभियान शुरू गरिएको छ। महिला नै पहिला भन्ने मूल नारासहित शुरू गरिएको अभियानले नीति निर्माणदेखि नेतृत्व तहसम्म महिलाको प्रभावकारी उपस्थिति बढ़ाउने लक्ष्य लिएको छ। अन्तरपुस्ता महिलावादी मंचको आयोजना तथा परिवर्तनशील महिला सामुदायिक संस्थाको समन्वयमा जिल्ला सदरमुकाममा आयोजित कोन सभा मार्फत अभियानको औपचारिक शुभारम्भ गरिएको हो। कार्यक्रममा सहभागीहरूले संविधानले सुनिश्चित गरेको समानता व्यवहारमा अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्ने चिन्ता व्यक्त गरेका छन्। कार्यक्रममा रीता थापाले संविधान लागू भएको करिब 1.5 दशक बितिसक्दा पनि महिलाको अर्थपूर्ण सहभागिता अपेक्षा अनुसार सशक्त हुन नसकेको बताउनु भएको छ। युवा संस्था तथा नागरिक आवाजकी संस्थापक समेत रहनुभएकी थापाले स्थानीय तहदेखि संघीय संसदसम्म महिलाको संख्या बढ़े पनि नीति निर्माण र निर्णय प्रक्रियामा उनीहरूको प्रभावकारी भूमिका अझै सुनिश्चित हुन नसकेको उल्लेख गर्नुभएको छ। अपरान्न 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यति जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ? हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: सम्पर्क नम्बर
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98178475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।
9: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
9: थप जानकारीको लागि सम्पर्क नम्बर 9869043230 9767625249
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह चार बजेको रामी साप खबरपछि करिब पाँच बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँग रहेर यो करिब 45 मिनटको समय सोहयात्रा गर्छौं भने तपाईँ यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई गीत साथ सुन्दै हुनुहुन्छ। साथै तपाईँले हामीलाई हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको या तमाकुस एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम कस्तो लाग्दैछ के लाग्दैछ तपाईँले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। आज आइतबारको बसाइ आज चाहिँ हामीले तपाईँकै रोजाईका मिठा रमाइला मन सुने पुराना लोक भाकाहरू सुन्छौं। तपाईँले 0840 40 00 26 सहभागिता जनाएर आफूलाई मनपर्ने भाका रोजाईमा पार्न सक्नुहुन्छ भने फेसबुक लाइभबाट यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई शेयर गर्न सक्नुहुन्छ। आफ्ना आफन्तजन साथी संगीलाई पनि तपाईँले कमेन्टहरू पठाएर सहभागिता जनाउन सक्नुहुनेछ। यो कार्यक्रम हप्ताको छ दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म र शनिबार एक दिन चाहिँ तपाईँले सुन्न पाउनुहुन्न। कार्यक्रममा विभिन्न प्रस्तुतिको साथमा तपाईँसँग रहेर सहयात्रा गर्छौं हामीले छ दिन चाहिँ। तपाईँले पनि मिठा मनसुने पुराना लोकभाकाहरू हरेक दिन सुन्दै आइराख्नु भएको छ। आज पनि सही क्रममा रहेर तपाईँको रोजाईका भाकाहरू बच्च फटाफट तपाईँले सहभागिता जनाउनुहोस् भन्न चाहन्छु भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सञ्जना कडगीले र कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथे ललिता हायु। तपाईँ फोन डायल गर्दै आउनुहोस्। यति बेला हामी रूमाल धोएको छु भन्ने एकदमै मिठो गीत रहेको छ राजु परियार अनि कृष्ण परियारको आवाजमा रहेको गीत राख्छौ। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: एकदमै निचान मनसुनिलो भागा थियो, रुमाल धोएको छु भन्ने बोलको भागा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौ। अब भने पालो तपाईँको रहेको छ, यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? रामेछापबाट के भन्नुभयो? यहाँको शुभ नाम फेरि भन्नुहोस् न।
1: मेरो शुभ नाम सुमी लामा।
0: सुमी लामा के छ, सुमीजीको खबर सुनाउनुहोस् न।
1: हजुर, मेरो के छ दिदी, अनि हजुरको कस्तो खा जानुभयो कि छैन दिदी हजुरले?
0: मेरो खबर एकदमै ठिक छ, राम्रै रमाइलो पनि छ भन्नुपर्छ। विशेष गरी मेरो खाजा पनि भइसकेको छ हाम्रो। सुमिजीको चाहिँ भयो कि बाँकी छ भन्नुहोस् न त?
1: मेरो त दिदी बाँकी नै छ भन्नुपर्छ है दिदी हजुर,
0: बाँकी नै छ। यतिखेरसम्म किन खानु भएन त नि?
1: हामी त यता लेकतिर आलु पो खाँदैछु भन्नुपर्छ है दिदी हजुर।
0: लेकतिर आलु खाँदै हुनुहुन्छ?
1: हजुर हजुर।
0: अब त्यता लेकतिरको आलु चाहिँ रामेछाप बजारमा कहिले आउँछ होला?
1: हजुर हजुर, आइहाल्छ नि दिदी,
0: आउँछ। मलाई ताजा ताजा आलुको तरकारी खानु मन लागेछ, सुमिजीले ल्याइदिनु हुन्छ कि?
1: हस् हजुर, ल्याइदिन्छु दिदी, म मन्थलीसम्म ल्याइदिन्छु नि दिदी हजुरलाई।
0: मन्थलीसम्म लिएर आउनुहुन्छ, कहिले आउनुहुन्छ हामीलाई भन्नुहोस् है।
1: हस् हजुर दिदी, दिदीलाई सम्पर्क गरेन नै आउला नि त।
0: ल, पक्कै पनि सम्पर्क बिना फेरिको कहाँ कसरी, अपरिचित मान्छे कार्यक्रममा मात्र चिनेर भएन, बाटोमा पैदल हिँड्दाखेरि पनि सवारी साधनमा यात्रा गर्दाखेरि पनि हामीले चिन्नु पर्यो नि फेरि, होइन? त्यही भएर जहाँ जाँदा जुनसुकै ठाउँमा यात्रा गर्दा, हिँड्दा होस्, यात्रा गर्दा होस्, अथवा सँगै बस्दा होस्, सँगै खाँदा होस्, परिचय हुनु पर्यो, होइन? ल, त्यही भएर यहाँले म यसरी आउँदैछु, म यस्तो मान्छे छु है भनेर यहाँले जानकारी दिनुभएपछि हामी पक्कै चिनेर मन्थलीसम्म आउने कोसिस गर्छौँ है। ल, अहिले चाहिँ अब भोक पनि लाग्यो होला, यहाँले बिहान दिउँसोदेखि आलु खनेको खनेकी गरिदिनु हुनुहुन्छ होला। कार्यक्रममा एउटा मिठो गीत रोज्नुहोस्, अर्थात रोजिसक्नु भयो कि के छ? ल, खैरिनीमा गीत भन्ने बोलको गीत हामी कार्यक्रममा राख्छौँ, यहाँले आफ्नो साथीहरूलाई सम्झन सक्नुहुन्छ।
1: सर्वप्रथम मेरो भाउजू रहनु भएको छ विनिता तामाङको लागि, अनि त्यसै गरी एन्जेल एन्ड तामाङ उता धनकुटाबाट सुन्दै हुनुहुन्छ होला उहाँको लागि, अनि मेरो दिदी हुनुहुन्छ सुस्मिता तामाङको लागि, सुनिरहनु तामाङको लागि, शान्ति तामाङको लागि, अनि मेरो घर फ्यामिली सबैको लागि भन्दै सुनिन्छ है दिदी हजुर।
0: हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सुमी लामाजी हुनुहुन्थ्यो, हो उहाँले एकदम मिठो गीत रोजमा पार्नु भएको छ, खैरिनीमा गीत भन्ने बोलको गीत रोज्नु भएको छ। सो गीतलाई समर्थन जनाउन अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो,
2: नमस्कार हजुर।
0: नमस्कार हजुर, नमस्कार। यो आवाज कता टाढै देखियो कि त्यही नजिकै देखियो?
2: टाढा नजिक धरानदेखि हजुर,
0: पृथक जी।
2: हजुर हजुर,
0: पक्कै पनि नामै फरक छ, त्यही भएर हाम्रो पृथकजीको आवाज पनि अरूभन्दा अलिक पृथक नै छ।
2: ए हजुर, आवाजमा पृथक हजुरले भनिदिनु भए खुसी लाग्यो हजुर।
0: होइन,
2: मिल्दो जुल्दो छ कोही कोहीसँग भन्ने पनि गर्नुहुन्थ्यो।
0: होइन, अलिकति पृथक नै छ किनकि फरक छ अन्य साथीहरूको भन्दा, जस्तो कि हामीले चिनिरहेका हामीले बोलिरहेका साथी सङ्गीहरूको भन्दा केही फरक नै छ हाम्रो पृथकजीको आवाज। अनि के छ, खाजा खानुभयो कि बाँकी छ?
2: हजुर, खाजा मेरो भइसक्यो हजुर, अघि नै यसो आज पनि यसो किनमेलबाट फर्किँदै गरेको, सँगै खाजा खाएर घरतिर उकालो लागिँदैछ हजुर, बाटोतिर त्यतिखेर।
0: बाटो कतिको उकालो छ? धेरै उकालो छ कि ठिक ठिकै उकालो छ?
2: यतिको बाटो ठिकै हजुर, हाम्रोतिर अब आधा घन्टा जति हिँड्नुपर्छ होइन, एकदम राम्रो कसरत पनि हुन्छ, बाटो ठिकै छ, खासै उकालो चाहिँ भन्न मिल्दैन होला सायद।
0: जस्तो कि यहाँले म उकालो हिँड्दैछु भन्नु भयो होइन, धरानबाट तपाईँको गाउँ बस्तीसम्मको चाहिँ कुनै पनि गाडीहरू जाँदैन त्यता, बाटो गएको छ कि छैन, के छ, हिँड्दैछु भन्नुभयो?
2: हजुर बाटो पनि छ हजुर छन् कि अब हाम्रो कृषि सडक छ तर अब अहिले यो बर्खाको अवस्थामा पानी झरीले एकदम भत्किरहने समस्या छ हजुर अहिले पनि भत्किएर बाटोहरू लगभग बन्द बन्द जस्तै नै छ दुःख सुख हल्का चल्न चाहिँ चलिरहेको छ यता मेरो गाउँतिर जाने बाटो चाहिँ अहिले बन्द छ हजुर
0: त्यही भएर हिँड्नु पर्यो
2: हजुर हजुर
0: ल ठिकै
2: छ हजुर अब अलि यो हाम्रो गाउँतिर जाने चाहिँ अब के भन्छ अलि रिजर्भमा जानुपर्ने हुन्छ अलिक बढी खर्चको खर्च पनि हुने अनि त्यो खर्च चाहिँ यसो बचाएर खाँदै हिँड्ने खाजा खाँदै हिँड्नेतिर चाहिँ मेरो सोच जान्छ क्या हजुर त्यही भएर पनि
0: हिँडेर नै ल आफ्नो शरीरलाई पनि एक्सर्साइज हुने अब विशेष गरी अलि अब सहरभन्दा अलि भित्रको बस्तीमा जानलाई पक्कै हाम्रो आर्थिक अवस्थाले भ्याउँदैन अब आफूलाई चाहिएको सामान किन्न कहिले काहीँ हरेक दिन पनि हिँड्नुपर्ने हुन्छ होइन कहिले काहीँ हप्ताको दुई दिन तीन दिन पनि हिँड्नुपर्ने हुन्छ यस्तो अवस्थामा त गाडी भाडाको लागि मात्रै हामीले आर्थिक बजेट त छुट्याउन सकिँदैन त्यही हुँदाखेरि पक्कै पनि यहाँले आफ्नो शरीरको लागि पनि हिँड्नुभयो अब सकेसम्म गाउँ घरमा बसिरहेर हिँडिरहनेलाई चाहिँ सहज नै हुन्छ तर त्यति धेरै नहिँड्नेहरूलाई त अलिक गाह्रो पनि हुन्छ अब एक घन्टा आधा घन्टा हिँड्नु भने नि धेरै लामो समय हो नि होइन र ठिक छ अब आफूले चाहिँ अब सकेसम्म यहाँले अब गाडी पनि चढ्नुहुन्न भन्ने कुरा गर्नुभयो ठिकै छ आफ्नो ठाउँ अनुसार
2: कुनै बेला हजुर आकस्मिक परिहाल्यो भने चढ्नु पर्ने पनि हुन्छ अब सधैँभरि त भनिहाल्यो सम्भव पनि हुँदैन हजुर
0: पक्कै पनि अब रिजर्भ नै गर्नुपर्छ भनेपछि त अब एक दुई सयले पनि अब रिजर्भ हुँदैन त्यो हुँदाखेरि त अलिकति बजेट नै चाहिन्छ ठिकै छ समस्या छ समस्याका बावजुद पनि जीविकोपार्जन गर्नुपर्छ चल्नुपर्छ चलाउनुपर्छ होइन त पृथकजी
2: हजुर हजुर
0: एकदमै ल ठिक छ रमाइलो मिठो कुराकानी भयो सुख दुःखको कुरा त छ अब सुख दुःखका कुराहरू गर्यो भने समयले पनि नेटो काटेको पत्तो पाइँदैन पृथकजी
2: फेरि
0: पक्कै पनि अब फेरि यस्तो कहिले काहीँ चाहिँ आफ्नो मनमा लागेको सुख दुःखका कुरा अन्य साथीलाई सुनायो भने चाहिँ मन पनि हलुङ्गो हुन्छ कि फेरि
2: हजुर हजुर फाइदा पनि हुन्छ अब फेरि यस्तो पनि लाग्छ हजुर मलाई जब यसो यो रेडियोको मार्फत होइन सञ्चार माध्यममा चाहिँ फेरि खुलस्त भएर बोलौँ या नमरौ भन्ने पनि हुन्छ घरी घरी
0: यस्तो हो पृथकजी खुलेर बोल्न मिल्ने कुरा त हामी खुलेरै बोल्छौँ नि अब सबै कुरा पो भन्न नमिल्ला होइन त्यही भएर खुलेर आफ्नो मनले चाहेको छ भने खुलेर बोल्दा खास फरक पर्दैन है त ल रमाइलो मिठो सुख दुःखको कुरा पनि भयो सुनाउनु भयो दुःखको कुरा पनि सुनाउनु भएको छ सुखको कुरा पनि सुन्न पाइन्छ खुसी लाग्यो कार्यक्रममा हाम्रो सुनिजीले खैरिनीमा गीत भन्ने बोलको गीत रोज्नु भएको छ यहाँले चाहिँ आफ्नो साथीहरूलाई सम्झनुहोस् न
2: हुन्छ हजुर अब बस्ने गीत मार्फत सम्झिनु पर्दा पुष्प चामलिङ राजताले मगर अमिमार हर्कुल रोशनी राई अनिता शमशेर लिम्बू सुनिल लिम्बू गगन तेरकमे दिलसा राई उत्तम एकान्त प्रेमी श्रेष्ठ मामा रोशन फुलाङ इतराम चौधरी शेखर प्रसाद श्रेष्ठ लगायत सम्पूर्ण मित्रहरू हजुरको रेडियो सुनेर उकाली ओह्राली सुनेर बस्ने सम्पूर्ण साथीहरूमा मिठो सम्झना भन्दै बिदा भयो हजुर नमस्कार
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धरानदेखि पृथकजी हुनुहुन्थ्यो उहाँसँग रमाइलो मिठो कुराको साथमा छुटेर गइसक्नु भएको छ यति बेला भगवान भण्डारी अनि बिमा कुमारी धुरा साथीहरूको आवाज रहेको छ यो गीत कार्यक्रममा राख्छौ त्यसपछि हामी अर्को साथीको रोजाईको मिठो गीत लिएर फेरि आउनेछौ।

0: कार्यक्रममा राख्यौं एकदमै छ रमाइलो गीत रहेको थियो खैरेनीमा गीत भन्ने पुलको गीत चाहिँ हाम्रो सुमीजीले रोज्नु भएको थियो। सोही गीतमा हामीले पृथकजीलाई पनि समर्थन जनाएका थियौं। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो नमस्कार
0: नमस्कार हजुर नमस्कार, कार्की को बोल्दै हुनुहुन्छ? विनिता भन्नुभयो कार्यक्रम सुनिरहँदा विनिताजीलाई कस्तो लाग्दैछ? केही भन्न मन छ कार्यक्रमको विषयमा? छैन भनेपछि मजाले सुन्दै हुनुहुन्छ, रमाइलो पनि लाग्दैछ। ल मलाई पनि विनिताजी आइदिनु भयो, विनिताजीको यो आवाज सुन्नु पायो खुसी लाग्दैछ। लाग्छ नि त कस्तो कहिलेकाहीँ चाहिँ सधैँभरि आइराख्ने साथीहरू नआउँदाखेरि चाहिँ कहाँ जानुभयो होला, कहाँ जानुभयो होला, किन नआउनु भएको होला, कि हामीलाई माया मार्नु भयो भने जस्तो लाग्छ कि विनिताजी? ल यहाँहरूले नै सम्झिराख्नु भएको छ, हामीले पनि हरेक पल हरेक समय सम्झिरहेका हुन्छौँ। है त खाजा खानुभयो अथवा बाँकी नै छ?
1: मेरो खाजा बाँकी नै छ भन्नुभयो।
0: मैले पनि खाइसके, हामी तिनैजना बसेर मजाले खाजा खायौँ। त्यसपछि हेर्नुहोस् तपाईँहरूको आवाज सुन्नको लागि यहाँ दौडधुप गर्दै आएको छौँ हामी त। अब तपाईँहरूलाई पनि गीत सङ्गीत सुन्नु पर्यो, सुनाउनु पर्यो, तपाईँहरूको बस्तीतिर के हुँदैछ कसो हुँदैछ भनेर हामीले पनि थाहा पाउनु पर्यो। हामीले मात्रै थाहा नपाएर अन्य रेडियो सुन्ने साथीहरूले पनि थाहा पाउनु पर्यो। हिजो आज बर्खायामको समय छ, पानी परेको छ कि छैन, के छ कस्तो छ, हिजो आज कामको व्यस्तता के छ, अन्य साथीहरूलाई पनि त सुनाउनु पर्यो नि, होइन र? त्यही भएर दौडिँदै दौडिँदै आएको, हेर्नुहोस् न। अरू केही भन्न चाहनुहुन्छ? ल ल मात्रै भन्नुहुन्छ कि त्योभन्दा बाहेक अरू पनि भन्नुहुन्छ? मेरो लागि केही पनि छैन, मेरो लागि केही छैन भन्नलाई। ल ठिकै छ त्यसो भए, मिठो हाँसिदिनु भयो, मेरो लागि हाँसु नै सबैभन्दा महत्वपूर्ण छ, किनकि आएर हाँसिदिनुहुन्छ मेरो लागि, नखाए पनि खाए जति नै अगाए जस्तै हुन्छ। है त
1: विनिताजी
0: आउनु सधैँभरि चाहिँ गरी हाँस्नुहोस्, तपाईँले केही नबोले पनि हाँस्नु मात्रै भयो भने मलाई पुग्छ। ल आज चाहिँ कुन चाहिँ गीत सुन्न मन छ त?
1: मलाई चाहिँ पुरानो भाका हिमाल सेतै छ भन्ने भाका राखिदिनु न सर।
0: ल हिजो आज हिमाल कतिको सेतै देख्नुहुन्छ? हिजो आज हिमाल सेतो सधैँ देख्नुहुन्छ? अलिअलि मात्रै देख्नुहुन्छ? ल ठिकै छ, हिमालमा जान कतिको रहर छ?
1: धेरै रहर छन् दिदी हजुर, खै जानै पाएन।
0: तपाईँहरूमा मिलेर जानुपर्छ, यसो समय मिलाउनुहोस्, कोसिस गरौँ है त। ल यहाँले रोज्नु भयो मिठो गीत, साथीहरूलाई सम्झनुहोस् न। हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो विनिता थामेजी, रामेछापदेखि हुनुहुन्थ्यो। उहाँले हिमाल छेत्री छ भने बोलको गीत रोज्नु भएको छ, विमल राजा छेत्री विष्णु माझीको आवाजमा रहेको गीत छ। यो गीत कार्यक्रममा एकैछिनमा बस्छु, अर्को पनि साथीलाई हामी समर्थन जनाउँछौ। यति बेला साथी आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो
2: हजुर नमस्कार दिदी।
0: नमस्कार हजुर, यो आवाज त सुनेकै हो त है?
2: हो नि दिदी सुनेकै।
0: सुन्न त मैले सुने तर बिर्सेँ। सपनाजी हुनुहुन्छ?
2: होइन नि दिदी, यस्तो तपाईँ पनि मेरो काम अगाडि भन्नुपर्छ है।
0: मेनु गाजे अनि मैले भने नि कि त हाम्रो पृथकजीको जस्तो आवाज कि पृथक फरक हुनुभयो सबै साथीको आवाज एउटै भएपछि चिन्न गाह्रो हुने रहेछ कि अनि के छ खबर तपाईँको मेरो पनि एकदमै ठिक छ राम्रो छ रमाइलो छ घमाइलो पनि छ दिउँसो घाम लागेको थियो यति बेला घाम चाहिँ अलिक छैन मौसम शीतलै छ भन्नुपर्छ है
2: हजुर अनि हजुरले खाजा खानुभयो
0: कार्यक्रम सुन्नु भएको थियो कि थिएन
2: मैले त खाएन नि दिदीलाई त बहिनीले कल लगाइदिनु भएको त्यही भएर मात्रै बोलेको
0: ए त्यस्तो पनि हुन्छ है
2: होइन कि दिदी म अलिक काममा बिजी थिएँ त्यही भएर बहिनीले कल लगाइदिन्छु भन्नुभयो त्यही भएर
0: हेर्दा ठिक छ मैले अघि नै योभन्दा अगाडिको साथीसँग चाहिँ खाजा खाइसकेको छु भनेको थिएँ त्यही भएर यहाँको लागि चाहिँ म दोहोऱ्याउँदिनँ है भन्न खोजेको थिएँ अब कार्यक्रम सुन्नु भएन छ त्यही भएर मैले फेरि पनि त्यही शब्द दोहोऱ्याएँ ठिकै छ मैले खाइसकेँ अब यहाँको बाँकी नै छ भन्नुभयो ल एकैछिनमा खानुहोस् हामीलाई अब सुन्न पाउनु भएन ठिकै छ कार्य व्यस्तता हुनुहुन्छ कार्य व्यस्त रहेर पनि फोन लागेर तपाईँ यहाँसँग हामीसँग बोल्न आइदिनु भयो यहाँसम्म हजुरको रेडियोसम्म आइपुग्नु भएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु ल अब मलाई धन्यवाद भन्नुभन्दा पनि यहाँको लागि विशेष धन्यवाद छ किनकि तपाईँको व्यस्त समयलाई पनि मिलाएर हामीसँग बोलिदिनु भयो नि त त्यसको लागि चाहिँ फेरि पनि यहाँलाई धन्यवाद व्यक्त गर्छु है त ल कार्यक्रममा हाम्रो विनिताजीले हिमाल सिटी छ भन्ने बोलको गीत रोज्नु भएको छ साथीहरूलाई सम्झनुहोस् न
2: सम्झनु भन्दा अगाडि मेरो प्यारी भन्दा प्यारी मिठो हुनुहुन्छ करिना खड्काले हजुर नमस्ते नमस्कार भन्दै हुनुहुन्छ है
0: ल करिनाजीलाई मेरो तर्फबाट पनि नमस्ते नमस्कार हृदयदेखि नै छ भनिदिनुहोस् है त
2: हुन्छ सुनिरहनु भएको छ सुरुमा त हजुरको लागि अनि टेक्निकल मित्रको लागि विशेष त घर फ्यामिली बाबा मम्मीको लागि धेरै सम्झना बहिनी मेरो मनिका मगर मनिक मगरको लागि अनि मलाई फोन लगाएर साथी भयो प्यारी मुटु करिना खड्कालाई धेरै सम्झना अनि मिसु पनि भन्न चाहन्छु अनि दादा कृष्ण मगर लगायत कार्यक्रम सुनेर बस्नुभएको सम्पूर्णलाई भन्छु नमस्कार
0: हस्त नमस्ते उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला हिमाल सेती छ विमल राजा छेत्री विष्णु महाजुका आवाजमा रहेको गीत राख्छौ त्यसपछि हामी फेरि आउनेछौ

0: कार्यक्रममा राख्यौं एकदमै मिठो गीत। हाम्रो विनिता आचार्यले रोज्नु भएको थियो हिमाल से दिशा भन्ने बोलको गीत। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: हेलो, नमस्ते। नमस्कार दिदी।
0: नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म आयुषा पुलिस बनाइबाट।
0: आयुषाजीको खबर के छ? एकदमै ठिकै छ भन्नुपर्छ। हिजो आज यति हुनुहुन्छ?
1: हजुर, म गाउँमै छु।
0: कहिले आउनुभयो गाउँ?
1: 21 गते आएको।
0: अब कहिले जानुहुन्छ बजारतिर सहरतिर?
1: अब सहरतिर गाउँको काम सकेपछि।
0: भनेपछि असारे दबदबेलोमा धान रोपेर मात्रै फर्कनुहुन्छ?
1: हजुर।
0: धान रोप्नकै लागि आउनुभयो गाउँ?
1: हजुर, कोदो धान रोप्नको लागि आएको।
0: के हामीलाई सम्झना आउनु भयो कि जस्तो पो लागेको थियो, धान रोपाइमा पो भन्नुभयो त हाम्रो आयुषाजीले त।
1: हजुरहरूलाई नि सम्झिँदैछु त।
0: खोइ त, सहरमा बसेपछि हामीलाई बिर्सनु हुँदो रहेछ।
1: कहाँ बिर्सिनु, यहाँ सम्झिरहेछु नि। अब कल को लाग्दैन
0: आज? फेरि कसरी लाग्यो कल लाग्दैन भन्ने? मान्छेको फोन कसरी लाग्यो? म आश्चर्यमा पर्दैछु।
1: अब घरमा चाहिँ रेडियो सुन्न पाइन्छ अनि त्यही भएर लाग्छ। अब फेसबुक लाइभमा चाहिँ अब अलिक छिटो हुँदो रहेछ, ढिलो हुँदो रहेछ, अनि कलै नलाग्यो के दिदी।
0: भनेपछि फोन लाउन नै रेडियो सुन्नु पर्ने रहेछ।
1: हजुर,
0: ठिकै छ। अब घरमा गाउँमा आएर रेडियो सुन्नु भयो, त्यसपछि फोन लागेको थियो। यहाँले फेसबुक लाइभबाट कार्यक्रम सुन्नु भयो, फोन लागेन।
1: हजुर,
0: त्यस्तो पनि हुन्छ र आयुषाजी?
1: हुँदो रहेछ। अब बिजी हुन्छ, वेटिङ कलमा। अब यस्तै हुन्छ, के गर्नु, समय नि समयले पर्खिँदैन रहेछ कि।
0: समयले नपर्खेकै हो, बगिया खोला नफर्केकै हो त। कहिले कहीँ त बगिया खोला पनि 12 वर्ष पुगेपछि फर्किन्छ अरे नि त। आयुषाजीको आज 12 वर्ष पुगिसक्यो अरे, त्यसपछि खोला फर्किया जस्तो फोन लाग्यो त फेरि।
1: अँ, आज त फेरि 2 बजेकोमा नि लागिरहेको थियो, अहिले 4 बजेकोमा नि लाग्यो कि मेरो चाहिँ।
0: त्यही त, अहिले पनि मैले आवाज सुन्दैछु आयुषाजीको, अहिले पनि लाग्यो होला। ठिक छ, कहिले काहीँ यस्तै हो। अब अनि बजारतिर बसेपछि वातावरण हावापानी फरक छ, त्यो भएर पनि सम्झिँदैन होइन?
1: हजुर,
0: ल ठिक छ। अब त्यो हावापानीलाई पनि केही फरक पार्दैन, त्यो हावापानीले पनि हामीलाई चाहिँ सम्झने गर्नुहोस् सहरमा भयो भने है।
1: ए हुन्छ, अब सम्झिहाल्छौँ नि।
0: ल, यहाँ हुन्जेल मात्रै हो त होला नि,
1: होइन? काठमाडौँ गएर नि सम्झिन्छ।
0: सम्झिन्छौ भन्नुहुन्छ, धेरै साथी हुनुहुन्छ सँगै?
1: छ, हामी 8-9 जना।
0: के धान रोपाईमा हो कि मकै भाँच्दै हो कि कोदो रोप्दै हुनुहुन्छ? ल, मजाले कोदो रोप्दै हुनुहुन्छ पक्कै पनि। अब कार्य व्यस्त हुनुहुन्छ, हामीलाई सम्झनु भयो। सबैजना साथीलाई मेरो तर्फबाट नमस्कार सुनाइदिनुहोस् है त।
1: नमस्ते, नमस्कार भन्दै हुनुहुन्छ है।
0: ल, सबैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गरे, आफ्नो काम गर्दै हुनुहुन्छ। ठिकै छ, म कार्यक्रमतर्फ लाग्छ। आज कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: मलाई चाहिँ धिरहेल डाँडो कटेपछि धिरहेल डाँडो भने सरुकेसी र पचौला गाईको गीत बजाइदिन न।
0: धुरीखेल डाँडा, धुरीखेल कचेपछि कि के भन्नुभयो?
1: कटेपछि धिरहेल डाँडो,
0: कटेपछि धुलीखेल डाँडो।
1: हजुर,
0: ल हुन्छ, गीत बज्छ कार्यक्रममा, साथीहरूलाई सम्झनुहोस् न।
1: धेरै पछि समय पछि दिदी हजुरसँग बोल्न पाएको छु। दिदी हजुरको लागि, टेन्सनमा हुनुहुने दिदीको लागि, अनि रेडियो हजुरको रेडियो हो युनिटको लागि, अनि जतिले पनि मलाई आयुषापुरी भनेर चिन्नुहुन्छ, माया गर्नुहुन्छ, घिना गर्नुहुन्छ, सम्पूर्णको लागि भन्दै छुटिन्छु। नमस्ते, नमस्कार दिदी।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो आयुषापुरीजी, उहाँले काटेपछि धुलीखेल डाँडा भन्ने बोलको गीत रोजाइमा पारेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। सोही गीतमा अर्को साथीलाई छोटो मिठोमा हामी कुरा गर्छौं, सम्पर्कमा लिन्छौं, त्यसपछि चाहिँ कार्यक्रमबाट नै विदा माग्ने बेला भइसकेको छ। यति बेला अर्को साथी भन्दा नि आजको कार्यक्रमको लागि चाहिँ अन्तिम साथी सम्पर्कमा आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो, कोही साथी हुनुहुन्थ्यो? ठिकै छ, जो साथी हुनुहुन्छ सम्पर्कमा हुनुहुन्छ। हेलो,
2: किसानलाई बारले सतायो खेतमा।

0: जोरले नमस्कार।
1: जोरले नमस्कार हजुर, के छ खबर?
0: एकदम बेहाल छ।
1: किन? बाँदरले चाहिँ हाम्रो जानुकाजीलाई धेरै दुःख दिइरहेको हो कि जस्तो छ, खालि बाँदरले दुःख दिएको गुनासो खालको दुःख खालको गीत गाउनुहुन्छ हाम्रो जानुकाजीले। यति बेला खेततिरै हुनुहुन्छ कि घरतिर हुनुहुन्छ? त
0: बाँदर हेर्दा हेर्दै खा मकै भातेर गयो, अनि पारिपट्टि टिङ्गेल्दैछ, खाँदैछ, कोही कोही टिङ्गेल्दैछ, हजारैवटा आएछ, हजारैवटा।
1: अनि जानुकाजी,
0: हजुर,
1: खेतको मकै भाँचेर सखा पारेर पारी पाखा डाँडामा बाँदर तर्लुङ तर्लुङ झुन्दै नाच्दै बस्दैछ, त्यो हेर्दै गीत गाउनु भयो जस्तो छ।
0: त्यो हेर्दै गीत गाऊ अनि लेन्द्रेङ डाँडाको मुनि बाँदरको रुखमा तेन्द्रेङ तेन्द्रेङ झुन्ने।
1: त्यो लेन्द्रिङ डाँडा नाम भएर पनि बाँदरहरू तेन्द्रिङ तेन्द्रिङ झुन्नेका हुन् कि क्या
0: जस्तै लाग्छ मलाई।
1: त्यसको त्यो डाँडाको नाम त्यसो भए परिवर्तन गर्नु भयो भने पर्ने जस्तो छ, किनकि लेन्द्रिङ डाँडा राखेर बाँदरहरू तेन्द्रिङ भएर झुन्ने भने त्यो डाँडाको नामै परिवर्तन गर्नु पर्ने हो नि त जानुकाजी।
0: हजुर, डाँडाको नाम पनि परिवर्तन गर्नुपर्ने भयो, खेतबारीमा ब्रालीहरूको नि परिवर्तन गर्नुपर्ने भयो, अनि त्यसपछि सरकार के अरे सरकारहरू बाँदर छोड्ने त्यही गाउँमा, हामी त्यही सहरमा, नत्र हामी नहरमा, सरकार त्यही सहरमा हुने भयो।
1: अब यसो गरौँ त जानुकाजी, केही छैन, सहरमा अब नहर र सहरको कुरा पनि आयो होइन गर्नुभयो यहाँले। अब हामीलाई चाहिँ बाँदरले धेरै दुःख दियो भने हामीले सकिन्छ भने बरु सहरतिरै जाउँ के छ र? अब गाउँघरमा बाँदरले दुःख दिन्छ, आफूले दुःख गरेको बाली खान पाइँदैन भने कि त अब बाँदरबाट चाहिँ आफूले अन्न बाली बचाउनु छ अर्थात घरभित्र भित्राउनु छ भने त्यसको लागि सरकारसँग चाहिँ के आग्रह गर्न चाहनुहुन्छ?
0: मलाई त यी चाहिँ जनता जनता मार्नु पर्यो कि बाँदर चाहिँ मार्नु पर्यो भन्ने चाहन्छु। आग्रह त मेरो त्यही हो।
1: जानुकाजीले के भन्नु फेरि भयो आग्रह, फेरि एकचोटि सुन न, मैले यहाँ अलिकति डिस्टर्ब आयो, आवाज बुझिन।
0: ए कि जनता के अरे सरकारहरूले कि जनतालाई चुनावमा भोट माग्न आउँदा जस्तै गरेर प्यार राख्नु पर्यो कि त कि जनता मार्नु पर्यो कि त बाँदर मार्यो भने क्या?
1: भनेपछि यहाँको माग भनेको दुईटामा एउटा हुनु पर्यो।
0: हजुर,
1: ल अब माग्दाखेरि त बाँदरलाई नै केही गर्नुपर्ने त माग्नुहुन्छ होला नि त, अब भोट भने त मान्छे भने त बाँच्नु पर्यो होइन? त्यो हुँदाखेरि ठिक छ, यहाँले पनि अब आफ्नो सम्बन्धित निकाय नजिकै कोही हुनुहुन्छ नि त, अब जस्तो कि पालिकाहरू हुनुहुन्छ होइन, त्यहाँ गएर पनि यहाँले यसको लागि चाहिँ के गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ यहाँले राख्नु होला है।
0: पालिकाहरूले केही सुन्दै सुन्नुहुन्न, चुनावको बेला हात जोड्दै आउनुहुन्छ, दशौँलाई जोडेर अहिले चाहिँ हामीलाई छोडेर कता हो कता।
1: जसरी उहाँहरूले चुनावको बेलामा दशमलाई जोडेर आउनुहुन्छ, त्यसै गरी दशमलाई जोडेर दशमलाई कहिले पनि नछुटिने गरी जोडिराख्नुहोस् न, एक दिन त अवश्य होला नि त जानकारी।
0: अनि त्यस्तै हालत पालिकाको, अनि त्यही भएर
1: स्थानीय सरकारहरू छ केही गर्नुहुन्छ होला त्यसको लागि, केही निकायहरू होइन उहाँहरूले चाहिँ केही न केही उपायहरू चाहिँ अवलम्बन गर्नुहुन्छ नि त, उहाँहरूको उपाय अनुसार हामीले पनि केही गर्न सकिन्छ कि भन्ने चाहिँ हो है त जानकाजी।
0: हजुर हजुर, अब यस्तो सिरियसली रूपमा भन्दाखेरि त अब बाले अलिक नाच नगर्ने नहाने चिज लगाइन्थ्यो, त्यसरी अब मलाई बाँदरले नहाने चिज नाच नगर्ने चिज लाउन चाहिँ आउँछ आइडिया छ, तर सिँचाइ नै होइन, सिँचाइको लागि सरकारले पालिकाले हेर्दै हेर्दैन हामीलाई, जुन हेर्नुपर्नेलाई हामी कुलो माथि छौँ, कुलो मुनिलाई भएर के गर्नु।
1: ल ठिकै छ, अब त्यसो भए त्यही माग पनि राख्नुहोस् न त, यहाँले जे भन्नुभयो त्यही मागहरू राख्नुहोस्, के भन्नुहुन्छ उहाँहरूको प्रतिक्रिया नै केही न केही त आउला नि त होइन?
0: सुन्नुहुन्न, मैले भनेको त हुने कुरा राखेको नसुनेको, अनि मैले त्यही भएर मिडिया मार्फत भनेको, फेसबुकतिर नि सोध्नु पर्ला।
1: ल ठिक छ, अब यहाँले रेडियो मार्फत आफ्नो गुनासो राख्नुभयो, यदि सुन्दै हुनुहुन्छ र सुन्ने साथीहरूले उहाँहरू सम्बन्धित निकायसम्म यो खबर पुर्याउनुहुन्छ भन्ने चाहिँ आशा पनि लाग्यो है त भन्दै म कार्यक्रमको अन्त्यतिर पनि आइसके जानुका चाहिँ कुराकानी धेरै छ अब तपाईँको समस्या गुनासाहरू पनि धेरै छन् अब यहीकै मात्रै यहाँ मात्रै जानकारी छोडेर पनि सायद त्यो असम्भव होला अब नजिकै हुनुहुन्छ मेरो विचारमा अब जानुहोस् केही कुराहरू राख्नुहोस् आफ्नो गुनासो दुःखहरू केही फोक्नुहोस् केही न केही त तपाईँको लागि राहत हुन्छ होला भन्ने आशा गर्दै एउटा मिठो गीत बज्छ भन्दा नि धुलीखेल डाँडा कटेसी भन्ने बोलको गीत चाहिँ हाम्रो आयोजकले रोज्नु भएको छ साथीहरूलाई सम्झनुहोस् यो तपाईँको समस्याका कुरा हामी भोलिका दिनमा फेरि गर्छौँ है त
0: हुन्छ सर्वप्रथम तपाईँको लागि र हजुरको रेडियो होल युनिटलाई अनि त्यसपछि हजुरको रेडियो सुनेर कार्यक्रमलाई माया गरेर सुन्ने सम्पूर्णलाई र यहाँनिर मेरो नानीहरूको छ के अरे माया ग्रीष्मा उनीहरूलाई पनि भन्छु र मेरो घर परिवार माइ परिवार माउली परिवार सम्पूर्ण र म जानका मगर भनेर चिन्नुहुने सम्पूर्णलाई भन्दैछु तिमी अस्ति नमस्ते
1: हुस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो जानका मगर जे सेन्दरीदी नागाजोलीबाट हुनुहुन्थ्यो अब चाहिँ फोन नदिने किनकि समय 5 मिनट मात्र बाँकी छ छोटोमा तपाईँको कमेन्टहरू वाचन गर्छु सौरभ केसीजीले सुन्दैछु भारतको गुजरातबाट भन्दै हुनुहुन्छ देवेन किशोर अन्जानजीले पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी बाबुराम मगरजीले पनि रियाददेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ कार्यक्रमला उनेम लिम्बुजीले पनि पाप्लेजुङ घर भई हाल चाहिँ कुवेतबाट भन्नुभएको छ सुमित यात्रा सुनार किराजीले पनि रामेश्वर देउराले घर भई हाल काठमाडौँबाट सुन्दैछु भन्दै हुनुहुन्छ सत्यकला ईशाहाराजीले पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ ऋषभ भाइले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ आयुषा पुरीजीले पनि कार्यक्रम सुन्दैछु है यता पुराना गाउँ सिम्लेबाट भन्दै हुनुहुन्छ त्यसै गरी विनोद बरुवालजीले पनि सालुबाट सुन्दैछु भन्दै हुनुहुन्छ मिलन घायल मोडलजीले पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ दुहा कतारबाट त्यसै गरी अविनाश आयुजीले पनि नमस्कार है दिदी म यता सिन्धुलीबाट भन्दै हुनुहुन्छ चन्द्र छेत्रीजीले पनि सम्पूर्णमा मिठो माया सम्झना भन्दै हुनुहुन्छ यता बर्दियादेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ मिडिया प्रेमी भाइ अनिसाजीले पनि भोजपुरबाट भन्दै हुनुहुन्छ त्यसै गरी युनिसजीले पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमबाट छुट्टिने बेला भइसकेको छ तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम सेयर गर्ने सबै सबैलाई धेरै भन्दाले धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु साथसाथै कार्यक्रम उकाली उराली अवधि बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गे उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा आयुषाजीले रोज्नु भएको काटेपछि धुलीखेल डाँडा भन्ने बोलको गीत रहेको छ सानु केसी प्रदीप चौलागाई अनि मन्दिरा उप्रेदीको आवाजमा रहेको मिठो गीत तपाईँको माझमा छुट्दै आजको लागि भने कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटीन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
4: दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ?
5: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
4: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
2: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
6: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 048-543-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।
10: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
11: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 047-521-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
11: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ।

0: जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98369235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
4: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
5: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
4: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513-45701 र 98513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
5: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तर देशमा सँगसँगै नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
2: गाडी भाडा कताको, अब जम्मा फाइदा भनेको दुई रुपियाँ, अब कहाँ फेरि हतदाम बस्यो त्यति बस्ने,
3: त्यसको भाउ छ, त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो। यो बिचौलियाले अलिकति गरेको
4: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
6: गत वर्षको रेकर्ड तरकारी खाने आलु तीन करोडको बिक्री भएको छ। एउटा कालो गोडारे आलुको बिउ भनिन्छ, छ करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
7: म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, दुई मिटर चामलतिर ल्याएर वजन गर्ने, मेरो काम त्यो थियो। किसानमा सुधार ल्याउनु पर्छ, यो देख्नु किसान उसमा लाग्दैन, देख्नुको लाग्दैन।
8: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री गीत तपाईँ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
9: कार्यक्रम कृषि सवाल।
10: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सागपदा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz सङ्खुवा सभा, रेडियो लालीगुराँस 105.2 MHz धनकुटा, रेडियो खबरपालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्पेश्वर 90.9 MHz बिजोर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर, रेडियो कावसती 102.6 MHz कावसती नवलपुर, दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। बेल केवल एउटा स्वादिलो फल मात्र नभई नेपाली सभ्यताको धार्मिक, सांस्कृतिक र औषधीय पक्षसँग जोडिएको एक अभिन्न फल हो। नेपाली जनजीवनमा बेलको स्थान अत्यन्तै विशिष्ट र गौरवपूर्ण रहेको छ। दक्षिण एसियाको रैथाने वनस्पतिका रूपमा चिनिने बेल मुख्यतया नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, भूटान, म्यानमार, थाइल्याण्ड र भियतनाम जस्ता देशहरूमा प्राकृतिक रूपमा प्रशस्त पाइन्छ। बेलको वैज्ञानिक नाम एगिल मार्मेलोस रहेको छ भने यसलाई अंग्रेजीमा इस्टर्न एप्पल वा वुड एप्पलका नामले पनि चिन्ने गरिन्छ। विशेष गरी तराईका फाँददेखि मध्य पहाड़का सुक्खा र तातो भूभागसम्म यसको रूख सजिलै हुर्कने गर्छ, जसको हरेक भागमा कुनै न कुनै उपयोगिता लुकेको हुन्छ। यसको फलको बाहिरी बनावट काठ जस्तै निकै कडा र चिल्लो हुन्छ, जसले भित्रको नरम र सुगन्धित लेदोलाई सुरक्षित राख्छ। काँचो अवस्थामा हरियो देखिने बेल पाकेपछि हल्का पहेँलो र आकर्षक रंगमा परिणत हुन्छ। यसको भित्री भागमा पाइने सुन्तला वा पहेँलो रंगको लेदो स्वादमा निकै मिठो र बास्नादार हुन्छ, जसमा औषधि गुण भएका चिप्लो पदार्थ र ससाना बिउहरू पनि विस्तृत रहेका हुन्छन्। औषधीय दृष्टिकोणले बेललाई आयुर्वेदमा अमृत फलका रूपमा चित्रण गरिएको छ। यसले विशेष गरी मानव पाचन प्रणालीको सुधारमा चमत्कारिक भूमिका निर्वाह गर्छ। बेलमा पाइने टेनिन र पेक्टिन जस्ता तत्वहरूले कब्जियत, झाडा पखाला र आन्द्रा सम्बन्धी पुराना समस्याहरू निर्मूल पार्न मदत गर्छन्। गर्मी मौसममा बेलको शरबत पिउनाले शरीरलाई बाहिरी तापक्रमबाट जोगाउँदै आन्तरिक रूपमा शीतलता प्रदान गर्छ। यसबाहेक बेलको पातको रसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने हुनाले मधुमेहका बिरामीका लागि यो अत्यन्तै लाभदायक मानिन्छ। यसमा पाइने भिटामिन सी, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरूले शरीरको रोग प्रतिरोधी क्षमतालाई मजबुत बनाउँछ। धार्मिक र सांस्कृतिक रूपमा पनि बेलको महत्व अतुलनीय रहेको छ। हिन्दू धर्मावलम्बीहरूका लागि बेलको पात अर्थात बेलपत्र भगवान शिवको पूजामा अनिवार्य मानिन्छ। तीनवटा पात एकै ठाउँमा जोडिएको बेलपत्रलाई त्रिदेव अर्थात ब्रह्मा, विष्णु र महेशको रूपमा पूजा गरिन्छ। त्यस्तै नेपालको मौलिक नेवार संस्कृतिमा पनि इही वा बेल विवाह परम्पराले यसको सांस्कृतिक उचाइलाई थप प्रस्ट्याउँछ। साना बालबालिकाको विवाह बेलको फलसँग गराएर उनीहरूको सौभाग्य र जीवनको स्थिरताको कामना गरिन्छ। यसरी एउटै फलले धार्मिक आस्था र सामाजिक संस्कार र स्वास्थ्यलाई एउटै सूत्रमा उनेको छ। समग्रमा बेल हाम्रो प्राकृतिक सम्पदाको एउटा अमूल्य गहना हो। यसको पातदेखि जरासम्म र फलदेखि बोक्रासम्मका हरेक भाग मानव कल्याणका लागि उपयोगी रहेका छन्। परम्परागत ज्ञान र आधुनिक स्वास्थ्य चेतना दुवैलाई जोड्ने यस फलको संरक्षण र प्रबन्धन गर्नु आजको आवश्यकता हो। यस्ता बहुगुणी पवित्र वृक्षहरूको महत्वलाई बुझेर तिनको खेती र उचित उपयोगलाई निरन्तरता दिनु नै हाम्रो प्राकृतिक र सांस्कृतिक वैभवको रक्षा गर्नु समेत हो। हामी यति बेला गोलन्जोर गाउँपालिका वडा नम्बर एक चकुटारमा रहेको जुन सिन्धुलीको यो ठाउँमा रहेका छौं। यहाँहरूले ब्याकग्राउण्डमा देख्न सक्नुहुन्छ हामी यति बेला एभोकाडो फार्ममा आएका छौं, जहाँ करिब 200 भन्दा बढी चाहिँ एभोकाडोका बिरुवाहरू करिब करिब फल्ने तयारीमा छन् र हामीले यहाँहरूलाई गरेकै पो हुँदैन भन्ने खालको एउटा महत्वपूर्ण सन्देश यहाँहरूलाई सँगसँगै दिने प्रयास गरेका छौं भने यो क्षेत्रमा पनि धेरै युवाहरू स्वदेशमा सम्भावना नदेखेर चाहिँ पलायन भएको अवस्था छँदै नै छ। विशेष गरी पछिल्लो समयमा चाहिँ पहाड़बाट तराईमा अथवा चाहिँ शहरमा त्यसै गरी शहरबाट पनि विभिन्न देशहरूमा चाहिँ यो परिवर्तित भएर जाने अथवा चाहिँ त्यो विकल्प खोज्दै जाने प्रवृत्ति बढ़िराखेको समयमा चाहिँ यति बेला यहाँ टेकबहादुर थापाले चाहिँ एभोकाडो फार्म त्यसलाई पनि व्यवस्थित गर्नको लागि मजाले लाग्नु भएको दृश्यलाई आजको श्रृंखलामा देखाउने र यहाँहरूलाई सुनाउने प्रयास हामी पक्कै पनि गरेका छौं। एकदमै सुनकोशी नदीको छेउमै रहेको यो एभोकाडो फार्ममा हामी रहँदै गर्दा चाहिँ टन्टलापुर घाम लागिराखेको छ, गर्मी पनि छ। यद्यपि यो सुनकोशी नदीको बहावले चिसो पनि महसुस हामीले गरेका छौँ र सँगसँगै यो खालको ठाउँमा पनि यो खालको जुन सँगै रहेको ठाउँमा पनि यो बगरको अलिकति माथिल्लो भाग सँगै रहेको छ, हामीले नदी नजिकै देखाउन सक्छौँ यहाँहरूलाई, सँगसँगै एकछिनपछि देखाउँला पनि। र यो भन्दै गर्दा चाहिँ हामीले यस्ता खालका सम्भाव्यता खोजौँ है भन्ने खालको महत्वपूर्ण सन्देश आजको श्रृङ्खलामा अझै थप दिने प्रयास पनि गरेका छौँ। करिब करिब 200 भन्दा बढी एभोकाडोको बिरुवाहरू सफलतापूर्वक हुर्किएर करिब करिब फल्ने तयारीमा रहेको यो आजको कार्यक्रम चाहिँ यहाँहरूलाई अझै मनमोहक लाग्ला अथवा चाहिँ गरेकै पो हुँदैन भन्ने खालको महत्वपूर्ण सन्देश यहाँहरूलाई काम लाग्ला। र यस्ता धेरै ठाउँहरू पनि छन् हाम्रो ठाउँमा पनि केही न केही सम्भावना खोजौं भन्ने खालको जागरणको लागि यहाँहरूलाई पनि प्रेरक बन्ला भन्ने खालको उद्देश्य हाम्रो कार्यक्रमको आज पनि रहेको छ। र हामीले अगाडि पनि भनिसकेका छौँ टेकबहादुर थापाले निरन्तर रूपमा मेहनत गरेर यो ठाउँमा गर्दै गरेको एभोकाडो फार्मलाई कसरी चाहिँ उहाँले यो अवस्थासम्म ल्याउनु भयो, उहाँले कसरी मेहनत गर्दै हुनुहुन्छ र यो फार्मको अहिलेको अवस्था कस्तो छ र उहाँको के चाहिँ छ, भिजन के छ, अथवा उहाँले भोलिका दिनहरूमा चाहिँ अन्यहरूलाई कसरी प्रेरक बन्दै हुनुहुन्छ भन्ने लगायतका विषयमा पनि आजको श्रृङ्खलामा उहाँले कुराकानी गर्दै गर्दा उहाँले जानकारी दिँदै गर्दा पनि धेरै जानकारी यहाँहरूलाई पक्कै पनि प्राप्त हुनेछ यो भने हामीले महसुस गरेका छौँ। हामी ढिला नगरिकन हामीले यो ठाउँमा बसेर जुन अगाडि मैले भनिसकेँ गोलन्जोर गाउँपालिका वडा नम्बर एक च्याकुटार सिन्धुलीमा हामी रहेर यो कार्यक्रम तयार गर्दै गर्दा चाहिँ यो ठाउँमा एभोकाडो फार्मकै यो बगानमा बसेर हामीले यो कार्यक्रम तयार गरेका छौँ। यो ठाउँमा यो फार्ममा जे देखौँ जस्ताको तस्तै यहाँहरूलाई साथै प्रयास गरेका छौँ। यो सँगसँगै हामी कार्यक्रमको अन्तिम खण्डको श्रृङ्खलामा फेरि पनि आउनेछौँ, हामीसँगै रहनुहोला।
11: नमस्कार, मेरो नाम टेकबहादुर थापा, मेरो घर सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वार्ड नम्बर एक च्याकुटार बेसीमा पर्छ। हामी एभोकाडो खेती केवल 4 वर्षदेखि सुरु गरिरहेका छौँ। हाम्रो 1200 बिरुवाभन्दा बढी हामीले लगाएका छौँ, देख्न सक्छौँ यहाँ। हाम्रो 200 भन्दा बढी यो साल फुल खेल्न सुरु गरेको छ र अहिले हामी फुल खेल्ने बेलादेखि नै यो हामीले फुल खेल्ने फुल खेलिसकेपछि बिरुवाबाट फल नझर्ने जस्ता उगरिरहेका छौं यसको किन झर छ यो भनेर यसको लागि हामीले उत्पादन बजारीकरण गर्नको लागि असाध्यै मेहनत गरेका छौं यो पौष्टिक आहारले भरिपूर्ण भएको फल छ र यो हामीले बिरुवाहरू धनकुटा लगायत बाट ल्याएका छौं यो चाहिँ कीर्तिपुरबाट पनि हामीले ल्याएर लगाउन सुरु गरेका हुँ र यो असाध्यै राम्रो छ यो उत्पादन भएपछि हामीले स्थानीय बजार सिन्धुली रामेछाप ओखलढुङ्गा हाम्रा छिमेकी बजार र हामीले काठमाडौँ को अर्ग्यानिक मार्केटहरू ला शेर्पामा हाम्रो पसल पनि हामीले सुरु गरेका छौँ र यसै गरी हामीले भाटभटिनी बिगमार सेलोइज अर्ग्यानिक मार्केटहरूमा लगेर हामी बेच्छौँ र यहाँ चाहिँ केवल 50 रोपनी भन्दा बढीमा हामीले अहिले सुरु गरेका छौँ र यो बिरुवा यसको बिरुवा र यो ग्राफ्टिङ गरेर पनि हामीले चाहिँ बेच्न सुरु गरेका छौँ यो हामीले के अरे गोलन्जोर गाउँपालिकाको वार्ड नम्बर 1 मा मात्रै नभएर यो चाहिँ सिन्धुली जिल्लाको महाभारत रेन्ज मा लगभग 800 मिटरदेखि 1600-1700 मिटरसम्म हामीले लगाउन सुरु गरेका छौँ यहाँका स्थानीय किसानहरूले पनि लगाउन सुरु गर्नुभएको छ र यसको बजारीकरणको लागि एभोकाडोको दाना मात्रै नभएर हामीले यसका चाहिँ विभिन्न परिकार बनाएर र पनि हामीले बेच्नको लागि सुरु गर्ने गरेका छौँ यो हाम्रो लागि चुनौतीको विषय छ अवसरको विषय छ र यो विदेशबाट आयातित हुन थाले आउने छ यो यहाँको सिद्धिएपछि तर हामीले चाहिँ नेपालमै के गरी उत्पादन गर्न सकिन्छ बाह्रै मासे भनेर पनि यो पनि हामीले सुरु गरेका छौँ भने अब विदेशबाटलाई चाहिँ नल्याउने र नेपालमै यो चाहिँ आत्मनिर्भर परौँ भनेर हामीले एकदम चाहिँ होसियारीको साथ काम गर्दैछौँ र यसको लागि हामीले गाउँपालिका प्रदेश र हामीले नार्कबाट पनि हामीले यो कसरी चाहिँ यो चाहिँ दाना नझर्ने यसलाई चाहिँ के उपाय छ भने यसको खोजी गरेका छौँ रोग यसको रोग के छ भनेर यसको पनि खोजी गरेका छौँ यसको लागि हामीले असाध्यै मेहनत गरेका छौँ यो ठाउँलाई चाहिँ एभोकाडो को चाहिँ एउटा बेस्ट खाने ठाउँ कहाँ पाइन्छ त भनेर भन्दाखेरि जहाँ रुख छ त्यहीँ गएर फल टिपेर आफूले टिपेर ल्याउन पनि पाउने त्यहाँ खान पनि पाउने यसको जुसहरू पनि त्यहीँ खान पाउने एउटा हामीले चाहिँ त्यहाँ गर्न खोज्दैछौँ र यो चाहिँ केही समयभित्र हामीले त्यो पनि गर्छौँ र एभोकाडोको हब धनकुटा मात्रै नभएर सिन्धुली पनि छ भन्ने हामीले त्यो भएर त्यसरी पनि गर्न खोजेका छौँ र यो प्रत्यक्ष हजुरहरूले देखिरहनु भएको छ यहाँ यो फार्म असाध्यै राम्रो फुलेको छ अब हाम्रो यो अर्ग्यानिक हो यसमा केही के अरे अर्थ केही छैन त्यसकारणले सबै उपभोक्ता सबै मान्छेले यो एभोकाडोलाई चाहिँ तपाईँहरूले चाहिँ खाइदिनुहोस् आफआफले यो उत्पादन नेपालको फल यो खाइदिनुहोस् राम्रोसँगले आफ्नो स्वास्थ्यलाई पनि ध्यान दिनुहोस् र यो बाल बच्चा बुढाले सबैले खान मिल्ने फल हो त्यस कारणले तपाईँहरूले हामीलाई चाहिँ यो खबर गरेर ल्याइदिनुहोस् भने पनि हामी तपाईँहरूलाई पुर्याइदिने पनि छौँ यो कहाँ अर्डर दिनुहुन्छ तपाईँहरूले अर्डर दिएको ठाउँमा हामीले चाहिँ ल्याइदिने पनि छौँ र यसको लागि तपाईँहरूलाई अहिले हामीले फुल खेल्ने बेलादेखिको अब फुल खेल्दैछ है र अब फल्दैछ तपाईँहरूले हामीलाई हामीले यो चाहिँ म्यासेज दिन पनि यो काम गरिरहेको छौँ यो फल्न सुरु गरेको छ अब फलेपछि तपाईँहरूको घर घरमा र तपाईँहरूले माग अनुसारले हामीले तपाईँहरूलाई पुर्याइदिने पनि छौँ
12: हजुर पक्कै पनि यहाँहरूले देख्न सक्नुहुन्छ हामी एभोकाडो फार्मकै बीचमा रहेका छौँ बगैँचालाई हामी करिब करिब 1-2-3 राउन्ड चाहिँ घुमिसकेका छौँ कुन बोट कसरी हुर्केको छ र कसरी फुल्दैछ कसरी कोपिला लाग्दैछ भन्ने लगायतका विषयमा पनि हामीले यो जानकारी लिने प्रयास पनि गरेका छौँ यसरी मजाले फुलिराखेको छ मौरीहरू सँगसँगै झुलिँदै राखेका छन् र यो समयमा अत्याधिक मात्रामा राम्रो फल्छ भन्ने एउटा साङ्केतिक रूपमा पनि हामीले आकलन गर्न सक्छौँ मजाले फुलिराखेका छन् माथि माथि यहाँहरूले मौरी मजाले आफ्नो मौरीले पनि काम गरिराखेका छन् र यो पराग सेजनको लागि मौरीले सपोर्ट गरिराखेका छन् हामीले यो पनि देखिराखेका छौँ र विशेषतः यो फार्ममा प्राविधिक रूपमा चाहिँ केही समस्या आयो भने चाहिँ सोल्युसन खोजिहाल्छु भनेर पनि फार्म सञ्चालकले भनिराख्नु भएको छ। त्यसले गर्दा पनि मजाले हुर्केका छन् बिरुवाहरू र करिब करिब फल्ने तयारीमा पोहोर साल पनि केही बिरुवाहरूबाट फल प्राप्त भइसकेको थियो अरे र यो साल चाहिँ अब राम्ररी फल्ने तयारीमा छन् धेरै जसो बोटहरू र विशेषतः यो सुनकोशी नदीको यो बगरमा रहँदै गर्दा अत्याधिक मात्रामा गर्मी भएको ठाउँमा चाहिँ मजाले एभोकाडो फार्मको बगैँचाभित्रै रहेर हामी कार्यक्रम सञ्चालन गर्ने प्रयास पनि गर्यौँ। यो ठाउँमा गर्मी छैन, यो एभोकाडोको एउटा छारी अर्को त्यसै गरी सुनकोशी नदीको जुन बहावले गर्दा हावा चिसो हावा चाहिँ यतातिर आइराखेको छ, त्यसरी पनि धेरै साह्रो गर्मी चाहिँ छैन। यद्यपि यो चाहिँ गर्मी चाहिँ गर्मी नै ठाउँ रहेछ भन्ने कुरा हामीले पनि आकलन गर्न सक्छौँ। र यो फार्मको अरू थप व्यवस्थापन लगायतका कुराहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्न खोज्दै हुनुहुन्छ अथवा भावी योजना के चाहिँ रहेछ भन्ने विषयमा थप जानकारीको लागि फार्म सञ्चालक टेकबहादुर थापाले केही जानकारी दिने प्रयास गर्नुभएको छ।
11: हामीले यो चाहिँ सबै विदेशबाट आउन थाल्यो र हामीले नेपालमै यो खेती हुन्छ हुँदैन भनेर सुरु गर्यौँ र भयो, अहिले हुन थालेको छ। मेन चाहिँ यो फललाई उत्पादन तथा बजारीकरण गर्ने हामीले प्रशस्त ठाउँहरू भेट्यौँ र ती ठाउँहरूको लागि भेटेको हुनाले हामीले यसमा चाहिँ लगाउन सुरु गरेका छौँ र मेन चाहिँ बेरोजगार समस्या हल गर्ने र स्वरोजगारलाई नै ध्यान दिनको लागि हामीले चाहिँ लगाउन सुरु गर्यौँ र यहाँका किसानहरूले पनि लगाएका छन् प्रशस्त मात्रामा। यो चाहिँ लगेर हामीले लासेर्पा र विभिन्न अर्ग्यानिक मार्केटहरूमा चाहिँ यसको माग अत्याधिक भएकोले हामीले चाहिँ के अरे लगाउन सुरु गरेका छौँ। मेन यो कोही मान्छे बेरोजगार नबचोस्, आफ्नो घरमा 4 बोट 10 बोट 20 बोट लगाएर पनि उनीहरूको जीविका आर्जन हुने भएकोले यो हामीले लगाउन सुरु गरेका हौँ र काहीँ न काहीँ कसै न कसैले यो सुरु गर्नै पर्ने थियो। विकास एउटा खालको चाहिँ हरेक मान्छे चाहिँ विदेश जाने, हरेक मान्छे चाहिँ बेरोजगार भयौँ भन्ने, त्यस कारणले हामीले बेरोजगारलाई न्यूनीकरण गर्न हामीले पनि यसरी लगाएका छौँ। बेच्न सक्छौँ 2-4 लाख रुपियाँ आफ्नै घर आँगनमा चाहिँ भयो भने मान्छे कोही विदेश जाँदैन, त्यस कारणले कसै न कसैले यो चाहिँ सुरुवात गरिदिनु पर्ने थियो। यो देखेपछि यहाँका किसानहरूले अरूहरूले पनि लगाउन सुरु गर्नुहुनेछ, लगाउन पनि थाल्नु भएको छ र यो अहिले चाहिँ मार्केटको दुःख छैन, यसको चाहिँ अलिकति भाउ बढी भयो, यसको मूल्य बढी भयो भन्ने चाहिँ छ। यो मूल्य घट्यो भनेदेखि यो चाहिँ सबैले खान्छन्, सबैले यो चाहिँ असाध्यै राम्रो फलफुल छ, यो चाहिँ यसमा चाहिँ यस्तो कमी यसको यस्तो नराम्रो छ भन्ने केही पनि छैन। त्यस कारणले हामीले खाद्यको रूपमा पनि यसलाई प्रयोग गर्न सक्छौँ, यसको चाहिँ विभिन्न परिकार बनाएर जुस अरू यसको तेल पनि आउन निकाल्न थालिएको छ। यो हामीले चाहिँ ठिक ढङ्गले प्रयोग गर्ने हो भने यो मेन त बेरोजगार समस्या पनि हल हुन्छ, अनि एउटा त हामीले खाना आफैले खानुपर्ने फलफुल भएको हुनाले यसलाई चाहिँ अनिवार्य रूपमा चाहिँ यो खाउँ भनेर एउटा प्रचार प्रसार गर्न पनि जरुरी छ। त्यस कारणले हाम्रो गाउँपालिकाले पनि यसलाई असाध्यै मिहिनेत गरेको छ यो विषयमा। र म चाहिँ एउटा के ढुक्क छु भने यो एभोकाडोले हामीले नेपाल चाहिँ एभोकाडोको भन्ने चिनाउनको लागि पनि मैले चाहिँ यो सुरु गरेको छु र लगभग यो गाउँमा पनि त्यसरी नै लगाइएको छ र असाध्यै राम्रो छ। यो क्षेत्रमा धेरै किसानहरूले लगाउनु भएको छ यो एभोकाडो, यसका चाहिँ समस्या, यसका चाहिँ राम्रो चिज, यसका विकासको विषयमा पनि अहिले चाहिँ यो यति राम्रो छ तपाईँहरूले देख्न सक्नुहुन्छ। यो अहिले चाहिँ बोटहरू देख्न सक्नुहुन्छ, यसको अब बिस्तारी हामी तपाईँहरूलाई यसको फेरि फलको पनि हामी तपाईँहरूलाई देखाउनेछौँ र तपाईँहरूले यो स्थानीय ठाउँमै आएर पनि तपाईँहरूले यहीँ आएर पनि लिएर जान सक्नुहुन्छ, बिरुवा लान सक्नुहुन्छ, ग्राफ्टिङ बिरुवा लान सक्नुहुन्छ तपाईँहरूले। अब हामीले चाहिँ यसको रोप्न सिकाउँछौँ, मल हाल्न सिकाउँछौँ र यसका रोग किराका विषयमा चाहिँ न्यूनीकरण गर्न सिकाउँछौँ। यो नेपाललाई चाहिँ विकास गर्नलाई चाहिँ यो सम्भव छ भन्ने चाहिँ हामी यो देखाउनको लागि गर्ने र तपाईँहरूलाई चाहिँ यो हामीले चाहिँ घर घरमा फलेको चिज पुर्याइदिनको पनि हामीले धेरै प्रयत्न गरेका छौँ। हाम्रो देशमा केही छैन भन्ने युवाहरूको लागि पनि हामीले जग्गा बाँझो नराख्नको लागि हामी अनुरोध गर्छौँ र नेपाल सरकारले पनि भरपूर्ण सहयोग गरेको छ र हामीले उहाँहरूको लागि प्राविधिक सहयोग, बिरुवा लगाउन, मल हाल्न, मल बनाउन र ग्राफ्टिङ गर्न, ग्राफ्टिङ र रोप्न, रोपिसकेपछि फल उत्पादन गर्न र फल उत्पादन भएपछि बेच्नसम्म त्यहाँसम्म हामी सहयोग गर्नेछौँ र यसको चाहिँ जिम्मा हामीले लिनेछौँ र यो फलेपछि यसको मूल्य निर्धारण गरेर बजारसम्म पुर्याउन सस्तो भयो भने यो नेपाली सबैले खान्छन्। त्यस कारणले तपाईँहरूले अबदेखि आफ्नो जमिन बाँझो नराखौँ र उहाँ के अरे रोपौँ। हामीले गुणस्तरीय बिरुवा देशैभरि उत्पादन गराएका के अरे पुर्याउने प्रयत्न गर्नेछौँ र तपाईँहरूले बिरुवाको लागि हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुनेछ र हामी यसको चाहिँ गुणस्तरीय बिरुवाको लागि हामी जिम्मेवार छौँ र फलेन भने त्यसको जिम्मा पनि हामीले नै छौँ। यो किन फलेन यसको भन्ने गुणस्तरीय बिरुवा दिनेछौँ। अबदेखि तपाईँहरूले सिधै हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। यसको प्राविधिक पक्ष सबै कुरा चाहिँ हामी तपाईँहरूलाई चाहिँ सहकार्य अर्थात् सहयोग गर्नेछौँ। अबदेखि तपाईँहरूले अन्त जानु पर्दैन, हामी बिरुवा उपलब्ध गराउनेछौँ तपाईँहरूलाई। यसको लागि चाहिँ तपाईँहरूले हामीलाई खबर गर्नु पर्यो, भन्नु पर्यो कहाँ के कमी कमजोरी छ त्यो भन्नु पर्यो, हामी चाहिँ यहाँदेखि यहाँसम्म हुन्छ भनेर हामी चाहिँ तपाईँहरूलाई सहयोग गर्नेछौँ। एभोकाडोको विषयमा चाहिँ पहिला कुरा चाहिँ ग्राफ्टिङ बिरुवै लाउनुपर्छ। अब हामीले चाहिँ यसको केही समस्याहरू रोगको समस्याहरू भएको हल गर्ने हामीसँग प्राविधिक छन्। ती प्राविधिकले गएर तपाईँहरूलाई सहयोग गरिदिनुहुनेछ र हामीले चाहिँ नार्कसँग पनि हामीले सहकार्य गरेर गर्न सक्छौँ र अहिले पनि हामीलाई चाहिँ नार्कका सरहरूले गाउँपालिकाका चाहिँ कृषिका सरहरूले सहयोग गर्नुभएको छ। त्यस कारणले तपाईँहरू अब ढुक्क भएर एभोकाडो लगाउनुहोस्, गुणस्तरीय एभोकाडो लगाउनुहोस्। त्यसको लागि हामीसँग चाहिँ प्राविधिक हुनुहुन्छ र प्राविधिकले दिएको सल्लाह अनुसारले लगाउनु भयो भने हाम्रो बिरुवाबाट 3 वर्षदेखि 5 वर्षभित्रमा तपाईँहरूले चाहिँ राम्रो फल गुणस्तरीय फल लिएर चाहिँ बेच्न सकिन्छ र अरू देशबाट आएको जस भन्दा हाम्रो देशमा चाहिँ राम्रो लिन सकिन्छ। हामीले सुनकोशी गर्तिकमा सुनकोशी छेउमा भएर पनि हामीले चिसो हावा र त्यहाँ चाहिँ असाध्यै राम्रो फल फलेको छ। पोहोरको साल हामीले चाहिँ 1000 किलो जति पोहोरको साल चाहिँ हामीले यहाँबाट बेच्यौँ र अहिले चाहिँ हाम्रो 8-10 हजार किलो चाहिँ हामीले चाहिँ बेच्ने सोच राखेका छौँ यो फार्मबाट। र हजुरहरूले पनि यो सुन सिन्धुली जिल्लाको गोलोजोर गाउँपालिका वार्ड नम्बर 1 चाकुटार भन्ने ठाउँमा यो चाहिँ हलेसी जाने बाटामा चाहिँ खुर्कोटबाट 27 किलोमिटरमा पर्छ, हेर्न सक्नुहुनेछ तपाईँहरूले। हामीले चाहिँ यो विकास गरेको हेर्न सक्नुहुनेछ। हामीले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वार्ड नम्बर 1 च्याकुटार बेसीमा चाहिँ यो हामीले चाहिँ सुरु गरेका छौँ। यो असाध्यै राम्रो छ। यहाँको यो करिब करिब हामीले चाहिँ 800 मिटरमा यहाँ छ भने हामीले 1600 मिटरसम्म लगाएका छौँ र हामीले 1600-1700 मिटरसम्म चाहिँ असाध्यै राम्रो हुने रहेछ यो एभोकाडो खेती। र यसलाई चाहिँ हामीले उत्पादन भइसकेपछि के अरे उत्पादन बजारीकरण विविधीकरण गरेर बजारसम्म र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने पनि हामीले लक्ष्य लिएका छौँ। हजुरहरूले सिधा सम्पर्क गर्न हुने सक्नुहुनेछ। गोलन्जोर गाउँपालिका वार्ड नम्बर 1 च्याकुटार बेसीमा हाम्रो फार्म छ र मेरो नाम टेकबहादुर थापा र मेरो नम्बर रहेको छ 9841-5534 र 9841-5534 र 9841-5534। यहाँ सिधा सम्पर्क गरेर तपाईँहरूले एभोकाडोको बिरुवा, ग्राफ्टिङ बिरुवा, फल र यसको चाहिँ विविधीकरण गरेर पनि हामीले बेच्न सक्ने भएको हुनाले विविधीकरण सम्बन्धी पनि हामीलाई सोध्न सक्नुहुनेछ र तकनिक सहयोग पनि गर्न सक्छौँ। त्यसको लागि हामीसँग प्राविधिक हुनुहुन्छ। तपाईँहरूको घर खेत आँगनमा जहाँसुकै पनि प्राविधिकले चाहिँ आएर सहयोग गरिदिनुहुनेछ। यसको लागि तपाईँहरूले हामीलाई खबर गर्नुपर्नेछ। हामी चाहिँ फल फल्ने ग्यारेन्टी पनि लिनेछौँ किनकि गुणस्तरीय बिरुवा छ हामीसँग। हामी फलाउनको लागि तपाईँहरूलाई सिकाउनेछौँ।
10: कैयराम नेपालको मध्य पहाड, भित्री मधेस र तराईको पाखो एवं असिंचित जग्गाका लागि खाद्यान्न सुरक्षा र जलवायु अनुकूलको एक विशिष्ट र रणनीतिक पानी हो। परम्परागत धान खेतीका लागि अत्यधिक पानी र हिलैएको खेत अनिवार्य मानिने वर्तमान परिप्रेक्ष्यमा यो धान आकाशे पानी र माटोको सामान्य चिस्यानको भरमा फसाउन सक्छ। जैविक विविधता र प्राकृतिक स्रोतको सन्तुलित उपयोग गर्ने यो प्रविधिले विश्वव्यापी जलवायु परिवर्तनका कारण बढ्दो खडेरी र अनियमित मनसुनको जोखिमलाई न्यूनीकरण गर्न ठूलो विचार पर्याउँछ। व्यवसायिक दृष्टिकोणले हेर्दा सिंचाई पूर्वाधार र महँगो बोरिङ प्रविधिमा हुने वित्तीय लगानीलाई शून्यमा झार्ने हुनाले यो बाली कर्पोरेट कृषि उद्यमका लागि उच्च प्रतिफलमुखी र दिगो विकल्प बनेको छ। उत्पादन प्रविधिका हिसाबले घटिया धान छरुवा विधिबाट लगाइने हुनाले यसले रोपाई र गोडमेलको परम्परागत श्रम लागतलाई झन्डै आधाले घटाउँछ। चैत वैशाखको सुक्खायाममा मकै सँगसँगै वा एकल बालीका रूपमा छरेर साउन भदौको लिन पिरियड अर्थात बजारमा खाद्यान्नको अभाव हुने समयमा भित्राइने हुनाले यसले बजारमा उच्च र प्रिमियम मूल्य प्राप्त गर्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कद्वारा सिफारिश गरिएका घैया एक र घैया दुई जस्ता उन्नत जातहरूले प्रति हेक्टर 3 टनसम्म उत्पादन दिन सक्ने प्राविधिक प्रतिवेदकहरूले देखाएका छन्। खेतीको यो चक्रले एकातिर कृषि मजदूरको अभाव खेपिरहेको नेपाली बजारलाई एन्टीकरण मार्फत सहज बनाउँछ भने अर्कोतिर पानी जमी रहने खेतबाट हुने हानिकारक मिथेन ग्यास उत्सर्जनलाई रोकी वातावरणीय सन्तुलन कायम राख्छ। बजार व्यवस्थापन र ब्रान्डिङका हिसाबले घैया धान आधुनिक स्वास्थ्य सचेत उपभोक्ताका लागि एक बहुमूल्य न्युट्रिसनल कमोडिटी बन्ने प्रचुर सम्भावना बोकेको बाली हो। यस चामलमा पाइने उच्च फाइबर र न्यून ग्लाइसेमिक इन्डेक्स अर्थात जीआई का कारण यसलाई कर्पोरेट बजारमा माउन्टेड अर्ग्यानिक राइस वा क्लाइमेट स्मार्ट हेल्थ राइसको रूपमा देशका ठूला सुपर मार्केटहरूमा प्रिमियम प्याकेजिङ सहित ब्रान्डिङ गर्न सकिन्छ। स्थानीय स्तरमा रहेका बाँझो र पाको जमिनलाई करार खेती मार्फत एकीकृत गरी ठूलो परिमाणमा उत्पादन गर्न सकि देशले चामल आयातको दरलाई प्रतिस्थापन गर्न ठूलो मदत पुर्याउँछ। त्यसैले न्यून उत्पादन लागत उच्च पोषणयुक्त गुणस्तर र वातावरणीय अनुकूलताका लागि घैया धानको व्यावसायिक प्रबन्धन गर्नु नै वर्तमान नेपालको कृषि व्यवसायलाई दिगो र नाफामूलक बनाउनको लागि एउटा थप आधार बन्न सक्छ। यिनै विषयवस्तुहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू अन्यहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्दै सम्बन्धित विज्ञान सम्बन्धी निकाय मार्फत समाधान खोज्ने प्रयासमा अथवा हामी लिङ्केजको रूपमा सपोर्ट गर्ने काममा पक्कै पनि रहेका छौँ। जसको लागि यहाँहरूले 98510 97192 98510 97192 टेलिफोन एसएमएस वाट्सएप लगायतका माध्यमहरू प्रयोग गरेर पनि यहाँहरू जोडिन सक्नुहुन्छ अथवा असीम सापकोटा 2012 यहाँहरूले सिधा इमेल गरेर पनि आफ्नो कुराहरू लेख्न सक्नुहुन्छ भन्दै असीम सापकोटा यहाँहरूको माझबाट बिदा हुने अनुमति
13: हजुरको रेडियो 102.1 मेगा।
14: होइन यी बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
15: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
16: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
14: प्रोप्राइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 98692544 44
16: 98407793 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
17: भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
18: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
19: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
17: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
19: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
20: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 भारतका 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
19: उडान नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
21: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
22: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
17: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
21: सम्पर्क नम्बर 0475904662 9892695998
23: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
24: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
25: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767-65-24-29 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
19: हावाहुरी चलेको बेला के गर्ने?
20: घरको झ्याल र ढोका बन्द गर्ने,
19: आगोका स्रोतहरू बन्द गर्ने,
20: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
19: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
20: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
19: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
20: हावा हुरी चलेको बेला के नगर्ने,
19: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
20: बिजुलीको तार लत्रिएको छ भने नछुने,
19: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
20: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
19: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
26: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
19: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
26: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
19: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र,
26: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
19: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
26: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
19: थप जानकारीका लागि सम्पर्क नम्बर 0144-63-310 0144-63-332 9851-2016 9843-36-91-94
26: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
27: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
20: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
27: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
20: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
27: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
20: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
27: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
20: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
27: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
20: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
27: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
20: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
27: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
20: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
27: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
20: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
27: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
20: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: आमाले मिठो
2: खाना दिनुहुन्छ
1: अनि बाबाले
2: काखमा लिनुहुन्छ।

नमस्कार, साँझ छ बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ। राष्ट्रपा सभापति रवि लामी छाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाहले घण्टी बजाएर संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुभएको। उद्घाटन समारोहमा नेपाली कंग्रेसका सभापति गगन थापा, नेकपा एमालेबाट नेता प्रदीप गेवाली, नेकपाबाट नेता वर्षमान फुल र राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुनुभएको छ। यस्तै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पनि उद्घाटन समारोहमा सहभागी बन्नुभएको छ। स्थापनाको 4 वर्षमै झण्डै 2/3 बहुमतका साथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको राष्ट्रपाको नीति र नेतृत्व परिष्कृत गर्ने महाधिवेशन भएकोले यसलाई महत्वका साथ हेरिएको छ। पार्टीका महामन्त्री कविन्द्र बुढाकोटीको अनुसार नीतिमा पार्टीको संगठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत हुन्छ। अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापतिको राजनैतिक प्रतिवेदनमा छलफल भएर नीति निखारको काम हुन्छ। 3 दिने महाधिवेशनले पार्टीको अहिलेको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउनेछ। यस महाधिवेशनपछि पार्टी एक तहमा परिपक्व भएको ठहर्नेछ। महाधिवेशनमा 4,200 जना भन्दा धेरै प्रतिनिधि सहभागी हुने राष्ट्रपाले जनाएको छ। महाधिवेशनमा गर्न लागि प्रस्तावमा केन्द्रीय समितिमा 151 जना निर्वाचित हुने र 7 जना प्रदेश सभापति पदेन सदस्य हुने उल्लेख छ। महाधिवेशनमा 2 चरणको मतदान प्रक्रिया हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयन हुने तथा दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरूबाट पदाधिकारी चुनाव हुने राष्ट्रपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार मतदानका लागि 80 वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ र देश बाहिर रहेका राष्ट्रपाका प्रतिनिधिहरूले मोबाइल एपमा मतदान गर्न पाउनेछन्। भोलिदेखि चुनावको प्रक्रिया शुरू भएर पर्सि मतदान हुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले देश राष्ट्रपाको हातमा रहेको र सुरक्षित रहेको बताउनुभएको छ। पार्टीको चितवनमा शुरू भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अन्य पार्टीका नेताहरूलाई लामी छानेले यस्तो बताउनु भएको हो। उहाँले शक्तिशाली हुनु भनेको दम्भ र प्रतिशोधको लाइसेन्स नभएको बताउनु भएको छ। नागरिक जिम्मेवारी पूरा गर्ने जिम्मेवारीका साथ राष्ट्रपा उभिएको भन्दै अन्य दलका नेताहरूलाई निर्धक्क हुन आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा राष्ट्रपा वरिष्ठ नेता बालेन्द्र शाहले राष्ट्रपा लोकल गाड़ी नभएर हाइवेमा गुडेको गाड़ी भएकाले गन्तव्यमा पुगेर मात्र ब्रेक लाग्ने बताउनु भएको छ। आज राष्ट्रपाको महाधिवेशनमा सम्बोधन गर्दै शाहले कतिपयले आफूहरूले हाँकेको राष्ट्रपा रूपी गाड़ी 2/3 जनमत दुर्घटनामा पर्न सक्ने भनेर गरेको चिन्ताप्रति यस्तो जवाब दिनुभएको। हाम्रो गाड़ी लोकल होइन, गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ, शाहले भन्नुभएको छ। हाम्रो गाड़ी अनियन्त्रित छैन, चिन्ता लिनु भएकोमा धन्यवाद दिन चाहन्छु। साथै उहाँले राष्ट्रपा प्रतिशोध स्थानीय पार्टी नभएको भन्दै विगतमा केही फट्याई भएको भए तथा सरकारी सम्पत्तिमा दोहन भएको भए उहाँले नियम कानून नमिच्ने भन्दै कानूनभित्रै बसेर काम गर्ने र आउट अफ कन्ट्रोल नगएको बताउनु भएको छ। पार्टीमा गुट उपगुटका सवालमा चलिरहेको चर्चाप्रति शाहले राम्रो नेता र राजनीतिज्ञ बन्न जनताको आस्था र माया जित्नुपर्ने बताउनु भएको छ। उहाँले यही कार्यकालमा सुशासन कायम गर्ने तथा सहकारी लगायतका समस्या समाधान गर्ने भन्दै अर्को चुनावमा अर्को एजेण्डा लिएर जाने बताउनु भएको छ। बालेन्द्र शाहले नयाँ पुस्तामा रहेको देश परिवर्तनको हुटुटीलाई कसैले रोक्न नसक्ने संकेत गर्दै आफ्नो कार्यशैली गन्तव्यमुखी रहेको दावी गर्नुभएको छ। उहाँले

0: आसुपाको महाधिवेशनले पार्टीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै नयाँ राजनैतिक शक्तिहरू देशको समृद्धिका लागि दृढ़ भएर अगाडि बढ्नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डाक्टर स्वर्णिम वाग्लेले पार्टी सरकार मात्र नभई राजनीतिक संस्कार परिवर्तनको अभियानमा रहेको बताउनु भएको छ। चितवनको भरतपुरमा आजदेखि शुरू भएको पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत राजनीतिक तथा आर्थिक प्रोत्साहन संरचना भएको बताउनु भएको छ। उहाँले विगतमा राजनीतिक दलहरूले अवसरभन्दा पहुँचवालालाई प्राथमिकता दिने संस्कार विकास गरेको आरोप लगाउनु भएको छ। उपसभापति वाग्लेले राज्य संयन्त्र सृजनात्मक र प्रतिस्पर्धामूलक बन्न नसकेको भन्दै अवसर विस्तार गर्ने भन्दा पहुँचको संरक्षण गर्ने प्रविधिले देशको विकासमा अवरोध सिर्जना गरेको उल्लेख गर्नुभएको छ। यो अवरोध हटाउने अभियानमा राष्ट्रपा रहेको उहाँको भनाई छ। वाग्लेले विवेक विधि र नियममा आधारित शासन प्रणाली निर्माण भागभण्डाको अन्त्य तथा मेरिटोक्रेसीको स्थापना र नागरिक केन्द्रित लोकतन्त्रको विकासमा पार्टी प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले नेपाली कंग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी भएको तर दुश्मन नभएको बताउनु भएको छ। राष्ट्रपाको चितनमा शुरू भएको पहिलो महाधिवेशनमा शुभकामना दिँदै थापाले राष्ट्रपा र कंग्रेस बीचको सम्बन्धबारे धारणा व्यक्त गर्नुभएको छ। उहाँले राष्ट्रपाको उदयले कंग्रेसलाई पनि आफ्नो कार्यशैली सुधार्न अप्ठ्यारो पारेको र त्यो लोकतन्त्रको लागि सुखद पक्ष भएको टिप्पणी गर्नुभएको छ। राष्ट्रपाबाट कंग्रेसले सिक्ने धेरै कुराहरू रहेको स्वीकार गर्दै थापाले इतिहासलाई भने पूर्णता नकार्न नमिल्ने बताउनु भएको छ। यसैबीच नेकपा एमालेका उपमहासचिव प्रदीप गेवालीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्राप्त जनमतलाई राष्ट्र निर्माण र लोकतन्त्रको संस्थागत सुदृढीकरणमा प्रयोग गर्न सुझाव दिनुभएको छ। बाट चितवनमा शुरू भएको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै गेवालीले नयाँ दलका रूपमा राष्ट्रपाले छोटो समयमा हासिल गरेको उपलब्धिलाई संगठित र व्यवस्थित गर्नुपर्ने बताउनु भएको छ। गेवालीले राष्ट्रपाको कार्यशैलीलाई गाड़ीको गतिसँग तुलना गर्नुभएको छ। उहाँले गाड़ीमा एक्सिलेटरसँगै ब्रेक राखिएको र दुवैको महत्वपूर्ण भूमिका हुने बताउनु भएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुलले थिति बसाउन थालिएको कुनै पनि कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिन सरकार र राष्ट्रपालाई आग्रह गर्नुभएको छ। चितवनमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेता पुलले भ्रष्टाचारको अन्त्य र सुशासनको विषयमा सधैँ साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान राजनीतिक परिवर्तनको जिम्मा जनताले राष्ट्रिय स्वतन्त्र पार्टी तथा रवि लामिछाने र बालेन्द्र शाहलाई दिएको बताउनु भएको छ। राष्ट्रपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यो अवसर कुनै व्यक्ति वा पार्टीका लागि मात्र नभई समग्र देशका लागि ऐतिहासिक भएको बताउनु भएको छ। अध्यक्ष लिङदेनले प्रजातन्त्र स्थापनापछि देशमा राजनीतिक दलहरूले लोकतन्त्र मचाएको आरोप लगाउँदै त्यसमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउनु भएको छ। उहाँले यस्तो अवसर पार्टी र व्यक्तिको जीवनमा कहिले नआउने बताउँदै यसलाई चुकाएमा त्यसको क्षति देशले भोग्नुपर्ने चेतावनी समेत दिनुभएको छ। यस्तै जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त सीके राउतले नवयुवा आन्दोलनको भावलाई नबिर्सन सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुझाव दिनुभएको छ। चितवनको भरतपुरमा रहेको कार्यक्रममा आयोजित राष्ट्रपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले नवयुवा आन्दोलनबाट प्राप्त विश्वास नभुल्नका लागि राष्ट्रपालाई सम्झाउन पनि आफू महाधिवेशनमा सहभागी हुन आएको बताउनु भएको छ। यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा रहेका त्रुटि विरोधाभास र अपूर्णताहरू सच्याउँदै संशोधन मार्फत थप समावेशी न्यायपूर्ण र समृद्ध बनाउने जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीमाथि आएको बताउनु भएको छ। चितवनको भरतपुरमा राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले देश अझै पनि सुशासन समृद्धि सामाजिक न्याय र वास्तविक समानताको खोजीमा रहेको बताउनु भएको छ। उहाँले संविधानले संहिता गणतन्त्र समावेशिता र धर्मनिरपेक्ष जस्ता महत्वपूर्ण उपलब्धि संस्थागत गरे पनि ती विषयहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको टिप्पणी गर्नुभएको छ। यसैबीच आजबाट शुरू भएको राष्ट्रपाको पहिलो महाधिवेशनमा भारत चीन कोरिया लगायतका राजनैतिक पार्टीहरूले शुभकामना दिएका छन्। उनीहरूले पठाएको शुभकामना सन्देश महाधिवेशनमा पार्टीका विदेश विभाग प्रमुख शिशिर खनालले पढ़ेर सुनाउनु भएको थियो, जसमा भाजपा एसियन पोलिटिकल पार्टी कोरियाको आईसीएपीपी चीनको सीपीसी मलेसिया कोरियाका राजनैतिक पार्टीहरूको शुभकामना सन्देश समेटिएको थियो। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रमै किसिम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनु नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है केही।
3: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र?
4: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: रामेछाप नगरपालिकाको अनुरोध।
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी?
9: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 9896962998
12: हजुरको रेडियो 102.1 मेगा।
0: विश्राम बसी हजुरको समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले कालापानी र लिपुलेख नेपाली भूमि भएको ऐतिहासिक प्रमाण नेपालसँग रहेको बताउनु भएको छ। चितवनमा आजदेखि शुरू भएको पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो बताउनु भएको। उहाँले केही समय अघि प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि उहाँको आलोचना भएको थियो। त्यही मन्तव्यको स्पष्टीकरण उहाँले पार्टीको महाधिवेशनमा दिनुभएको हो। प्रधानमन्त्री शाहले सीमा विवाद समाधानका लागि कुनै तेस्रो पक्ष वा वैदेशिक मध्यस्थकर्ताको आवश्यकता नरहेको समेत स्पष्ट पार्नुभएको छ। नेपालले आफ्ना छिमेकीहरूसँग प्रत्यक्ष संवाद मार्फत नै समस्याको समाधान खोज्ने उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले राष्ट्रियताको रक्षाका लागि सरकार दृढ़ रहेको र प्रमाणका आधारमा सीमाको रक्षा गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। यसबीच राष्ट्रपा सभापति रवि लामिछानेले सरकार चलाउने बारे बालन शाहसँग भएको सहमतिमा कुनै समस्या आउन नदिने बताउनु भएको छ। प्रथम महाधिवेशन उद्घाटन समारोहबाट लामिछानेले सरकार चलाउने जिम्मा बालनकै भएको बताउनु भएको छ। सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालन शाहको खुट्टामा बल पुर्याइसकेको र अब भटाभट गोल हान्ने जिम्मा बालनजीको उहाँले भन्नुभएको छ। झुकिएर त्यो बल कहीँ आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा आफ्नो भएको उहाँले बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगकी सदस्य डाक्टर लिली थापाले सामाजिक सञ्जालमा बढ़दो साइबर बुलिङ र व्यक्तिगत आक्रमणका कारण मानव अधिकार सम्बन्धी घटनामा निष्पक्ष अनुसन्धान गर्न डराउनु पर्ने स्थिति आएको बताउनु भएको छ। आइतबार शान्तिका लागि सामूहिक अभियान को क्यापले आयोजना गरेको मानवाधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा उहाँले यस्तो बताउनु भएको। उहाँले जेएनजी आन्दोलनको घटनामा आयोगले निष्पक्ष र तथ्यको आधारमा प्रतिवेदन तयार पारे पनि विभिन्न आरोपहरू लाग्ने गरेको गुनासो गर्नुभयो। आयोगले देखेका र अनुसन्धानबाट प्राप्त तथ्यहरूलाई कुनै पूर्वाग्रह बिना प्रतिवेदन सार्वजन गरेको उहाँको भनाइ छ। तर त्यसपछि सामाजिक सञ्जालमा आफू विरूद्ध अपमानजनक टिप्पणी गाली गलौज र चरित्र हत्या गर्ने प्रयास बढ़ेको उहाँको गुनासो छ। आयोगका पदाधिकारी संचारकर्मी तथा अनुसन्धानमा संलग्न व्यक्तिहरू निरन्तर साइबर आक्रमणको निशानामा परिरहेको उल्लेख गर्दै उहाँले यसले स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्ने वातावरण खुम्चिँदै गएको बताउनु भएको छ। उहाँले नागरिक समाजको भूमिकाप्रति पनि प्रश्न उठाउँदै साइबर बुलिङका घटनामा नागरिक समाज मौन बसेको आरोप समेत लगाउनु भएको छ। शान्तिका लागि सामूहिक अभियान कोक्यापले मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। आज कोक्यापले आयोजना गरेको मानवाधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्प भूषालले उक्त माग गर्नुभएको। उहाँले चुनौतीपूर्ण परिस्थितिका बावजूद पनि मानवाधिकार रक्षकहरूले लोकतन्त्र जवाबदेहिता विधिको शासन तथा मानवाधिकार संरक्षणमा महत्वपूर्ण र साहसिक भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ। मानवाधिकार रक्षकहरूको सुरक्षा तथा संरक्षण सुनिश्चित गर्नु राज्य नागरिक समाज र सरकारवाला सबै पक्षको साझो जिम्मेवारी भएको उहाँको भनाइ छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुर राणाबाट सिक्नुपर्ने बताउनु भएको छ। आइतबार आयोजित नेपाली राष्ट्रियता र श्री तीन महाराज जंगबहादुर राणा प्रवचन कार्यक्रममा उहाँले यस्तो बताउनु भएको। 19औं शताब्दीको उपनिवेशिक विस्तारको चुनौतीपूर्ण समयमा नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौम सत्ताको रक्षा गर्न जंगबहादुर राणाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ छ। दक्षिण एसियाको अधिकांश भूभाग ब्रिटिस साम्राज्यको अधीनमा गइसकेको अवस्थामा पनि नेपालले आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सफल भएको उल्लेख गर्दै उहाँले त्यसको श्रेय तत्कालीन नेतृत्वका रूपमा जंगबहादुर राणालाई दिनुपर्ने बताउनुभयो। नेपाल मेडिकल काउन्सिल स्वास्थ्य संस्थाहरूले कानून विपरीत स्वीकृत सैया क्षमता र कार्यक्षेत्र भन्दा बाहिर सेवा सञ्चालन गरिरहेको ठाउँमा चिकित्सकलाई काम नगर्नु निर्देशन दिएको छ। जनस्वास्थ्य सेवा ऐनको दफा 21 र 22 अनुसार स्वास्थ्य संस्थाले तोकिएको इजाजत पत्र सञ्चालन अनुमति बिनाका सेवा सञ्चालन गर्न नपाउने व्यवस्था रहेको काउन्सिलले उल्लेख गरेका छ। यस्ता कानून विपरीत सञ्चालन भएका स्वास्थ्य संस्थाको इजाजत पत्र स्वत खारेज हुन सक्ने प्रावधान रहेको काउन्सिलले जनाएको छ। काउन्सिलले कानून विपरीत सञ्चालन भइरहेका संस्थामा कार्यरत चिकित्सकहरू पनि कानूनी जोखिम र नैतिक जवाबदेहितामा पर्न सक्ने चेतावनी समेत दिएको छ। जेएनजी पुस्ताका किशोरीहरूको एक समूहले डिम्ब व्यापार र डिम्ब तस्करी विरूद्ध विरोध प्रदर्शन गरेका छन्। आज माइती घरमा विभिन्न प्लेकार्ड र नाराबाजी सहित जेएनजी पुस्ताका किशोरीहरूले डिम्ब व्यापार र डिम्ब तस्करी विरूद्ध प्रदर्शन गरेका हुन्। उनीहरूले पीड़ित किशोरीहरूलाई तत्काल न्याय दिनुपर्ने, डिम्ब तस्करीमा संलग्न रहेको आरोप लागेका पूर्व महानिधिवक्ता सविता भण्डारी बराललाई तत्काल पक्राउ गर्नुपर्ने र यस अवैध कार्यमा संलग्न डाक्टरहरूलाई कानूनी कार्यवाही गर्नुपर्ने माग राखेका छन्। हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर आज 4.1 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो 2:32 समयमा हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर 4.1 म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का हुम्ला सहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ। भूकम्पबाट भएको सम्भावित क्षतिको कुनै विवरण भने प्राप्त भएको छैन। स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने मूल नाराका साथ 12 विश्व योग दिवस आज रामेछापको मन्थलीमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ। जिल्ला स्तरीय योग दिवस मूल समारोह समिति रामेछापको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा प्रभात फेरी, प्रवचन र योगका विभिन्न नमूना अभ्यासहरूको प्रदर्शन गरी योग दिवस मनाइएको हो। योग दिवस मूल समारोह समितिका संयोजक एवं शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम समापन गर्ने क्रममा उहाँले आफूले योगाभ्यासकै कारण जटिल रोगलाई फर्कन नदिएकोले योगको निकै महत्व रहेको बताउनु भएको छ। सो अवसरमा पतञ्जली योग समिति र जीवन विज्ञान जिल्ला समितिका सदस्यहरूले योगाभ्यासका विभिन्न आसनहरूको नमूना समेत प्रदर्शन गर्नुभएको थियो। सुधार गृह लैजान खोज्दा विराटनगरमा एक युवकले प्रहरी र सुधार गृहका कर्मचारीमाथि चक्कु प्रहार गरेका छन्। आज अपरान्ह विराटनगर महानगरपालिका एक अनुकरण मार्ग बस्दै आएका 29 वर्षीय रुबिन कार्कीले दुई प्रहरी र एकजना सुधार गृहका कर्मचारीमाथि चक्कु प्रहार गरेका हुन्। रामेछाप घर भई विराटनगर एक स्थित मोहन भट्टराईको घरमा कोठा भाडामा बस्दै आएको 29 वर्षीय कार्कीलाई आइतबार दिउँसो साथीभाइ नेपाल नामक सुधार गृह काठमाडौँ पठाउने तयारी भएको थियो। कार्कीले आफूलाई कोठाभित्र थुनेर आत्महत्याको प्रयास गरेपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको सीआरबी भट्टाचोकको प्रहरी टोली र सुधार गृहका कर्मचारीले उनलाई सम्झाई बुझाई गरी कोठाबाट निकाल्न खोजेका थिए, तर कार्कीले आफ्नो ओछ्यानमा लुकाएर राखेको चक्कु झिक्दै सीआरबी भट्टाचोकका प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र साथीभाइ नेपाल सुधार गृहका कर्मचारी सन्तोष सापकोटालाई चक्कु प्रहार गरेको मरङ प्रहरी प्रवक्ता बीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभएको छ। उहाँका अनुसार आक्रमणबाट तीनैजनाको टाउकोमा चोट लागेको छ। घाइतेहरूलाई उपचारका लागि विराटनगर स्थित नोबेल अस्पताल भर्ना गरिएको छ। प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ। प्रहरीले चक्कु प्रहार गर्ने कार्कीलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभएको छ। समाचारको क्रममा अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू H5N1 संक्रमण पुष्टि भएको छ। यससँगै बर्ड फ्लूको अत्याधिक संक्रामक भेरिएन्ट सबै महादेशमा पुगेको छ। पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्रमा ब्राउन स्क्युआ नामक प्रवासी चरामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी कृषि मन्त्री जुली कोलिन्सका अनुसार एस्परेन्स सहर नजिक केप ले ग्रान्ड राष्ट्रिय निकुञ्जको समुद्री किनारमा त्यो चरामा संक्रमण देखिएको। कृषि मन्त्री कोलिन्सले एस्परेन्स समुद्री तटमा अत्यन्तै थकित अवस्थामा भेटिएको साउदर्न पेट्रियल नामक चरामा पनि बर्ड फ्लूको आशंका गरिएको जानकारी दिनुभएको छ। यद्यपि अहिलेसम्म ठूलो संख्यामा चराहरू मरेका प्रमाण पनि नभेटिएको उहाँको भनाइ छ। गएको वर्षको अक्टोबरमा अस्ट्रेलियाको दुर्गम क्षेत्र हर्ड र म्याक डोनाल्ड टापुमा पनि बर्ड फ्लू देखिएको थियो, तर यी टापीहरू दक्षिणी हिन्द महासागरमा रहेका छन्। ठूलो आकारको समुद्री चरा ब्राउन स्क्वाले मुख्यतया अन्टार्क्टिका क्षेत्रहरूमा प्रजनन गर्ने गर्छ। प्रजनन अवधि सकिएपछि यो चरा खाना र उपयुक्त वातावरणको खोजीमा उत्तरतर्फका क्षेत्रसम्म बसाइ सर्ने गर्छ। र समाचारको अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलमा आज रातिसम्म आजका स्पेन र साउदी अरेबिया खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा राति पाउने 10 बजे शुरू हुनेछ। दुवै टोली पहिलो जितको खोजीमा छन्। विश्व विजेता स्पेनले पहिलो खेलमा नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै साउदीले उरुग्वेसँग 1-1 गोलको बराबरी खेलेको थियो। फिफा वरियतामा स्पेन तेस्रो र साउदी 59 स्थानमा छन्। विश्वकपमा राति पाउने 1 बजेसम्म जीका बेल्जियम र इरान खेल्दैछन्। यो खेल अमेरिका लस एन्जलसमा हुनेछ। आफ्नो पहिलो खेलमा बेल्जियमले इजिप्टसँग 1-1 र इरानले न्यूजील्याण्डसँग 2-2 गोलको बराबरी खेलेका थिए। फिफा वरियतामा बेल्जियम 10 र इरान 22 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 4 बजे उरुग्वे र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। फिफा वरियतामा उरुग्वे 18 र केप भर्डे 63 स्थानमा छन्। विश्वकपमा बिहान पाउने 7 बजेसम्म जीका न्यूजील्याण्ड र इजिप्ट खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानकुभरमा हुनेछ। फिफा वरियतामा न्यूजील्याण्ड 83 र इजिप्ट 28 स्थानमा छन्। हवस् त, साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: के तपाईलाई थाहा छ तपाई हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
1: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
0: निरूपण गर्ने प्रकृतिका विवादहरू
1: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
0: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
1: चरण घाँस दाउरा सम्बन्धी विवाद,
0: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
1: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
0: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
1: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
0: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
1: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
0: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
1: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
0: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
1: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
0: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
0: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
1: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
0: गाली बेइज्जती सम्बन्धी विवाद,
1: लुटपिट सम्बन्धी विवाद,
0: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
1: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
0: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
1: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
0: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद।
1: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।

0: शिक्षा स्वास्थ्य कृषि र पूर्वाधार हाम्रो गाउँपालिका निर्माणको मूल आधार। नमस्कार, रेडियो कार्यक्रममा हाम्रो गोकुल गंगाको 28 अंकमा हार्दिक स्वागत छ। हरेक आइतबार झैं रामेछापको गोकुल गंगा गाउँपालिकाको ताजा गतिविधि, विकासका प्रयास, सुशासन र तपाई हाम्रा साझा आवाजहरू बोकेर म ईश्वर विश्वकर्मा तपाईकै रेडियो सेटमा उपस्थित भइसकेको छु। गोकुल गंगा गाउँपालिकाको सहकार्यमा रेडियो झन्कारले उत्पादन गरेको यो कार्यक्रम पालिका र स्थानीय नागरिकहरूलाई एक आपसमा जोड्ने, गुनासो सुन्ने र विकासको सहयात्रालाई अघि बढाउने एउटा भरपर्दो चौतारी हो। यो कार्यक्रम तपाईले झन्कार एफएमका साथै रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो रामेछाप र रेडियो तिफदीबाट पनि एकैसाथ सुनिरहनु भएको छ। श्रोता, आजको अंकमा सधैँझैं हामीले पालिकाका मुख्य गतिविधिहरू समेटेका छौं भने विशेष कुराकानी अन्तर्गत गोकुल गंगा गाउँपालिकाको मेटपा शाखा संयोजक गीता गुरूङसँग गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम र यसले स्थानीय स्तरमा सिर्जना गरेका रोजगारीका अवसरका बारेमा गरिएको विशेष कुराकानी प्रस्तुत गर्दैछौ। तर शुरूमा सुनौ पालिका गतिविधि।
1: गोकुल गंगा गाउँपालिकाको 1900 गाउँसभा बजेट अधिवेशन आगामी असार 10 गते बुधबार आयोजना हुने भएको छ। गाउँ कार्यपालिकाको कार्यालय रसनालुले एक सूचना जारी गर्दै गाउँपालिका अध्यक्षको आदेश अनुसार उक्त अधिवेशन आह्वान गरिएको जनाएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईद्वारा हस्ताक्षरित पत्र अनुसार उक्त सभा गोकुल गंगा गाउँपालिकाको सभा हलमा बिहान 11 बजे शुरू हुनेछ। अधिवेशनका रूपमा सञ्चालन हुन लागेको यस 1900 गाउँसभामा मुख्य गरी आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेटको क्षेत्रगत एवं विषयगत समीक्षा गरिनेछ। गोकुल गंगा गाउँपालिका वडा नम्बर 1 स्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र जाने पदमार्गमा खाने पानीको व्यवस्थापन कार्य सफलतापूर्वक सम्पन्न भएको छ। धार्मिक पर्यटकको प्रचुर सम्भावना बोकेको पाँच पोखरी तथा जट्टा पोखरी जाने मुख्य पदमार्गको माने डाँडामा खाने पानी पुर्याएसँगै सो क्षेत्रमा जाने पदयात्री र स्थानीयलाई ठूलो राहत मिलेको छ। उक्त योजना अन्तर्गत करिब 3 किलोमिटर टाढा रहेको प्राकृतिक मुहानबाट पानी संकलन गरी समुद्री सतहदेखि करिब 3,900 मिटरको उच्च उचाइमा अवस्थित माने डाँडासम्म सुरक्षित रूपमा खाने पानी पुर्याउने व्यवस्था गरिएको हो। यस कार्यक्रमको सफल समापनले सो क्षेत्रमा पुग्ने धार्मिक पर्यटक, स्थानीय बासिन्दा तथा पदयात्रीहरूलाई स्वच्छ र सुरक्षित खाने पानीको सहज पहुँच उपलब्ध गराइएको छ। गोकुल गंगा गाउँपालिकाले चालू आर्थिक वर्ष 2082-83 भुक्तानी निकासा र फरफारकका लागि समय सीमा तोक्दै भुक्तानी बन्द हुने सम्बन्धी जरूरी सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय रसनालुले एक सूचना जारी गर्दै स्थानीय संचित कोष व्यवस्थापन प्रणाली असार 25 गते नै बन्द हुने भएकाले सो अगावै भुक्तानी प्रक्रिया टुंग्याउन अनुरोध गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिने भट्टराई र लेखा अधिकृत विनोदराज खनालद्वारा हस्ताक्षरित सूचना अनुसार आर्थिक वर्षका लागि स्वीकृत सम्पूर्ण योजना तथा कार्यक्रमको भुक्तानीका लागि बाँकी रहेका सरकारवालाहरूले तोकिएको समयभित्र कागजात पेश गरिसक्नुपर्नेछ।
0: श्रोता, तपाईले भर्खरै सुन्नुभयो पालिका गतिविधि। अब भने ढिला नगरी गोकुल गंगा गाउँपालिकाको मेटपा शाखा संयोजक गीता गुरूङसँग स्थानीय उद्यमशीलता, सिप विकास तालिम र आय आर्जनका उपायहरूका विषयमा केन्द्रित रहेर गरिएको यो विशेष कुराकानी सुनाउँछौ। प्रस्तुत छ यो कुराकानी।
2: यो चाहिँ अब गोकुलगंगा गाउँपालिकामा यो स्थानीय तहमा लागू भएदेखि नै भन्नुपर्दा चाहिँ हामीले खास गरेर चाहिँ यो कार्यक्रमकै लक्ष्य उद्देश्य अनुसार नै होइन कामहरू चाहिँ गर्दै आइरहेको छौँ। जुन लक्ष्य भनेको चाहिँ अब बेरोजगार व्यक्ति, महिला, जनजाति, होइन युवा, विदेशबाट फर्केर आएकाहरू भन्ने छ होइन त्यही अनुसार चाहिँ हामी समिति गरेका छौँ 2077 सालदेखि हालसम्म चाहिँ हामीले अहिले चाहिँ हाम्रो संघको बजेट र पालिकाको बजेटले चाहिँ केही रकम थोरै भएको कारणले गर्दाखेरि हामीले उद्यमी सिर्जनामा चाहिँ केही अलिक कम चाहिँ भएको छ होइन नत्र भने सुरुदेखिको अवस्थामा हेर्यो भने चाहिँ हामी लगभग वर्षमा हामीले 40 चाहिँ उत्पादन चाहिँ गर्ने गरेका छौँ नयाँ सिर्जना
0: जस्तो अब स्रोत र साधनको सही सदुपयोगका लागि वास्तविक र आवश्यक व्यक्तिसम्म कार्यक्रम पुग्नुपर्ने हुन्छ होइन तपाईँको पालिकामा चाहिँ यो कार्यक्रम अन्तर्गत चाहिँ जस्तो विभिन्न व्यक्तिहरू छनौट गर्नुहुन्छ पहिचान गर्नुहुन्छ उहाँहरूको पहिचान चाहिँ कसरी हुन्छ यसको प्रक्रिया कस्तो हुन्छ
2: यस्तो छ सर अब यो यसको चाहिँ अब हामीलाई हाम्रो यो निर्देशिका अनुसार चाहिँ हामीले काम गर्छौँ होइन त्यसमा सुरुमा हाम्रो कार्यपालिकाले चाहिँ गोगलङ गाउँपालिकाको कार्यपालिकाको बैठकले हामीलाई ओडा छनौट गरिदिनुहुन्छ ओडा छनौट गरिसके पछाडि चाहिँ हामीले त्यो ओडामा जान्छौँ त्यो ओडामा गए पछाडि हामीले अभिमुखीकरण कार्यक्रम गर्छौँ अनि अभिमुखी कार्यक्रम गरिसके पछाडि त्यहाँको अब सहभागी छनौटको लागि चाहिँ हामीले त्यहाँको अब स्थानीय जनप्रतिनिधिहरू त्यहाँको व्यक्तिहरू बुद्धिजीवीहरू राखेर हामीले यो सहभागीमूलक ग्रामीण लेखाजोखा गर्छौँ अनि घरधुरी सर्वेक्षण गर्छौँ होइन अनि त्योबाट आइसके पछाडि हामीले उद्यमशीलता तालिम दिन्छौँ अनि उद्यमशीलता तालिम लिएका व्यक्तिहरूलाई चाहिँ बल्ल सिपतिर चाहिँ लैजान्छौँ
0: तपाईँहरूको उद्देश्य अनुरूपको काम गरिरहनु भएको छ उहाँहरूलाई चाहिँ यो तालिम बाहेक प्रविधि अथवा वित्तीय अनुदानको चाहिँ व्यवस्था तपाईँहरूको यो कार्यक्रम अन्तर्गत हुन्छ कि हुँदैन चालु आर्थिक वर्ष चाहिँ यस्ता व्यवस्था अथवा चाहिँ सेवाहरू कतिले प्राप्त गर्नुभयो होला उहाँहरूको प्रतिक्रिया कस्तो छ सन्तुष्ट हुनुहुन्छ उहाँहरू
2: हजुर सर एकदमै हुन्छ सर हामीले उहाँहरूकै मागको आधारमा हामीले यो एक हप्ताको उद्यमशीलता तालिम दिन्छौँ एक हप्ताको उद्यमशीलता तालिम दिएको बेलामा उहाँहरूले आफ्नो व्यवसाय छनौट गर्नुहुन्छ होइन व्यवसाय छनौट गर्नुहुन्छ अनि त्यही व्यवसायमा आधारित रहेर हामीले सिप विकास तालिम दिन्छौँ अनि सिप विकास तालिम दिइसके पछाडि त्यसमै रहेर उहाँहरूलाई चाहिँ अब व्यवसाय सुरु गर्नुपर्छ भन्ने हेतुले चाहिँ हामीले अब कसै चाहिँ अब समूहमा र कसैको चाहिँ अब व्यक्तिगत रूपमा पर्ने हिसाबले चाहिँ हामी व्यवसाय अनुसारको चाहिँ प्रविधिहरू हस्तान्तरण गर्ने गरेका छौँ अनि हस्तान्तरण गर्ने बेलामा चाहिँ हाम्रो कार्यक्रम अथवा पालिकाको हिसाबमा चाहिँ त्यसमा लागत भनेको 80% पालिकाले बेहोर्छ र 20% चाहिँ उद्यमी स्वयंले चाहिँ बेहोर्नुपर्ने चाहिँ हुन्छ यसमा 80-20 रूपमा चाहिँ हामी त्यसरी प्रविधिहरू चाहिँ सहयोग गरिराखेको चाहिँ छ र अहिलेसम्म हामीले वितरण गरेको भनेको चाहिँ जस्तो हामीले उहाँहरूको मागको आधारमा सर्टेन व्यक्तिहरू मात्रै भएको कारणले गर्दा किनकि हाम्रो 2-3 रेगुलर कार्यक्रममा एटेन्ड हुने कारणले गर्दाखेरि चाहिँ हामीले दिएको त्यस्तो प्रविधिहरू चाहिँ दुरुपयोग हुने होइन त्यस्तो हुने चाहिँ हुँदैन एकदमै हामीले छानेर नै अन्तिम चरणमा गएर हामीले प्रविधि हस्तान्तरण गर्छौँ त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले सहयोग गरेको प्रविधिहरू चाहिँ सही
0: सदुपयोग
2: भएको चाहिँ हामीले पाएको
0: छौँ सही सदुपयोग भइरहेको छ भनेर तपाईँले जिकिर गरिरहँदाखेरि चाहिँ तपाईँहरूले अनुदान लगायत अब प्रविधि चाहिँ वितरण गरेका प्राप्त गरेका चाहिँ उद्यमी अथवा व्यक्तिहरूले कति मात्रामा चाहिँ उद्यम गर्नु भएको छ होइन उत्पादन चाहिँ कति हुँदो रहेछ के उत्पादन हुँदो रहेछ गोकुलगंगा गाउँपालिकामा यस विषयमा पनि जानकारी दिनुहोस् न
2: यस्तो छ सर अब हामीले यो प्रविधि हस्तान्तरण गर्ने क्रममा चाहिँ अब एकदमै ठुलो एमाउन्टको रूपमा होइन एकदमै धेरै त्यस्तो सहयोग गर्ने चाहिँ गरेका छैनौँ किनभने अब हाम्रो अहिले यहाँ तालिमहरू लिने प्राय गरेर भनेको चाहिँ सिपतिर भनौँ न होइन सिप विकासतिर अब तरकारी खेतीको अनि मौरी पालनको जस्ता तालिमहरू चाहिँ दिनु भएको छ होइन त्यो भनेको अब हामीले अहिलेसम्म दिएको भनेको चाहिँ प्लास्टिक टनेल चाहिँ हामीले वितरण गरेका छौँ अनि मौरीको घार यो वर्ष भनौँ न गत वर्ष पनि हामीले वितरण गरेका छौँ यो वर्ष पनि हामीले मौरीको घार चाहिँ वितरण गरेका छौँ अनि अहिले यही वर्षको हिसाबमा हेर्दाखेरि चाहिँ हामीले यो वितरण गरेको मौरी चाहिँ अब 100 व्यक्तिले नै गर्नु भएको छ म चाहिँ भन्न सक्दिनँ होइन तर पनि त्यसमा चाहिँ लगभग 50 भन्दा ओभर व्यक्तिहरूले चाहिँ एउटा मौरीको घारबाट अहिले यही एक डेढ़ महीना को अवधि में हमने वितरण कर सकते एक डेढ़ महीना को अवधि में वहां एक घर तीन घर समय बना सफल हूं अब प्लास्टिक टनल को हक में भर्खर वितरण भाग कारण सीजन को कारण सब बनाई सकूक अवस्था छेन गत वर्ष को हिसाब में हेरी हमी वितरण कर टनल प्लास्टिक टनल वहां सीजन अफ सीजन रहे अवधि में कर व्यावसायिक दृष्टिकोण ने अब एटा टनल में वहां करें अब व्यावसायिक हिसाब ठूल मात्रा में उत्पादन कर हम हिसाब वहां आयोजन में थप सेवा पुगोस भिस्ब हिसाब से हमी देखो जो प्रविधि जो प्लास्टिक टनल सदुपयोग
0: जो इस उत्पादनमूलक क्षेत्र में उद्देश्य अनुरूप को काम कर उद्यमी लगी रह अब उत्पादन मात्र गरेर पनि भएन उत्पादन को हिसाबले बजार को अवस्था कत्तिको छ सन्तुलित छ कि छैन बजारीकरण में कुनै समस्या छ कि छैन साच्चै उत्पादित सामग्री बिक्री वितरण में तपाईहरुको यो मेटपा कार्यक्रमले कसरी सघाउ पुर्याइरहेको छ के गरिरहेको छ बजारीकरण में साच्चै सहयोग पुगिरहेको छ
2: यस्तो छ सर अब यो बजारीकरणको कुरा गर्दा चाहिँ अलि ब्रोड कुरा नै हुँदो रहेछ होइन अलि ठुलो कुरा हो है बजारीकरणको कुरामा चाहिँ हामीले मेटपा कार्यक्रमकै हिसाबमा चाहिँ गर्ने गरेको चाहिँ जस्तो हाम्रो उद्यमीहरू प्लस यो व्यवसाय सेवा दिनेहरू हुनुहुन्छ नि होइन उहाँहरू र यो उद्योग वाणिज्य संघका टिमहरूसँग चाहिँ हामीले एउटा समन्वय अथवा अन्तर्क्रिया कार्यक्रमहरू चाहिँ गर्ने गरेका चाहिँ छौँ होइन अनि त्यो त्यसरी कार्यक्रम मात्रै गरेर पनि नहुँदो रहेछ होइन अर्को कुरा चाहिँ हाम्रो गाउँपालिकामा अहिले अब सानातिना व्यवसायहरू गर्ने गरेकाहरू त अब थुप्रै नै छ होइन र पनि गाउँपालिकामा बजारीकरणकै हिसाबले चाहिँ अब ठुलो ठुलो व्यवसाय गर्नको लागि अहिले बनिरहेको चिसन केन्द्रहरू तिनीहरू त छ नै होइन तर हाम्रो मेटपा कार्यक्रमको हिसाबमा चाहिँ एक त उद्यमीहरूले ठुलो मात्रामा उत्पादन गरिराख्नु भएको छैन होइन अर्को कुरा चाहिँ हामीले हाम्रो उद्योग भनेको एकदम लघु हुन्छ होइन सानो उत्पादन हुन्छ नि त ठुलो मात्रामा उत्पादन गर्नुभएको छैन र अर्को कुरा चाहिँ ठ्याक्कै उहाँहरूको चाहना के हुन्छ भन्दाखेरि हाम्रो सामान बजारीकरण भएन बिक्री भएन भन्ने कुरा पनि हुन्छ यहाँ के भइरहेछ भने अब उत्पादन गर्दाखेरि चाहिँ उहाँहरूले आफूलाई मात्रै प्रयोग हुने उत्पादन पनि बढी हुन्छ अब उहाँहरूले बिक्री गर्न लैजानलाई पनि त्यो के हुन्छ कम हुन्छ होइन त्यो भएको हिसाबले गर्दाखेरि नि अहिले गाउँपालिकाले चाहिँ के भनिराख्नु भएको छ भने यदि उद्यमीहरूले सामूहिक रूपमा उत्पादन गरेर हामीलाई यसरी बजारीकरणको आवश्यकता छ हाम्रो सामान बिक्री गर्नको आवश्यकता छ भन्ने अवस्था रह्यो भने चाहिँ पालिकाले चाहिँ एनएसएन लिएर हामी त्यो अवस्थामा चाहिँ हामी अगाडि बढ्छौँ भनेर अस्ति भर्खरकै हाम्रो यो बजारीकरण प्लस यो लघु वित्तीय सेवामा अन्तर्क्रिया कार्यक्रम भएको थियो त्यो कार्यक्रममा चाहिँ हाम्रा गाउँपालिका उपाध्यक्ष म्यामहरू वडा अध्यक्षज्यूहरूले चाहिँ त्यो प्रतिबद्धता चाहिँ जनाउनु भएको छ
0: बजारीकरणमा चाहिँ एउटा चुनौती नै छ होइन त्यो चुनौतीलाई
2: एकदम चुनौती छ
0: हजुर अर्को चाहिँ जस्तो यो जोसका साथ चाहिँ उद्यम तर्फ चाहिँ लाग्नुहुन्छ होइन तर अब विभिन्न समस्याका कारण विभिन्न चुनौतीको समाधान गर्न नसकेर व्यवसाय बीचमै छाड्ने प्रवृत्ति पनि हावी हुँदै गएको अवस्था हो होइन गोकुलगंगा गाउँपालिकामा चाहिँ पुराना उद्यमीहरूलाई निराश हुन नदिन र उनीहरूको व्यवसाय टिकै राख्नका लागि परामर्शको व्यवस्था छ कि छैन परामर्श कसरी दिइरहनु भएको छ
2: त्यसको हिसाबमा चाहिँ यस्तो छ सर अब हामीले यो मेटपा कार्यक्रम अन्तर्गत चाहिँ स्तर उन्नतितर्फ चाहिँ कुरा रह्यो यसमा होइन त यसमा चाहिँ हामीले अहिलेसम्म गर्दै आएको विषयमा मैले भन्नुपर्दाखेरि चाहिँ स्तर उन्नतितर्फ हामीले गत वर्ष काम गरेकाहरू र उनीहरूलाई व्यवसाय उहाँहरूकोमा चाहिँ थप के गर्न सकिन्छ त भनेर हामीले एक अनुगमन गर्छौँ होइन अनुगमन गर्छौँ उहाँहरूको आवश्यकता समस्या होइन के छ भनेर र उहाँहरूको व्यवसाय उहाँले के गर्दै हुनुहुन्छ भन्ने कुरा हेर्छौँ र त्यो अनुसार चाहिँ के गर्न सकिन्छ त भनेर उहाँहरूलाई सपोर्ट गर्ने चाहिँ गरेका छौँ अब त्यस्तै जसमा अब कसैलाई अब एडभान्स तालिम हो कि होइन कसैलाई अब थोरै भए पनि प्राविधिक सहयोग गरेर हो कि अथवा कसैलाई केही परामर्श दिएर हो कि त्यसरी चाहिँ गर्ने गरेका चाहिँ छौँ सर
0: हजुर अर्को चाहिँ यो मेटपा कार्यक्रम कार्यक्रमलाई चाहिँ अझ प्रभावकारी बनाउन गोकुलगंगा गाउँपालिकाको नेतृत्व र कार्यपालिकाबाट चाहिँ कस्तो सहयोग प्राप्त भइरहेको छ, बजेट चाहिँ पर्याप्त छ कि छैन, यो प्रति कतिको सन्तुष्ट हुनुहुन्छ तपाईँ?
2: हाम्रो संघको बजेटले मात्र त हामीले केही पनि गर्न सक्दैनौ
0: हैन।
2: पालिकाले अहिलेसम्म अब गाउँपालिकाले पनि धेरै थोर सहयोग भइरहेको छ, पालिकाले नै सहयोग गरेकै बजेटले चाहिँ यो पर्याप्त छ चाहिँ म भन्न सक्दिनँ होइन। तर कार्यक्रमको हिसाबले हामीले अब भुइँ लेभलदेखि एउटा कार्यक्रमको ओरिएन्टेसनदेखि लिएर होइन अब घर दुरी सर्वे चेयर उद्यमशीलता तालिम तालिम अनि प्रविधि हस्तान्तरणदेखि लिएर सबै एउटै व्यक्तिलाई कन्टिन्यू गर्दै जानु कारणले गर्दा चाहिँ यो कार्यक्रम चाहिँ राम्रो छ होइन। यसले चाहिँ अब तालिम पनि दिन्छ, टनेल पनि केही प्रविधिहरू पनि दिन्छ भन्ने त्यो बुझाइ पनि छ होइन। कार्यक्रमको हिसाबमा चाहिँ गाउँपालिका चाहिँ सकारात्मक छ र त्यस्तै अब हाम्रो समुदायमा पनि यो कार्यक्रमबाट चाहिँ सकारात्मक प्रभाव चाहिँ परेको छ। अब अरू कुनै कार्यक्रमहरू चाहिँ के हुन्छ भने अब डाइरेक्ट जान्छु होइन, एउटा केही सामान दिने दिएर उहाँहरू फेरि पुनः कन्ट्याक्टमा गएको हुँदैन भने अब यो मित्र कार्यक्रम चाहिँ अब हराइरहेको व्यक्तिहरूलाई दुई तीन वर्ष पछाडि पनि खोज्ने काम हुन्छ नि त होइन। त्यो भएको हिसाबले चाहिँ यो कार्यक्रम प्रति चाहिँ सकारात्मक नै छ। तर यो भनिरहँदाखेरि अब गाउँपालिकाले यो कार्यक्रमलाई पुग्ने बजेट छ भन्ने चाहिँ म भन्न सक्दिनँ, किनभने अब आजभोलि गाउँपालिकालाई नै बजेट सीमित बजेट हुन्छ, त्यही सीमित बजेटमा पनि अब सीमित शाखाहरूलाई सीमित दिने कारणले गर्दाखेरि चाहिँ समुदायको आवश्यकता भन्दा चाहिँ कमै छ भनौँ होइन। अब
0: जस्तो अब गरिबी निवारणका लागि तपाईँहरूले काम गरिरहनु भएको छ, पालिकाको सपोर्ट पनि छ भनिरहँदाखेरि साँच्चीकै गरिबी निवारण तर्फ नै गोकुलगंगा गाउँपालिका अगाडि बढ्या हो?
2: गरिबी निवारण नै गर्न त गाह्रो नै छ होइन। कार्यक्रमको नाम गरिबी निवारण छ, तर निवारण गर्न गाह्रो चाहिँ छ होइन। तर निवारणको लागि सहयोग चाहिँ भएको छ भनौँ न। अब ठ्याक्कै तत्कालै प्रतिफल चाहिँ नदेखिने होइन, फेरि यस्तो पनि छ गाउँतिर हाम्रो के भन्छ पहाडी एरियामा अथवा जो बजार एरिया भन्दा गाउँ एरियातिर अनि धेरै समस्या चाहिँ के हुँदो रहेछ भने हामीले हाम्रो पुरानो खेतीपाती व्यवसाय होइन त्यो छोड्न नसक्नु पनि एउटा मुख्य समस्या चाहिँ छ। किनभने हामीले भन्नु त व्यवसाय गर्नुपर्छ, उद्यमी सिर्जना हुनुपर्छ, यसरी गर्नुपर्छ भनेर त्यही अनुसारको हामीले काउन्सिलिङ गर्ने गरेका छौँ होइन, गर्दै पनि गर्नु भएको छ कसैले भने। पछि के हुन्छ त फेरि उहाँले आफ्नै परम्परागत कुराहरू छोड्न सकिराख्नु भएको हुँदैन क्या, किनभने त्यहाँ उहाँहरूलाई सबै थोक चाहिएको हुन्छ कि होइन, त्यो त हामीलाई पनि छ होइन। तर पनि त्यो अवस्थालाई चाहिँ उहाँहरूले छोड्न सकिराख्नु भएको चाहिँ हुँदैन क्या। भैँसी पनि पाल्नु भएको छ, गाई नै पाल्नु भएको छ होइन, तरकारी खेती पनि गर्नु भएको छ, धान पनि रोप्नु भएको छ, कोदो पनि छ होइन, अनि सबै छोडे क्या, यो मिश्रित भएको कारणले गर्दा अलि समस्याहरू चाहिँ यसमा पनि छ।
0: यो गरिबी निवारण कार्यक्रम र तपाईँहरूको त्यो प्रधानमन्त्री रोजगार कार्यक्रमको बीचमा चाहिँ समन्वय सहकार्य त्यस्तो केही हुन्छ कि हुँदैन, सम्बन्ध हुन्छ कि हुँदैन?
2: यस्तो छ सर, अब योभन्दा अगाडिसम्म चाहिँ हामीले के कुरा गर्नुपर्छ होइन, योभन्दा अगाडिसम्म चाहिँ हामीले मेटपा कार्यक्रमको जुन मोडल छ, जुन उद्देश्य छ होइन, त्यही मोडल र उद्देश्यमा रहेर चाहिँ काम गर्दै आएको होइन। अहिले चाहिँ हामीले नयाँ बजेट बनाउने क्रममा र बिचमा हामीले छलफल पनि भयो, माथिदेखिको सेन्टरदेखिको हाम्रो निर्देशन पनि त्यस्तै नै छ होइन। अब एउटा रोजगार सेवा केन्द्र रहेर चाहिँ अब काम गर्नुपर्छ भन्ने कुरा चाहिँ भएको छ। त्यही हिसाबले यो बिचमा ठ्याक्कै हाम्रो सुरुको भन्दा नै अब बिचको अवधिमा चाहिँ कार्यक्रम सञ्चालन हुँदै आइसके पछाडिको अवधिमा चाहिँ यो बेरोजगार व्यक्तिहरूलाई समेट्नु पर्छ भन्ने कुराहरू छलफल भयो। त्यो भइसके पछाडि अब हामीले सबै बेरोजगार व्यक्तिहरूलाई चाहिँ अब समेट्न सकेनौँ, त्यो जो सूचीमा आबद्ध भएकोहरू मध्येमा केही व्यक्तिहरूलाई चाहिँ हामीले समेट्न सक्यौँ र केही चाहिँ हाम्रै मेटपा मोडेलकै अनुसार चाहिँ हामीले काम गर्यौँ र आगामी वर्षमा चाहिँ हामी चाहिँ सँगै रहेर हाम्रो योजनामा पनि त्यसरी नै चाहिँ बनिएको छ, हामी सँगै काम गर्ने, सँगै योजना बनाएर अगाडि बढ्ने भन्ने योजना चाहिँ छ अहिले।
0: पालिकालाई लघु उद्यमको माध्यमबाट आत्मनिर्भर बनाउन यहाँको शाखाका आगामी मुख्य योजना र रणनीतिहरू के छन्? अनि अर्को चाहिँ भनेको यो आगामी वर्षको बजेट पनि सार्वजनिक गरिँदैछ, त्यसले चाहिँ यो कार्यक्रमलाई कतिको समेटेको छ, कतिको छुन्छ, प्राथमिकता दिएको छ कि छैन, के छ?
2: अब हामीले यो वर्षको नीति तथा कार्यक्रमहरू अब बनाएर पेश गरिसकेका छौँ, आठ गते र 10 गते भित्रमा त फाइनल भइहाल्छ। अब हामीलाई पालिकाको नीति निर्देशन अनुसार अब एउटा शाहले चाहिँ यति बजेटभित्रमा यति सिलिङभित्रमा रहेर काम गर्नुपर्छ भनेर त्यही अनुसारको निर्देशन छ अनि त्यसरी नै हामी चाहिँ अगाडि बढेका छौँ सर. अहिले चाहिँ अब हामी रोजगार सेवा केन्द्र रहेर चाहिँ अगाडि बढ्ने भन्ने कुरा पनि छ र अब समग्र रूपमा हेर्दाखेरि चाहिँ यो मेपा कार्यक्रम भनेको रोजगारसँग मिल्ने भयो, यता उद्योग व्यवसायसँग मिल्ने भयो, यता हाम्रो कृषिहरूसँग पनि मिल्ने भयो नि त होइन. उद्यमी सिर्जना गर्ने त्यो तालिम दिने के भन्छ उद्यमशील बनाउने प्रवर्धन गर्ने भन्ने कुराहरू त यो धेरै बाटोसँग चाहिँ मिल्ने भएको कारणले गर्दा चाहिँ अहिले पालिकाले त्यो कुरालाई चाहिँ जोड दिएकै पाउँछु मेरो हिसाबले.
0: कार्यक्रमको नाम फरक भए पनि प्रकृति उद्देश्य चाहिँ एउटै नै छ सबै, त्यस कारणले गर्दा एकीकृत रूपमा चाहिँ सँगसँगै अगाडि बढ्ने त्यो योजना हो होइन त. हजुर, अन्तिममा रेडियो सुनेर बसिरहनु भएका आम गोकुलगंगा गाउँपालिकावासी युवा तथा आम नागरिकलाई चाहिँ तपाईँको सन्देश के छ, के भन्न चाहनुहुन्छ अन्तिममा छोटोमा?
2: अब म चाहिँ के भन्न चाहन्छु भने हामीले गर्यो भने के हुँदैन भन्ने चाहिँ म भन्न चाहन्छु होइन. किनभने हाम्रो स्थानीय स्तरमा नै उत्पादन गर्यो भने जे पनि उत्पादन हुन सक्छ र बिक्री पनि हुन्छ. किनभने अहिले हामीले चाहिँ के गर्ने गरेका छौँ भने अब तत्काल आजको भोलि नै हामीलाई के चाहिन्छ, नाफा चाहिन्छ, प्रफिट चाहिन्छ, आजको भोलि नै हाम्रो हातमा चाहिँ पैसा आओस् भनेर चाहन्छ होइन. त्यो भन्ने कुरा चाहिँ गाह्रो हुन्छ होइन. त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामी विदेशिनु भन्दाखेरि हाम्रो गाउँ ठाउँमा अहिले धेरै बाँझो जग्गाहरू होइन त्यत्तिकै खेर गइरहेको अवस्था चाहिँ छ. हामीले त्यही बाँझो जग्गालाई एउटा उद्यमशील भएर एउटा सिप दिएर त्यही बाँझो जग्गालाई चाहिँ एउटा हराभरा बनाउन सक्यौँ भने हाम्रै यही माटोमा पनि सुन फल्न सक्छ भन्ने चाहिँ म भन्न चाहन्छु. अरू धेरै कुराहरू त
0: त्यसमा तपाईँहरूको चाहिँ कार्यक्रम र स्थानीय पालिकाले पनि सहयोग गर्छ होइन त?
2: एकदम
0: हवस्, यो समय र संवादको लागि धेरै धन्यवाद है दिदी.
2: हजुर हस्, धन्यवाद हजुरलाई.
0: भर्खरै हामीले मेडपा शाखा संयोजक गीता गुरूङसँग गोकुलगंगा गाउँपालिकामा लघु उद्यमको अवस्था र आगामी योजनाका बारेमा गरिएको उपयोगी कुराकानी सुन्यौं. आशा छ यस कुराकानीले स्थानीय स्तरमा उद्यम गर्न चाहनेहरूका लागि राम्रो मार्गदर्शन गर्नेछ. यसका साथै रेडियो कार्यक्रम हाम्रो गोकुलगंगाको आजका लागि निर्धारित समय पनि सकिएको छ. कार्यक्रमबाट विदा हुनु अघि यदि तपाईसँग पनि गाउँपालिकाको विकास, निर्माण, बजेट कार्यान्वयन, योजना वा सेवा प्रवाहका बारेमा केही जिज्ञासा, गुनासा वा रचनात्मक सुझावहरू छन् भने हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ. तपाईँको प्रत्येक सकारात्मक र रचनात्मक सुझाव गोकुलगंगा गाउँपालिकालाई समृद्ध र उत्कृष्ट बनाउने एउटा बलियो खम्बा बन्न सक्नेछ. आजको अंकलाई सफल बनाउन प्राविधिक कक्षबाट प्राविधिक सहयोग गर्नुहुने सहकर्मी साथीहरू, प्रसारण साझेदार रेडियोहरू र हामीलाई सुनेर साथ दिनुहुने श्रोताहरूमा हार्दिक आभार व्यक्त गर्दछौ. आगामी साता आइतबार बेलुकी 36 बजे गाउँपालिकाका नयाँ र समसामयिक विषय वस्तुका साथ पुनः भेट्ने वाचा गर्दै आजका लागि म ईश्वर विश्वकर्मा विदा हुन्छु. तपाईँको बाँकी समय सुखद रहोस्. नमस्कार.
3: हजुरको रेडियो 102.1 मेगाहर्ज.
4: किन आँखा मिचेकुमिचे गरेको
5: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
4: धेरै समय मोबाइल चलाएपछि क्या
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ.
4: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ. राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे.
5: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
5: बुझे.
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
7: नेपाल सरकार विज्ञापन बोर्ड. छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
8: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
9: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
8: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
9: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
8: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
9: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
8: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
10: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
11: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
12: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
13: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
12: हुर्केकै गिरिराज चल्ला 150
13: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
14: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
13: विराज किसानको साथी,
14: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
13: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
15: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
16: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
17: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
18: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
17: हाम्रा विशेषताहरू,
18: 40% मात्रै डाउन पेमेन्ट,
17: सजिलो मासिक किस्ता सुविधा,
18: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
17: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
18: आवश्यक कागजातहरू,
17: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
18: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
17: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0848541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
18: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
10: के? तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
18: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
18: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
10: सम्पर्क नम्बर 0845410043, 98630423422।

0: सुन साथी मेरो कथा मर्यादित आवाज पहुँचयुक्त समाज।
1: नमस्कार, सुन साथी मेरो कथाको अर्को एपिसोडमा यहाँहरू सबैलाई स्वागत छ। आज हामी अपाङ्गता, जलवायु परिवर्तन र यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा

0: हामीसँग आज एकदम विशेष अतिथिहरू पनि उपस्थित हुनुभएको छ। मदनजी र विजयजीलाई यहाँ म पोडकास्टमा स्वागत गर्न चाहन्छु र हजुरहरूको छुट्टो परिचय दिन पनि अनुरोध गरे।
1: धन्यवाद आमन्त्रणको लागि। म विजयराज पन्त र हाल म चाहिँ प्लान इन्टरनेसनल नेपालमा विगत 3 वर्षदेखि कार्यरत छु र अहिलेको मेरो पोजिसन ह्युमेनिटेरियन रेस्पोन्स म्यानेजरको रूपमा रहेको छ।
2: नमस्कार, सर्वप्रथम त मलाई यहाँ निमन्त्रणा गरी मेरा विचारहरू राख्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। म चाहिँ मदन, एउटा दृष्टि सम्बन्धी अपाङ्गता भएको युवा र अधिकार कर्मी पनि, र म चाहिँ जलवायु परिवर्तनको क्षेत्रमा विगत 2-3 वर्षदेखि कामहरू गर्दै आइरहेको छु र म चाहिँ युवा संस्थामा एज अ जेनरल मेम्बरको रूपमा आबद्ध छु।
0: हजुर, धेरै धेरै धन्यवाद। पोडकास्टमा धेरै धेरै स्वागत छ हजुरहरूलाई। आज हाम्रो यो पोडकास्ट चाहिँ एक्सेस म्याटर्स भन्ने थिममा बेस छ, अनि हजुरहरूलाई चाहिँ एक्सेस म्याटर्स भन्ने बित्तिकै पहिलो कुरा चाहिँ के आउँछ झट्ट एक्सेस म्याटर्स भन्ने बित्तिकै?
1: अब म चाहिँ ह्युमेनिटेरियन सेक्टरमै चाहिँ काम गर्ने भएर यो सबैलाई चाहिँ सहज चाहिँ हुँदैन, त्यही भएर चाहिँ अलिकति डिग्निफाइड तरिकाको कुराहरू चाहिँ मलाई चाहिँ आउँछ। किन त्यो बेला त्यो अवस्था यस्तो अवस्था हुन्छ कि ह्युमेनिटेरियनको विपदको अवस्था जहाँ चाहिँ त्यो धेरै कुरा सहज हुँदैन, त्यो हिसाबले चाहिँ मैले चाहिँ अलिकति एक्सेसलाई डिग्निटीको रूपमा चाहिँ बढी हेर्ने गर्छु।
0: मदनजीलाई
2: मलाई पनि विजय सरको कुरामै समर्थन गर्न मन लाग्यो। एक्सेस म्याटर भन्दा बित्तिकै मेरो दिमागमा पनि झट्टै डिग्निटी र राइट्स भन्ने कुराले चाहिँ प्रभाव पार्छ जस्तो लाग्छ।
0: सो हामीले चाहिँ यो डिसेबिलिटी इन्क्लुजन अनि यो क्लाइमेट क्राइसिसहरू अनि यस्तो यो ह्युमेनिटेरियन रेस्पोन्सकै सेक्टरमा चाहिँ एसआरएचआर राइट्सहरूलाई चाहिँ सँगै जोडेर कुरा गर्न चाहिँ किन महत्वपूर्ण छ जस्तो लाग्छ?
1: हाम्रो चाहिँ जुन ट्रेडिसनल ह्युमेनिटेरियन वर्क चाहिँ छ त्यसमा चाहिँ हामीले कतिपय कुराहरूलाई चाहिँ अलिकति पछाडि हेर्ने गर्ने गर्थ्यौँ, प्राथमिकता सामना राखेर रिलिफ डिस्ट्रिब्युसन आदि इत्यादि भनेर चाहिँ। तर त्यो ह्युमेनिटेरियन जुन अवस्था छ, एक त विशेष अवस्था, त्यसमा पनि विशेष व्यक्तिहरूलाई चाहिँ सम्बोधन गर्नु भनेको चाहिँ र विशेष क्षमता फरक अनि आवश्यकता भएको कुराहरूलाई चाहिँ यदि हामीले त्यहाँ गर्न सकेनौँ भने चाहिँ त्यो त्यति प्रभावकारी हुँदैन। त्यही भएर हामीले चाहिँ जुन चाहिँ डिसेबिलिटी इन्क्लुजन र यो सेक्सुअल रिप्रोडक्टिभ हेल्थका कुराहरू छन् यसलाई पछि हेरौँला भन्ने चाहिँ होइन। जुन बेलादेखि हाम्रो प्लानिङ सुरु हुन्छ या हामीले पहिले पूर्व योजना बनाएका हुन्छौँ त्यही बेलादेखि चाहिँ यो कुराहरूको चाहिँ हामीले विचार गर्नुपर्छ, ताकि कुनै विपद आपद परिसकेपछि त्यो बेला चाहिँ त्यस्तो अन्योल नहोस् र त्यस्ता मान्छे नछुटुन् जसले चाहिँ रियल सर्भिस पाउनै पर्ने मान्छे हुन्, तिनीहरूले चाहिँ इमिडिएटली एकदम तत्काल रूपमा चाहिँ सर्भिस र सेवा चाहिँ पाउनुपर्छ, त्यहाँ भएको वितरण, त्यहाँ भएको राहत आदि त्यहाँ जे छ सर्भिसहरू त्यो पाउनुपर्छ। र त्यो गर्नको लागि चाहिँ हामीले अहिले घटना भइसकेपछि होइन, विपद भइसकेपछि होइन, विपदभन्दा पूर्व तयारीकै रूपमा त्यो चरणमै उहाँहरूलाई चाहिँ इन्क्लुड गर्नुपर्छ। उनका आवश्यकता के हुन्, कस्तो हुनसक्छ, कस्तो अवस्था हुनसक्छन्, कस्ता खाले चाहिँ त्यो डिसेबिलिटीका कुराहरू हुनसक्छन्, त्यो सबै कुराको आकलन एसेसमेन्ट पहिले गरेर गर्यो भने चाहिँ एउटा रिस्पोन्स लागि भने नि त्यो डिग्निफाइड तरिका अझ त्यसलाई चाहिँ त्यो त्यसलाई चाहिँ म्याटर गर्छ र सपोर्ट पनि गर्छ भन्ने लाग्छ।
2: जलवायु परिवर्तनले सबै तह र तबकालाई असमान असर गर्छ भन्ने कुरा त हामीलाई थाहा छ। जलवायु परिवर्तनका कारण अपाङ्गता भएका व्यक्तिहरू अरू अन्य व्यक्तिभन्दा 4 गुणा बढी जोखिममा हुन्छन् भन्ने विभिन्न अध्ययन अनुसन्धानले देखाएका छन्। यसमा पनि अपाङ्गता भएका व्यक्तिहरूको हेल्थको कुरो चाहिँ पहिलो जोडिएर आउँछ। किन भन्दाखेरि कोही व्यक्तिहरूले निरन्तर रूपमा औषधि सेवन गरिरहेको हुनसक्छ, होइन, कसैलाई निरन्तर रूपमा थेरापीको आवश्यकता परिरहेको हुनसक्छ, अथवा आफ्नो चाहिँ गम्भीरताको आधारमा फरक फरक अपाङ्गता भएका व्यक्तिहरूलाई फरक फरक आवश्यकता हुन्छ। यदि अकस्मात विपदजन्य घटनाहरू भइहाल्यो भने चाहिँ उनीहरू त्यो सेवाबाट चाहिँ वञ्चितीकरणमा पर्न सक्छन्, उनीहरूको त्यसले गर्दाखेरि दैनिकीमा असरहरू पर्न सक्छ। त्यति मात्रै नभएर चाहिँ यो हामी इन्क्युबेसन सेन्टरका कुराहरू गर्छौँ अनि सेक्युर सेल्टरका कुरा गर्छौँ, त्यस्ता ठाउँहरूमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ हिंसा हुने सम्भावना पनि उत्तिकै जोखिम रहन्छ। तसर्थ हामीले चाहिँ क्लाइमेट चेन्ज सँगसँगै हेल्थका कुराहरूमा पनि अवेरनेसहरू गर्ने हो भने चाहिँ यस्ता कुराहरूबाट चाहिँ जोगिन सकिन्छ जस्तो लाग्छ।

0: जोड्न चाहे हजुरको चाहिँ आफ्नो अनुभवबाट आफ्नो जीवनको अनुभवबाट चाहिँ यस्तो क्लाइमेट क्राइसिसहरू हुँदाखेरि चाहिँ कस्तो खालको बाधाहरू पर्छ जस्तो लाग्छ?
1: जस्तै एक त हामीलाई यो विपदको समयमा पूर्व चेतावनी प्रणालीहरू भन्छौँ हामी, एक्सेसिबल अर्ली वार्निङ सिस्टमहरू, त्यो पहुँचयुक्त हुँदैन के। हामी पहुँचयुक्त भन्दा बित्तिकै कुनै पनि सामान अथवा माध्यमहरू चाहिँ भवनहरूमा व्हीलचेयर हाल्ने अनि ब्रेलमा प्रकाशित गर्ने भन्ने मात्रै बुझ्छौँ, तर एक्सेसिबिलिटीको परिभाषा त्यतिमा मात्रै हामीले चाहिँ हेरिनु हुँदैन जस्तो लाग्छ। एक्सेसिबिलिटी भन्नाले नै यो डिसएबिलिटीको सम्पूर्ण टाइप्सहरूलाई चाहिँ लक्षित गरेर चाहिँ उनीहरूको आवश्यकता अनुसार डिजाइन गरिएको ढाँचालाई चाहिँ हामीले एक्सेसिबिलिटी भन्नुपर्छ। त्यसमा चाहिँ यो अर्ली वार्निङ सिस्टमको कुरा गर्दाखेरि चाहिँ हामीले यो पूर्व चेतावनी प्रणाली चाहिँ अडियोमा, त्यसपछि भिडियोमा, अनि सरल र स्पष्ट भाषामा होइन, अनि त्यसपछि साङ्केतिक भाषाहरूमा चाहिँ राख्न सक्यो भने चाहिँ त्यो चाहिँ पाइँदैन, त्यो चाहिँ नराखेको पाइन्छ, त्यो एउटा बाधाको रूपमा भयो। अनि अर्को भनेको चाहिँ हामीलाई यो राहत वितरणका कुराहरूमा एकदमै धेरै चाहिँ विभेद भएको फिल हुन्छ। त्यसै गरी यो अपाङ्गता मैत्री चाहिँ विपदजन्य नीतिहरू चाहिँ नबन्ने अर्को एउटा समस्या भयो होइन। एउटा इक्जाम्पलको रूपमा म के सेयर गर्न चाहन्छु भन्दाखेरि, भूकम्पको समयमा यदि भुइँचालो आइहाल्यो भने अन्य अपाङ्गता नभएका व्यक्तिहरू त कुदेर अथवा दौडेर सहज ठाउँमा जान सक्छन् होइन। त्यही ठाउँमा चाहिँ दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति खाली ठाउँमा जाने अथवा खुल्ला स्थानमा जानुको साटो चाहिँ उनीहरू चाहिँ सुरक्षित स्थानमा जानुको साटो कुनै क्राउडेड प्लेसमा चाहिँ उल्टोतिर त्यो थाहा नभएर चाहिँ गइरहेका हुन सक्छन् कि। यस्तो यस्ता जोखिमहरू अथवा चुनौतीहरू बाधाहरू चाहिँ हामीसँग एक्सेसको कारणले चाहिँ भइरहेको हुन्छ।
0: अनि हजुर यता ह्युमेनिटेरियन रिस्पोन्सको अहिले म्यानेजरको रूपमा काम गर्दै हुनुहुन्छ नि त, अनि यो सेक्टरमा काम गर्दै गर्दाखेरि चाहिँ यो क्लाइमेट क्राइसिसहरू हुँदा उहाँले भन्नुभयो नि उहाँलाई कति धेरै इस्युजहरू भइरहेको छ, बाधाहरू भइरहेको छ भनेर, त्यस्तोमा काम गर्दाखेरि चाहिँ धेरैजसो यो डिसेबिलिटी भएको व्यक्तिहरूलाई चाहिँ किन उहाँहरू एकदमै यो क्राइसिसहरू हुँदाखेरि चाहिँ इफेक्ट भएको जस्तो लाग्छ?
2: हाम्रो पूर्व तयारी जुन छ त्यो जति राम्रो भयो, त्यो पूर्व राम्रो हुने भनेको जति हामीले इन्क्लुजिभ रूपमा चाहिँ त्यसलाई चाहिँ तयारी गर्न सक्यौँ, आफ्नो पूर्वाधारदेखि लिएर आफ्नो डिस्ट्रिब्युसन गर्ने ठाउँदेखि लिएर त्यो डिस्ट्रिब्युसन गर्ने के चिज छ। विपदले एकै तरिकाले सबलाई चाहिँ इक्वली अफेक्ट गरेको हुँदैन, सबको आफ्नो फरक फरक तरिका हुन्छ। त्यसमा पनि अपाङ्गता आदि इत्यादि भएको व्यक्तिहरूलाई चाहिँ त्यसले झन् विपदले चाहिँ झन् तिनीहरूलाई चाहिँ बढी असर गर्छ। त्यस्तो अवस्थामा यदि हामीलाई चाहिँ त्यो निड, त्यो असेसमेन्ट हामीले गरेका छैनौँ र त्यो सेन्सिटाइज हामी छैनौँ भने चाहिँ हामीले गर्ने रेस्पोन्सहरू चाहिँ अलिकति ट्रेडिसनल रूपमा खालि बाँड्ने गर्ने भन्ने मात्रै हुन्छ। त्यही भएर चाहिँ उहाँले अहिले अर्ली वार्निङका कुरा गर्नुभयो। अब अर्ली वार्निङमा चाहिँ अहिले हामीले चाहिँ खालि साइरनको कुरा गरौँ, तर त्यहाँ त्यो समुदायमा यदि नसुन्ने मान्छे छन् भने चाहिँ उहाँलाई हामीले कसरी बुझाउने होइन, त्यो कुरो चाहिँ हुन सक्छ नि त। त्यही भएर त्यो यदि त्यसको जानकारी मैले चाहिँ या म सेन्सिटाइज छैन भने चाहिँ मैले त्यसको तयारी गर्न सक्दैन। त्यही भएर एकदम इन्क्लुसिभ तरिकाले चाहिँ हाम्रो समुदायमा यस्ता यस्ता मान्छे पनि हुनसक्छ, उहाँहरूको निड के होला, उहाँलाई त्यस्तो अवस्थामा चाहिँ कसरी हामीले गर्न सकौँला भनेर चाहिँ एउटा छुट्टै टाइपको चाहिँ प्लानिङ चाहिँ गरेर अगाडि बढ्यो भने चाहिँ मेरो विचारमा यसलाई चाहिँ अलिकति मोर इन्क्लुसिभ, मोर फ्रेन्डली हामी बनाउन सक्छौँ।
0: हजुर, अनि प्लान इन्टरनेसनलले पनि यो ह्युमेनिटेरियन सेक्टरमा काम गर्दै आएको छ, एडहरू प्रोभाइड गर्ने, राहतहरू दिने त्यस्तो गर्दै आएको छ नि त, अनि यस्तो एकदम आपतकालीन बेलामा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई धेरै जस्तो चाहिँ कसरी इन्क्लुसिभ अथवा एकदमै फेयर स्पेसमा चाहिँ कसरी इन्क्लुसिभिटी इन्स्योर गर्दै आएको छ?
2: हामीले अहिले रेस्पोन्स गर्दाखेरि चाहिँ जस्तो इमिडिएट रूपमा इमिडिएट किन लाइफ सेभिङको कुराहरू पनि हुन्छ कतिपय उसमा चाहिँ होइन, लाइफ सेभिङको उसमा चाहिँ हामीले दुई चारवटा कुराहरूलाई चाहिँ अलिकति महत्त्वपूर्ण तरिकाले जस्तो हामी पानीको कुरा गरौँ या हाइजिनको कुरा गरौँ, त्यो सबलाई चाहिँ चाहिने कुरा हो होइन, रिगार्डलेस त्यो कसै कुनै उसको अपाङ्गता आदि इत्यादि भन्दा पनि त्यो एकदम बेसिक निड हुनसक्छ त्यतिखेर। तर त्योभित्र पनि हामीले चाहिँ यदि मेन्सुरल हाइजिनको कुरा गऱ्यौँ भने चाहिँ हामीले अलिकति फरक तरिकाले सोच्नुपर्ने होला। त्यो किटहरू डिजाइन गर्दाखेरि चाहिँ के सामान दिने भन्ने कुराहरू चाहिँ त्यो डिग्निटी किट त्यो फरक हुन सक्छ। हाइजिन किट चाहिँ हामीले होल रूपमा सोच्दाखेरि पुरा परिवारलाई चाहिँ हिसाबले, त्यहाँ पनि अब केही फ्यामिली मेम्बर हुन्छन् र उहाँहरूलाई पनि त्यो सेनिटरी प्याडहरू राख्ने कुराहरू हुनसक्छ। त्यसै गरी यदि हामीसँग त्यो इन्फर्मेसन छ, हाम्रो समुदायमा यतिजना व्यक्तिहरू चाहिँ डिसेबल छन् या इन्ने उहाँलाई स्पेसल टाइपको सपोर्ट चाहिन्छ भने चाहिँ त्यो इन्फर्मेसनको आधारमा हामीसँग स्रोत नभए तापनि हामीले त्यसलाई चाहिँ कोअर्डिनेट गरेर, यो चाहिँ हामीसँग ग्याप छ, हामीले अरू क्लस्टरका मेम्बरहरूलाई पनि यसरी चाहिँ जान सकिन्छ भनेर चाहिँ हामीले उहाँसँग पनि कोअर्डिनेट गर्छौँ। र विशेष गरी चाहिँ हामीले बनाउने शौचालय, त्यस्तो अवस्थामा बनाउने शौचालय आदि इत्यादि हामीले चाहिँ डिजेबल फ्रेन्डली र त्यो मापदण्डलाई चाहिँ हामीले चाहिँ पिजिआईको लेन्सबाट, प्रोटेक्सन जेन्डर र इन्क्लुजनको लेन्सबाट चाहिँ हेरेर हामीले हाम्रो रेस्पोन्सहरूलाई चाहिँ प्लान गरेका हुन्छौँ र त्यसै अनुसार चाहिँ एक्जिक्युट पनि गर्ने गरेका हुन्छौँ।
1: सर्वप्रथम त यो रिलिफ डिस्ट्रिब्युसन हुँदाखेरि हामीसँग चाहिँ अपाङ्गताको निडको आधारमा अथवा अपाङ्गताको पपुलेसनको आधारमा चाहिँ हामीसँग डिसएग्रिगेटेड डाटा हुन जरुरी छ, होइन? अनि त्यो डाटाले नै अपाङ्गता भएका व्यक्तिहरूको रियल निड के हो अनि के कस्ता चाहिँ उनीहरूले सेवा सुविधाहरू आवश्यकता पर्छन् भन्ने कुराहरू चाहिँ त्यसले रिफ्लेक्ट गर्छ। अनि अर्को भनेको चाहिँ रिलिफ डिस्ट्रिब्युसन गर्दाखेरि चाहिँ हामीले त्यो ठाउँ कतिको एक्सेसिबल छ त, अथवा त्यो ठाउँमा चाहिँ दसै प्रकारका अपाङ्गता भएका व्यक्तिहरू, है, नेपालको सन्दर्भमा चाहिँ दस प्रकारका अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ, अनि त्यो राहत बाँड्ने स्थल चाहिँ दसै प्रकारका अपाङ्गतालाई लक्षित गरी पहुँचयुक्त बनाइएको छ कि छैन भन्ने कुरामा चाहिँ हामीले ध्यान दिनुपर्छ होला। अब त्यहाँ हामीले व्हील चेयर जाने त बनाउन सकौँला, अथवा त्यहाँ म जस्तो दृष्टिबिन जान सक्ने अवस्था छ कि छैन, त्यहाँ चाहिँ बाहिर अपाङ्गता भएका व्यक्तिहरू जानु हो भने चाहिँ त्यहाँ साङ्केतिक भाषाको व्यवस्था छ कि छैन, होइन? त्यसै गरी अन्य बौद्धिक अपाङ्गता अथवा साइको सोसल डिसेबिलिटीहरू जानुभयो भने चाहिँ उहाँहरूलाई मैत्री, उहाँहरूलाई लक्षित गरेर चाहिँ त्यो मैत्री व्यवहारहरू प्रदान गरिएको छ कि छैन भन्ने यस्ता कुरामा चाहिँ हामीले ध्यान दिनुपर्छ। अनि अर्को भनेको चाहिँ यो जुन हामी राहत वितरणका सामग्रीहरू भन्छौँ नि, त्यस्तोमा चाहिँ एकचोटि मलाई के परेको थियो भन्दाखेरि यो कोभिडको टाइममा चाहिँ म स्टुडेन्ट बाहिर कतै बस्थेँ अनि मलाई एकदमै निड बेस्ड सामान भन्दा पनि नचाहिने सामान, जस्तै अब म त सेनिटरी प्याड युज गर्दिनँ नि त, त्यो राहत प्याकेजमा चाहिँ सेनिटरी प्याड पनि मलाई उपलब्ध गराएको थियो। त्यसको साटो चाहिँ त्यो सेनिटरी प्याड जसलाई अलिकति आवश्यकता थियो उसको त्यो निड बेस्ड आधारमा चाहिँ एउटा महिला साथीलाई दिएको भए त उहाँले त्यो कुराले अलिकति हेल्प हुन्थ्यो नि त, अथवा त्यो सेनिटरी प्याडको साटो मैले युज गर्ने चाहिँ अथवा मैले युज गर्ने मलाई सहायता सामग्रीको रूपमा प्रयोग गर्ने व्हाइट क्यान हालेको भए चाहिँ मलाई अलिकति सहज हुन्थ्यो, होइन? यी यस्ता समस्याहरू चाहिँ छन्, यस्ता समस्याहरूमा चाहिँ हामीले काम गर्न चाहिँ यो डिस्ट्रिब्युसन प्लेसको चाहिँ एक्सेसिबिलिटीमा हामीले बढी जोड दिनुपर्छ। अनि यो जुन हामी डिस्ट्रिब्युसन यो अप्रोचलाई चाहिँ ब्लाङ्केट अप्रोचबाट चाहिँ हामीले व्यवस्था गर्नुपर्छ र सबैको इन्क्लुजन र एक्सेसलाई चाहिँ ख्याल गर्नुपर्छ जस्तो लाग्छ।
0: हजुर, अब यसमा चाहिँ मैले थोरै एसआरएचआरको पनि मिसकन्सेप्सनहरूको बारेमा जोड्न चाहे। हाम्रो यो अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ धेरै जस्तो एसआरएचआरसँग सम्बन्धी कन्भर्सेसनहरूमा चाहिँ इन्क्लुड गरिँदैन, अनि यो यौन तथा प्रजनन स्वास्थ्यसँग पनि धेरै नै मिसकन्सेप्सनहरू पनि मैले सुनेको पनि छु, देखेको पनि छु नि त। अनि यस्तो सोचहरू अनि यस्तो भनाइहरूलाई चाहिँ परिवर्तन गर्नको लागि साथीहरू अथवा यस्तो समुदायहरूले चाहिँ के कस्ता काम गर्न सक्छन्?
1: सुरुमा त हामीले अपाङ्गतालाई अथवा अपाङ्गतालाई हामीले विशेष क्षमता अथवा भगवान्ले दिएको देन, वरदान, होइन, एकदम एक्स्ट्रा अर्डिनरी भनेर चाहिँ हामीले जुन हिसाबले क्यारेक्टराइज गर्छौँ त्यो चाहिँ आफैमा एकदमै धेरै गलत र भ्रमपूर्ण कुरा हो। किन भन्दाखेरि अपाङ्गता भएका व्यक्तिहरू ट्यालेन्ट हुन्छन्, प्रतिभावान त हुन्छन्, होइन? त्यहाँभित्र उनीहरूको चाहिँ सङ्घर्ष लुकेको हुन्छ। आफूलाई अपाङ्गता नभन्ने समाजले चाहिँ यो लेन्सबाट चाहिँ हेर्न जरुरी छ जस्तो लाग्छ, होइन? हेल्थको कुरा गर्नुपर्दाखेरि हाम्रो समाजमा अपाङ्गतालाई लिएर धेरै नै मिथ्या खालका भ्रामक सोचाइहरू रहेको चाहिँ हामीले पाउँछौँ। एउटा प्रमुख मान्यता के छ भन्दाखेरि अपाङ्गता भएका व्यक्तिहरू चाहिँ असेक्सुअल हुन्छन्, उनीहरूमा चाहिँ कुनै पनि यौन भावना हुँदैन भन्ने एउटा ठूलो भ्रम छ। त्योभन्दा अर्को ठूलो भ्रम, यिनीहरू आफै हिन्डुल गर्न, आफैलाई पालिन त गाह्रो छ, यिनीहरू छोराछोरी पाएर यिनीहरूले के गर्नु, होइन? यिनीहरू छोराछोरी पाए पनि हुर्काउन सक्दैनन् होला भन्ने खालको अर्को भ्रम छ। अनि अब अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ अब आफूले नै लाइफ सस्टेन गर्न गाह्रो भइरहेको अवस्थामा चाहिँ अब विवाह कसरी गर्छन् होला, विवाह गरेर पनि अब आफ्नो पार्टनरहरूलाई पाल्न सक्दैनन् होला, आफ्नो पार्टनरलाई चाहिँ खुसी बनाउन सक्दैनन् होला भन्ने चाहिँ एकलौटी भ्रम छ कि त्यो चाहिँ आफैमा गलत छ र हामीले चाहिँ अपाङ्गता सम्बन्धी जनचेतना होइन अपाङ्गता सम्बन्धी विभिन्न चाहिँ अन्य सचेतीकरणका क्याम्पेनहरू चलाएर चाहिँ यस्ता भ्रमहरू चिर्न सक्छौँ।
0: अब यो क्लाइमेट क्राइसिसहरू अनि इमर्जेन्सीहरूको कुरा गर्दा पनि त हामी अघिदेखि अनि यस्तो क्लाइमेट क्राइसिसहरू इमर्जेन्सीहरू हुँदाखेरि चाहिँ सरकार अनि ह्युमेनिटेरियन एड अनि अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ यो अर्गनाइजेसनहरू बिचमा चाहिँ कोअर्डिनेसन कति इम्पोर्टेन्ट छ?
2: कोअर्डिनेसनको हिसाबले चाहिँ हेर्ने हो भने त एकदमै महत्त्वपूर्ण। विभिन्न संस्थाहरू छन्, सबको आफ्नो आफ्नो क्यापेसिटी हुन्छन्, सबको आफ्नो आफ्नो क्षेत्र अधिकार होला नि, के होला कसो होला, र होल रेस्पोन्स होल सपोर्ट एउटै संस्थाले गर्छु भन्ने चाहिँ सम्भव पनि छैन। यो ह्युमेनिटेरियन क्राइसिसमा त झन् यसको चाहिँ मोर कोअर्डिनेटेड इफेक्ट चाहिँ र त्यसलाई चाहिँ कोअर्डिनेसन गर्ने पनि एउटा चाहिँ छुट्टै निकाय पनि चाहिन्छ जस्तो लाग्छ मलाई चाहिँ, अरूले चाहिँ तिनलाई तिनका रिसोर्सेसहरूलाई चाहिँ गर्नको लागि पनि। अब हामी जस्तो प्लान जस्तो इन्टरनेसनल नेपाल जो चाहिँ मोस्टली बालबालिकाको क्षेत्रमा चाहिँ काम गर्छ, युवाको क्षेत्रमा काम गर्छ, तर यसले सबै कुराको सोल्युसन त्यो बेला चाहिँ दिन सक्छ भन्ने छैन, तर यसले एटलिस्ट चाहिँ जो आफ्सँग ग्याप छ त्यो कोसँग छ भनेर चाहिँ आइडेन्टिफाई गरेर उहाँसँग हातेमालो गरेर अगाडि बढ्न सक्छ। अहिले यो जल्दो बल्दो विषय क्लाइमेटको कुरा, क्लाइमेटको एउटा छुट्टै विषय होला, एजुकेसन एउटा छुट्टै विषय होला, तर यसलाई चाहिँ कोअर्डिनेट गरेर चाहिँ हामी कसरी बढी अवेरनेस गर्न सक्छौँ त्यो एउटा आउन सक्छ नि त। त्यही भएर चाहिँ कोअर्डिनेसन चाहिँ त एकदमै महत्त्वपूर्ण छ जुनसुकै सेक्टरमा पनि, चाहे अवेरनेसको कुरा हो, चाहे रेस्पोन्सिबिलिटी हो, चाहे प्लानिङ हो, चाहे अरू जेसुकै पनि हुनसक्छ त्यसमा।
0: हजुर, हामी चाहिँ अलिकति धेरै नै डिप कन्भर्सेसनमा गयौँ, अब चाहिँ थोरै रिल्याक्स गर्नको लागि एउटा फन सेगमेन्ट गरौँ है त। फन सेगमेन्टमा चाहिँ एउटा वान वर्ड मैले चाहिँ सर्टेन सेन्टेन्स भन्छु, त्यो भन्दाखेरि चाहिँ तपाईँहरूलाई झट्ट वान वर्ड चाहिँ के एकदमै इम्पोर्टेन्ट छ भनेर तपाईँले चाहिँ भन्नु है त। इन्क्लुसिभ इमर्जेन्सी रेस्पोन्स सिस्टममा चाहिँ हुनै पर्ने एउटा चिज
2: आई थिंक डिग्री की किट भन्छु म अहिलेलाई चाहिँ,
0: अनि एसआरएचआर सर्भिसेस हरुमा चाहिँ हुनुपर्ने एउटा चीज
2: आई थिंक सेनेटरी प्याडको चाहिँ बढी कुरा हुन्छ त्यसमा।
0: अब चाहिँ मैले मदनजी तर्फ सोच्छु, डिसेबिलिटी इन्क्लुजन अनि इमर्जेन्सी सिचुएसनहरूमा चाहिँ ढिलाइ गर्न नहुने एउटा चिज
1: एक्सेसिबिलिटी र एक्सेसिबल बिहेभियर भन्छु।
0: क्लाइमेट एक्सन, एसआरएचआर र डिसेबिलिटी इन्क्लुजनलाई जोड्ने एउटा कुरा
1: त्यो चाहिँ इन्क्लुसिभ पोलिसी र नो जजमेन्टल इन्भाइरोमेन्ट।
0: धेरै धन्यवाद। हाम्रो चाहिँ धेरै जस्तो यो क्याम्पेन्सहरू पनि भइरहेको हुन्छ नि त, कति धेरै अवेरनेस क्याम्पेनहरू भइरहेको हुन्छ, अनि त्यो क्याम्पेनहरू चाहिँ अलि डिजेबिलिटी फ्रेन्डली हुँदैन एक्सेसिबिलिटीको केसमा, अनि यस्तो अवेरनेस क्याम्पेन्सहरूलाई चाहिँ अझै एक्सेसिबिलिटी गर्न चाहिँ अर्गनाइजेसनहरूले के गर्न सक्छन्, अनि यो नीति नियमहरू बनाउने हुन्छ नि क्लाइमेट जस्टिसको होस् या अथवा इमर्जेन्सी बेला डिजास्टरहरूको बेलामा अप्नाउनु पर्ने नीतिहरू होस्, यसमा चाहिँ एज अ युवा चाहिँ युथहरूको के कस्तो एकदम मेजर रोल हुन्छ?
1: सर्वप्रथम त अब हामीले अपाङ्गता भएका व्यक्तिहरूसँग काम गर्दाखेरि उनीहरूको चाहिँ निड के हो र उनीहरूको अथवा अवस्था के छ भनेर चाहिँ हामीले पहिलोचोटि एसेस गर्न जरुरी छ जस्तो लाग्छ। अनि हामीले चाहिँ जे जति क्याम्पेनहरू जे जति कार्यक्रमहरू अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर गर्छौँ त्यसमा चाहिँ बढीभन्दा बढी उनीहरूलाई सहभागिता गराउनुपर्छ। सहभागिता मात्र गराएर पुग्दैन, एकदम मिनिङफुल हामी अर्थपूर्ण पार्टिसिपेसन भन्छौँ, मिनिङफुल पार्टिसिपेसनलाई चाहिँ हामीले इन्स्योर गर्नुपर्छ सङ्घ संस्थाहरूले। अब त्यसमा चाहिँ हामीले उनीहरूलाई कार्यक्रममा बोलाउँदादेखि नै कार्यक्रम आयोजना गर्ने स्थलहरू पहुँचयुक्त बनाउने होइन, अनि कार्यक्रम स्थलहरूमा पनि अपाङ्गता मैत्री व्यवहारहरू गर्ने, अनि त्यसपछि त्यसमा चाहिँ कन्सेन्टका कुराहरू जोडिएका हुन्छन्, कन्सेन्ट बिना चाहिँ केही कुराहरू पनि नगर्ने पोलिसी बनाउँदाखेरि चाहिँ हामीले अपाङ्गता भएका व्यक्ति अथवा अपाङ्गता भएका व्यक्तिहरूले स्थापना गरेका सङ्घ संस्था र अपाङ्गताको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरूलाई चाहिँ फर्स्ट प्रायोरिटीमा राख्नुपर्छ। किन भन्दाखेरि सरकारलाई अपाङ्गता मैत्री बनाउने कानून बनाउने चाहना त हुनसक्छ, तर यो कुरा कस्तो हो के हो भने चाहिँ थाहा नहुन सक्छ होइन। अनि तसर्थ चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको विज्ञता प्रयोग गर्ने होइन, अनि हामी भन्छौँ जसको सवाल उसको प्रतिनिधित्व अथवा नेतृत्व भन्छौँ, यो कुरालाई चाहिँ सुनिश्चितता गर्दै बढीभन्दा बढी चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको कुराहरू सुन्ने, उनीहरूका माग र विशिष्ट खालका आवश्यकतालाई चाहिँ मध्यनजर गर्दै नीति नियमहरू बनाउनु पर्छ र कानुनी प्रावधानहरू चाहिँ जारी गर्न सकिन्छ।
0: हामीले सुरुमा कुरा गर्दाखेरि हजुरले भन्नुभएको थियो नि कि डिजास्टर भइसकेपछि बल्ल यो पिपल विथ डिसेबिलिटीहरूलाई चाहिँ एड गर्ने गरिन्छ भनेर, अनि यही सेक्टरमा चाहिँ डिजास्टर प्लानिङहरू गर्दाखेरि अथवा यो इमर्जेन्सी सिचुएसनहरू हुँदाखेरि हामीलाई पनि थाहा छ लाइक डिसेबिलिटी भएको पिपलहरूलाई चाहिँ इन्क्लुड गरिन्न, सो यसको कारणले चाहिँ धेरै नै भिक्टिमहरू हुने केसहरू पनि छ। ह्युमेनिटेरियन एडको सेक्टरबाट चाहिँ तपाईँहरूले के कस्ता स्टेपहरू अप्नाउन सकिन्छ जसमा चाहिँ अझै इन्क्लुसिभिटी भएर चाहिँ पिपल विथ डिसेबिलिटीहरूलाई चाहिँ डिजास्टर हुन अगाडि नै उहाँहरू चाहिँ अवेरनेस दिएर होस् या अथवा उहाँहरूलाई चाहिँ पहिल्यै नै अवेर गर्नको लागि चाहिँ के स्टेपहरू अप्नाउन सक्नुहुन्छ?
2: हिजोका हाम्रा नीति नियम कानुन कस्तो थियो भन्दाखेरि चाहिँ यो बल्ब माथिबाट खस्यो भने अनि बल्बमा राहत या उद्धार मैले पाउने टाइपका हाम्रा नीति नियम कानुनहरू थिए। तर अहिलेको चाहिँ हेर्दाखेरि नामै चाहिँ दैवी प्रकोप उद्धार ऐन भनेपछि परेपछि मात्रै चाहिँ मलाई उद्धार गर्ने, तर त्यो पर्नै नदिनको लागि चाहिँ यो खस्नै नदिनको लागि चाहिँ त्यस्तो केही उपाय गरिन्न थियो। तर अहिले चाहिँ हामी एन्टिसिपेटरी एक्सन पूर्वानुमानमा अनुमानितमा आधारित बनेर चाहिँ आफ्ना प्लानहरूलाई चाहिँ अहिले हामीलाई चाहिँ अलिकति फराकिलो बनाएको चाहिँ छ। र यसमा यही प्लानिङहरू गरिरहँदाखेरि चाहिँ त्यहाँ गाइडलाइन पनि हुन्छ, प्रोटेक्सन जेन्डर इन्क्लुजन पीजीआईको लेन्सबाट तिमीले कुनै पनि कार्यक्रम गर्दैछौ, रेस्पोन्सको प्लानिङ गर्दैछौ भने चाहिँ रेस्पोन्स होइन रेस्पोन्सको प्लानिङ गर्दैछौ भने वाट एभर रिसोर्स यु हेभ त्यसलाई चाहिँ एकचोटि यो पीजीआईको लेन्समा राख, प्रोटेक्सन गर्ने हिसाबले जेन्डर इन्क्लुजन र इन्क्लुजनको हिसाबले चाहिँ राखेर चाहिँ गर्यो भने यी कुराहरू जुन चाहिँ हामी विगतमा छुटाइरहेका छौँ, एक्सक्लुजन भएको चाहिँ छ, त्यो कुराहरू चाहिँ मिनिमाइज भएका चाहिँ देखिन्छ अहिले चाहिँ। त्यही भएर अहिले उहाँले पोलिसीको कुरा गर्नुभयो, हामीले अलि अझै पनि यसलाई चाहिँ गर्न त बाँकी नै छ। अब हामी चाहिँ त्यो सिस्टममा त्यो प्र्याक्टिसमा चाहिँ गरेर भएर अहिले म बहुतै सेटिस्फ्याक्ट्री लेभलमा त भन्दिनँ, तर विगतको तुलनामा चाहिँ गर्ने हो भने अलिकति क्वाइट सेटिस्फ्याक्ट्री चाहिँ देखिन्छ।
0: सो हाम्रो चाहिँ अब आगामी दिनहरूमा मदनजी अब यो इन्क्लुसिभिटी इन्क्लुसिभ सिस्टम हुनुपर्छ भन्ने हामी कुरा गर्दै आइरहेको छौँ, अन्त तपाईँले चाहिँ आगामी दिनहरूमा यो डिजास्टर रेस्पोन्स सिस्टम चाहिँ अझै इन्क्लुसिभ भएको देख्न चाहनुहुन्छ होला, र तपाईँले चाहिँ कस्तो खालको सिस्टम बनोस् भनेर एक्सपेक्ट गर्नुभएको छ?
1: सर्वप्रथम त अब सरकारले होइन, अनि त्यसपछि विभिन्न अन्तर्राष्ट्रिय एवं राष्ट्रिय दात्रीय निकायहरूले अपाङ्गतालाई चाहिँ स्वीकार्नुपर्छ, त्यो चाहिँ पहिलो कुरो भयो होइन। त्यसपछि चाहिँ आगामी दिनहरूमा विपद सम्बन्धी अथवा हेल्थ सम्बन्धी अथवा अन्य जे जति अपाङ्गता मैत्री कानुनहरू बन्छन् तिनीहरूमा चाहिँ पूर्णतया अपाङ्गता मैत्री प्रावधानहरू चाहिँ समेटिनुपर्छ र समावेश गर्नुपर्छ भन्ने एउटा दोस्रो कुरो भयो। अनि अर्को चाहिँ हामीसँग चाहिँ डाटा त छ, तर त्यो डाटा चाहिँ डिसएग्रिगेटेड छैन होइन। त्यो डाटा डिसएग्रिगेटेड भयो भने चाहिँ नेपाल सरकार अथवा विभिन्न दात्री निकाय विभिन्न संघ संस्थाहरूलाई चाहिँ काम गर्न धेरै सहज हुन्छ। अपाङ्गता भएका व्यक्तिहरूका निम्ति समतामूलक र चाहिँ समावेशितामा आधारित नीति नियम र अवस्थाको चाहिँ निर्माण भएको चाहिँ म देख्न हेर्न चाहन्छु।
0: हजुर धेरै धन्यवाद। र विजयजी हजुर चाहिँ मदन जस्तो यङ एडभोकेट जो चाहिँ डिजेबिलिटी राइट हुनको लागि एक्सेसिबिलिटी स्पेसेसहरू क्रिएट हुनको लागि एडभोकेसी गर्दै आउनु भएको छ, उहाँ जस्तै युवा साथीहरूलाई चाहिँ कस्तो सन्देश दिन चाहनुहुन्छ?
2: भोगाईको हिसाबले उहाँका आफ्नै सबैका फरक फरक भोगाई छन्, तर अहिले हाम्रो समाजमा जसरी चलिरहेका छौँ या हाम्रा नीति नियम या जे पोलिसीहरू चाहिँ छन् त्यो पर्याप्त चाहिँ छैनन्। अझै हाम्रा स्ट्रक्चरहरू संरचनाहरू धेरै कुराहरू चाहिँ उहाँले उजागर गर्नुभएको छ, त्यो अझै पर्याप्त चाहिँ छैनन्। त अब मदनजी जस्तो युवाहरूले चाहिँ यो विषयहरूमा चाहिँ बारम्बार आफ्नो भोइसहरूलाई चाहिँ स्ट्रङली उठाइराख्नु पर्यो, आफ्नो ग्रुपहरू मार्फत र अरू अरू प्लेटफर्म हामीले पनि कस्तो हुन्छ भने अरू उहाँहरूलाई चाहिँ त्यो ठाउँ दिनु पर्यो, हामीले उहाँहरूलाई पनि त्यो वातावरण चाहिँ दिनु पर्यो र उहाँले पनि त्यो यो विभिन्न मुद्दाहरू खास गरी चाहिँ ह्युमेन्टेन रेस्पोन्स, सेक्सुअल रिप्रोडक्टिभ हेल्थ, जुन चाहिँ यो जति अहिले क्लाइमेट चेन्ज जल्दो बल्दो कुराहरू, यसमा चाहिँ उहाँले निरन्तर चाहिँ आफ्नो ग्रुप मार्फत या आफ्नो नेटवर्क मार्फत चाहिँ त्यो कुराहरू चाहिँ निरन्तर त्यो कुराको उठान चाहिँ गरिराख्नुपर्छ भन्ने लाग्छ मलाई।
0: हजुर, हामी चाहिँ हाम्रो कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। हामीसँग आज यहाँ आएर जोडिनु भएकोमा र हाम्रो प्रश्नको उत्तर दिइदिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद छ। हामीलाई आशा छ कि अझै पनि भविष्यमा चाहिँ हामीले डिसिजन मेकिङको सेक्टरमा चाहिँ पिपल विथ डिसेबिलिटीहरूको धेरै नै सहभागिता देख्न पाउँछौँ। धेरै धेरै धन्यवाद।
2: धन्यवाद मलाई यो मौका चाहिँ दिनुभएकोमा, र मैले पनि चाहिँ यहाँ म यो कोठाभित्र छिर्दाखेरि र अहिले कोठाबाट बाहिर जाँदाखेरि चाहिँ मैले पर्सेप्सन धेरै चेन्ज भएको, खास गरी मदनजीसँग चाहिँ छिर्दाखेरि चाहे मेरो अरू ल्याङ्ग्वेज युज गर्ने कुराहरू, चाहे मैले चाहिँ मैले जोइन गर्ने ह्युमेनिटेरियन रेस्पोन्स ग्रुप किटका कुराहरू, त्यो साइडका कुराहरू अरूको, त्यसमा पनि मेरो चाहिँ एउटा पर्सेप्सन चाहिँ चेन्ज भएको छ। म त्यसलाई पनि
1: धन्यवाद सरलाई पनि र प्लान इन्टरनेसनल नेपाललाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, किन भन्दाखेरि अपाङ्गता भएका अन्य विविध इस्युहरूमा चाहिँ विगतमा यसरी चर्चा परिचर्चाहरू भइरहेका थिए र यो जलवायु परिवर्तन र हेल्थलाई एक आपसमा जोडेर चाहिँ यसरी कुराहरू भएका थिएनन्, यो हुन जरुरी थियो र आज प्लान इन्टरनेसनलले त्यो कुराको थालनी गरेको छ र हाम्रा कुराहरू सुनेको छ, सुनाइ भएका छन्, हामीले आफ्ना कुराहरू यहाँ राख्ने अवसर पाएका छौँ। त्यसका लागि चाहिँ म प्लान इन्टरनेसनल नेपाललाई र हजुरलाई पनि विशेष धन्यवाद दिन चाहन्छु।
0: हाम्रो आजको पोडकास्टमा हामीले जलवायु परिवर्तन र अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ यसले कसरी इफेक्ट पारिरहेको छ र ह्युमेनिटेरियन एडको सेक्टरमा पनि इन्क्लुसिभिटी मेन्टेन गर्नको लागि चाहिँ कसरी काम गर्दै आएको छ र काम भइरहेको छ भनेर छलफल गर्यौं। सुन साथी, मेरो कथा प्लान इन्टरनेसनल नेपालको सोसियल मिडिया प्लेटफर्म र सीआईएन रेडियो नेटवर्क मार्फत हरेक शुक्रबार साँझ 7 बजे हेर्न र सुन्न सक्नुहुन्छ। हेर्न नभुल्नुहोला है।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हजुरको रेडियो 102.1 मेगा।
5: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपाको पहिलो महाधिवेशन चितवनमा शुरू, 4211 प्रतिनिधिबाट नयाँ नेतृत्व चयन हुने, जनमतको कदर गर्न दलहरूको सुझाव, सक्षम नेतृत्व चयनमा ध्यान नदिए क्षति बेहोर्नुपर्ने।
1: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ। प्रतिस्पर्धा भएन भनेदेखि त्यसले चाहिँ डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ, त्यो चाहिँ पक्कै हो।
0: पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने क्रम बढ्दो, 24 घण्टामा 3 जनाको मृत्यु। बीपी राजमार्गमा असारको दोस्रो सातादेखि नयाँ ट्र्याकबाट सवारी साधन सञ्चालन हुने। पोखराको बस पार्क क्षेत्रमा बनेका करिब 220 वटा अनाधिकृत संरचना हटाइयो। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अझै पनि विभेदमा, साइबर बुलिङका कारण निष्पक्ष छानबिनमै चुनौती।
2: यस्तो साइबर बुलिङ छ कि तपाईँलाई कतिसम्म भन्ने, मैले झन् मेरो त मैले हेर्न छाडिसके फेसबुक। श्रेष्ठ कुरा तपाईँहरूले गर्नुहुन्छ।
0: र विश्वकप अन्तर्गत आज राति र बिहान गरी 4 खेल हुँदै नकआउटमा पुग्ने दौड़मा सबै टोली दबावमा।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा गुण्डा लगाएर ठेक्का हात पार्ने प्रवृत्तिको विस्तारै अन्त्य हुन थालेको छ, तर प्राविधिक र वित्तीय क्षमताको सही मूल्याङ्कन नगरी अत्यधिक न्यून दरमा ठेक्का ओगट्ने प्रवृत्ति भने अझै व्याप्त छ। गैर व्यावसायिक आचरणको सुधार गर्न, उनीहरूलाई कानूनी परिधिभित्र बाँध्न र आन्तरिक नियमन कायम गर्नको लागि अब सरकारले जोड़दार काम गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन जारी छ। आजदेखि शुरू भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि 4211 प्रतिनिधि भेला भएका छन्। महाधिवेशनबाट सभापति सहित 19 पदाधिकारी र 158 केन्द्रीय सदस्य चयन गरिनेछ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै रासोपा सभापति रवि लामिछानेले विगतका आन्दोलनहरूले दिएको उपलब्धिलाई स्वीकार गर्दै त्यसलाई संस्थागत गरेर अघि बढ़ने बताउनुभयो।
5: प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौ, त्यसलाई माया गरेर राख्नेछौ। हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौ। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
4: राष्ट्रपतिका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले भने सरकारप्रति लिएको चिन्ताका लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले रासोपाको गाड़ी अनियन्त्रित नभएको भन्दै गन्तव्यमा पुगेर रोकिने बताउनुभयो।
6: र हाम्रो गाड़ी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको, र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनु हुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला, हामीलाई मार्गदर्शन दिइराख्नुहोला।
4: उद्घाटन सत्रमा विभिन्न दलका नेताहरूले शुभकामना र सुझाव दिएका छन्। कांग्रेस सभापति गगन थापाले रासोपाले पाएको जनमतलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले अहंकार भयो भने दलहरू विगतमा जस्तै समस्यामा पर्न सक्ने चेतावनी दिनुभयो।
7: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा शुरू भएको छ, सुशासन तपाईँहरूको मञ्च छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं। तपाईँले नगर्नुहोला, गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला। हामीले ढिलो गर्यौं।
4: एमाले नेता प्रदीप ग्यावलीले रासोपाले युवाले राजनीतिमा जोड्न सफल भएको उल्लेख गर्दै यसलाई संस्थागत बनाउनु पर्ने बताउनुभयो।
8: एउटा अभिव्यक्ति, एउटा जेस्टर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले थेग्न धेरै गाह्रो हुन्छ। त्यस भएर तपाईँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ।
4: नेकपाका नेता वर्षमान पुनले सुशासन र पारदर्शिताका मुद्दामा सहकारीको सम्भावना रहेको बताउनुभयो भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेलले जनताले दिएको अवसर घुमी देशलाई ठूलो क्षति हुने बताउनुभयो। पूर्व प्रधानमन्त्री तथा नेता डाक्टर बाबुराम भट्टराईले भने रासोपाको उदयलाई नेपाली राजनीतिमा नयाँ मोड़का रूपमा व्याख्या गर्दै सुशासन र स्थायित्वका केन्द्रित हुन सुझाव दिनुभयो। यसैबीच रासोपालाई चीनको कम्युनिष्ट पार्टी र भारतको भाजपा लगायतबाट पनि शुभकामना सन्देश आएको थियो, जसलाई महाधिवेशनमा औपचारिक रूपमा सुनाइएको थियो। स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको रासोपाले आगामी नेतृत्व चयन गर्नेछ। सभापति र वरिष्ठ उपाध्यक्ष तय गरिसकेको रासोपाको पहिलो महाधिवेशनबाट कस्तो नेतृत्व आउने भन्ने अहिले सबैमा चासोको विषय बनेको छ। सन्तोष गन्धर्वको रिपोर्ट।
9: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट पहिलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनलाई सर्वत्र चासोको रूपमा हेरिएको छ। मुख्य गरी बालेन्द्र शाह र जेन्जी आन्दोलनमा अगुवाई गरेका कतिपय नेता, अभिनेता र अभियन्ताको प्रवेशले ओझिलो बनेको रासोपा महाधिवेशनबाट थप बलियो बनेर आउने अपेक्षा गरिएको छ। वर्तमान राजनीतिक परिवेशमा लामो विरासत बोकेका दलहरूलाई पछि पार्दै संसदीय अभ्यासमा पहिलो दलका रूपमा भूमिका निभाइरहेको रासोपाको आगामी नेतृत्वले अर्थ राख्ने भन्नुहुन्छ राजनीतिक विश्लेषक चन्द्र किशोर।
10: रासोपाले पहिलो पटक आफ्नो नीतिप्रति प्रतिबद्धता जाहिर गर्यो, त्यो भनेको गणतन्त्र लोकतन्त्र प्रति होइन, अनि जस्तो नीति हुन्छन् त्यही अनुसारको नेतृत्व हिँड्नुपर्छ भन्ने सामान्य मान्यता रहिआएको छ। त्यसकारणले राष्ट्रपाले गणतन्त्रको जुन बाटो लगिदिएको छ, उन्नत लोकतन्त्रको जुन बाटो दस्तावेजीकरण गरेको छ, बहुदलीय लोकतन्त्रमा दलले नेतृत्वलाई, दलले सरकारलाई मार्गनिर्देशन गर्ने हो, अनुशासनमा राख्ने हो र ओन अनरसिप लिने हो होइन। अहिले वालेन्द्र शाहजी निर्दलीय रूपमा अगाडि बढिराख्नु भएको थियो, उहाँले पहिलो पटक यसरी चाहिँ दलीयतालाई स्वीकार गर्नुभएको छ, त्यसलाई कालो बादलभित्र चाँदीको घेराको रूपमा अहिले हामीले हेर्नुपर्ने हुन्छ।
9: चार वर्षमा रासोपाले प्राप्त गरेको जनमतकै कारण अहिलेको महाधिवेशनबाट नेतृत्वमा आउने आकांक्षी धेरै देखिएका छन्। तर रासोपाले नेतृत्वको चयनका लागि अप्नाएको फर्मुला भने अन्य राजनीतिक दलहरूको भन्दा फरक देखिन्छ। मुख्य नेतृत्व सभापति र वरिष्ठ नेता यथावत राख्ने सहमति भए पनि अन्य पदमा प्रतिस्पर्धा हुने निश्चित छ। पार्टीभित्रको आकर्षण र नेतृत्वमा आउन चाहने नेता कार्यकर्तालाई रोक्न सभापति बाहेक पदाधिकारी पदमा एक प्रस्तावक र 21 समर्थक चाहिने नियम बनाइएको छ। सभापतिको हकमा भने 21 प्रस्तावक र 51 समर्थक हुनुपर्नेछ। त्यस्तै महाधिवेशन आउन केही समय अघि मात्रै आकांक्षीलाई सो घोषणा र प्रचार प्रसार नगर्न पनि भनिएको थियो। राज्यपालले महाधिवेशन लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने तयारी गरे पनि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको हकमा भने खुकुलो बनाइएको छ। सम्भवत सो पदमा दुवैजना बाहेक अन्यको उम्मेद्वारी पर्ने छैन। मुख्य पदमा नै छेकबारको नीति अप्नाएको रासोपाको प्रथम महाधिवेशनलाई कसरी लिन सकिन्छ? राजनीतिक विश्लेषक डाक्टर रुद्र शर्मा भन्नुहुन्छ,
1: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ। प्रतिस्पर्धा भएन भनेदेखि त्यसले चाहिँ डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ, त्यो चाहिँ पक्कै हो। तर उहाँहरूको अब आन्तरिक रूपमा एउटा प्रक्रियाबाट गएर प्रक्रिया पार गरेर अनि त्यसपछि चुनिँदाखेरि चाहिँ अब त्यसले अन्यथा भन्न चाहिँ मिल्दैन। तर अब प्रतिस्पर्धा भएको भएदेखि चाहिँ त्यसले डेमोक्रेसीलाई अलिकति फराकिलो बनाउँथ्यो।
9: छोटो राजनैतिक कोर्समै जनमत तान्न सफल रासोपामा यसअघि नेतृत्वमा मतभेद नदेखिएको होइन। 4,000 भन्दा बढ़ी प्रतिनिधि सहभागी महाधिवेशनबाट विधान संशोधन सहित नयाँ नेतृत्व चयन हुनेछ। दुई तिहाई शक्तिसहित सरकारमा रहेको दलको प्रथम महाधिवेशनबाट आउने नेतृत्व र लिने नीतिले देशकै राजनीतिक कोर्स तय गर्ने विश्लेषण भइरहेका छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य मुख्य पद सभापति र वरिष्ठ नेतामा अहिलेकै व्यक्ति यथावत हुने भएकाले केही नयाँ आकांक्षी र नेता व्यवस्थापन बाहेक केही आशा गर्न नसकिने बताउनुहुन्छ। यद्यपि रासोपाको महाधिवेशनबाट पुराना दललाई भने निश्चित रूपमा केही सिकाइ हुने उहाँको भनाइ छ।
11: जस्तो चाहिँ अब आफ्नो चाहिँ फाउन्डिङ मेम्बरहरू जो थिए, जो पार्टीको 20-21 जना सदस्यहरू थिए, तिनीहरूलाई ससम्मान चाहिँ बिना निर्वाचन फेरि तिनीहरूलाई चाहिँ केन्द्रीय कार्य समितिमा राख्ने उनीहरूले निर्णय गरे। त्यस्तै चाहिँ अब जसको नेतृत्वमा चुनाव भयो बालेन र रवि लामिछाने र जनताले त्यसलाई इन्डोर्स पनि गरे त्यो पनि एज इट इज नै रहने भयो। त्यो कुरालाई चाहिँ स्वाभाविक रूपमा मान्न सकिन्छ जनताको बीचको म्यान्डेट लिएर आइसकेपछि त्यो छ। अब बाँकी अरू कुराहरू भनेको चाहिँ पद्धति लोकतान्त्रिक छ, अरू कुराहरूमा कसलाई कहाँ कसरी एडजस्ट गर्ने भन्ने कुरा चाहिँ तपसिलका भए।
9: निर्वाचन अघि राजसभाभित्र नेतृत्वमा आन्तरिक तिक्तता थियो, त्यही बीचमा तत्कालीन पार्टी महामन्त्री केही पदाधिकारीहरूले पार्टी छोडेको घोषणा समेत गरे। पार्टीबाटै मन्त्री बनेका व्यक्ति पनि आन्तरिक विमतिले अलग भएका थिए। तर जेएनजी आन्दोलनपछि पार्टीमा बालेन्द्र शाह र उहाँ निकट नेताहरूको आगमनले पार्टीलाई थप उचाइमा पुर्यायो। नेपाली उखान छ, बलेको आगो सबैले ताप्छन्, त्यसैले नेतृत्व चयनमा प्रतिनिधिले विवेक पुर्याउनु पर्ने विश्लेषकहरू बताउँछन्। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौं।
4: यसैबीच महाधिवेशनलाई व्यवस्थित र निष्पक्ष बनाउन रासोपाले 10 सदस्यीय निर्वाचन आयोग र 12 सदस्यीय निर्वाचन समिति परिचालन गरेको छ। जस्तै गत 24 घण्टामा सुर्खेतमा छुट्टा छुट्टी घटनामा दुई बालिका सहित तीनजनाको डुबेर मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पठान टोलका 15 वर्षीय सम्झना थापा र 13 वर्षीय कल्पना राउत टोनी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। दुवैलाई अचेत अवस्थामा उद्धार गरी कर्णाली प्रदेश अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। त्यस्तै दैलेख घर भई हाल वीरेन्द्रनगर 6 बस्ने 18 वर्षीय रमेश पुन मगर पनि पुञ्च परी नगरपालिका 8 स्थित दहतालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसै बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असार दोस्रो सातादेखि नयाँ ट्रयाक मार्फत सवारी साधन सञ्चालन गर्ने तयारी भइरहेको छ। सड़क डिभिजन कार्यालय काभ्रे र सिन्धुलीका अनुसार अधिकांश स्थानमा ग्राभेल सड़क तयार भइसकेको छ भने वर्खामा समस्या नआओस् भनेर ढुङ्गा राख्ने काम पनि भइरहेको छ। हाल रोशी खोलामा बनाइएको अस्थायी डाइभर्सनबाट सवारी सञ्चालन हुँदै आएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 खेल अन्तर्गत आज समूह एसमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। खेल राति पौने 10 बजे हुनेछ। त्यस्तै समूह जीमा बेल्जियम र इरान बीच बिहान पौने 1 बजे प्रतिस्पर्धा हुनेछ। यस्तै बिहानी पख पौने 4 बजे समूह एसमा उरुग्वे र केब भर्दी बीच खेल हुनेछ भने समूह जीमा न्यूजील्याण्ड र इजिप्ट बीच बिहान पौने 7 बजे खेल हुनेछ। आज सम्पन्न खेलमा भने समूह यफमा जापानले ट्युनिसियालाई 4-0 गोल अन्तर्गतले पराजित गरेको छ। यस्तै समूह ईमा इक्वेडर र कुरासाओ बीचको खेल 0-0 बराबरीमा सकेको छ। समूह चरणका खेलहरूमा प्रतिस्पर्धा झन रोचक बन्दै गएको छ र टोलीले नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिरहेका छन्।
0: सन्तोषी रावल। डडेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनमा फेरि विवाद शुरू।
12: जिल्लाको फोहोर चाहिँ सदरमुकाम फाल्दैछन्, त्यही हिसाबले यो गन्दगी बढाएर हाम्रो छोरा नाति भोलि पुस्तो पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा।
0: स्थानीय सचेत नहुँदा र स्वार्थपूर्ण निर्णयका कारण समस्या बढ्दो, रिपोर्टसँगै युनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका समस्या, सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
14: क्लासिक टेक को वाईफाई 6 राउटर नाम 1 घमने शक्तिशाली चार एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब बाँकी खबर पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्क क्षेत्रमा बनेका 320 संरचना हटाइएको छ पोखरा महानगरपालिकाले डोजर प्रयोग गर्दै वास्तोला कम्प्लेक्सका उक्त सटरहरूलाई हटाएको हो महानगर र जग्गाधनी बीचको सहमतिपछि व्यवसायीहरूले सटर खाली गरेपछि संरचना हटाइएको हो डणेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनका बारेमा फेरि विवाद शुरू भएको छ अमरगढ़ी नगरपालिकाको वडा नम्बर 6 गुनेघाट क्षेत्रमा स्थायी रूपमा फोहोर फाल्न संरचना निर्माण प्रक्रिया अगाडि बढ़ाउन खोजिए पनि स्थानीयले विरोध गरेपछि समस्या आएको हो प्रहरी र डोजर सहित पुगेका टोली समेत स्थानीयको अवरोधपछि फर्किएका छन्
15: डणेलधुराको अम्बरगढ़ी नगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि वडा नम्बर 6 गुनेगार क्षेत्रमा करिब 4 करोड़ रूपियाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र बनाउने तयारी गरेको छ तर प्रस्तावित स्थान बस्तीर खानेपानीका मुहान नजिक रहेको भन्दै स्थानीयवासीले शुरूदेखि नै विरोध गर्दै आएका छन् स्थानीय प्रेम टमटा
16: यो नगरपालिकाले जबरजस्ती फोहोर लिएर फोहोर फाल्ने र यो 6 नम्बरका नेताहरू पनि यो भ्रष्टाचारी नेताहरू 6 नम्बरको यो केही भएर यो वडामा ताला लागेको हो यदि जहिलेसम्म यो हाम्रो माग पूरा हुँदैन दोबारा डोजर आयो भनेपछि फेरि नगरपालिका पनि ताला लाउनु नपरो यो सारा जनता चाहिने जनतामाथि बन्दुक तेर्सिएर यो चाहिने 17 शताब्दीको चाहिने शासन ल्याउनु मिल्दैन यदि त्यो नगरपालिकाले वार्ता गर्छ भने हामीलाई पुरै व्यवस्थित अर्को ठाउँमा गराएर छनमरूपवासीलाई अनि चाहिँ त्यो घरमा पनि फाल्छ भने हामीलाई सहयोग छ नत्र यो कुरा सहयोग हुने छैन
15: असन्तुष्ट स्थानीयले अमरडी 6 वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् जिल्लाको फोहोर आफ्नै बस्ती नजिक ल्याउँदा दुर्गन्ध फैलिने वातावरण प्रदूषित हुने र जनस्वास्थ्यमा असर पर्ने चिन्ता स्थानीयवासीमा छ अर्का स्थानीय राजेन्द्र ताम्रकार
12: जिल्लाको फोहोर चाहिँ सलमनमा फाल्दैछन् त्यही हिसाबले यो गन्दगी बढाएको छ हाम्रो छोरा नाति भोलि पुस्तो पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा
15: करिब 14 रोपनी जग्गा खरिद गरी विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र ठेक्का प्रक्रिया समेत अघि बढ़ाइएको नगरपालिकाले जनाएको छ अमरगढ़ी नगरपालिका 5 वडाध्यक्ष तथा सरसफाई समिति संयोजक टंक छेत्री यसअघि विभिन्न स्थानमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिए पनि ती सबै स्थान भरिँदै गएको कारण दीर्घकालीन समाधानका लागि नयाँ केन्द्र आवश्यक परेको बताउनुहुन्छ
17: अमरगढी 5 पनि व्यवस्थापन गर्यौं त्यसलाई 2-3 महिना त्यहाँ पनि राखेर काम चलाऊ त्यहाँबाट पनि विरोध भयो त्यसकारण हामीले नेपाल खाद्य संस्थानको जग्गामा हामीले त्यहाँ व्यवस्थापन हालसम्म गरिराखेका छौँ अब त्यहाँ पनि डम्पिङ गर्दा गर्दै त्यो पनि पूर्ण रूपले भरिएको अवस्था छ अमरगढी नगरपालिकाको मेजर विषयको भनेको यो डम्पिङ साइट हो अब त्यहाँ अमरगढी नगरपालिकाले जग्गा खरिद गरेको छ उद्देश्य त्यही डम्पिङ साइट बनाउनुको लागि हो
15: फोहोर व्यवस्थापनका बारेमा स्थानीयवासीसँग पटक पटक छलफल भए पनि सहमति टुट्न सकेको छैन यहाँ फोहोर व्यवस्थापनको काम रोक्न माग गर्दै अदालतमा मुद्दा परेको कारण पनि अन्तिम टुङ्गो नलाग्दासम्म अघि नबढ़ाउनु पर्ने माग सरकारवालाको छ सागर ताम्रकार CIN आफ्नो FM डडेलधुरा
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले मनाइरहेको फ्राइड मन्थ र समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण
18: हेर्ने बारे अलि नराम्रो हुन्छ झगडा हुन्छ त्यसैले आत्महत्या गरेर मरिन्छन् त्यसो मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो अनि त्यो घाटाबाट बच्नको लागि पनि बचाउनको लागि पनि यो प्राइड मन्थ हामीले देखाउनु पर्छ हामी पनि छौं
0: सरकार र समुदायसँग यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अपेक्षा हाम्रो पालो बाँकी नै छ CIN को साझा खबर सुन्दै गर्नुहोला
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
19: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
20: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
21: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईंलाई स्वागत छ। आज हामी हाम्रो पालोको 307 खण्डमा छौं। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्रत्येक वर्ष जून महिनामा प्राइड मन्थ मनाउँदै आफ्नो पहिचान अधिकार र समानताको पक्षमा आवाज उठाउँछन्। प्राइड मन्थले विविध यौनिक र लैंगिक पहिचान भएका व्यक्तिहरूप्रति सम्मान स्वीकार्यता र समावेशिताको सन्देश दिन्छ। नेपालमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्राइड मन्थलाई कसरी लिनुहुन्छ? उहाँहरूको अनुभव उहाँहरूको आवाजमा।
22: नमस्कार, मेरो नाम सिमरन सेचन हो। म ट्रान्सजेन्डर महिला र मेरो प्रणाम सिंहर र म यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपालमा कार्यरत छु। सबैभन्दा पहिला सुरु तपाईँ सम्पूर्णलाई प्राइड मन्थको उपलक्ष्यमा धेरैभन्दा धेरै शुभकामना। अब कुरा गरौं प्राइड मन्थको। प्राइड मन्थ हामी किन मनाइरहेको छौ, कहिले शुरूआत भयो भन्ने कुरा गर्नु पर्दाखेरि सन् 1969 जून 28 दिन अमेरिकाको राज्यको एउटा शहरमा स्टरवाल भन्ने बारमा भएको घटना, त्यहाँ गरिएको संघर्ष र त्यसको जितसँगै अन्याय विरूद्धको आवाज उठाउनेको रूपमा चाहिँ हरेक वर्ष यो दिवस मनाइन्छ र यो एउटा मुभमेन्ट पनि हो। यसले हाम्रो समुदायको पहिचान अधिकार र संस्कृतिलाई सम्मान गर्ने एउटा आफ्नो पहिचानमा खुलेर आउने र गौरव गर्ने महिनाको विषय पनि हो र यो हाम्रो आवाजलाई विश्व सामु पुर्याउने एउटा गर्वको महिनाको रूपमा पनि हामी लिइरहेका छौँ। र यो प्राइड मन्थले भनौँ अथवा गौरवको महिनाले के विशेषता बोकेको छ, के कुरामा अडिग छ भन्दाखेरि हामी सबै समान छौँ, चाहे त्यो लैङ्गिकताको हिसाबमा होस् यौनिकताको हिसाबमा होस्, हामीले अन्य नागरिक सरह जुनसुकै राष्ट्रको हो सबैले समान अधिकार पाउनुपर्छ भन्ने कुराको उठान गर्न पनि र सँगसँगै हामी माथि घटिने भेदभाव लाञ्छना विभेदलाई न्यूनीकरण गर्न अथवा घटाउन र हाम्रो आफ्नो पहिचानलाई पनि स्वीकार गर्दै एउटा इतिहासमा लाई सम्मान गर्न पनि हामीले यो दिवसहरू चाहिँ मनाइरहेका छौँ र यसको महत्व नै त्यति नै छ।
23: म हनी महर्जन आफूले आफूलाई तेस्रो लिङ्ग भन्दा अलि गर्वै फिल गर्छु र आफूले पनि अब अरू सम हाम्रो समुदायले लुकेकोहरूलाई चाहिँ मैले धेरै खुलाएर ल्याएको छु एज अ ट्रान्सजेन्डर भएर। प्राइड मन्थ हाम्रो लागि एकदमै जरुरी छ किनभने अहिलेसम्म पनि यो संसारमा हामी जस्तै एलजीबीटीआईक्यू कम्युनिटीलाई बुझेको छैन, हामीलाई एडजस्ट गरेको छैन। तर हामी जस्तो अहिले एलजीबीटीआईक्यूले धेरै समस्याहरू भोगिराख्नु परेको छ संसारमा, हामी जस्तो एलजीबीटीक्यू संसारमा धेरै छन् तर नेपालमा मात्रै अब नभएको जस्तो मान्छेले कुरा गर्छ, यो त होइन। नेपालमा हामी पनि छौँ, हाम्रो समुदाय पनि छन् र हाम्रो समुदायको अधिकारको लागि पनि हामी यो प्राइड मन्थ मनाउनै पर्छ किनभने अहिले प्राइड मन्थ मनाएन भने रोडमा आएर मात्रै भएन, मिडियाले साथ नदिएको खण्डमा हाम्रो प्राइड मन्थ सक्सेस पनि हुँदैन। हामी जस्ता समुदायको धेरै समस्याहरू छन्, त्यो समुदायले समस्या भोग्न परिरहेको छन् र यसैले गर्दा समस्याले गर्दा मानसिक रूपमा धेरै समस्या आइरहन्छ, मेन्टल प्रब्लम हुन्छ, अनि त्यही कारणले गर्दाखेरि घरायसी समस्या निस्किन्छ, झगडा हुन्छ, साथीहरूमा पनि एलजीबीटीआईक्यूलाई हेर्ने बारे अलि नराम्रो हुन्छ, झगडा हुन्छ, त्यसैले आत्महत्या गरेर मरिन्छन्। त्यसो मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो अनि त्यो खाताबाट बच्नको लागि पनि बचाउनको लागि पनि यो प्राइड मन्थ हामीले देखाउनै पर्छ, हामी पनि छौँ है भन्ने खालको हाम्रो यो सबैले समाजले देखाउनु पर्छ, त्यसैले हामीले यो प्राइड मन्थ मनाउनै पर्छ, मनाउँछौँ पनि हामीले।
2: हेलो नमस्ते। प्राइड मन्थ को बारे में कुरा गर्दाखेरि अब सबैजना समुदायले यसलाई चाहिँ यो जुन महीना चाहिँ स्पेशली हैन यो जुन महीनालाई चाहिँ हाम्रो गौरवको महीना भनेर मनाउने गर्नु भएको छ। लगभग हाम्रो यो दुई चार वर्ष भयो यो विस्तारै सबैजनाले मनाउन लाग्नु भएको। अब मेरो विचारमा चाहिँ जुन महिनामा मनाउने एकदमै राम्रो हो, तर अब जुन महिना मात्रै होइन हाम्रो गौरवको महिना भनेको हाम्रो पहिचान हाम्रो अब आइडेन्टिटीको गौरव त हामीलाई बाह्रै महिना हर क्षण हुन्छ भन्ने चाहिँ मलाई लाग्छ र त्यसै गरी चाहिँ आफूलाई प्राउड फिल गराउनु पर्छ। अब जुन महिनामा मनाउने जुलाईदेखि चाहिँ आफ्नो आइडेन्टिटी के हो भन्ने कुरामा कन्फ्युजन हुने अथवा अब जुन जुलाईदेखि चाहिँ फेरि अभियानमा एलजीबीटी मुभमेन्ट नै बिर्सिने गरी चाहिँ अब जुनमा मात्रै मनाएर चाहिँ हुने केही वाला छैन। त्यो पनि अब कुनै फन्डले अथवा कुनै फन्डिङ एजेन्सीजहरूले फन्डिङ गर्यो भनेर सेलिब्रेसन गर्ने अनि फेरि भोलिदेखि चाहिँ अब यो सबैले बिर्सिने खालको हुन्छ क्या यो जुन परिपाटीले। त्यो भएको हुनाले चाहिँ हामीले आफ्नो आइडेन्टिटी आफ्नो पहिचान चाहिँ हरेक क्षण गौरवसँग मनाउनु पर्छ अथवा पहिचानलाई चाहिँ हामीले गौरवताको साथ आफूले चाहिँ अब ग्रहण गर्नुपर्छ भन्ने चाहिँ मेरो धारणा हो, मेरो व्यक्तिगत धारणा हो। तर पनि अब सबै साथीहरूले अब नेपालमा मात्रै नभएर विश्वभरि नै अब यो एउटा इन्सिडेन्टलाई यसरी मनाउनु भनेको हाम्रो आफ्नो कम्युनिटीको लागि जुन एलजीबीटी कम्युनिटीको लागि चाहिँ साँच्चै नै गौरव पनि हो। र यो गौरवको महिना चाहिँ फेरि हाम्रो जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले मात्रै नभएर सम्पूर्ण नेपाली सिटिजनले पनि यसमा सहभागी भएर अझ मनाउनु भयो राम्रोसँग सेलिब्रेसन गर्नुभयो भनेदेखि चाहिँ हाम्रो एलजीबीटीआई कम्युनिटीको भिजिबिलिटीमा पनि राम्रो प्रभाव पर्छ, जसले गर्दाखेरि चाहिँ हामीले आगामी दिनहरूमा अब यो पैरवीहरू गर्नको लागि सजिलो हुन्छ, वकालत गर्न सजिलो हुन्छ र सामान्य मानिसहरूलाई चाहिँ एलजीबीटी भन्ने के हो भन्ने कुरा बुझाउनलाई नपर्ने अवस्था आउन सक्छ इन द डेज टु कम होइन। त्यो भएको हुनाले चाहिँ अब मनाउनु राम्रो हो, सबैले मनाइरहनु भएको छ, संघ संस्थाहरूले व्यक्तिहरूले मिलेर यथाशक्य यसलाई चाहिँ अब सापेक्षिक रूपमा लिनुपर्छ। तर अब मेरो व्यक्तिगत धारणा भनेको चाहिँ अब एउटा महिना मात्रै होइन हामीले सधैँभरि मनाउनु पर्छ।
21: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै

पहिलो महाधिवेशन शुरू भएको छ। महाधिवेशनलाई सम्बोधन गर्दै सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले पार्टीभित्र गुट खड़ा गर्नेलाई कार्यवाही हुने बताएका छन्। स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको राष्ट्रपाले आगामी नेतृत्व चयनका लागि पूर्ण तयारी गरेको छ। बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असारको दोस्रो सातादेखि नयाँ ट्र्याक मार्फत सवारी सञ्चालनमा ल्याइने तयारी भएको छ। राष्ट्रिय मानवाधिकार आयोगका सदस्य डाक्टर लिली थापाले सामाजिक सञ्जालमा बढ़दो साइबर बुलिङका कारण आफूहरूले काम गर्नै नसकेको बताउनु भएको छ। र फिफा विश्वकप 2026 खेल अन्तर्गत आज समूह एचमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: उच्च गति, भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को IPTV सेवा प्रदान करने डिश होम इंटरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवा।
2: रातको 8 बजे हजुरको रेडियो

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा।

0: लाग्ने टोल फ्री नम्बर 1668 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा

0: सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इंश्योरेंस जीवन को लागी।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद
1: सुरेन्द्र चौधरीजी म तपाईलाई कार्यक्रम रेडियो पावर स्वागत गर्छु।
2: धन्यवाद गोपालजी।
1: तपाईलाई धेरै धेरै शुभकामना बधाई पनि छ। पार्टी स्थापनाको यो छोटो समयमा अभूतपूर्व जनमतबाट अनुमोदित हुनुभयो र पहिलो महाधिवेशन पनि शान्तिपूर्ण तवरले अगाडि बढाउनु भएको छ। तपाईलाई धेरै धेरै बधाई शुभकामना।
2: हजुर धन्यवाद गोपालजी।
1: अब तपाईहरूको यो महाधिवेशनलाई खास गरी गगन थापा बाहेक अरू पार्टीको ठूलो र शीर्ष नेताहरूले चाहिँ बहिष्कार गरेको जस्तो पनि देखियो, के छ टिप्पणी?
2: त्यसबारे हामी टिप्पणी नगरौँ किनकि उहाँले प्रतिनिधि पठाइ नै राख्नु भएको छ जहाँसम्म लाग्छ।
1: हजुर
2: होइन, उहाँहरूका पार्टीका सभापतिहरू जुन जुन दलबाट आइराख्नु भएको छैन, त्यो दलका प्रतिनिधिहरू त आइराख्नु भएको छ नि त।
1: हजुर, त्यसो भए तपाईँहरू यसलाई सानो चित्त गर्नुभयो, उहाँहरूले सानो मन गर्नुभयो भन्ने अर्थमा लिनुहुन्न?
2: हामी लिँदैनौँ
1: त्यसलाई। जनस्तरबाट त कस्तो आलोचना सुनिएको छ भने हेर हेर तिमीहरूको बुद्धि अझै नफर्केको, कस्तो मन, कस्तो मैलो मन भनेर टिप्पणी भइरहेको छ नि त उहाँहरूलाई त।
2: होइन, त्यो त अरूले गर्ने कुरा हो, हामी वैकल्पिक राजनीति गर्ने मान्छेले त्यस्तो कुरालाई ठुलो कुरा लिँदैनौँ। त्यो हामी उहाँहरूको प्रतिनिधि आउनु पनि धेरै ठुलो कुरा हो।
1: एक हिसाबले उहाँहरू त शोकमा हुनुहुन्छ चुनावी परिणामबाट।
2: त्यो उहाँहरूलाई थाहा होला, हामीलाई त त्यो फिल हुने कुरा भएन, उहाँहरूलाई होला के हुने।
1: अब प्रधानमन्त्री बालनको सहभागिताले लिएर पनि अनेक खालका प्रश्नहरू खडा भएका थिए, उहाँ पनि गजबले शरीक भइदिनु
2: हो। पार्टीको वरिष्ठ नेता भएपछि त उहाँ आउनु भनेको त त्यसलाई अन्यथा लिनु भएन या होइन, त्यो त आउनै पर्यो नि।
1: बिहेमा बेहुलो नि भएन भने त अर्थ भएन नि होइन?
2: होइन होइन, उहाँ त पार्टीको वरिष्ठ नेता हो, नआउने त कुरै भएन, आइ पनि सक्नु भएको थियो चेतवनमा।
1: हो हो, होइन त्यो देखि नै सकियो त तामझामका साथ जसरी सुरु भयो। अब यो महाधिवेशनबाट तपाईँहरूको सन्देश के हुनेछ मूलत?
2: होइन, अहिलेको महाधिवेशनबाट दुई तिनवटा कुराहरू हामी सन्देश दिन्छौँ। सबैभन्दा पहिला चिज के हो भने, नेपाली नागरिकले, आम नेपाली जनताले चाहेको भनेको स्वाभिमानी भएर बाँच्न पाऊ भन्ने हो।
1: हजुर
2: होइन,
1: हजुर,
2: स्वाभिमानी नेपाली भएर बाँच्न पाऊ भन्ने पहिलो आकांक्षा हो आम नेपाली नागरिकको।
1: हजुर,
2: दोस्रो भनेको एउटा समृद्ध नागरिक भएर बाँच्न पाऊ भन्ने दोस्रो चाहना हो। तेस्रो भनेको यो देशमा समावेशी लोकतन्त्रको वास्तविक अभ्यास होस् भन्ने हो। यी तिनै कुरा हामी संस्थागत गरेर आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यो अधिवेशनले त्यो सन्देश दिनमा सफल हुनेछ।
1: भनेको तपाईँहरूको आन्तरिक जीवनका लागि मात्र महत्वपूर्ण छैन, आम नागरिकका लागि तीनवटा कुराका कारण महत्वपूर्ण हुनेछ। मूलत टाउको दुखाई तपाईँहरूकै समायोजनको विषयलाई लिएर पनि शुरू भएको चर्चा छ। अनेक धारबाट रासोमामा समाहित भएका समूहहरूको व्यवस्थापन कसरी भन्ने प्रश्न उठिरहेछ नि।
2: होइन, एउटा प्रक्रियाबाट तपाईँको यो भनेको प्रक्रिया हो कि, स्वागत गर्ने प्रक्रिया हो, वैधानिकता प्रदान गर्ने प्रक्रिया हो। त्यस कारणले अस्तिसम्म जे जति समूहहरू एउटा समायोजनको प्रक्रियाबाट पार्टीमा आएका थियौ, हो त्यही समायोजनको प्रक्रियालाई यो महाधिवेशनबाट सबैलाई वैधानिकता प्रदान गर्ने हो, त्यो त राम्रो कुरा हो।
1: त्यही त, ती साथीहरूको आकांक्षा, त्यो पदीय व्यवस्थापन कसरी, प्रश्न यो हो नि त। तपाईँ
2: सबैजनाले प्रतिस्पर्धा गर्नुहुन्छ, म आफै पनि प्रतिस्पर्धा गर्दैछु, केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दैछु।
1: हजुर
2: होइन, भोलि सुन्नुहुन्छ,
1: हजुर,
2: उम्मेदवारी पनि दिन्छु।
1: हजुर,
2: यो त स्वाभाविक प्रक्रिया हो नि, एउटा दलमा आइसकेपछि त यो प्रक्रियाबाट भाग्न त

0: समायोजन हो भन्दैमा सधैँ पनि समायोजनको कोटा खाइराख्न पनि त मिल्दैन नि,
1: मनोनित हुनुपर्छ भन्ने छैन
0: छैन छैन त्यस्तो केही पनि छैन, कसैमाथि कसैकोमा छैन जस्तो लाग्छ त्यस्तो।
1: ए भनेपछि यसपटक यदि प्रतिस्पर्धा हुन्छ भने निर्वाचन नै हुने गरीको प्रतिस्पर्धा हुन्छ?
0: हो हो हो।
1: अनि पार्टी सभापतिलाई शक्तिशाली बनाउने गरी 51 पद चाहिँ मनोनित गर्नका लागि राखियो, त्यसकारण त्यहाँ चाहिँ धेरै धारबाट आएकाहरूलाई फेरि एकपटक मनोनित गरिन्छ भन्ने चर्चा छ नि, त्यो किन राखियो?
0: होइन त्यो त पार्टीको अभिभावक एउटा सभापतिले एउटा चिज उहाँले भनि पनि सक्नु भएको छ, आफै पनि के भन्नु भएको छ भने होइन भर्खर 2-3 महिना भएको छ, विभिन्न दलबाट समायोजन भएका नेताहरू कसै कसैलाई अब त्यो ठूलो महाधिवेशनमा कोही त्यस्ता नेताहरू छुट्नु भयो भने उहाँहरूलाई एउटा सभापतिको कोटाबाट पनि स्थान दिन सकिएला, होइन उहाँलाई पनि समेट्न सकिन्छ भन्ने त्यो राख्नु, त्यो शक्तिशाली बनाउनलाई भन्ने कुरा नबनौ कि, यो कोही पनि नछुटुन् होइन भन्ने उद्देश्यले त्यो राखिएको भन्ने सम्झौ।
1: तर 151 सदस्य केन्द्रीय समितिमा 51 जना चाहिँ सभापतिले नै मनोनित गर्ने व्यवस्था भनेको त 33%। यो पार्टी तपाईँहरूले चाहेको जस्तो कस्तो बनाउन खोज्नु भएको?
0: होइन होइन त्यस्तो केही पनि होइन, तपाईँले हेर्दै जानुहोस् त्यहाँ
1: अनि केही पनि होइन भन्यो। तर मनोनित यो हुकुमे चिलिमे बनाइन्थ्यो अरे के पहिले राजाकालीन समयमा, महेन्द्रकालीन समयमा, पञ्चायतकालीन समयमा हेर्नुहोस्।
0: होइन होइन त्यस्तो होइन त्यस्तो होइन, यो केही समायोजनमा आएका तपाईँले अघि नै सोध्नुभयो, समायोजनमा आएका केही समूहहरूका नेताहरूलाई यत्रो पार्टीको सङ्गठनिक संरचनामा होइन आफूलाई चिनाउनलाई समय पनि भएन, त्यस अर्थमा उहाँहरूलाई समायोजन गर्न सजिलो होस् भनेर हो।
1: ए भनेपछि मनोनित गर्ने नै हो
0: होइन, त्यस कारणले त्यसलाई त्यसरी नलिऊ।
1: तर पार्टी सभापतिलाई शक्ति केन्द्रीकरण भयो नि यो त?
0: होइन होइन त्यसलाई शक्तिकरण भनिँदैन, त्यसलाई त्यसरी अन्यथा नलिऊ होइन, पूर्ण लोकतान्त्रिक नै हो त्यो।
1: अब तपाईँहरूले लिने नीतिका बारेमा प्रशस्त बहस शुरू भएको छ, हेर्नुहोस् अब धर्मनिरपेक्षता तपाईँले छाड्न खोज्नुभयो वा छाड्दै हुनुहुन्छ भन्ने आक्षेप छ?
0: हामी छाड्दैनौ, धर्मनिरपेक्षता हामी छाड्दैनौ।
1: तपाईँहरूको प्रस्तावित विधानमा त्यो काहीँ उल्लेख छैन?
0: होइन त्यो आउँछ आउँछ,
1: सनातन हिन्दू धर्म सहअस्तित्व प्रवर्धनको कुरा छ त्यहाँ त।
0: ठिक छ, हामी सबै धर्मको सहअस्तित्वको कुरा गरेका छौँ।
1: यसको अर्थ धर्मनिरपेक्षता नमान्ने?
0: होइन, धर्मनिरपेक्षता भन्ने शब्द कुनै पण्डितले कुनै बेलामा लेखिदिएको शब्द, त्यही नै होइन कुरा वेद हो भन्ने सोच्नु भएन कि।
1: तर मान्छे यो पार्टीको
0: अर्थ र सार भन्ने धर्मनिरपेक्षता भन्ने शब्द के हो, त्यसको त्यस अङ्ग्रेजी उल्टाकरण के हो भनेर तपाईँले भने जस्तो के होला भनिदिनुहोस् त। सेक्युलर कन्ट्री धर्मनिरपेक्षता भन्ने निरपेक्ष भन्ने शब्द नै मलाई मन पर्दैन।
1: होइन तर यो पार्टीको संस्थापक जो महामन्त्री हुनुहुन्छ डाक्टर मुकुल ढकाल, उहाँ भन्दै हुनुहुन्छ धर्मनिरपेक्षता नमान्ने नीति थियो रासपाको, सम्भवतः त्यही बाटोमा हामी गयौं, उहाँले त भन्दै हुनुहुन्छ।
0: होइन उहाँले के भन्नुहुन्छ के भनिराख्नु भएको छ त्यो हाम्रो सरकारको विषय होइन, भोलिका दिनमा के पास हुन्छ त्यो महत्वपूर्ण हुन्छ।
1: तर उहाँ त संस्थापक महामन्त्री हो नि तपाईँको कार्यवाही पारे
0: ठिकै छ त, उहाँ हुनुहुन्थ्यो हाम्रो संस्थापक हुनुहुन्थ्यो होला, त उहाँले जे बोलिराख्नु भएको छ जे भनिराख्नु भएको छ त्यही नै पास हुन्छ भन्ने के ग्यारेन्टी छ?
1: होइन
0: हाम्रो विधान पास होला नि त,
1: अहिलेको विधानमा प्रस्तावित व्यवस्था पनि त्यस्तै छ, त्यसकारण सोधेको।
0: हेरौँ आउन दिनुहोस् त्यसलाई, अहिले नै किन टिप्पणी गर्नु, जहाँसम्म लाग्छ तपाईँले भने जस्तो मुकुल ढकालजीले भने जस्तो आउँदैन, त्यसमा चाहिँ ढुक्क हुनु।
1: अनि यो संघीय लोकतान्त्रिक गणतन्त्रको साटो तपाईँले पूर्ण लोकतान्त्रिक गणतन्त्र राख्नुभयो नि, यसको अर्थ र सन्देश के हो? राजा पनि हटाउने गरेको पूर्ण लोकतान्त्रिक गणतन्त्र हो?
0: संघीयता धर्मनिरपेक्षता, संघीयता धर्मनिरपेक्षता समावेशिता पार्टीको बटम लाइन हो, यो कुरा ढुक्क हुनु होला।
1: पूर्ण लोकतान्त्रिक गणतन्त्रको अर्थ र औचित्य के?
0: गणतन्त्र लोकतन्त्र यो हाम्रो बटम लाइन हो कि?
1: होइन त्यो त भन्नुभयो तपाईँले, तर संघीय लोकतान्त्रिक गणतन्त्रको साटो तपाईँले पूर्ण लोकतान्त्रिक गणतन्त्र लेख्नुभयो?
0: हो पूर्ण लोकतान्त्रिक हो, हामी
1: भनेको संघीयता तपाईँहरू
0: लोकतन्त्र होइन पूर्ण लोकतान्त्रिक।
1: 79 सालमा प्रदेशलाई तपाईँहरूले बहिष्कार गर्नुभएको थियो, त्यति बेला तपाईँ यो पार्टीमा हुनुहुन्थ्यो, तर अब के हुन्छ?
0: संघीयता पार्टीको उसमै आउँछ, संघीयता छोडेर पार्टी जाँदैन बाहिर, यो पनि ढोक्क हुनु।
1: संघीयता नि मान्ने
0: हो एकदम।
1: अनि अरूभन्दा फरक चाहिँ तपाईँहरू के कारण त त्यसो भए? तपाईँहरूको धार के हो, वर्ग के हो, आधार के हो?
0: तपाईँ अरूभन्दा फरक भनेको हाम्रो संस्कार प्रवृत्ति हो,
1: त्यो त तपाईँहरूका जिल्लाका अधिवेशनमा कुटाकुट भएको दृश्यले देखिसक्यो मान्छे
0: होला होला त भयो होला, त्यो हुँदैन भने सम्झेर
1: अहिले पनि मध्य प्रदेशको अधिवेशन भएन
0: ठिकै छ, अन्य प्राविधिक कारणले भएर त्यहाँ पनि हुन्छन्, समय पनि भएन, छोटो भयो होला नि त्यहाँ पनि।
1: अनि तपाईँ भन्नुहुन्छ अरूभन्दा संस्कारमा फरक के फरक, त्यसकारण म सोध्दैछु।
0: तपाईँले छोटो समयमा, हामी एकदमै छोटो समयमा पार्टीको स्थापना दिवसमा अधिवेशन गर्ने भन्ने निर्णय भइसकेपछि विभिन्न जिल्लाहरूमा एकदमै छोटो समयमा गर्दाखेरि पूरा प्रक्रिया पालना हुँदाखेरि विवाद भयो होला, त्यो प्राविधिक पक्ष हो, त्यसलाई ठुलो हामी मानेको छैनौँ।
1: तर तपाईँहरूको संस्कार र प्रवृत्ति त अरूभन्दा फरक छैन, सोधिएको मान्छे
0: हामीलाई फरक देखाउने अरू दल भन्दाबाट प्रवृत्ति र संस्कारले नै हो, त्यो तपाईँ थाहा पाउनुहुन्छ, देख्दै जानुहुन्छ।
1: अब के त तपाईँहरूको सिद्धान्त के हो, दर्शन के हो यो पार्टीको, यो कुन धारको?
0: हामी पूर्ण समावेशी लोकतन्त्र, हामी एकदमै समावेशी लोकतन्त्र सहभागितामा लोकतन्त्र यो हाम्रो बटम लाइन
1: होइन। तपाईँहरू पुँजीवादी हो कि समाजवादी हो कि साम्यवादी हो कि के हो तपाईँहरूको बात के हो?
0: पुँजीवाद समाजवाद भनेको चिज कुनै वेद पुराण होइन कि, त्यसलाई लेख्नै पर्छ भन्ने छैन कि, त्यो कुनै दलहरू लेखिया छन् भने हामीले पनि लेख्नुपर्छ भन्ने छ, त्यो भएन भने दलको के आइडियोलोजी पुरा हुँदैन र?
1: अनि त्यही त आइडियोलोजी के त तपाईँहरूको?
0: तिनवटा कुरा
1: हजुर,
0: समावेशी लोकतन्त्र, समृद्धि र स्वाभिमान, यो तिनवटा कुरा बाहेक कुनै बातको जरुरी छैन यो देशमा।
1: तपाईँले यो तिनवटा कुरा खोइ तपाईँहरूको प्रस्तावित विधानमा काहीँ पढेन, मैले त पाइनँ त त्यो पढ्न।
0: हो यही हो, त्यस कारणले समाजवाद, साम्यवाद, उदारवाद के बादै लेख्नुपर्छ भन्ने छैन नि।
1: भनेपछि तपाईँहरूलाई बात चाहिँदैन?
0: चाहिँदैन हामीलाई बात,
1: पीत नभए पनि
0: हरेक किसिमको बातको विरोधी हो हामी।
1: घर बनाउनुहुन्छ भुइँ नछुइकन, त्यसो भए
0: पुरानो दलका दस्तावेजमा लेखेका कुरा हामीले लेख्नुपर्छ भन्ने छैन।
1: अन्तिममा तपाईँको के भनाइ छ मान्जू?
0: होइन, अन्तिममा यो महाधिवेशन, ऐतिहासिक महाधिवेशन शुरू हुँदैछ, यो महाधिवेशन खालि पार्टीको लागि मात्रै महत्वपूर्ण छैन, सिङ्गो राष्ट्रको लागि, देशको लागि महत्वपूर्ण छ। एउटा कुरा के बुझ्नुपर्छ भने कुनै पनि पार्टीको प्रवृत्ति, आन्तरिक लोकतन्त्र होइन, त्यसको संस्कार र प्रवृत्ति जे हुन्छ त्यो पार्टी सत्तामा गयो भने त्यही नै रिफ्लेक्सन हुने हो। त्यस अर्थमा पनि यो धेरै महत्वपूर्ण छ, हामीले आन्तरिक लोकतन्त्रलाई कसरी मजबुत गर्ने, कसरी अभ्यास गर्ने कुरामा बढी केन्द्रित छ पार्टीभित्र।
1: हस्, तपाईँलाई धेरै धेरै धन्यवाद।
0: हस्, धन्यवाद गोपालजी।
2: रेडियो पावर, घटना विषयको सशक्त संवाद। रेडियो पावर, घटना विषयको सशक्त संवाद।
1: प्रकाश पाठकजी, म तपाईँलाई कार्यक्रम रेडियो पारमा स्वागत गर्छु। अब तपाईँहरूको महाधिवेशन उद्घाटन धुमधामका साथ देखियो, कयौं दलका ठूला नेताहरूले बहिष्कार गरेको जस्तो पनि देखियो, अपवाद या राजेन्द्र लिङ्गदेन र गगन थापा बाहेक, टिप्पणी के छ?
3: अब हामीले मूल्याङ्कन गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो एउटा सबैभन्दा ठूलो पार्टीको उत्सव र पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्र आज सम्पन्न भएको छ र हामीले हाम्रो हिसाबले मूल्याङ्कन गरिरहँदा एकदमै उत्साहप्रद रूपमा चाहिँ हामीले यो पहिलो अधिवेशनको आज पहिलो दिन पार्टी स्थापनाको चाहिँ चौथो वर्ष पूरा गरेर पाँचौं वर्ष प्रवेश गरेको दिनको उपलक्ष्यमा जुन एउटा उत्साह पार्टीको कार्यकर्ता तहमा अथवा पार्टीको शुभचिन्तक तहमा देखिन्थ्यो त्यो उत्साह अनुसारको चाहिँ हामीले पहिलो दिनको कार्यक्रमहरू चाहिँ सम्पन्न गरेका छौँ। अपवाद बाहेक हामीले निमन्त्रणा गरेका केही शीर्ष नेताहरू अन्य पार्टीका नआए पनि पार्टीका उच्च शीर्ष पदस्थ नेताहरूको उपस्थिति, त्यसमा अन्य राजनैतिक दलहरूका जस्तो नेकपा एमालेका पनि दोस्रो तहका नेताहरूको सहभागिता छ, कंग्रेस, राप्रपा लगायत अन्य दलका सदस्यहरूको सहभागिता र विदेशी राजनैतिक दलका प्रतिनिधि र कूटनैतिक नियोगका प्रमुख प्रतिनिधिहरूको पनि सहभागिताले चाहिँ एउटा पार्टीले जुन किसिमको चाहिँ जनमत प्राप्त गरेको थियो, जुन किसिमको उत्साह चाहिँ हिजोको निर्वाचनमा प्राप्त गरेको थियो, त्यो उत्साह चाहिँ कार्यकर्ता तहमा सुवेक्षित तहमा चाहिँ देखिएको अवस्था हामीले पनि पायौँ।
1: अब तपाईँहरूले छुचो टिप्पणी नगर्नु एउटा कुरा भयो, तर लोकतन्त्रको सुन्दरता भनेको चाहिँ एक अर्काको अस्तित्व र योगदानलाई सम्मान गर्न सक्नु पनि हो। जनस्तरबाट हेरेर अस्तित्व स्वीकार गर्न नसकेको भनेर ठूलो आलोचना, चर्को आलोचना भइरहेछ केपी ओली प्रचण्ड लगायतका नेताहरूको।
3: अब आलोचना गर्ने अथवा नगर्ने पाटो त्यो फरक हो, त्यसलाई विश्लेषण र व्याख्या जसरी पनि गर्न सकिन्छ, तर हामीले निमन्त्रणा गरिएका राजनैतिक दलबाट प्रमुख नआए पनि उहाँले एउटा प्रतिनिधिको रूपमा चाहिँ सदिच्छा व्यक्त गर्न अथवा शुभकामना व्यक्त गराउनका लागि आफ्नो प्रतिनिधिहरू चाहिँ यो पहिलो ऐतिहासिक महाधिवेशनमा पठाइसक्नु भएको छ र हामीले चाहिँ त्यसलाई चाहिँ पोजिटिभ हिसाबले पनि सोच्नुपर्ने कहिलेकाहीँ हुन्छ, त्यसलाई चाहिँ पोजिटिभ हिसाबले पनि व्याख्या गरिरहेका छौँ।
1: अब मान्जु, खास गरी अभूतपूर्व जनमतबाट जसरी तपाईँहरू अनुमोदित हुनुभएको छ, यो पार्टीलाई संस्थागत गरेर तपाईँहरूले जवाब चाहिँ जनतालाई कसरी दिनुहुनेछ यो महाधिवेशन?
3: अब राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको आज पाँचौं वर्ष शुरू भएको छ, चौथो वर्ष पूरा भएर पाँचौं वर्षको रूपमा हिँडिरहँदा हामी स्पष्ट रूपमा दिशा निर्देश दिन सकेका थियौँ। पार्टीको एउटा आधिकारिक दस्तावेज अथवा पार्टीको आधिकारिक चाहिँ एउटा लाइन क्लियर गर्ने भनेको त्यो आधिकारिक दस्तावेज महाधिवेशनले चाहिँ पारित गरिसकेपछि मात्रै बन्ने अवस्था हो। त्यसमा चाहिँ हामी उत्साहित रूपमा चाहिँ अगाडि बढेका छौँ र काम कार्यकर्ता तहमा चाहिँ एउटा के देखिएको छ भने अब हाम्रो पार्टी अथवा राष्ट्रिय स्वतन्त्र पार्टी एउटा स्पष्ट विचारले चाहिँ निर्देशित हुन्छ, एउटा स्पष्ट खाकासहित आगामी चाहिँ रणनीति लिएर जान्छ, विचार बोकेर चाहिँ एकत्रित भएर चाहिँ अगाडि बढ्छ। भोलिका दिनहरूमा त्यो मुलुक निर्माणको एउटा अभिभावक नागरिक तहबाट अथवा जनताको तहबाट प्राप्त भइसकेपछि अब वैचारिक रूपमा पनि स्पष्ट भएर चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्छ भन्ने कुरा चाहिँ आम शुभेच्छुकमा अथवा हामी जस्ता कार्यकर्ताहरूमा चाहिँ यस्तो उत्साह देखिएको छ।
1: तर तपाईँहरूको पार्टीको माथि धुरी देखियो, तल भुइँमा जरा देखिएन, पीत देखिएन, जग देखिएन भनिरहेछन् नि, त्यो के हो? बात के हो? जग के हो?
3: होइन, जग भनेको त यस्तो हो, पार्टी स्थापना माथिबाट तलसम्म फर्मेसन भएर स्थापित भएको हो। यो हामी एउटा कुनै पनि कुराको सुरुवात भनेको जेरोबाटै हुन्छ, जेरो वान टू बाटै सुरु हुने हो र हामीले चाहिँ हाम्रो आधिकारिक रूपमा पहिलो महाधिवेशन पनि सम्पन्न गरि नसक्दा हामी बिचमा त्यो आरोप लाग्नु अथवा एउटा जरा नभएको राजनैतिक दल भन्नु स्वाभाविक हो, किनभने हामी त्यो अवस्थामा त्यो चरणमा प्रवेश गरेकै थियौँ। अहिले चाहिँ हामी त्यो प्रक्रियासम्म तरिकाले पहिलो अधिवेशन ऐतिहासिक अधिवेशन सम्पन्न गरिरहँदा ती कुराहरूलाई जवाब चाहिँ अब हामीले यो अधिवेशन पछाडि पारित गर्दै एजेन्डागत रूपमा जुन विषयवस्तुहरू अथवा जुन हामीले प्रतिवेदनहरू पारित गर्छौँ त्यसलाई स्पष्ट रूपमा दिशा
1: त्यो भनेको तपाईँहरूले संवैधानिक समाजवाद प्रस्ताव गर्नुभएको छ त्यो भनेको समाजवादी पार्टी हो कि पुँजीवादी पार्टी हो कि साम्यवादी हो कि अरू के वादी हो तपाईँहरू के वादी हो त्यो थाहा पाइएन भन्ने प्रश्नहरू छ.
3: हामीले बहुलवादमा आधारित लोकतान्त्रिक अभ्यासलाई पूर्ण रूपमा पालना गर्छौँ भन्ने कुराहरू त्यहाँनिर लेखेका छौँ. त्यसलाई स्पष्ट रूपमा यो महाधिवेशनले परिभाषित गरेर त्यो विचारलाई चाहिँ कुन रूपले चाहिँ अगाडि बढाउने भन्ने कुरा चाहिँ निर्देशित गर्छ. अब केही दिन पर्खिनु होला हाम्रा चाहिँ आधिकारिक दस्तावेजहरूले त्यसलाई चाहिँ जस्टिफाई गर्ने कुराहरू गर्छ.
1: तर अग्रगमनबाट तपाईँहरू पछाडि फर्किनु भयो भन्ने आक्षेप छ किनकि धर्मनिरपेक्षता तपाईँहरूको नमान्ने नीति रे र अहिले पनि नमान्न खोजिराख्नु भएको छ भन्ने आक्षेप तपाईँहरूकै संस्थापक महामन्त्री डाक्टर मुकुल ढकाल लगाइराख्नु भएको छ.
3: अब त्यसलाई यसरी विश्लेषण गर्छौँ. राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको संविधानको मर्म अनुसार स्थापित भएको राजनैतिक दल हो र यो संविधानको धरातललाई टेकेर स्थापित भएको राजनैतिक दलले यो संविधानलाई चाहिँ मानेर यो संविधानमा भएका आधारभूत सिद्धान्तहरूलाई चाहिँ अख्तियार अङ्गीकार गरेर चाहिँ अगाडि बढिसकेको अवस्थामा त्योभन्दा बाहिर जाने अवस्था सिर्जना हुँदैन. र हामीले के भनिरहेका छौँ पटक पटक तपाईँहरूले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने बहुलवादमा आधारित लोकतान्त्रिक अभ्यास चाहिँ हाम्रो पार्टीको एउटा मार्ग निर्देशक सिद्धान्त हो भनिरहेको छौँ. बहुलवाद भनेको चाहिँ बहुसंख्यक जनताले चाहिँ भोलि के कुराहरूमा चाहिँ खोजे अथवा धर्मनिरपेक्षताका विषयमा धर्मका विषयमा अथवा अन्य विवादित विषयमा पनि जनताहरूले चाहिँ एउटा त्यो अभिमत प्रकट गर्न अथवा त्यो जनादेश चाहिँ जानुपर्छ भन्ने स्थिति सिर्जना भयो भने अधिकतम बहुल जनसङ्ख्याले चाहिँ जे कुरा मान्छ त्यो चाहिँ हाम्रो पार्टीको निर्देशक सिद्धान्त हुन्छ भनेर चाहिँ हामीले आधारभूत रूपमा एउटा लाइनको प्याराग्राफमा चाहिँ त्यो जलस्रोत बैठकको प्रस्तावनामा लेखेका छौँ. यी कुराहरूलाई चाहिँ त्यसरी बुझिदिनुपर्छ किनभने

0: काम लिएको छ। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ। तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
0: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। यसो नगरौँ न हजुर।
2: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: hango. Let's go. 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule. Tapai ko man jitcha barambar.
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-021-369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
4: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: No! No! No!
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: सूचना
3: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
2: जिल्ला अस्पताल रामेछाप।
4: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
7: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
10: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
9: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
10: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
9: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
10: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
9: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
10: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
9: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने।
3: आगोका स्रोतहरू बन्द गर्ने।
1: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
1: हावाहुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
1: बिजुलीको तार लत्रिएको छ भने नछुने।
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-2429।
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
5: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुर।

0: मात्रै रमाउने हो, अलि नाच्ने खालको अलि झमझम परेको भएको छैन?
1: ए आओ आओ, साह्रै हेपे अति गरी यार, दिउँ त दिउँ, केटाहरूले दिउँ त, झमझम हिलोमा रन्किने खालको भएका रन्काइदेस नै ल,
0: लु दिया त दिया,
1: ए लु पख त तँलाई ठोक्दै ठोक्दै साइला ठोक्दै।

तिमीहरूले थाहा छ मुखियाको मेलामा त आलुबाट तोल्तीहरू पनि आउँछन्।

你嘅。

ありがとうございます。

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
7: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
8: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
10: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
11: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
10: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
11: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9044-20-596-0-47-590-453।
10: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्दर 7, खुर्कोट, सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 9869965998।
8: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
12: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
13: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गरे हतार हामीले नै गरे, नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
12: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म कति खुसी छ हेर त।
11: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
14: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तपाईँ कब्जियत, पाइल्स, फिस्टर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043, 98630023422।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका

0: लुगा शर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
0: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98 45 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड, रामेछाप।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
0: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
8: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
0: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको यापुर तामाको CFM 95.5 MHz बाट पनि सुनिरहनु भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतका राजनैतिक दलका अनुभवबाट सिकेर पार्टीभित्र गुट उपगुटको राजनीति अन्त्य गरेर अघि बढ्नुपर्ने बताउनु भएको छ। राष्ट्रपाको प्रथम महाधिवेशन राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आज चेतनको भरतपुरमा सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी एकताबद्ध भएर अघि बढे राष्ट्रपालाई चुनौती दिन शक्ति अबको युगमा नआउने दावी गर्नुभएको। उहाँले पार्टीभित्र त्याग र बलिदानको विषयमा असामान बुझाइ हुन सक्ने भने त्यसप्रति सचेत रहन आग्रह गर्नुभएको छ। सभापति लामिछानेले पुराना राजनीतिक दलहरू नेपाली

वरिष्ठ नेता बालेन्द्र शाहले वर्तमान सरकार एक्सप्रेस गाड़ी भएकाले गन्तव्यमा पुगेपछि मात्र ढोकिने बताउनु भएको छ। राष्ट्रपतिको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आज चितवनको भरतपुरमा सम्बोधन गर्दै उहाँले कतिपय राजनैतिक पार्टीहरूले सरकारको गति अनियन्त्रित हुने त होइन भनी गरेको टिप्पणी प्रति लक्षित गर्दै उहाँले भन्नुभयो, हाम्रो सरकार एक्सप्रेस वेमा गुडिरहेको गाड़ी हो, यो गन्तव्यमा पुगेर ब्रेक लाग्छ, अनियन्त्रित छैन। महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिने क्रममा केही राजनीतिक दलका नेताले दिनुभएको सुझावलाई पार्टीले गम्भीर रूपले लिएको जनाउँदै प्रधानमन्त्री शाहले अहिलेको जनमतलाई स्वीकार गर्न आग्रह गर्नुभएको छ। राष्ट्रपाको वैचारिक दृष्टिकोणका बारेमा चिन्ता नलिन आग्रह गर्दै उहाँले राष्ट्रपा विकासवादी पार्टी भएको पनि बताउनु भएको छ। यसैबीच वरिष्ठ नेता शाहले पार्टीको महाधिवेशनमा गुट उपगुट बनाउने पुराना पार्टीका अभ्यासलाई राष्ट्रपाले स्थान नदिन बताउनु भएको छ। राम्रो नेता र राजनीतिज्ञ बन्नलाई नागरिकको माया जित्नुपर्छ, कुनै समूहको मायाले हुँदैन, समूह बनाउनेतर्फ नलाग्नुहोला, त्यो बिउ अहिले नै नरोप्नु कि भोलि त्यो रूख बनेर बीचबाट फान्नु नपरोस्, हामीले पुरानाहरूबाट यो सिक्नुपर्छ उहाँले भन्नुभएको छ। उहाँले राष्ट्रपा नयाँ पार्टी भएकाले नयाँ सोचका साथ अघि बढ़ेको स्पष्ट पार्नुभएको छ। यसैबीच प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले कालापानी र लिपुलेक नेपाली भूमि भएको ऐतिहासिक प्रमाण नेपालसँग रहेको बताउनु भएको छ। चितवनमा आजदेखि शुरू भएको पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो बताउनु भएको हो। उहाँले केही समय अघि प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि उहाँको आलोचना भएको थियो। त्यही मन्तव्यको स्पष्टीकरण उहाँले पार्टीको महाधिवेशनमा दिनुभएको हो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिन राष्ट्र स्वतन्त्र पार्टीलाई सुझाव दिनुभएको छ। राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आज चितवनको भरतपुरमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले राष्ट्रपाले प्राप्त गरेको सफलतालाई नेपाली इतिहासको एउटा नयाँ क्रान्तिको कड़ीका रूपमा आफूले लिएको बताउनु भएको छ। राष्ट्रपाको सफलतालाई आफ्नो पुस्ताका नेताहरूले भ्रमपूर्ण विचार राख्ने गरे पनि आफूले भन्ने यसलाई नयाँ खालको क्रान्तिका रूपमा लिएको उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डाक्टर सोनी मुवागले पार्टी सरकार मात्र नभई राजनैतिक संस्कार परिवर्तनको अभियानमा रहेको बताउनु भएको छ। चितवनको भरतपुरमा आजदेखि शुरू भएको पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत राजनैतिक तथा आर्थिक प्रोत्साहन संरचना भएको बताउनु भएको छ। यसैबीच नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले नेपाली कंग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी भएको तर दुश्मन नभएको बताउनु भएको छ। पाको चेतनमा शुरू पहिलो महाधिवेशनमा शुभकामना दिँदै थापाले राष्ट्रपा र कंग्रेस बीचको सम्बन्धबारे धारणा व्यक्त गर्नुभएको छ। उहाँले राष्ट्रपाको उदयले कंग्रेसलाई पनि आफ्नो कार्यशैली सुधार्न अप्ठ्यारो पारेको र त्यो लोकतन्त्रका लागि सुखद पक्ष भएको टिप्पणी गर्नुभएको छ। यसैबीच नेकपा एमालेका उपमहासचिव प्रदीप गेवालीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्राप्त जनमतलाई राष्ट्र निर्माण र लोकतन्त्रको संस्थागत सुदृढीकरणमा प्रयोग गर्न सुझाव दिनुभएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुन्य थिति बसाउन थालिएका कुनै पनि कदमहरू विधिसम्मत र संविधान भन्दा बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिन सरकार र राष्ट्रपालाई आग्रह गर्नुभएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान राजनैतिक परिवर्तनको जिम्मा जनताले राष्ट्रिय स्वतन्त्र पार्टी तथा रवि लामिछानेर बालेन्द्र शाहलाई दिएको बताउनु भएको छ। यस्तै जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त सिकेरावतले नवयुवा आन्दोलनको भावलाई नबिर्सन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुझाव दिनुभएको छ भने जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा रहेका त्रुटि विरोधाभास र अपूर्णताहरू सच्याउँदै संशोधन मार्फत थप समावेशी न्यायपूर्ण र समृद्ध बनाउने जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीमाथि आएको बताउनु भएको छ। यस्तै राष्ट्रपाको पहिलो महाधिवेशनमा भारत चीन कोरिया लगायतका राजनीतिक पार्टीहरूले पनि शुभकामना दिएका छन्। मानव अधिकार
राष्ट्रिय मानवाधिकार आयोगकी सदस्य डाक्टर लिली थापाले सामाजिक सञ्जालमा बढ्दो साइबर बुलिङ र व्यक्तिगत आक्रमणका कारण मानवाधिकार सम्बन्धी घटनामा निष्पक्ष अनुसन्धान गर्न डराउनु पर्ने स्थिति आएको बताउनु भएको छ। आइतबार शान्तिका लागि सामूहिक अभियानको क्याफले आयोजना गरेको मानवाधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा

यस्तो बताउनु भएको यस्तै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौम अस्तित्व जोगाउन जङ्गबहादुर राणाबाट सिक्नुपर्ने बताउनु भएको छ। आइतबार आयोजित नेपाली राष्ट्रियता र श्री तीन महाराज जङ्गबहादुर राणा प्रवचन कार्यक्रममा उहाँले यस्तो बताउनु भएको। यस्तो नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य संस्थाहरूले कानून विपरीत स्वीकृत सय क्षमता र कार्यक्षेत्र भन्दा बाहिर सेवा सञ्चालन गरिरहेको ठाउँमा चिकित्सकलाई काम नगर्न निर्देशन दिएको छ। जनस्वास्थ्य सेवा ऐनको दफा 21 र 22 अनुसार स्वास्थ्य संस्थाले तोकिएको इजाजत पत्र बिनाका सेवा सञ्चालन गर्न नपाउने व्यवस्था रहेको काउन्सिलले उल्लेख गरेको छ। हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर आज 4.1 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो 2:32 हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर 4.1 म्याग्निच्युडको भूकम्प गएको हो। स्वस्थ वृद्ध अवस्थाका लागि योग भन्ने मूल नाराका साथ 12 विश्व योग दिवस आज रामेछापको मन्थलीमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ। जिल्ला स्तरीय योग दिवस मूल समारोह समिति रामेछापको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा प्रभात फेरी प्रवचन र योगका विभिन्न नमूना अभ्यासहरूको प्रदर्शन गरी योग दिवस मनाइएको हो।

होस्त रात 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो बेलबेल बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुर को आवाज हजुर को साथी हो हजुर को रेडियो 102.1 MHz नमस्कार रात्रिकालीन लोक संगीत के अभिवादन सहित हार्दिक स्वागत करना चाहन्छु म कार्यक्रम प्रस्तुतता तपाईको मुटुको ढुकढुकी भर्खर 14-15 मा लागेको हामीसँग छिटो श्रीराज महत आज पनि तपाईको माझमा उपस्थित भइसकेको छु तपाईको माझमा रम्न रमाइलो गर्नको लागि अनि यो पलाई अझ विशेष बनाउनको लागि पनि भन्न चाहन्छु नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोडी हामी हप्ताको साथै दिन आउँछौं राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौ लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेज अनि रोजाइमा पार्नुभएका लोक दोहोरी बाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौ भने त्यस्तै गरेर तपाईँले पठाउनुभएका लेख रचनाहरू पनि वाचन गर्दै गर्दै अगाडि बढ्नेछौ साथमा मेरा मनका भावना अनि साथसाथै होइन विभिन्न समय सान्दर्भिक कुराहरू पनि तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz तामाको सिएफएम 95 MHz अनि अनलाइनका माध्यमहरूको हाम्रो पात्रो नेपाली पात्रो हजुरको एप हजुरको news.com सामाजिक सञ्जाल फेसबुक अनि त्यस्तै गरेर टिकटक लाइभ मार्फत पनि यति बेला देश तथा विदेशमा रहेर हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ भन्ने आशा छ कार्यक्रमलाई सेयर गरिदिनुहोस् पनि भन्न चाहन्छु सेयर गरिसकेपछि अनि साथीभाइ आफन्तले पनि सुन्न पाउनुहुन्छ भन्ने होइन एउटा इच्छा हो चाह मेरो अपेक्षा भनौँ न 10:15 गइसकेको छ के गरिदिनुहुन्छ नै ड्युटीमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ होला त्यस्तै गरेर खाना भयो खाना खाँदै हुनुहुन्छ होला खाना बनाउँदै हुनुहुन्छ होला पढ्दै हुनुहुन्छ होला मिठा मिठा माया प्रेमका कुराकानी भइरहेका छन् होला मौसममा फेरबदल भइराखेको छ अनि साथसाथै असारको महिना पनि छ लगन पनि होला होइन अनि साथसाथै अर्को भनेको बिहानदेखि काम गर्दा गर्दै लामो रात के र लामो दिन हुन्छ थकाइ लागिराखेको होला आफै भन्न चाहन्छु त्यो लागेको थकाइलाई भुलाउने कोसिस हामी गर्छौँ पनि भन्न चाहन्छु होइन साथसाथै मिठा रमाइला कुराकानी गर्दै गर्दै अगाडि बढ्नेछौँ लोकगीत संगीतको संरक्षण गर्छौँ सम्वर्धन गर्छौँ मैले अघि पनि भने बिहानदेखि काम गर्दा गर्दै लागेको थकाइलाई पनि भुलाउने कोसिस हाम्रो रहन्छ सुनेर साथ दिनुहोला मिठो गीत तपाईँको माझमा राख्छु यति बेला कार्यक्रमको शुरूआतमा नबढाउ है मायामा दोरी मिठो गीत छ तपाईँको माझमा कार्यक्रमको शुरूआतमा राख्छु त्यसपछि म आउँछु यसमा आवाज दिनुभएको छ गोविन्द पौडेल त्यस्तै गरेर लालमाया कुँवरको आवाजमा एक दुई तपाईँको माझमा यति बेलाको समयमा नबढाउ है मायामा दोरी

किन कहाँ पाइन्छ र माया बजार बजारमा यदि तपाईँको माझमा राखे माया किन कहाँ पाउने र बजारमा होइन माया किन पाउँदैन सास्ते सास्ते किन पाउने भएको भयो त अहिले के हुन्थ्यो होइन अब ठिक छ नपढाउ है माया माधुरी गोविन्द पौडेल लालु माया कुँवरको आवाजमा हो तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसकेको छु आवाजमा म श्रीराज महसु पनि साथमा तपाईँ हुनुहुन्छ त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै अनि साथसाथै हेर्दै हुनुहुन्छ भन्ने आशा छ हेरेर सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु कार्यक्रममा यो मिठो गीत होइन तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसकेको छु फ्रिक्वेन्सी मोड्युलेसन हजुरको रेडियो 102.1 MHz तामाको एफएम 95 MHz माध्यमबाट सुन्दै हुनुहुन्छ भने अनलाइनका माध्यम थुप्रै छन् यति बेला म म्यासेज वाचन गर्छु सर्ट एन्ड स्विटमा त्यसपछि केही कुराहरू जोड्नेछु भन्नु भन्न चाहन्छु यति बेला म्यासेज पठाउनु भएको छ मलाई शुक्रराज रसाइली निर्दोष हुनुहुन्छ हेलो हजुर नमस्कार शुभरात्री रात्रिकालीन अभिवादन 5 तारिक ल्याङ 7 घर भई हाल चाहिँ भन्दनुहुन्छ फिदिम चारबाट भन्दनुहुन्छ होइन उहाँले पनि सुन्दैछु भन्नुहुन्छ डब्लुचोकबाट शुक्रराज रसाइली निर्दोष हुनुहुन्छ यस शुभरात्रि कार्यक्रम मार्फत साथीहरूलाई सम्झनु पर्दाखेरि जीवन सहयात्री कमला रसाइली प्रेमकल आचार्य डिकेन्द्र शम्पा हाम्थे त्यस्तै मनिषा शेर्पा गोपाल भाइ चटपटे सञ्चमाय किरण तारा शङ्कर त्यस्तै अरुण शम्पा हाम्थे अरुणा शम्पा हाम्थे त्यस्तै सुमी लिम्बू गगन तेह्रथुमी सोनिम राई मुना खड्का त्यस्तै गरेर रामकृष्ण कलयात्री 5 थरे त्यस्तै हरपल रोस्ने कविता कतानी त्यस्तै गरेर सरस्वता पोखरेल मनमाया तिमन सिन्हा राजघले मगर सम्झना बराइली विनिता दाहाल सुवेदी सुप्रिया बान्तुवा राई योगेश मौसम योङहाङ राम थापा धनुगजमा ढकाल धर्मराज माया राई डम्बर तामाङ योगेन इङहाङ लिम्बू अभागी सिर्जना धनकुमार खाती तिलसानु एम्फु भूपाल दुलाल भीम घतानी लगायत सबैमा सम्झना आई माया छ भन्नुहुन्छ मुना राई लिम्बू हुनुहुन्छ कार्यक्रम सुन्दैछ है धनकुटाबाट भन्नुहुन्छ सम्झना सबैमा शुभरात्रि मिठो सपनीको कामना भन्नुहुन्छ मिलन घायल मुटुले पनि सुन्दैछु दुहा कतारबाट भन्नुहुन्छ प्रकाश केसी हुनुहुन्छ नमस्ते सन्चय हुनुहुन्छ भन्नुहुन्छ भने खाना खानुभयो कति बेला कार्यक्रममा आउँछ भनेर ड्युटी सकेर रुममा बसेर सुनिरहेको छु है कार्यक्रम भन्दै हुनुहुन्छ उहाँले विष्णु माझीको झ्याइकुटी कराए भन्ने भाका राखिदिनुहोस् भन्नुहुन्छ भन्ने मायालुलाई भेट गरायो भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ बर्खा गीत भन्नुहुन्छ अब यो मैले 2-3 दिन भइसक्यो प्रकाश चाहिँ होइन म भेटिनँ सो त्यो भइसकेपछि तपाईँले हिजोदेखि त्यही भन्दै हुनुहुन्छ लिङ्क पठाइदिनुहोस् प्रकाशजी होइन युट्युबको लिङ्क पठाइदिनुहोस् सजिलो हुन्छ म राख्नेछु पनि भन्न चाहे नभए भने मैले गीत भेटिनँ है यो गीतको बोल स्पष्टसँग खोजेर होइन लेखिदिनुहोस् पनि भन्न चाहन्छु सृजना मुखिया हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ त्यस्तो गरेर दा हिजो नि बजेतिर भएन मैले रोजे गीत आज त जसरी पनि भन्नुहुन्छ मैले हिजो पनि यहाँलाई जवाफ दिएको थिएँ प्रकाशजी तपाईँले रोज्नु भएको गीतको बोल मैले भेटाउन सकेन सो अब के टुक्का होइन सिधा बोल मात्र लेख्नुहोस् कि पनि भन्न चाहन्छु बिचबाट कतै होइन टुक्का तपाईँले गीतको बोल्नु भयो टुक्काहरू खोज्दै राख्दै हुनुहुन्छ कि लेख्दै हुनुहुन्छ कि सो त्यो भइसकेपछि मैले नभेटाउनु पनि सक्छु विनिता याक्खा लिम्बु खिम अनि मुटु सत्यकला इसारा लगा सबैमा सम्झना छ भन्नुहुन्छ गुड नाइट प्यारी भाउजू भन्नुहुन्छ होइन विनिता याक्खा लिम्बु खिम मुटु सत्यकला इसारा रिमा थामेल भन्नुहुन्छ दुर्गा लामगाजी हुनुहुन्छ कार्यक्रम सुन्दैछु रामेछाप नगरपालिका रामेछाप नगरपालिकाबाट हुनुहुन्छ होइन हिमगङ्गा चाप धारापानी बसेरीबाट भन्नुहुन्छ दुर्गाजी उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु बर्खा लाग्यो नेपाली दोहोरीसँग विष्णु माझीको सुन्दरमणि अधिकारी दाईले होइन ओके ठिक छ यहाँ भइसकेपछि म राख्ने कोसिस गर्छु प्रकाशजी पनि हुनुहुन्छ रोजाइमा फाट्दै हुनुहुन्छ कार्यक्रममा पनि सेयर गरिदिनुहोस् पनि भन्न चाहन्छु सुन्दै हुनुहुन्छ भने हेर्दै पनि हुनुहुन्छ त्यति बेला टिकटक लाइभ मार्फत सो
आउन सक्नुहुन्छ, मेसेजहरू पनि पठाउन सक्नुहुन्छ, लेख रचनाहरू केही पठाउनु भएको छ भने, लेख्नु भएको छ भने पठाउनु पनि सक्नुहुन्छ, वाचन गर्ने पनि प्रयासमा गर्नेछु पनि भन्न चाहन्छु। यति बेला टिकटक लाइभ मार्फत मलाई भन्दै हुनुहुन्छ शिलाजी हुनुहुन्छ, बर्खा लाग्यो भन्ने गीत हो जस्तो लाग्छ भन्नुहुन्छ, पक्कै पनि होइन, हुनसक्छ त्यो पनि होइन, गीत चाहिँ त्यही हुन पनि सक्छ, तर स्पष्टसँग लेख्नु पऱ्यो कि शिलाजी त्यो भएर पनि भनेको मैले होइन, हुनसक्छ है त्यो गीत, मलाई त्यस्तो त्यस्तै शङ्का चाहिँ लागिरहेको छ मलाई पनि। ठिक छ, विशेष रूपमा धन्यवाद। निकिता मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, पक्कै पनि होइन त्यही गीत हो, त्यस्तै निकिता मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, कुमार हुनुहुन्छ, कुमार जी पक्कै पनि नमस्ते। साङ्गीतिक अभिवादन, कुमार रम्तेल सिन्धुली चपौली आज क्रोएसियादेखि, सबैमा सम्झना माया छ भन्नुहुन्छ, सुमिता श्रेष्ठ हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, शिला अधिकारी हुनुहुन्छ, कुमार श्रेष्ठ हुनुहुन्छ, हैदराबाद लकाई हुनुहुन्छ, उहाँहरूले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा पनि राख्नु भएको छ, माया छ है भन्नुहुन्छ। ओहो, सासै अड्केला जस्तो भयो त है। सुनिता श्रेष्ठ हुनुहुन्छ, खानादेवी घर भइहाल्छ, काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछ है, सम्झना सबैमा भन्नुहुन्छ, शुभरात्रि भन्नुहुन्छ, शिला अधिकारी हुनुहुन्छ है, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। रविन थापा हुनुहुन्छ, हेलो दादा भन्नुहुन्छ, हजुर स्वागत छ। अनिता जुरेल हुनुहुन्छ, सम्झना सबैमा है दाजु भन्नुहुन्छ, प्यारी बहिनीहरू बहिनीहरूलाई पनि धेरै सम्झना छ भनिदिनुहोस् है दाजु भन्नुहुन्छ, ओके सन्सनुहुन्छ भन्नुहुन्छ, ठिक छ, राम्रो छ, रमाइलो छ। मेसेजहरू प्राप्त भइरहेका छन्, ठिक छ, मेसेज भन्दा पनि यति बेला म गीततर्फ लाग्छु, गीततर्फ लाग्नुभन्दा अगाडि केही कुरा भन्दा पनि गीत पछि म भन्नेछु माया प्रेमका कुराहरू। यति बेला तपाईँको माझमा राख्न चाहन्छु विष्णु माझी अनि सुन्दरमणि अधिकारीको आवाजमा त्यो गीत हो जस्तो लागिरहेको छ, त्यति पनि होइन, फिमेल वाइस त विष्णु माझीको रहेको छ, पक्कै पनि विष्णु माझीको मात्र आवाजमा गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु, बर्खा लाग्यो।

गोर्खालाई यो झ्याउखेरी गरायो मायालुलाई भेट्ने भनेको विष्णु महाजनी सुन्दरमणि अधिकारीको भन्दा पनि उहाँहरूको आवाज नै गीत है पक्कै पनि उहाँहरूको आवाज नै गीत भएको माझमा राखेँ कार्यक्रम असमास दोहोरी अनिहार भइराखेको छ आवाज नमस्त्रीराज महाज भनिन्छ नि मायामा समर्पण हुनुपर्छ तर कसैलाई आफ्नो सम्पूर्ण अस्तित्व सुम्पिँदै गर्दा हामीले अक्सर एउटा कुरा बिर्सदा रहेछौँ कि चाहिने भन्दा बढी वफादार हुनु भनेको कहिलेकाहीँ आफ्नै आत्मा सम्मानको पनि मलामी जानु रहेछ भनिन्छ होइन र मायामा समर्पण हुनुपर्छ भनेर तर कहिलेकाहीँ कसैलाई आफ्नो सम्पूर्ण अस्तित्व सुम्पिँदै गर्दा हामीले अक्सर एउटा कुरा बिर्सिँदा रहेछौँ चाहिने भन्दा बढी वफादार हुनु भनेको कहिलेकाहीँ आफ्नै आत्मसम्मानको पनि मलामी जानु रहेछ जब हामी कसैलाई आफ्नो संसार मान्छौँ तब उनका हरेक गल्तीलाई मायाको नाममा माफ गरिदिन्छौँ उनले दिएका साना दिना चोटहरूलाई पनि लुकाएर

मुस्कुराउँदै फेरि उनकै गालोमा बाँधिन पुग्छौ। हामीलाई लाग्छ हाम्रो यो हदभन्दा बढीको वफादारीले एक दिन उनको मन पगाल्नेछ। एक दिन त कुरा बुझ्नेछ होइन, एक दिन त कुरा बुझ्नेछ, एक दिन त राम्रो हुनेछ, पक्कै पनि यो मनको कुरा बुझ्नेछ एक दिन होइन भन्दा भन्दै भन्दा भन्दै अनि लोयल वफादारीका साथ अगाडि बढिरहँदाखेरि कहिले काहीँ होइन गाह्रो हुन्छ। जब हामी कसैलाई आफ्नो संसार मान्छौ तब उनका हरेक गल्तीलाई मायाको नाममा माफ गरिदिन्छौ कि। उनले दिएका सानातिना चोटहरूलाई लुकाएर मुस्कुराउँदै फेरि उनका अँगालोमा बाँधिन पुग्छौ। हामीलाई लाग्छ हाम्रो यो हदभन्दा बढीको वफादारीले एक दिन उनको मन पगाल्नेछ। तर विडम्बना, कतिपय सम्बन्धमा तपाईँ जति बढी झुक्नुहुन्छ मान्छेले तपाईँलाई त्यति नै सजिलै उपलब्ध हुने वस्तु ठान थाल्छ। जति चाहिने भन्दा हदभन्दा बढी माया गर्नुहुन्छ मान्छेले ख्याल ख्याल आएन सोच्छ। अनि यस्तै के सधैँ उपलब्ध भइराख्ने होइन, चाहिने भन्दा बढी समर्पण हुने भइसकेपछि महत्त्व त्यति बेला हुन्छ रे होइन, जति बेला ठिक्क लिमिटमा रह्यो भने सबैको महत्त्व हुन्छ रे। तर चाहिने भन्दा बढी झुक्यो भने होइन, चाहिने भन्दा बढी उपलब्ध भयो भने त्यसको पनि खासै महत्त्व हुन्न रे। माया गरेको हुन्छ हुन त होइन र हामीले त माया हो नि त, माया गरेको हुन्छ तर त्यो माया हुँदैन कहिले काहीँ, कहिले काहीँ त्यो यस्तै माया जस्तो होइन, माया त माया छ तर पनि सधैँ उपलब्ध भयो यो त यस्तै त अनि उपलब्ध भइरहेको छ यो भनेको यस्तै अनि प्रायोरिटीमा पनि नहुन सक्छ कहिले काहीँ। जस्तै अब मान्छेले तपाईँलाई जति उपलब्ध भयो होइन, जति तपाईँ सजिलै मान्छेको सामु उपलब्ध हुन हुनुहुन्छ मान्छेले तपाईँलाई त्यति नै सजिलै उपलब्ध हुने वस्तु ठान्न थाल्छन् कि होइन। त्यस्तो हुन्छ मायामा हदभन्दा बढी वफादार हुनुको अर्थ अक्सर आफ्ना भावनाहरूलाई स्वस्थ बनाउनु रहेछ। स्वच्छ मायामा त दुवैतर्फबाट बराबरी लगानी हुनुपर्ने हो, तर जब वफादारी र त्याग केवल एकतर्फी मात्र हुन थाल्छ तब त्यो सम्बन्ध माया होइन एउटा मानसिक बोझ बन्न पुग्छ। आफूले जसका लागि संसार त्याग्न तयार भइयो होइन, उसैले एक दिन मैले तिमीलाई यसो गर भनेको थिएँ र होइन किन गर्यौ त, ठिक छ तिमी जाँदा पनि केही फरक पर्दैन भनिदिँदा मनको कुन कुना टुट्छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ। त्यसैले माया अवश्य गर्नुपर्छ तर आफ्नो स्वाभिमानलाई दाउमा राखेर होइन। कसैप्रति वफादार हुनुभन्दा पहिले आफैप्रति वफादार हुनु जरुरी छ, किनकि जसले तपाईँको अनमोल भावना र वफादारीको कदर गर्न चाहँदैन उसलाई तपाईँको सम्पूर्ण जीवन नै सुम्पिदिए पनि उसले त्यसलाई केवल एउटा खेल नै सम्झिरहन्छ होइन। एउटाले सम्पूर्ण जिन्दगी उही हो होइन, ऊ नै हो सार्थक होइन, ऊ पाएपछि त जिन्दगी सजिलोसँग अगाडि जसरी पनि अगाडि बढ्छ। ऊ भइसकेपछि हाँस्दै होस् अथवा जे हुँदै होस् न आफूले चाहेको व्यक्ति सँगसँगै भइसकेपछि त होइन, पछि भनेको त जसरी पनि कटाउला नि भनेर सोचेर अगाडि बढ्न खोज्छ अनि धेरै सपनाहरू बुन्छ होइन, भविष्यका सपनाहरू, घर परिवारका भविष्यका सपनाहरू बुन्छ तर त्यो पुरा हुँदैन। त्यहाँबाट चोट कति लाग्छ अनि कति सम्झिन्छ अनि कति रुन्छ होइन, अनि रुनु पनि त्यसरी रुन्छ कि खुल्ला छतमा बसेर होइन, ढाकेको छतभित्र होइन कोठाभित्र।
होइन रुइन्छ, त्यही त होला नि होइन माया, त्यही भएर होला मान्छेले कहिले काहीँ यस्ता यस्ता घटनाहरू घट्छन् होइन। तर त्यो भन्न के चाहन्छु भन्दाखेरिमा, कति मायामा परिसकेपछि मान्छेहरू माया नपाइसकेपछि होइन अनि विभिन्न चिजहरू गर्न बाध्य हुन्छन्, कहिले के भन्छन्, कहिले के गर्छन् होइन, विभिन्न किसिमका घटनाहरू घटिरहेका हुन्छन्। तर त्यसो चाहिँ गर्नुहुन्न जस्तो पनि लाग्छ है, किन भन्दाखेरिमा प्राय जसो सबैलाई हेर्नुपर्छ जस्तो लाग्छ मायामा होइन, सबै सबै सबैजनालाई हेर्नुपर्छ जस्तो लाग्छ। एकजनाको सोचले गर्दाखेरि सबैलाई दुःख दिनु पनि हुँदैन जस्तो पनि लाग्छ। कार्यक्रम नमस्ते हरियाणा भइराखेको छ, आवाज नमस्ते राज महज साथमा तपाईँ हुनुहुन्छ, यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ, हेर्दै पनि हुनुहुन्छ। त्यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु, हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेज भन्दा पनि यो टिकटक लाइभमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु। ऋतिका श्रेष्ठ हुनुहुन्छ, नमस्ते हजुर भन्नुहुन्छ, नमस्ते नमस्कार स्वागत छ पनि भन्न चाहन्छु। नीता योगी हुनुहुन्छ, दाई सुन्दैछ है भन्नुहुन्छ, हेर्दैछु मजाले भन्नुहुन्छ, आज पर्खाइ पर्खी बस है मेरो माया भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। रामेछाप बेकरी उद्योग सलिम आइडी रहेको छ, नमस्ते हजुर सञ्जना सबैमा भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। रामेछा बेकरी उद्योग अनि सलिम है, ठिक छ। सुनिता बुढा र खेम सेन्चुरीको कथा छोरीको बजाउनुहोस् ल भन्नुहुन्छ, ठिक छ, राख्ने कोसिसमा गर्छु। त्यस्तै गरेर यति बेला मेसेजहरू केही प्राप्त भइरहेका छन्, ठिक छ। निकिता मगर्जी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, कुमारजी हुनुहुन्छ, उहाँहरूले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सङ कहिले हुन्छन् दाई भन्नुहुन्छ कि, कोसिस गर्छु म, 44 छ है। त्यस्तै गरेर यति बेला केही मेसेजहरूमा प्राप्त म्यासेजहरू पनि वाचन गर्छु यता टिकटक भन्दा पनि फेसबुकतिर। प्रकाश श्रेष्ठले दाई सुन्दैछु भन्नुहुन्छ, दिनभरि कता जानुभयो भन्नुहुन्छ, बल्ल आज भेट्नुभयो त तपाईँले गीत भन्नुहुन्छ। गीतको बोल टिपिराख्नुहोस् ल, बर्खा लागि गीतको बोल रहेको छ, अनि विष्णु माझी सुन्दर मणि अधिकारीको आवाज रहेको छ। तपाईँले यति लेखेर पठाइदिनु भयो भने सजिलो हुन्छ होइन, त्योबाट झ्याउकिटी करायो झ्याउकिटी करायो यो लेख्दाखेरि कहिले काहीँ भेटिँदैन, डेस्कटपमै हुन्छ गीत, तर हुँदैन कि कहिलेकाहीँ हाम्रो दिमागले पनि कहिलेकाहीँ सोचिरहेको हुँदैन होइन, यो हुनसक्छ भनेर, अथवा त्यो हुँदाखेरि फेरि न अर्कै बज्ने हो कि भन्ने चिन्ता हुन्छ, तपाईँ फेरि अर्को बज्यो भने अर्को राख्नुभयो भन्ने हुन्छ। ज्ञानुका चामिङ राई हुनुहुन्छ, कार्यक्रम उदयपुरबाट सुन्दैछ है भन्नुहुन्छ, आराम कुशल हुनुहुन्छ नि है कार्यक्रम भन्नुहुन्छ, नसुनेको नि एक हप्ता भएछ सर भन्नुहुन्छ, आज सुनेर खुसी लाग्यो भन्नुहुन्छ ज्ञानुका, सम्झिदिनु भयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनि एक हप्तासम्म किन माया मारेको त सुन्नु पर्दैन, ठिक छ, उहाँलाई मनदेखि धन्यवाद दिन चाहन्छु। यति बेला म गीततर्फ लाग्छु, त्यसपछि बाँकी रहेका म्यासेजहरू वाचन गर्नको लागि प्रस्तुत हुन्छु कथा छोरीको। यति बेला यो गीत तपाईँको माझमा राख्न चाहन्छु, त्यसपछि आउँछु। यसमा आवाज दिनुभएको छ सुनिता बुढा छेत्री, अनि खेम सेन्चुरीको सुमधुर आवाज मेरो गीत तपाईँको माझमा रातको समयमा।

कथा छोरीको यो के तपाईँको माझमा राखे कार्यक्रममा समाज दोहोरी अनिहरू भइराखेको छ आवाजमा म श्रीराज महासु पनि मनासाई तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गरिरहेको छु। यति बेला केही मेसेजहरू छन् सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू वाचन गर्न चाहन्छु। मलाई यति बेला कुमार श्रेष्ठजीले मेसेज पठाउनु भएको छ, नमस्कार श्री सर कार्यक्रम सुन्दैछु है फेसबुक अडियो लाइभबाट दोलखा मार्ग घर भई आज काठमाडौँबाट कुमार श्रेष्ठ हो भन्ने छ। बज्ने भाका हजुरलाई घर परिवारलाई साथीहरू धनुक अजमेर सुम्पल शेर्पा सरिता मोक्तान सविता खड्का लगायत सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ उहाँलाई मनदेखि धन्यवाद। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा निर्देश क्षेम हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है पाँच थरको मिकलाग्जिङ दुई घर भई आज बिरानो देश कतारबाट क्षेम निर्देश हो भन्नुहुन्छ। घर परिवार सबैमा मिठो सम्झना साथीहरू समीक्षा जोशी अङ्किता सुनवार त्यस्तै गरेर लिम्बिनी पविना चामलिङ जुनिता राई मेरो प्यारो मान्छे तिमी फुच्चे संस्कृति लामा होइन दिल्ली खिरिया त्यस्तै गरेर कनुषा सुनार माया राई अभागी सृजना रुबिना थामी कालीकमला उनिम लिम्बु अनि सरिता याकथुम्मा पूर्वली खुसी ममता पया कल्पना छेत्री राई अनिता लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। मेरो प्यारो मान्छे तिमीले पनि सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। अनि आयुषा पुरीले पनि सम्झना सबैमा भन्नुहुन्छ, उहाँले पनि मनदेखि धन्यवाद दिन चाहन्छु। यति बेला अर्को एउटा गीत पनि तपाईँको माझमा राख्न चाहन्छु म, पर्खी बसे मेरी माया गीत छ। यति बेलाको समयमा यो गीत छोटो मिठोमा राख्छु, त्यसपछि आउँछु।

कर्फ्यू बस्दै मेरी माया, यो गीत तपाईँको माझमा राखेँ। टिका पूर्ण भाइ चलाउने किसिम मधुर आवाजमा गीत थियो कार्यक्रम अनिहार भइराखेको छ। आवाजमा म श्रीराजमा छु। रातको समय छ, हामी हप्ताको साथै दिन आउँछौ। यहाँहरूलाई यो जानकारी पनि गराउन चाहन्छु, म्यासेजतर्फ म लाग्न चाहन्छु। के म्यासेजहरू छन् सामाजिक सञ्जाल फेसबुकमा अनि टिकटकमा पनि के म्यासेजहरू छन् त्यसपछि छुटिनुपर्छ। होइन यति बेला म म्यासेजतर्फ लाग्छु। म्यासेज पठाउनु भएको छ डम्बर ढुङ्गेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। सिन्धुलीबाट भन्नुहुन्छ डम्बर ढुङ्गेल, शोभा थापा, रुली राई, सुमित यता, सुनवार किरात, निरोज कार्की, सम्झना मेवा खड्की, तिम्रो दिलको राजा, युनिसा थापा, मम्मी बाबा लगायत सबैमा सम्झना छ है भन्नुहुन्छ। उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ मलाई राई सफल आयुष पनि हुनुहुन्छ, पूर्वली अन्जान सफल आयुष राई हो भन्नुहुन्छ। तेह्रथम घर भइहाल्छ युआईबाट, सम्झना सबैमा आई भन्नुहुन्छ। उहाँलाई पनि उनीदेखि धन्यवाद दिन चाहन्छु भने यति बेला मिरा कार्की हुनुहुन्छ। हेलो दाइ नमस्ते, कार्यक्रम सुन्दैछु है, हेर्दै हुनुहुन्छ, हेर्दैछ है, सम्झना सबैमा भन्नुहुन्छ। के छ खबर भन्नुहोस्, ठिक छ, राम्रो छ, रमाइलो छ, हजुरलाई कस्तो छ, के छ। सुमित्रा थापा मगर हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ। उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। तनिष्जी हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। खाना खानु बुधाई भन्नुहुन्छ, नेताजीले खाना भइसक्यो है। ऋतिका श्रेष्ठजीले पनि सुन्दैछु भन्नुहुन्छ, पछि छुट्नु पर्छ होला। यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मलाई धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो, सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु। नम्बर 0840 40 0026 रहेको छ भने साथसाथै सामाजिक सञ्जाल फेसबुकमा पनि तपाईँले म्यासेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु। रातको समय छ, लगभग अब 10:56 भइसकेको छ। औषध लिन बिर्सनुभयो कि, कोही कसैलाई केही थियो भन्नुपर्ने कुराहरू बिर्सनुभयो कि, ध्यान दिनलाई पनि भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा रातको समय छ, विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नसुन्नु होला पनि भन्न चाहन्छु। त्यस्तै गरेर लामखुट्टेको टोकाइबाट बस्नु होला, पानी प्रशस्त मात्रामा पिउनु होला रातको समय भन्दा पनि। अब गर्मीको समय छ, स्वास्थ्य ख्याल गर्नुहोला पनि भन्न चाहन्छु। झालुका बन्द गर्न बिर्सनुभयो कि ध्यान दिनुहोला, ग्यासको रेगुलेटर अफ गर्न बिर्सनुभयो कि ध्यान दिनुहोला भन्दै अन्तिममा तपाईँको माझमा नामर्दलाई दाडु दिन्छु गीत रहेछ। यो तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट छुटिन चाहन्छु। यसमा तेरी दिदी लैजाने गीत ठिक छ, यो गीत म राख्ने कोसिस गर्छु, कमेडी पाराको छ जस्तो छ। राजन पौडेल मन्जु गुरुङको आवाजमा यो गीत छ, अब कमेडी त हुन सक्छ, टिकटक भाइरल गीत भनेर हालेको रहेछ होइन। ठिक छ, अब सुनौँ, रातको समय छ, शब्दहरू तलमाथि हुन सक्छन् जस्तो पनि लागिराखेको छ होइन, ठिकै छ, नहुन सक्छ। यो गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट छुटिन चाहन्छु। यतिन्जेलसम्म हेरेर साथ दिनुभयो, सुनेर साथ दिनुभयो, मलाई धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो, सरसल्लाह सुझाव छ अवश्य दिनुहोला है भन्नु चाहे भन्दै अन्तिममा मिठो गीत राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत छुटे। नमस्त, नमस्कार, शुभरात्रि, मिठो सपनीको कामना गरे है त।

दुनियालाई बढ्दै गएछ हाम्रा घरको चासो, दुनियालाई बढ्दै गएछ हाम्रा घरको चासो, कोहीलाई बिहे मिठो हाँसो मलाई भयो पाँचो साले।

0: नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: राष्ट्र उपमहाधिवेशनमा रवि र बालेन्द्रको सन्देश, गणतन्त्रमा प्रतिबद्धता, पार्टीमा एक ठिक्का, सभापति र वरिष्ठ नेता बाहेक अरू पदमा प्रतिस्पर्धा हुने सम्भावना, आन्तरिक कलहले संकटमा परम्परागत दलहरू, न्याय परिषदबाटै कानूनको व्यवस्था, डेढ़ दर्शन कम्पनीको एक खर्ब भन्दा बढ़ी रेटिङ निगरानीमा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्स दैनिकमा छापिएको पाल्पामा जनै संस्कृति जोगाउन नयाँ पुस्तालाई जनै बाँट्न सिकाइदै शीर्षकको शुभ समाचार।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि
0: पछिल्लो समय अधिकांश गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको छ। युवा पुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउने क्रम हराउँदै गएको हो। जेनतेन पुरानो पुस्ताले जनै बनाउँदै आए पनि नयाँ पुस्ताले यसतर्फ चासो नदेखाउँदा संस्कृति नै हराउन पुगेको छ। पाल्पामा डेढ़ दशक अघिसम्म गाउँ गाउँमा ब्राह्मणहरूका घरमा जनै बाँट्ने परम्परा रहे पनि हिजो आज भने हराउँदै जान थालेको छ। समाजबाट हराउन थालेको परम्परागत जनै संस्कृतिलाई बचाई राख्न पाल्पामा भने नयाँ पुस्तालाई जनै बाँट्न सिकाइँदैछ। ब्राह्मण समाज नेपाल पाल्पाले तानसेन नगरपालिका दुई वडा नम्बर कार्यालयको आर्थिक सहयोगमा तानसेन नगरभित्रका विद्यार्थी महिला पुरूषहरूलाई जनै बाँट्ने परम्परा सिकाउँदै आएको हो। समाजले नयाँ पुस्तामा जनै बनाउने सिप विकास गराई संस्कृति बचाई राख्न जनै बनाउने तालिम दिएको हो। प्रशिक्षकहरूले कपासबाट धागो तयार पार्ने, धागोलाई निश्चित विधि अनुसार बाटेर जनै बनाउने तरिका सिकाएका थिए। नयाँ पुस्ताप्रति जनै बाँट्ने परम्पराको विस्तार गरी विदेशी मुलुकबाट करोड़ौं रूपियाँको जनै आयात हुने र उक्त जनै विधिपूर्वक समेत नहुने हुँदा त्यसलाई रोक्न तालिम सञ्चालन गरिएको समाजका अध्यक्ष धर्मचन्द्र नेपालले बताउनुभयो। जनैको आयात रोक्ने र संस्कृतिमा नयाँ पुस्तालाई आकर्षित गर्नुका साथै रोजगारसँग जोड़नका लागि ओडा कार्यालयको सहयोगमा संस्कृतिको संरक्षणमा लागिएको उहाँको भनाई छ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: AI TV-मा हेर्नुहोस् फुटबलको हर एक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स LG लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब पहिलो पृष्ठका खबर राष्ट्रपा महाधिवेशनमा रवि बालिन्द्रको सन्देश गणतन्त्रमा प्रतिबद्ध पार्टीमा एक ढिक्का शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ चितवनको भरतपुर स्थित राष्ट्रपाको महाधिवेशन स्थलमा आइतबार अपरान्ह सभा 3 बजे प्रधानमन्त्री बालेन्द्र शाह गाड़ी हाँकेर आइपुग्नुभयो त्यही गाड़ीबाट सभापति रवि लामिछाने पनि ओर्लिनुभयो यस दृश्यले धेरैको ध्यान खिच्यो गाड़ीको स्टेयरिङमा प्रधानमन्त्री शाह र छेवैको सीटमा पार्टी सभापति लामिछाने देखिनु भएको थियो 4 वर्ष अघि पार्टी दर्तापछि पहिलो सभा गरेको जिल्ला फर्किएर नीति र नेतृत्व चयनका लागि तोकिएको स्थल आइपुग्दा लामिछाने र शाहलाई छरीले स्वागत गर्यो दुई नेता एकसाथ देखिन साथ समर्थकले हुटिङ गरे छाता ओढ़ेर लामिछाने र शाह महाधिवेशन स्थलतर्फ प्रवेश गर्नुभएको थियो पहिलो महाधिवेशन उद्घाटन समारोहमा राष्ट्रपालाई शुभकामना दिन विभिन्न दलका नेता आइपुगेका थिए भने उनीहरूले राष्ट्रपाको विचार सरकार सञ्चालन शैली भू राजनीतिक सन्तुलन गुटबन्दीदेखि दुई नेताबीच हुन सक्ने टकरावको प्रसंग निकाल्ने कतिपय विषयमा प्रश्न समेत उठाए गएको आम निर्वाचनमा प्राप्त जनादेशलाई सदुपयोग गर्न पनि उनीहरूले सुझाव दिए अन्य दलका नेताले राखेका चासोमा राष्ट्रपा सभापति लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता शाहले पनि प्रस्ट्याउनु भएको छ खास गरी वर्तमान संविधान तथा लोकतान्त्रिक गणतन्त्र शासन पद्धति संघीयताका विषयमा दुवै नेताले आफ्नो योजना र नीतिबारे अभिव्यक्ति दिनुभएको छ सभापति लामिछानेले प्रधानमन्त्रीमा 5 वर्ष शाह रहने प्रस्ट्याउनु भयो भने प्रधानमन्त्री शाहले पार्टीमा कुनै पक्ष विपक्ष नहुने उद्घोष गर्नुभयो दुवै नेताले पार्टीभित्र गुटगत राजनीति नगर्न नेता कार्यकर्तालाई चेतावनी समेत दिनुभएको छ पार्टी सभापति लामिछानेले आफूहरूलाई लडाउने ढलाउने फाटो ल्याउने प्रयास हुने बुझेको समेत बताउनुभयो आफूहरूले नेपाली जनता र इतिहासलाई साँची राखेर गरेको सहमतिको एक एक अक्षर इमान्दारीताका साथ पालना गर्ने उहाँको भनाई थियो सहमति कार्यान्वयनका लागि राष्ट्रपालले चुनाव अगावै वरिष्ठ नेताको खुट्टामा बल पुर्याएको लामिछानेले बताउँदा प्रधानमन्त्री शाह मुसुमुसु हाँस्नु भएको थियो भटाभट गोल हान्ने जिम्मा सामान्य प्रधानमन्त्री बालेन्द्र शाहको हुनेछ उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ झुकेर त्यो बल आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो किनकि यहाँ मुख मिठ्याउनेहरू धेरै छन् चुक्ली लगाइदिनेहरू पनि धेरै छन् उहाँले भन्नुभयो शुभकामना दिने क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले बालेन्द्रले राजा ल्याउँछ भन्ने लागेर समेत भोट हालेकाहरू छन् भन्नुभएको थियो भने एमाले नेता प्रदीप गेवालीले राष्ट्रपाको हातमा लोकतन्त्र सुरक्षित होस् भनी जनता आश्वस्त हुन सक्ने परिस्थिति बनोस् भन्दै शुभकामना दिनुभएको छ यस सन्दर्भमा सभापति लामिछानेले राष्ट्रपाका विगतका दस्तावेज ध्यान दिएर अध्ययन नगरिएको जनाउँदै आगामी दिनमा दस्तावेज गहिरेर अध्ययन गरिनेछ भन्ने लागेको बताउनु भएको छ
3: राष्ट्रपामा नलुकेको सत्य शीर्षकमा मध्याह दैनिकमा खबर छ त्यसै त चर्को गर्मी त्यसमाथि राष्ट्रपाको पहिलो महाधिवेशनले गर्माएको चितवनबाट आइतबार बिहानैदेखि एउटा भिडियो भाइरल भयो ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ महाधिवेशन स्थल पुग्दै थिए राष्ट्रपाका समर्थक एक युवाले उनलाई रोकेरै दुई सुझाव दिए एउटा हर्क साम्पाङलाई तह लगाउने उपायसँग सम्बन्धित छ भने अर्को पार्टीमा मौलाएको गुटबन्दीबारे हर्कले संसदमा तहस नहस पारेको छ उसलाई मुद्दा चलाउनुपर्छ यति भनिसकेर ती युवा पार्टी विवादमा छिर्छन् पार्टीमा गलत प्रवृत्तिका मान्छे प्रवेश गरेका छन् उनीहरूले फाइदाका लागि जिल्ला र नगरमा गुट बनाएका छन् सभापति रवि दाई नभए एकदम राम्रो हुनेवाला छ उनले भनाई टुंग्याए झट्टसुन्दा दुई तिहाई बहुमत प्राप्त दलको महाधिवेशनका लागि यो निकै सानो घटना हो तर राष्ट्रपा समर्थकको त्यो चिन्ता सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको मन्तव्यमा पनि झल्किनुले पार्टीमा विश्वासको संकट देखाएको छ त्यो चिर्न दुई नेताले महाधिवेशन उद्घाटन सत्रमै निकै कोशिश गरेका छन् प्रचण्ड गर्मीले प्रतिनिधि एवं कार्यकर्ता मोहीका लागि हारालुच गरिरहेका थिए तर उद्घाटन सत्रको मंचमा शुभकामना दिन विपक्षी दलका नेताहरू पुगिसकेका थिए। अतिथिलाई झण्डै एक घण्टा मंचमा कुराइसक्दा पनि सभापति लामी छाने र प्रधानमन्त्री बालेन सभास्थलमा पुगेका थिएनन्। उनीहरू पुग्दा पानी परिरहेको थियो। प्रधानमन्त्री बालेनले हाँकेको गाड़ीबाट सभापति लामी छाने छाता लिएर ओर्लिए। उनले बालेनलाई एउटै छातामा ओद्दिन चाहेका थिए तर बालेन अर्को छाता लिएर आधा भिज्दै मंचतिर लागे। बालेन रविको स्वागतमा सिंगो हल हुटिङ गरिरहेको थियो।
2: रासोपामा सभापति र वरिष्ठ नेता सर्वसम्मत चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 79 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका छन्। आइतबार महाधिवेशनको उद्घाटन सत्रमा लामिछाने र शाहले पार्टीभित्र गुटबन्दी गरेर नेतृत्वमा पुग्ने अस्वस्थ प्रतिस्पर्धा गर्ने काम भए पुराना दलहरूकै हविगत हुने चेतावनी समेटिएका छन्। त्यो प्रवृत्ति स्वीकार्य नहुने भनी तल्लो तहका नेताहरूलाई सचेत गराएका छन्। रासोपामा तीन उपसभापति एक खुला एक महिला र एक मनोनित हुनेछन्। खुल्ला उपसभापतिमा सोरिम वागले प्रबल दावेदार रहेको रासोपाका नेताहरूले बताएका छन्। अर्थमन्त्री र पार्टीमा तेस्रो वरियतामा रहेका उनी विरूद्ध कसैले उम्मेद्वारी नदिने सम्भावना देखिएको नेताहरूको अनुमान छ। सभापतिमा रवि लामिछाने वरिष्ठ नेतामा बालेन्द्र शाह सर्वसम्मत हुने निश्चित देखिन्छ। खुल्ला उपसभापतिमा सोरिम वागलेसँग प्रतिस्पर्धा गर्ने हालसम्म कोही पनि देखिएका छैनन्। उहाँ पनि सर्वसम्मत हुने सम्भावना प्रबल छ पार्टीका एक नेताले भनेका छन्। यस्तो अवस्थामा पदाधिकारी मध्ये महिला उपसभापति महामन्त्री र सहमहामन्त्रीमा चुनाव हुने सम्भावना छ। पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाहले पदाधिकारी सर्वसम्मत चयन गर्ने गृह कार्य थालिसकेका छन्। महिला उपसभापति महामन्त्री र सहमहामन्त्री पदमा सहमतिको प्रयास भइरहेको छ। छलफलमा सहभागी नेताहरूले बताएका छन् सहमति जुट्ने र निर्वाचन हुने दुवै सम्भावना बराबरी रहेको पनि बताइएको छ। महिला उपसभापतिमा चुनाव भए कानून मन्त्री सविता गौतम, कोषाध्यक्ष लीमा अधिकारी, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल सम्भावित उम्मेद्वार रहेको नेताहरूले बताएका छन्। उपसभापति वा महामन्त्री मध्ये एक पदमा डाक्टर तोसिमा कार्की सम्भावित उम्मेद्वार रहेको बताइएको छ।
3: आन्तरिक कलहले संकटमा परम्परागत दल शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। चार वर्ष अघि 2079 साल असार 7 गते स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा अहिले प्रथम राष्ट्रिय महाधिवेशनको लागि चितवनको भरतपुरमा केन्द्रित छ। गत फागुन 21 गते भएको प्रतिनिधि सभाको चुनावबाट झण्डै दुई तिहाई मत ल्याएको रासोपाको जारी महाधिवेशनलाई राजनीतिक वृत्तमा निकै महत्वका साथ हेरिएको छ। भर्खरै स्थापना भएको राजनीतिक दल रासोपा आगामी राजनीतिक कार्यदिशा र नेतृत्व चयन गर्न व्यस्त रहँदा परम्परागत राजनीतिक दलहरू भने आन्तरिक विवादमा रूमल लिएका छन्। गत भदौ 23 र 24 गते भएको नवयुवा विद्रोहको रक्षात्मक बनेका परम्परागत राजनीतिक दलहरू फागुनमा भएको चुनावपछि थप कमजोर बनेका छन्। प्रतिनिधि सभा निर्वाचनमा पराजयपछि परम्परागत राजनीतिक दलहरू नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा लगायतका परम्परागत राजनीतिक दलहरू कमजोर मात्र भएनन्, आन्तरिक विवादको भूमरीमा फँसेका छन्। गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा धक्का खाएका परम्परागत दलहरूमा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। 2065 सालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात लगातार सत्ता र शक्तिमा रहेका विपक्षी नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायत दलहरू अन्तर्विरोधको दुष्चक्रमा फँसेका हुन्। जेएनजी युवाहरूले भ्रष्टाचार र व्यतिथि विरूद्ध थालेको आन्दोलनसँगै पार्टी रूपान्तरणको माग उठाएका थिए। गत निर्वाचनमा कंग्रेस 38 सीट, एमाले 25 सीट, नेकपा 17 सीट, राप्रपा 5 सीटमा खुम्चिँदा नयाँ राजनीतिक दल रासोपाले 182 सीट अर्थात दुई तिहाई नजिक बहुमत प्राप्त गरेको थियो।
2: सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा एक वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानून परिमार्जनको प्रस्ताव गरिएको छ। सम्बन्ध विच्छेदको प्रावधानमा महिला र पुरूषलाई समान हक प्रत्याभूत गर्न भन्दै मुलुकी देवानी सहित ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधायन सम्बन्धी ऐन 2081 दफा 6 व्यवस्था कार्यान्वयनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ। मन्त्रालयले संहितासँगै मुलुकको देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको छ। मन्त्रालयले मूल ऐनको दफा 96 रहेको सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था संशोधन गरी पति वा पत्नी वा दुवैले अदालतमा निवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ। त्यस्तै मूल ऐनको दफा 98 प्रतिबन्धात्मक वाक्यांश हटाउँदै एक वर्षको कुलिङ पीरियड हटाउन प्रस्ताव गरिएको छ, जस अनुसार मुद्दा दर्ता भई मिलापत्र समेत हुन नसके एक वर्षपछि सम्बन्ध विच्छेद गराउनुपर्ने बाध्यकारी व्यवस्था हटाउन प्रस्ताव गरिएको हो।
3: न्याय परिषदबाट कानूनको व्यवस्था हिमालय टाइम्समा खबर छ। सर्वोच्च अदालतमा 3 न्यायाधीशको पद रिक्त हुँदा मुद्दाको चाङ बढ़ेको छ। 21 जनाको दरबन्दी रहेको सर्वोच्चमा 3 न्यायाधीशको पद रिक्त हुँदा सर्वोच्चमा मुद्दाको चाङ बढ़दै गएको हो। चैत्र 18 गतेदेखि निवर्तमान प्रधान न्यायाधीश अवकाशमा गएपछि सर्वोच्चमा न्यायाधीशको संख्या 18 झरेको हो। त्यसअघि सर्वोच्चमा 19 न्यायाधीश कार्यरत थिए, तर त्यसअघि नै 2 न्यायाधीश खाली हुँदा समेत परिषदले सिफारिश नगर्दा न्याय परिषदले नै कानूनको व्यवस्था गरेको छ। न्याय परिषद ऐन 2073 दफा 4 उमेरको हदबाट अवकाश हुने सर्वोच्च अदालतका न्यायाधीशको पद यकिन गरी त्यस्तो पद रिक्त हुनुभन्दा कम्तीमा 1 अगाडि नियुक्तिको लागि सिफारिश गरिने व्यवस्था छ, तर परिषदले ऐनको यो व्यवस्थालाई आजको मितिसम्म बेवास्ता गरेको छ।
2: जनगणनामा ग्रामीण श्रम शक्ति तथ्याङ्कमा छ गाउँघरमा छैन शीर्षकमा नागरिक दैनिकमा खबर छ। गाउँमा घर आँगनमा वृद्ध आमा बुवा र विद्यालय जाने उमेरका बालबालिका मात्र कमाउन सक्ने जति भारतको कुनै न कुनै शहरमा प्राय सबै ज्यालादारी काममा व्यस्त, कोही होटेलमा भाडा माझिरहेका, कोही निर्माण स्थलमा काम गरिरहेका त कोही सुरक्षा गार्ड यस्तै यस्तै। पश्चिम नेपालका गाउँघरको साझा दृश्य हो यो। सरकारी तथ्याङ्कमा उनीहरू नाम नेपालमै हुन्छन् अर्थात जनगणनामा उनीहरू समेटिन्छन्, तर व्यवहारमा उनीहरूको श्रम समय ऊर्जा र